0: गरेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। शुल्क गुणस्तरीय शिक्षा मनासिंह वन कलेज साबुन सुचीपाती सम्पर्क नम्बर 9803-62382 9803-62387।
1: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। नसुने बहिनी, सुनि दुखुम्बा नगरपालिका ओडामा पासमा रहेको शान्ति स्टोर एन्ड सप्लाई खानी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्मिथ वाइरिङका सामान जे खोजो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड

0: 장작 쿠시크바 이슈베조야 그 장작 쿠시크바 नेहरूडी निर्मिरे लघु वित्त वित्तीय संस्था को अत्यंत जरूरी सूचना यस नेहरूडी निर्मिरे लघु वित्त वित्तीय संस्था कर्जा उपभोग करी 2082 पुष मसान्त सम्म में 365 दिन भन्दा बढ़ी अवधि ले भाका नागेका ग्राहक सदस्य 2083 साल असार मसान्त सम्म में आकर्षक ब्याज र हर्जना छूट को विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले निर्मिरे लघु वित्त वित्तीय संस्था लिमिटेड
1: काया कैरनमा अब खबरको सिलसिला ठूलो आकारको बजेटको विरोध गर्दै आएका अर्थमन्त्री सोनी मुआगले नै स्रोत समितिले दिएको सीमा नाघेर आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै हुनुहुन्छ। राजस्व संकुचित भएको र वैदेशिक अनुदान आशातीत रूपमा बढ़न नसकिरहेका बेला अर्थमन्त्री मुआगले राजस्व संकलनको महत्वाकांक्षी लक्ष्यसहित ठूलो आकारको घाटा बजेट ल्याउन लाग्नु भएको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष 2083-84 को बजेट सिलिङ सीमा 18.90 अर्ब रूपियाँ तोकेको थियो, तर त्यो सीमाभित्र रहेर बजेट बनाउन नसक्ने भएपछि आज गएको बुधबार अर्थमन्त्रीकै आग्रहमा बसेको स्रोत समितिले यसअघि दिएको बजेटको सिलिङ बढ़ाएर करिब 21.5 खर्ब आरआरमा पुर्याएको छ। त्यस अनुसार 21.5 खर्ब रूपियाँसम्मको बजेट ल्याउन पाइन्छ, तर ठ्याक्कै कति अर्बको बजेट आउँछ भन्ने निश्चित नभएको अर्थमन्त्रीले आज हिजो राति मात्रै गर्नुहुन्छ। बजेट निर्माणमा संलग्न एक अधिकारीले भनेका छन् मेरो अनुमानमा 21-22 खर्ब रूपियाँ भित्रको बजेट आउँछ। 21.5 खर्ब रूपियाँको बजेट आए चालू आर्थिक वर्षको बजेटको संशोधित अनुमान भन्दा 4.5 खर्ब रूपियाँले बढ़ी हुन्छ। आउँदो बजेटमा कर्मचारीको तलब वृद्धि गर्नुपर्ने सरकार दबावमा छ। कृषि ऊर्जा पर्यटन क्षेत्र पनि बजेटको प्राथमिकतामा पर्ने स्रोतले जनाएको छ। बजेट मार्फत सरकारले ठूला पूर्वाधारलाई प्राथमिकता दिएको स्रोतको भनाइरहेको खबर आजको कान्तिपुरले लेखेको छ। सुशासन आर्थिक पुनर्संरचना तथा समृद्धि एकीकृत पूर्वाधार सर्वव्यापी सामाजिक उत्थान तथा मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता सैद्धान्तिक धरातलमा रहेर बजेट ल्याउने अर्थ मन्त्रालयले तयारी गरेको छ। यसरी चालू आर्थिक वर्षको बजेटमा ल्याइएका वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम अधुरै रहेका छन्। यस्ता कार्यक्रम विगतदेखि नै बजेटमा आउने तर कार्यान्वयनमा नआउने गरेकोमा चालू आर्थिक वर्षमा पनि त्यस्तै प्रवृत्तिले निरन्तरता पाएको खबर कारोबार दैनिकले लेखेको छ।
0: हिजो बेलुकादेखि देशका धेरै ठाउँमा पानी परेको छ। केही ठाउँमा हावाहुरी समेत चलेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै कञ्चनपुरमा 142 मिलिमिटर पानी परेको छ। रूपन्देहीको लुम्बिनी र बुटवल, धादिङ र गोर्खाको सिमानामा पर्ने आरूघाट पर्वत लगायतका ठाउँमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा गैराती ठूलो पानी परेको छ। ठूलो पानी परेपछि धेरैजसो सड़क जलमग्न भएका छन्। ललितपुरको खुमैटा वर्षा मापन केन्द्रमा रेकर्ड भए अनुसार राति 3 घण्टामै 57 मिलिमिटर पानी परेको छ। सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरै जसो ठाउँमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिम सहित धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन्। आज दिनभर र भोलि पनि पानी पर्ने र केही ठाउँमा हावाहुरी समेत चल्ने महाशाखाले जनाएको छ। आज मधेश, कोशी र बागमती प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै ठाउँहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
1: नेपाली नागरिकको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको 18 वर्ष पूरा भएको छ। 2065 जेठ 15 गते संविधान सभाको पहिलो बैठक

0: 240 वर्षदेखि सत्तासीन राजतन्त्रात्मक व्यवस्था अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको हो। व्यवस्था प्राप्तिका लागि संघर्ष गरेका नागरिक अगुवा, अर्थशास्त्री, कूटनीतिज्ञ एवं नवयुवा अभियन्ताहरू अबको यात्रा आर्थिक विकास र सुशासन हुनुपर्ने बताउँछन्। गणतान्त्रिक व्यवस्थाले नागरिकलाई सत्ता सञ्चालनको जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनीहरू अब समुन्नतिका लागि सुशासन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थायित्वतर्फ केन्द्रित हुनुपर्ने बताउँछन्। गोर्खा पत्रमा खबर छ।
1: नेपालको इतिहासमै पहिलो पटक सरकारले खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन खुल्ला गरेको छ। परराष्ट्र मन्त्रालयले राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। राजदूत नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्ने कि विज्ञ तथा अनुभवी व्यक्तिलाई सीधै नियुक्ति गर्ने भन्ने बहस चलिरहेका बेला सरकारको यो कदम आएको हो। आवेदन दिने अन्तिम म्याद जेठ 22 तोकिएको छ। हाल 70 कूटनीतिक नियोग प्रमुख विहीन छन् भने मध्य भदौसम्ममा थप 7 नियोग खाली हुनेछन्। आवेदकसँग अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानून, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर वा सोभन्दा माथिको शैक्षिक योग्यता हुनुपर्नेछ। साथै कूटनीति, अन्तर्राष्ट्रिय व्यापार तथा बहुपक्षीय वार्ता सम्बन्धी विशेष तालिम वा प्रमाणपत्र पनि आवश्यक हुनेछ। नेपालको परराष्ट्र नीतिसँग सम्बन्धित शैक्षिक प्रकाशन, अनुसन्धान वा विद्वतापूर्ण योगदानलाई अतिरिक्त योग्यता मानिनेछ। कान्तिपुरमा खबर छ।
0: काया कैरनमा बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकता बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दो गर्नुहोला।
2: सुनौ मेरो कथा ब्याङ्किङ गरिदिन्छ। सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक ब्रेन ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि
2: यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर भन्छ सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0574-94-33 4-93-555।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वर्षान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ वर्षान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ वर्षान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू मान्नु हुनेछ। समय सम्म अधिकार नेपाल ब्याङ्क लिमिटेड नेपालको

0: लगभग 39 वर्षदेखि सञ्चालन भयो। नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नासिमपात काठमाडौँ।
1: Airco appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगा अन्य घरेलू सामान घर ले आना तो है ना। समय पर ही बंद हो गया सर। मोबाइल सब Airco को पानी लग सके सर। Airco appliances, Airco को पानी लग सर।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भरपर्दो स्रोत बिनै ठूलो आकारको घाटा बजेट ल्याइँदै चालू आर्थिक वर्षको बजेटमा वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम पूरा भएनन्। देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षा, गर्मीबाट राहत, राजदूतका लागि पहिलो पटक आवेदन खुल्ला लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। सरकारले आज ल्याउन लागेको बजेटमा कृषि क्षेत्रतर्फ कस्ता कार्यक्रम र कार्यान्वयनको बजेट के कति होला भनेर चासोका साथ हेरिएको छ। 51 अर्ब हाराहारीको सिलिङभित्र अट्ने कृषि बजेटमा आधा भन्दा धेरै हिस्सा रासायनिक मलको रहन्छ। यस पटकको नीति तथा कार्यक्रम अनुसार केही नयाँ कार्यक्रम पनि समेटिनेछन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो कृषितर्फको बजेट उत्पादन र उत्पादकत्व वृद्धि, किसानलाई सहुलियत तथा रासायनिक मल र यसको विकल्पका कार्यक्रममा केन्द्रित हुने जनाएको छ। थप जानकारी सहित साथी मदन पौड्याल।
4: सरकारले आउँदो आर्थिक वर्षको बजेट आज दिउँसो ल्याउँदैछ। कृषितर्फको सिलिङ अनुसार चालू आर्थिक वर्षको विनियोजित बजेट 57 अर्ब 47 करोड़को तुलनामा केही कम हुने देखिन्छ। बजेटको आकारमा केही कटौती भए पनि मन्त्रालयले उपलब्ध स्रोतलाई उत्पादनमुखी र किसान केन्द्रित बनाउने लक्ष्य राखेको छ। कृषिमा सबैभन्दा धेरै प्राथमिकता रासायनिक मलको विषय पर्छ। चालू वर्षमा कृषिको झण्डै आधा हिस्सा ओगटेको रासायनिक मलको बजेट कार्यान्वयनबाट अहिलेसम्म मलको आपूर्ति अवस्था के छ त? कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ।
5: हामीलाई जति बजेट प्राप्त छ त्यो बजेट पूरै हाम्रो खर्च हुन्छ। यो वर्ष हामीलाई 28 अर्ब 82 करोड 14 लाख होइन, त्यतिले पनि पुग्दैन जति हामीले मल भित्राइसकेका छौँ। तपाईँलाई थोरै तथ्याङ्कको सहारले बताउँ भनिहालौँ, यो वर्ष इतिहासमै हामीले सबैभन्दा धेरै रासायनिक मल वितरण गर्छौँ।
4: खेतीको सिजन शुरू भइसकेको छ। किसान यति बेला मुख्य बाली धानको बिउ जोहो तथा ब्याडको तयारी छन्। अहिलेसम्म आपूर्ति भएको र सरकारसँग मौजदात झण्डै 1.5 लाख मेट्रिक टन मलले असारसम्म धान्न सक्ने अवस्था छ। त्यसपछिका लागि आवश्यक रासायनिक मलको व्यवस्थापन मुख्य चुनौती छ।
5: तीनटा कारण भयो। एउटा त ठ्याक्कै हर्मुजकै कारणले मल आउनु रुकियो, त्यहाँ अवरोध भएर। दोस्रो कुरा भनेको चाहिँ यो युद्धको कारणले गर्दा धेरै ठाउँमा फर्टिलाइजर प्लान्टले, खास गरी युरिया प्लान्टले युरिया उत्पादन गर्न नसक्ने अवस्था आएको कारणले गर्दा विश्वव्यापी रूपमा मलको उत्पादन घटेको छ। तीसरो कुरा भनेको चाहिँ उत्पादन कम, माग बढेको कारणले गर्दा मूल्य आकाशिएको छ।
4: सरकारको मुख्य प्राथमिकता अझै पनि रासायनिक मल आपूर्ति नै रहेको देखिन्छ। तर पर्याप्त रासायनिक मल आपूर्ति हुन कठिन छ। यस्तो अवस्थामा मलको विकल्पका कार्यक्रम हालैको नीति तथा कार्यक्रमले समेटेको छ। प्राङ्गारिक कृषि सरकारको प्राथमिकतामा परेको छ। नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने हुँदा अब किसानले जैविक एवं प्राङ्गारिक मलमा पनि अनुदान पाउन सक्नेछन्। यस्तो विकल्प दिगो कृषिका लागि कोसेढुङ्गा बन्न सक्छ भन्नुहुन्छ मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ।
5: अब विकल्प के त भन्दाखेरि चाहिँ यसपालि चाहिँ यो सबै परिवेशको कारणले गर्दाखेरि पनि नयाँ सरकारको पनि प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने उच्च प्राथमिकता राखेको कारणले पनि हामी अर्को वर्षमा अघि हामीले चर्चा गरे जस्तै विभिन्न खालको चाहिँ हाम्रो प्राङ्गारिक खेतीलाई होइन जैविक खेतीलाई प्रवर्धन गर्ने खालको कार्यक्रम हामीले त्यसरी ल्याएको हो। त्यो एकदमै समय सान्दर्भिक छ। त्यसले चाहिँ हामीलाई जुन भन्छौँ नि हाम्रो आत्मनिर्भरमुखी स्थानीय खाद्य प्रणाली विकासको एउटा कोसे ढुङ्गा मान्न सकिन्छ।
2: सरकारले आज ल्याउन लागेको बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकता बारे कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला राष्ट्रिय मानवाधिकार आयोगले नवयुवा आन्दोलनमा भएका घटना छानबिनपछि 5 दर्जन भन्दा बढ़ी नाम किटान गरेर मानवाधिकार उल्लंघनमा कार्यवाही र थप अनुसन्धानका लागि सरकारलाई सिफारिश गरेसँगै यो कसरी कार्यान्वयन हुन्छ र यसको असर के हुन्छ भन्ने विषयमा चासो बढेको छ। सिफारिश कार्यान्वयनमा लिएर समाजदेखि सामाजिक सञ्जालसम्म बहस आइरहेको छ। आयोगले प्रतिवेदनको सिफारिश खण्ड सरकारलाई बुझाउनुका साथै सार्वजनिक पनि गरेको थियो। सरकारले प्रतिवेदन कार्यान्वयन नगरे आयोगले मानवाधिकार उल्लंघनकर्ताको अभिलेख राख्न सक्छ, संयुक्त राष्ट्रसंघका विभिन्न मंचमा प्रश्न उठ्न सक्छ र कर्मचारीको वृत्ति विकास र विदेश भ्रमणमा समेत प्रभाव पर्न सक्ने खबर आजका पत्रिकाहरूले छापेका छन्।
3: सरकारले गठन गरेको कार्यदल संविधान संशोधनको बहस पत्र निर्माणको गृह कार्यमा जुटिरहेका बेला प्रमुख राजनैतिक दलहरू पनि संविधानमा संशोधन गर्नुपर्ने विषयमा पार्टीका धारणा तय गर्न आन्तरिक छलफलमा लागेका छन्। कांग्रेस, एमाले र नेकपाले छुट्टा छुट्टै कार्यदल बनाएर संशोधनका प्रस्तावबारे छलफल गरिरहेका छन्। सरकारको कार्यदलले संविधान संशोधनबारे छलफल चलाउने आधारका 54 विषय अघि सारेको छ। तिनै विषयमा सरकारवाला विभिन्न पक्षसँग छलफल चलाएर बहस पत्र तयार गर्ने कार्यदलको तयारीमा छ। सत्तारूढ राष्ट्रपाले गएको निर्वाचनको वाचा पत्रकै आधारमा संविधान संशोधनका लागि कार्यदललाई सुझाव दिएको छ। राष्ट्रपाले गएको निर्वाचनको वाचा पत्रकै आधारमा बहस पत्र तयार गर्न सुझाव दिएको छ। त्यही अनुसार सरकारले प्रस्ताव अघि बढ़ाएको नेताहरूको भनाई छ। संविधानका चार खम्बा गणतन्त्र, लोकतन्त्र, संघीयता र समावेशितालाई आधार मानेर संविधान संशोधन हुनुपर्छ। संसदीय प्रणाली बलियो बनाउनुपर्छ, कांग्रेस कार्यदल सदस्य राधेश्याम अधिकारीले बताउनु भएको छ। यसै गरी संविधानको समीक्षा गरी संशोधन गर्न पार्टी सैद्धान्तिक रूपमा सहमत छ, तर सरकारी कार्यदलले प्रस्ताव मागेकाले हामी पनि प्रस्ताव तयार गर्दैछौ, एमाले कार्यदल सदस्य महेश बर्तौला बताउनुहुन्छ। साथै प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक प्रस्ताव अघि सार्ने तयारी रहेको र यी लगायत विषयमा मस्यौदा तयार गरेपछि पार्टीको उच्च तहबाट टुंगो लगाइने नेकपा कार्यदल सदस्य खिमलाल देवकोटाले बताउनु भएको खबर कान्तिपुरमा छ।
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट उत्तरी सड़क काठमाडौँ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बितामोड, वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। के तपाई झाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नशा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
8: हाम्रा सेवाहरू
7: ओपीडी सेवा,
8: विशेषज्ञ ओपीडी सेवा,
7: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
8: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
8: क्रियाकल्प सेवा,
7: पूर्वकर्म पञ्चकर्म सेवा,
8: छार सूत्र सेवा,
7: जलौका सेवा,
8: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
8: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696-9514-24063।
9: हर घर ये था, हर घर में प्रकट ये बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार या शुक्रवार राति 8 बजे मात्र विश्व को सुनवाई टीवी में।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। आज मई 29 सगरमाथा दिवस हरेक वर्ष मनाइने सगरमाथा दिवसले हिमाल संरक्षण पर्यटन प्रवर्धन र पर्वतारोहीहरूको योगदानलाई सम्मान गर्दछ। सन् 1953 को मई 29 11:30 बजे संसारको सर्वोच्च शिखर सगरमाथा जहाँ हावाको गति आँधी जै थियो तापक्रम शून्य पछाडी कुदिरहेको थियो त्यही चुचुरोमा दुईजना मानिस सगौरव उभिएका थिए जसको पाइलाले इतिहासको नयाँ अध्याय कोर्दै थियो। एक थिए आत्मविश्वासले भरिएका न्यूजील्याण्डका पर्वतारोही एडमन्ड हिलारी र अर्का थिए हिमालका छोरा साहसका पर्याय तेन्जिङ नोर्गे शेर्पा। आज सगरमाथाको आकाशमा ड्रोनको भुनभुन सुनिन्छ। साहसिक पर्यटनको नाममा मानिसहरू उच्च प्रविधि युक्त क्यामेरा बोकेर हिमालको पर्फेक्ट शट लिन तल्लीन छन् तर यो भेड़भाड़ र व्यावसायिक चमक धमकले ती मानिसहरूको त्यागलाई कता कता ओझेलमा पारेको छ जसले आफ्नो क्यामेराको लेन्स भन्दा बढ़ी आफ्नो आत्मबललाई विश्वास गर्थे। हिमालमा हाई प्रोफाइल आरोहीहरूको भीड़ बढ़दा सुरक्षा र गोपनीयताको जुन विरोधाभास पैदा भएको छ त्यसले मेलोरी र इर्विनको त्यो शुद्ध साहसिक युगलाई आजको व्यावसायिक युगसँग आम्ने सामने गराएको छ। के शिखर चुन्नु नै सबैभन्दा ठूलो सफलता हो कि शिखरको बाटोमा हराउनु नै एउटा अदम्य इतिहास एक अनुत्तरित प्रश्नको जवाब खोज्ने बेला भएको छ। यस वर्ष सगरमाथा आरोहणका लागि 494 जना आरोहीले अनुमति लिएका थिए जुन विगतकै तुलनामा सबैभन्दा उच्च संख्या हो। अन्नपूर्ण पोस्टमा खबर छ।
2: अब विदेशको खबर। मध्यपूर्व युद्ध शुरू भएको 3 महिनापछि अमेरिका र इरानले एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयासलाई प्रभावित पारेको छ। इजरायलले देशको दक्षिणी भागलाई युद्ध क्षेत्र घोषणा गरेपछि र बेरूत नजिकै आक्रमण बढ़ाएपछि लेबनानी क्षेत्रमा तनाव चर्किएको छ। बिना अनुमति हर्मुज जलमार्ग पार गर्न खोज्ने 4 जहाजमाथि इरानी सेनाले गोली चलाएको इरानी सरकारी प्रसारक आरआईबीले जनाएको छ। इरानले युद्ध शुरू भएदेखि नै जलमार्गमा नाकाबन्दी गर्दै आएको छ। आफ्नो समूहले हर्मुज र वरपरका 5 ड्रोनहरूको आक्रमण र बन्दर अब्बासको दक्षिण बन्दरका क्षेत्रको भू नियन्त्रित स्टेशनबाट 6 आक्रमणलाई रोकेको अमेरिकी सेनाले जनाएको छ।
3: अब खेल खबर। नेपाली मिक्स मार्शल आर्ट एमएमए फाइटर रविन्द्र ढाटले रोड टू यूएफसी सीजन 5 सेमी फाइनलमा स्थान बनाएका छन्। मकाउको ग्यालेक्सी अरेनामा हिजो भएको क्वार्टर फाइनलमा ढाटले फिलिपिन्सका किम्बर्ट अलिन्टो जोनलाई दोस्रो राउण्डमा टेक्निकल नकआउट मार्फत पराजित गरे। उनी प्रतियोगिताको अन्तिम चारमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। खेलको शुरूदेखि नै आक्रामक शैलीमा खेलेको ढाटले दोस्रो राउण्डको अन्त्यतिर लगातार स्ट्राइक प्रहार गरेका थिए। त्यसपछि रेफ्रीले खेल रोकेका थिए। अल्टिमेट फाइटिङ च्याम्पियनशीप यूएफसीको आधिकारिक नतिजा अनुसार उनले ग्राउण्ड एण्ड पाउण्ड मार्फत जीत दर्ता गरेका हुन्। सेमी फाइनलमा ढाटले अस्ट्रेलियाका काश्यप मर्डोकको सामना गर्दैछन्। मर्डोकले क्वार्टर फाइनलमा जापानका युनोसुके मिनामीलाई हराएका थिए। रोड टू यूएफसी एसियाली खेलाड़ीलाई यूएफसीमा प्रवेश गराउने छनौट प्रतियोगिता हो। प्रतियोगितामा प्रत्येक तौल समूहका विजेताले यूएफसी कन्ट्याक्ट प्राप्त गर्ने व्यवस्था छ। अब प्रसंग 7 महिला च्याम्पियनशीपको। 7 महिला च्याम्पियनशीप अन्तर्गत समूह बीबाट सर्वाधिक विजेता बंगलादेशसँगै भारत सेमी फाइनलमा प्रवेश गरेका छन्। हिजो सम्पन्न भएको खेलमा बंगलादेशले मालदिप्सलाई 4-2 पराजित गर्दै लगातार दोस्रो जीतसहित अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। यो सँगै मालदिप्स लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। समूह एमा नेपाल भूटान र श्रीलंका प्रतिस्पर्धामा छन्। पहिलो खेलमा नेपालसँग 1-0 पराजित भएको भूटानले दोस्रो खेलमा श्रीलंकालाई 4-0 हराउँदै सेमी फाइनलको सम्भावना कायम राखेको छ। नेपाली समूह चरणको अन्तिम खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपालले बराबरी गरे पनि नेपाल सेमी फाइनलमा पुग्नेछ भने जितेमा समूह विजेता बन्नेछ।
2: बाह्य कैरनमा अब केही खबर संक्षेपमा मध्य पूर्व युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण क्षेत्रमा मात्र 10 अर्ब रूपियाँको नोक्सानी भएको भन्दै नेपाल निर्माण व्यवसाय महासंघले मूल्य समायोजन गर्न माग गरेको छ। निर्माण व्यवसाय महासंघले गरेको मूल्य वृद्धि समायोजनको मागलाई निजी क्षेत्रका तीनवटै प्रतिनिधिमूलक संस्थाले ऐक्यबद्धता जनाएका छन्।
3: नियमन अभावमा बचत मन परिचालन हुँदा सहकारीमा व्यतिथि भित्रिएको सरकारी अध्ययन प्रतिवेदनले औल्याएको छ। सहकारी क्षेत्रमा बचत संकलन तथा ऋण लगानीको सीमा, साना बचत रकमको बीमा र बचत रकमको स्रोत सीमा बीमा र स्रोत नहुँदा समस्या देखिएको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनले देखाएको हो।
2: र उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थामा जाने गरेका भए पनि राज्यले त्यसको यकिन अभिलेख नराखेको पाइएको छ। नेपाली विद्यार्थी विभिन्न माध्यमबाट छात्रवृत्ति पाएर उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन्, तर ती विद्यार्थी मध्ये कुन तह र विषयमा कति विद्यार्थी त्यसरी विदेश जान्छन् र कति फर्केर आउँछन् भन्ने स्पष्ट तथ्याङ्क सरकारी निकायसँग नभएको खबर आजको गोर्खा पत्रले लेखेको छ। काया कैरनमा अब पालो उखानको
3: बिगारे जति अरूले सपारे जति आफूले।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: भरपर्दो स्रोत बिनै ठूलो आकारको घाटा बजेट ल्याइँदै चालू आर्थिक वर्षको बजेटमा वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम पूरा भएनन्।
2: देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षा, गर्मीबाट राहत आज दिनभर र भोलि पनि हावाहुरीसहित पानी पर्ने।
3: राजदूतका लागि पहिलो पटक आवेदन खुल्ला, अहिले 17 कूटनीतिक नियोग नेतृत्व विहीन, मध्य भदौसम्म थप 7 पद रिक्त हुँदै।
2: एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका र इरान युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयास अन्योलमा।
3: र नेपाली एमएमए फाइटर रविन्द्र ढाँट रोड टू यूएफसीको सेमी फाइनलमा, 7 महिला च्याम्पियनशीपमा बंगलादेशसँगै भारत सेमी फाइनलमा।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले उत्तम नेपालले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। गणतन्त्रमा आम नागरिकले खोजेर रोजे जस्तो अझै भइ नसकेको नयाँ पुराना दलहरूलाई चाहिँ हुनसम्म भएको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ गणतन्त्र भनेर लेखिएको ठूलो दुहुनु गाई छ। एकजना महिला गाईलाई घाँस हाल्दैछिन्, उनका श्रीमान बाल्टी बोकेर पछिल्तिर उभिरहेका छन्। तल भुइँमा एकजना राजनीतिक दल भनेर लेखिएको ठूलो कोट लगाएका मान्छे गाईको थुनमा सिधै पाइप जोडेर दूध चुस्दैछन्। घाँस हाल्ने अर्को, गोबर सोर्ने अर्को, अनि आफू चाहिँ मजाले दूध मात्रै चुस्न पल्किएका ती मान्छे रित्तो बाल्टी बोकेर उभिएका तिनै घाँस भटारो गर्ने नागरिकतिर हेरेर भन्दैछन्, तपाईँहरूलाई यी गोबर छँदैछ नि। आजको कार्यक्रम सकिएको छ। कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: स्वीन हसरा प्रश्न विचार
1: यू रेडियो नेटवर्क
2: सड़क सुरक्षा जीवन रक्षा
3: हतार में बाटो काट्दै हुनुहुन्छ जति हतार भए पनि एकचोटी दायाँतिर हेर्नुहोस् अनि एकचोटी बायाँतिर पनि हेर्नुहोस्
0: हरेक पल्ट बाटो काट्दा दायाँ बायाँ हेरेर सुरक्षित रूपमा सड़क पार गर्न सकिन्छ कि सकिँदैन अन्दाज गर्नुहोस् अनि मात्रै बाटो काट्नुहोस् ल
2: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य
4: पीपल्स क्याम्पस काठमाडौँको भग्न सम्बन्धी सूचना
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
4: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
5: यहाँ टियो अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
4: थप जानकारीका लागि फोन नम्बर 01 5351 990 5351 990 मा सम्पर्क गर्नुहोला

0: Mantika.
1: Vastavik
0: mein

0: दाई नमस्कार.
1: नमस्कार भाई, कता छौ?
0: म त गाउँमै छु नि दाई. एसी परीक्षा सकेर बसेको. साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके. कहाँ पढ्ने के पढ्ने, म त अम्माउमा परे दाई.
1: अम्माउमा पर्ने कुरै छैन भाइ. त्यो सँगै एसीडीका साथीभाइ चालुको मनासु ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने निगो गरेर गइसके. तिमी पनि दुःख भएर आउने. अब तिमी पढ्ने, किनकि मनासु आज लाखौँ

0: आफ्नो वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट भौतिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। न्यूनतम शुल्क गुणस्तरीय शिक्षा मनासु वर्ल्ड कलेज साबुन सुसुपाती सम्पर्क नम्बर 9803062382 9803062387
1: हत्केरीका दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो समनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त। ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ। ल सुन बहिनी सुनु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी।
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सुलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सोलु दुपकुण्ड नगरपालिका 5 फैलिदिए सुनखुम्बु। युवा कृषि पर्यटन मार्फत समृद्ध माप्य दुतकोशी समावेशी विकास आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र माप्य दुतकोशीको समृद्धि माप्य दुतकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 MHz अनलाइन र सोलु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेचा सोलन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचा सोलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 MHz www.सोलु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापक्ष फोन ओखोढुङ्गा ब्यारेज ओखोढुङ्गा दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म हर जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 6 7 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: हार्दिक नमन जनाब 2083 साल जेठ 11 र 12 गते सुनु दुखुम नगरपालिका 10 किमीमा निर्माण गरेको ओल्डन सुलिङ गुम्बा तथा सेवा केन्द्रको श्रद्धित धर्म गुरु टुङ्कु पेमा थर्सुल मुकुसु जुबाट राप्ने प्राण प्रतिष्ठा जिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको कुरा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौं। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काव्य वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान जुन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: उलुम्तासी अध्यक्ष लेमी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुनु दुखुन्द नगरपालिका 10 सुनु खुम्बु।
2: हत्केरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
3: हाम्रै सुनखुमोमा सबै थुक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ?
3: म त खोज्दा खोज्दा थाकिसके हौ।
2: ल सुन बहिनी, सुन दुखुम्ब नगरपालिका वडा नम्बर 5 मा भएको शान्ति स्टोर एण्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुन्द नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखुन्द नगरपालिका 5 सल्लेरी सुनु खुम्बु।
4: सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलु खुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
5: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलु खुम्बु आँखा उपचार केन्द्र सोलु खुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलु खुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलु खुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-58-70-3-5 र 98-61-34-213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्राहकहरू वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुद्ध लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्नु। वस्तु सेवाको मूल्य मात्रा म्याकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: Sadai bari, it's my rosary.

0: यौन हिंसाबाट बचाउ र बचाउ यौनसम्म हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसम्म हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो लाइनमा सुनी अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडै कतै पाइन्। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुनखुमा सबै थुक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
0: नसुने बहिनी, सुनु डुकुमा नगरपालिका ओडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्ग खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी।
4: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरू नारायण श्रेष्ठ 97630057184 र विवेक श्रेष्ठ 98682800000। सुनु धुपकुण्ड नगरपालिका पाँच सल्लेरी सुनखुम्बु।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्य को लागि हाम्रो
3: तथा भरामाई अफसेट प्रेस सोलु दुतुन्द नगरपालिका ५ सोलु कुम्बु

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सेलेफ्रेम 102.2 मेगाहर्जबाट देशका विभिन्न भागबाट www.selefm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलुखुममा शासकीय सुधार सम्वाद, सुशासन र पारदर्शितामा जोड़, लेखोपिकामा शैक्षिक सुधारका लागि समीक्षा बैठक सम्पन्न, एभरेस्ट एसोसिएशन समेत 2026 176 सगरमाथाहरू सम्मानित। सोलुखुममा प्रहरी र यातायात सड़कवाला देशान्तर क्रिया, पार्किङ र सड़कको अवस्थाबारे ध्यानकर्षण, सांसद मिङमा डेभिड शेर्पाद्वारा सगरमाथाको सफल आरोहण, चुचुरोमा फहराइयो संसदको मुलु। नेत्र सल्यानमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न, 115 कृषकका पशु पंक्षीको उपचार औषधि वितरण, सल्यानका कृषकलाई कृषि सामग्री वितरण, बीपी राजमार्ग पुननिर्माणको काम समयमा नै सक्न पूर्वाधार सचिवको निर्देश। र काबा महिला भलिबलमा सेमी फाइनलमा नेपाल इरानसँग सोझो सेटमा पराजित। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आयोजनामा सोलुखुममा शासकीय सुधार सम्वाद सम्पन्न कार्यक्रम सम्पन्न भएको छ। स्थानीय स्तरमा शोषण सुशासन प्रावधान, प्रशासनिक सेवा प्रवाहमा सुधार र नागरिकका गुनासो प्रत्यक्ष सुन्ने उद्देश्यले सिंहदरबारको उच्चस्तरीय टोलीले सोलुखुमका सरकारवालासँग विशेष सम्वाद गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको शासकीय सुधार महाशाखाका प्रमुख एवं सहसचिव डाक्टर भीष्मराज भूषालले जनताको गुनासो सुन्ने संयन्त्र हेलो सरकारको पहुँचलाई अब स्थानीय स्तरमै विस्तार गर्ने योजना रहेको बताउनु भएको छ। वहाँले प्राप्त हुने वास्तविक गुनासोको सूक्ष्म अध्ययन गरी सरकारी सेवालाई पारदर्शी र सूचनाको पहुँचलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। वहाँले नागरिकलाई दिने सेवामा ढिलासुस्ती नगर्न र आफ्ना कार्यशैलीमा सुधार ल्याउन मातहतका कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ। संवादका क्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसी पाण्डेले तीनै तहका सरकारको प्रशासनिक परीक्षण हुन नसक्दा विभिन्न विकृति मौलाउँदै गएको अन्याउनु भएको छ। समस्याग्रस्त देखिएका स्थानीय निकायलाई थप कार्यवाहीको दायरामा ल्याउनु पर्नेमा जोड़ दिँदै प्रज्ञा पाण्डेले स्थायी जनशक्तिको उचित व्यवस्थापन हुन नसक्दा सेवा प्रवाह गम्भीर रूपमा प्रभावित भइरहेको बताउनु भएको छ। कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले तल्लो तहमा कर्मचारी व्यवस्थापनको गम्भीर समस्या रहेको बताउँदै संघीय

0: गुणस्तरावे वृद्धिका लागि छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ। गाउँ शिक्षा समितिको समन्वयमा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाभित्र संचालित 22 विद्यालयका प्रधान अध्यापक, गाउँ शिक्षा समितिका सदस्य, स्थानीय जनप्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा रहेको थियो। बुधबार आयोजित सो विशेष बैठकमा गाउँपालिकाको हालसम्मको शैक्षिक गतिविधि, एचई परीक्षाको नतिजा र आगामी शैक्षिक रणनीतिबारे गम्भीर रूपमा विचार विमर्श गरिएको गाउँपालिकाले जनाएको छ। गाउँ शिक्षा समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा सहभागीहरूले गाउँपालिकाको शैक्षिक उपलब्धि, विद्यमान चुनौती र आगामी दिनमा अविलम्बन गर्नुपर्ने सुधारका पाटहरूबारे विस्तृत छलफल गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष नवान लाक्पा शेर्पा तथा विभिन्न वडाध्यक्षहरूले विद्यालयको शैक्षिक वातावरण सुधारका लागि महत्वपूर्ण सुझाव पेश गरिएको थियो। यसैबीच गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतसँग गरिएको कुराकानीमा उहाँले आगामी दिनमा विद्यालयहरूको अनुगमन कार्यलाई तीव्रता दिने बताउनु भएको छ। यसैमा नतिजा कमजोर आउनुको मुख्य कारणबारे प्रष्टपादी अध्यक्ष बस्नेतले विद्यार्थीले शिक्षक अभिभावकको कुरा नलगाउने, अनुशासनमा नरहने, अत्याधिक मात्रामा मोबाइल फोनको प्रयोग गर्ने कारण पढ़ाई बिग्रिएको उल्लेख गर्नुभएको छ। आगामी दिनमा यस्ता कमजोरीलाई सुधार दिए पालिकाको शैक्षिक स्तरलाई माथि कास्न गाउँपालिकाले योजनाबद्ध रूपमा कड़ा कदम चाल्ने उहाँले बताउनु भएको छ।
1: हाम्रो उद्देश्य भनेको चाहिँ यो विद्यार्थीहरू चाहिँ सक्षम बन्नुपर्छ र भोलि पढेरदेखि चाहिँ क्रिया गर्नुपर्छ भन्ने विषयमा चाहिँ हामीले धेरै गाउँपालिकाले लगानी गर्यौँ। लगानी गर्दाखेरि अहिले पछिल्लो हप्ता चाहिँ हामीले एकाएक आफू परीक्षामा आफै गर्छौँ र क्लासमा अब्जर्भ गर्दा पनि त्यसलाई लगाउन जान्छौँ र अहिले परीक्षामै आफै गर्छ आफै परीक्षा दियो र त्यो नतिजा आउँदा चाहिँ एकदमै कम हो भन्ने परेर एकाएक नतिजा निकाल्दाखेरि उनीहरूको भविष्य सुनिश्चित गर्नका लागि एकाएकलाई मान्छे निकाल्दाखेरि अलिकति नकारात्मक कुराहरूको आएको हुनाले अब के प्रकार भएर हामी 22 विद्यालय तल्लो निर्माण गरे पनि तल्लो निर्माणको विद्यार्थीहरू माथि लगाउन जाने हुन् एसीमा जाने हुन् त्यसैले हामीले हामीले सरकारबाट के कमजोरी भयो शिक्षक भयो कि अहिले भोटे विद्यार्थीबाट भयो कि भन्ने विषयलाई चाहिँ गहन छलफल गर्नुपर्छ भन्ने उद्देश्य लिएर हामी चाहिँ 22 विद्यालय उहाँहरूले प्रतिबद्धता गरिसक्नु है कुनै पनि कमी कमजोरी भएर हामीलाई कारवाही गऱ्यो भने त भनेर उहाँहरू प्रतिबद्धता गरेको उहाँले हाम्रो यस्तै पुग्यो भने होइन एकदम हामीले पहल गरिरहेको छ नि तर हाम्रो चाहिँ यो अब केन्द्रदेखि चाहिँ जतिको यो चाहिँ अपुग भइरहेको होइन अहिले अहिले चाहिँ हामीले खाइरहेको लागि यो प्रदेश सरकारसँग चाहिँ माग गरी आएको उहाँले चाहिँ अब तयारीको लागि जति भयो भने अलिक ज्ञान गरिदिन्छु भन्ने कुरादेखि लिएर यी कामहरू गरिरहेका छौँ। हामीले यस विषयमा सबको अहिलेको यो डिजिटल युगमा चाहिँ डिजिटल अनुसारै तयार हुनुपर्छ भन्ने लागिपर्ने ठाउँमा हामीले चाहिँ यो नेटहरू पनि वितरण गरिरहेको छ। प्रत्येक विद्यालयमा नेटहरू वितरण गर्ने जति पुर्याइदिने अलिक खर्चहरू चालु गरिने यो हामीले चाहिँ गरिरहेको छ। त्यो भिटै गरेर उहाँहरूको आएर अब बजेट नीति कार्यक्रम बजेट आउने कुरा भयो हामीले चाहिँ यहाँहरूलाई कस्तो सहयोग गर्यो भने चाहिँ हाम्रो नतिजा राम्रो आउँछ। नतिजा मात्रै होइन हामीलाई नतिजाको मात्रै पनि उनीहरूले अङ्कको मात्रै अङ्कलाई मात्रै पनि हामीले हेरेका छैनौँ। हामीले चाहिँ उहाँहरूको भविष्यसँग जोडेर उनीहरूले कसरी चाहिँ आफ्नो भविष्य बनाउन सक्नुहुन्छ अङ्क मात्रै भन्दा पनि उहाँहरूको आफ्नो नैतिक मान पनि बन्नु पर्यो चरित्र पनि बन्नु पर्यो र मात्रै अङ्कले काम गर्छ अङ्क मात्रैको पनि हाम्रो ठुलो उद्देश्य होइन। त्यसैले यहाँलाई हामीले के गर्न सक्यौँ भने बच्चाहरूको भविष्य बनाउन सक्छ केही चाहिँ तपाईँहरू ल्याउनुहोस् लिखित ल्याउनुहोस् अरू भन्न सक्नुहुन्छ लानुहोस् होइन भने लिखित ल्याउनुहोस् भन्ने चाहिँ उहाँलाई आशाबाट आशित परेको चाहिँ भन्नुहोस् भनेर चाहिँ उहाँहरूलाई त्यही जानकारी गराएको
0: हजुर
1: भनेको चाहिँ हामी प्रकृति हेरि हामी बेला बेलामा अब यो त्रिमा
0: दोस्रो संस्करणको अध्यक्ष समेत 2026 26 देशका 176 सगरमाथाहरूलाई सम्मान गरिएको छ। एभरेस एयरलाइन्स नेपालको आयोजना तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा बुधबार काठमाडौँमा आयोजित भव्य कार्यक्रममा विश्वका 26 देशका 176 सगरमाथाहरूलाई विशेष पदक तथा प्रमाणपत्र सहित सम्मान गरिएको हो। उक्त भव्य समारोहमा सम्मानित भएकाहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेल मन्त्रालय

का सचिव मुकुन्द प्रसाद निरौला, आयोजक संस्था एड्रेस एलायंस नेपाल का अध्यक्ष सुदर्शन नेपाल, नेपाल एसोसिएशन अफ टूर एण्ड ट्रावल एजेन्ट्स नाथा का अध्यक्ष कुमार मणि खपलिया र ट्रेकिंग एजेन्सी एसोसिएशन अफ नेपाल कानका अध्यक्ष सागर पाण्डे लगायतले सम्मान प्रकट गर्नुभएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री खगराज पौडेलले सगरमाथ आरोहीको आदित्य साहस र दृढ संकल्पको उच्च प्रशंसा गर्नुभएको छ। वहाँले सुरक्षित र दिगो पर्वतीय पर्यटन प्रवर्धन गर्नुपर्ने कुरामा विशेष जोड दिनुभएको छ। राष्ट्रीय स्वतन्त्र पार्टी रासुबाका प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको छ। वहाँले बुधबार बिहान 5:40 समयमा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल हुनुभएको हो। यस ऐतिहासिक आरोहणका क्रममा सांसद शेर्पाले संघीय संसदको आधिकारिक लोगो समेत सगरमाथाको शिखरमा फहराउनु भएको छ। सदनदेखि शिखरसम्म भने विशेष नाराका साथ सगरमाथाको यात्रा तय गर्नुभएका शेर्पा बहारवाला सांसदका रूपमा सर्वोच्च शिखर पुग्ने बिरालो व्यक्तिहरू मध्ये एक पर्नुहुन्छ। आरोहण सम्पन्न गरी सुरक्षित रूपमा आधार शिविर बेस क्याम्प फर्केपछि उहाँले बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले नवौं दिनमा सगरमाथाको सफल आरोहण गरेको जानकारी दिनुभएको छ। सांसद शेर्पाले यस ऐतिहासिक र साहसिक सगरमाथा आरोहण अभियानलाई सफल बनाउन महत्वपूर्ण सहयोग गर्ने सभामुख देवप्रसाद अर्यालसहित सम्पूर्ण र शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। वहाँले यो कीर्तिमानी यात्राले संसद र समग्र राष्ट्रकै गौरव बढ़ाएको समेत उल्लेख गर्नुभएको छ। नेचर सम्मान गाउँपालिकामा आयोजित एक दिने वृहत पशु स्वास्थ्य शिविरमा 115 जना कृषकहरू लाभान्वित भएका छन्। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुका आयोजना एवं नेचर सम्मान गाउँपालिका पशु शाखाको समन्वयमा नेचर सम्मानको देवीमा आयोजित उक्त शिविर सम्पन्न भएको कृषि शाखाका प्राविधिक प्रेम भट्टराईले जानकारी दिनुभएको छ। वहाँका अनुसार शिविरमा स्थानीय क्षेत्रका गाई भैंसी बाख्रा सुँगुर तथा भेडा लगायतका पशु पंक्षीको निशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको थियो। शिविरको समुद्घाटन नेचरसल्यान्ड गाउँपालिकाका नम्बर 2 वडाध्यक्ष सीताराम काफ्लेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो। उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि काफ्लेले गाउँघरमा यस प्रकारको विशेषज्ञ सेवा सहितको पशु स्वास्थ्य शिविर आयोजना हुनु कृषकका लागि निकै सुखद भएको बताउनु भएको छ। वहाँले पशुपालनलाई परम्परागत शैलीबाट माथि उठाई व्यावसायिक र मर्यादित बनाउन यस्ता कार्यक्रम प्रभावकारिताले थप ऊर्जा र प्रोत्साहन गर्ने समेत विश्वास व्यक्त गर्नुभएको छ। सिद्धिचरण नगरपालिका वडा नम्बर 8 सल्लेरीका 30 जना कृषकलाई कृषि सामग्री वितरण गरिएको छ। व्यवसाय कृषि प्रबन्धन तथा उत्पादन गर्ने उद्देश्यले बुधबार सामग्री वितरण गरिएको हो। नगरपालिका र कृषकको संयुक्त लगानीमा 2,64,000 रूपियाँ बराबरको कृषि सामग्री वितरण गरेको भीम बहादुर दर्जीले बताउनु भएको छ। वहाँका अनुसार नगरपालिकाको 1,50,000 रूपियाँ र कृषकहरूको 1,14,000 रूपियाँ लगानी रहेको छ। कृषकलाई 300, 500 र 50 मिटर क्षमताका ड्रम पाइप हजारी तथा पनेल पाल वितरण गरिएको उल्लेख गरिएको छ। आठ महिना अघि बाढ़ीले ध्वस्त पारेको बीपी राजमार्ग पुननिर्माणको काम तीव्र गतिमा अगाडि बढ़ेको छ। पूर्वाधार विकास सचिव गोकुल गोपाल प्रसाद सुगदेल नेपालका लागि जापानका राजदूत मायदा पेरो लगायतले दुई दिन अघि शिलान्यास गरेको सड़क पुननिर्माणको कामले गति लिएको हो। उक्त राजमार्ग पुननिर्माणको काम जापानको सहयोगमा चलिरहेको छ। गत वर्ष बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको 30 किलोमिटर सड़कमा क्षति पुर्याएको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइथाको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गलाई स्तरोन्नति सहित पुननिर्माणको काम अगाडि बढ़ाइएको छ। जापानको सहयोगमा पिपले बर्खीखोला खण्डको 3.2 किलोमिटर सड़क जापान सरकारको 2,80,00,000,000 एन अनुदानमा सिमेजु कर्पोरेशनले निर्माण गर्ने सहमति भइसकेको छ भने नेपाल सरकारको लगानीमा अन्य 3 खण्डका लागि सरकारले 8,50,00,000,000 रूपियाँको स्रोत सहमति दिइसकेको छ। यस अन्तर्गत काभ्रेका
का तीनवटा खण्ड सिन्धुली एउटा खण्डमा ठेक्का लागेर कमाधम काम भइरहेको छ। पुनर्निर्माणसँगै अब यो राजमार्ग दुई लेनको हुनेछ। सड़कका पाँचवटा पुललाई पनि दुई लेनमा परिणत गरिनेछ। बाढ़ीबाट पुनर्क्षति नहोस् भन्नका लागि आरसीसी पर्खाल प्रम्प पर्खाल र सड़क चौडा गर्ने कामलाई तीव्र रूपमा काम गरिरहेको उल्लेख गरिएको छ। राइट स्टेयरिङ हुँदै सुपर एप बनिरहेको पठाओ नेपालले अब मोबाइल एपबाट हेलिकप्टर बुक गर्न मिल्ने सेवा विस्तार गरेको छ। नेपालको प्रमुख मोबिलिटी प्लेटफर्म पठाओले समृद्धि एयरलाइन्ससँगको सहकार्यमा हेलिकप्टर बुकिङ सेवा पठाओ हेलीको शुरूआत गरेको हो। राइट स्टेयरिङबाट शुरू भएको पठाओ नेपालको यात्रा पार्सल फूड डेलिभर र होम सर्भिस हुँदै अन्य पठाओ हेलीसम्म विस्तार भएको कम्पनीले जनाएको छ। अब यात्रीले पठाओ एप अर्थात पठाउ हेलीको वेबसाइट पठाउ हेली .com मूल्य निर्धारण सहित सहज रूपमा हेली बुक गर्न सकिने उल्लेख गरिएको छ। कम्पनीका अनुसार मुक्तिनाथ गोसाईकुण्ड सगरमाथा आधार शिविर र अन्नपूर्ण आधार शिविर लगायतका धार्मिक प्राकृतिक र पर्यटकीय गन्तव्यका लागि हेलिकप्टर बुकिङ गर्न सकिने उल्लेख गरिएको छ। एउटा हेलिकप्टरमा एकपटकमा चारदेखि पाँचजनासम्मले यात्रा गर्न सक्नेछन्। तीर्थयात्रा नवविवाहित दम्पतीका लागि रमणीय यात्रा पारिवारिक भ्रमण तथा साथीभाइसँग मिलेर छोटो समयमा विभिन्न पर्यटकीय गन्तव्य घुम्नका लागि पठाउ हेली उपयुक्त हुने कम्पनीले जनाएको छ। काभा महिला भलिबल च्याम्पियनशीपको दोस्रो सेमी फाइनलमा नेपाली रामसँग पराजित भएको छ। त्रिपेश्वरको दशरथ रंगशाला कबरहारमा हिजो भएको खेलमा नेपाली रामसँग 3-0 सोझो सेटमा पराजित भएको हो। इरानले पहिलो सेट 25-20, दोस्रो सेट 25-15 र तेस्रो सेट 25-11 जितेको छ। अब इरानले उपाधिका लागि फाइनलमा आज किर्गिस्तानसँग खेल्नेछ। आज हिजो भएको पहिलो सेमी फाइनलमा भारतलाई सोझो सेटमा हराउँदै किर्गिस्तान फाइनलमा प्रवेश गरेको छ। अवस्त बिहान 7 बजेको सोलो समाचारबाट अन्जु कार्की विदा हुन्छु। बिहान 10 बजे सोल हल्फ लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: Saudara Dipsi Ji, namaskar.
1: Namaskar, Santosh Ji. Kya bhayo? Sab thik thak?
0: Hai, kya bhayo Saudara Dipsi Ji? Pallo tour ma jabardasti bhayo bhanera tour bikas ma khabar aayo. Prabhavit mahila prahari ko ma janchu bhandechan. Ketale jhuta aarop ho bhancha. Usle thalphal gari ghatna tungaidinu paryo bhanera निवेदन दिएको छ तपाईं न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
1: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार निचेर काम गरियो भने त भोलि हामी नै पर्छौं है फेरि
0: तुल छिमीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
1: अहा हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनुपर्छ तर प्रभावित व्यक्तिको परिचय भने गुप्त नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
0: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
2: तीन दिनदेखि दात दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
2: हो र के डेन्टल रे
3: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डी नगरपालिका पास बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टराइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू अपनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
5: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अपसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487

Jordan, Tini, Tata, Tata.

0: यो आज मेरो जन्मदिन हो, याद त छ नि।
1: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्न गएर? ल आँखा बन्द गर त।
0: त्यस्तै जस्तो हुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
1: ल अब आँखा खोला त।
0: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ। राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल। सम्पर्क नम्बर 9742840456 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग सुनि भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: बन्धु तिमी त विदेश जान लाग्यो रे। हो दिदी त्यो टिका बोक्नु गरेर सुरु गरेको पैसा पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्ने नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भयो, बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी?
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेटबिखरमा पर्न सक्ने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

I'm not going to be able to do that.

سلسلہ دیکھ رہے

0: शुद्धता दुधकुण्ड आयल फार्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फार्म स्टोर प्रोपाइटर पूरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फार्म स्टोर सँगै यूआई मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फार्म स्टोर सोनी दुधकुण्ड नगरपालिका साथ गारमा छोर बौद्ध सुनिखु
1: बाबा मैले आज स्कुल जाने मन छैन आज जाने है
2: होइन
1: यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ सरले कुट्नुहुन्छ
2: ए कुरा त्यस्तो थियो म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
3: नमस्ते कति टाइम निकाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ट गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएरै राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
5: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकिएन
6: ए के भो दौडिदिई पो आइस त
5: है हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
6: थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

আর সরকার বিজ্ঞাপন বোর্ড নিউ স্টার কলরিয়া তথা সোরামাই অফসেট প্রিন্টিং প্রেস সুন্দর কুন্দনগর পালিকা পাঁচ কলেরি সুলখুম্বু বিগত দেখিনে গ্রাহক বিশ্বাস জিতি আইকু নিউ স্টার কলরিয়া তথা সোরামাই অফসেট প্রিন্টিং প্রেস সব সেবাহরুকা সাথমা সবই সঙ্গ हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गर्दै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी पाल्छा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपी भूसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन सल्लेरी बस पार्कमा रहेको न्यु स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860321426 र 9841909250 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु

0: के दोष गरेर पक्रिनु भएको छ र
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
2: हामी त जन्ती गएका त होइन सर
1: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टे जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
0: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
1: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
2: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
1: अब कानुनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरूबारे छलफल गरौं
4: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
4: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
4: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
5: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
4: नेपाल सरकार

0: Chip. City FM in studio time.
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलरलैब तथा बड़ामाई अफसेट प्रेस सोलु दुर्गुम नगरपालिका पांच सोलु कुम्बु
2: जस्तो अब यो पारम्परिक माललाई जडी माललाई प्रवर्धन गर्ने कुराहरू त्यसपछि गएर अब यो न्यूनतम समर्थन मूल्यको कुराहरू नीति कार्यक्रम पनि हामीले आएको छ त्यो कुराहरू डिजिटल एग्रिकल्चरका कुराहरू र नयाँ विषय नीति कार्यक्रममा समेटिएको अवस्था छ यसपालि त्यो भनेको छ अब जुन हाम्रो जमिन बाँझो हुने क्रम बढ्दै जाँदाखेरि समग्र उत्पादन रोजगारी आय सुविधा असर परेको छ त्यसलाई सम्बोधन गर्ने गरिकन यो पब्लिक प्राइभेट पार्टनरसिपमा अथवा समुदाय समूहको सहभागितामा चाहिँ कृषि कम्पनी खोलेर मूल्य श्रृङ्खलाका सबै कुराहरू उत्पादन पनि गर्ने प्रशोधन गर्ने बजारीकरण गर्ने यो सबै कुराहरू संयोजन गरेको नै कृषि कम्पनीको कुराहरू चाहिँ नीति कार्यक्रममा आएको छ यी विषयहरू पनि त्यसमा पर्लान् भन्ने हाम्रो अपेक्षा हो त्यसै गरिकन प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने हिसाबले प्राङ्गारिक मालमा अनुदान दिने कुराहरू एकदमै फोकस भनेर यसपालिको बजेट कार्यक्रममा अनुसर हुने हाम्रो अपेक्षा छ त्यसमा मात्रै अलिकति मैले जोड दिएर भन्नुपर्दा अर्को वर्ष चाहिँ हामीले यो प्राङ्गारिक मलमै उनीहरूको कार्यक्रम छ त्यसै गरी प्राङ्गारिक कृषिलाई प्रवर्धन भनेर प्रदेश स्तरमा पनि पालिका स्तरमा पनि हामीले यो कार्यक्रमको हामीले प्रस्ताव गरेका छौँ यो अर्को एउटा ठूलो कुरा चाहिँ हाम्रो माटो स्वास्थ्य डिग्रीको सन्दर्भमा हामीले चाहिँ

0: अवस्था छ र अर्को अवामी बजेटमा चाहिँ प्राथमिकता सात उपहरू पर्ने अपेक्षा छ। नीति कार्यक्रममा बोलेको विषय पनि भयो र हाम्रो बजेट मार्फत एउटा सम्बन्धहरू खोजेको विषयहरू पनि भयो।
1: चालू आर्थिक वर्षको बजेट र आउँदो आर्थिक वर्ष 73-74 बजेटमा चाहिँ रकम अन्तर चाहिँ केही फरक पर्ने अवस्था छ कि छैन?
0: अब यो मैले ठ्याक्कै अहिले भन्नु चाहिँ गाह्रो हुन्छ। अब हामीहरूको प्रस्ताव चाहिँ हामीले चाहिँ केही विषयहरूमा

0: त्यसमा केही बढोत्तरी हुन्छ कि भन्ने हाम्रो मन्त्रालयको अपेक्षा हो, तर त्यो बजेट आगामी दिउँसो बजेट सार्वजनिक भइहाल्छ, त्यसपछि मात्रै भन्न सकिन्छ।
1: हो, तपाईँले भने जस्तै सिलिङ कृषि वन पर्यावरण मन्त्रालयको लागि 51,14 करोड हाराहारीको रहेकोमा त्यसमा चाहिँ केही तलमाथि भएर कृषिका लागि बजेट छुटेला भन्ने अपेक्षा गरौँ।
0: अहिले यहाँले भन्नुभएको चाहिँ त्यो कृषितर्फको हो।
1: हामीले कृषिको कुरा प्राथमिकताका साथ जोड्दाखेरि बजेट एउटा चासोको विषय भयो। तपाईँले मलको जुन रकम मन्त्रालयले माग गर्छ र मन्त्रालयले पाउँछ भनेर जोड्नुभयो, अहिले चालू आर्थिक वर्षको हेर्ने हो भने 28 अर्बको चाहिँ हाराहारी नै हो। यो भनेको समग्र मन्त्रालयको चाहिँ आधा हिस्सा कृषि मन्त्रालयको भनेर चाहिँ बुझ्न सकिन्छ। यति धेरै रासायनिक मल र त्यसैमा रकम किन प्राथमिकतामा छ?
0: एकदमै सान्दर्भिक प्रश्न तर अब जटिल हो। किन भन्दाखेरि अब विगतमा त हामीले रासायनिक मल प्रयोग नगरिकन खेती गरिया हो होइन। 1900 सनको हिसाबले ईस्वी सम्वतको हिसाबले 1950को दशक अथवा आजभन्दा करिब करिब 70-75 वर्ष अगाडिदेखि नेपालमा रासायनिक मलको प्रयोग सुरु भयो र त्यो क्रमशः अब यो व्यावसायिकता बढेसँगै खाद्य उत्पादन बढाउनु पर्ने आवश्यकता बढेसँगै होइन रासायनिक मलको प्रयोग बढ्दै गएको छ। त्यसो त अब संसारका धेरै देशहरू विकासशील देशहरूकै तुलनामा पनि हाम्रो छिमेकी देशहरूकै तुलनामा पनि हाम्रो मलको खपत त कम छ। तथापि यो पछिल्लो वर्षहरूमा पछिल्ला दशकहरूमा र अब केही वर्षहरू यता आएर चाहिँ मलको माग चाहिँ उच्च दरले बढेको छ। एकदमै महत्वपूर्ण सवाल हो यो। अब पछिल्लो समय बताइहालौँ अहिले यो रेडियो सुन्ने श्रोताहरूलाई, पछिल्लो समय यो हाइब्रिड मकैको खेतीमा व्यापक विस्तार भएको छ। हाइब्रिड मकैमा एकदमै धेरै मल आवश्यक हुन्छ। तराई मधेसमा हाम्रो बसन्त मकै हिउँदे मकै खेती हुन्छ र कतिपय अलिकति उच्च भागमा त बर्खे मकै पनि हुन्छ भने पहाडमा बर्खे मकै हुने मूल रूपमा होइन। अब यो हाइब्रिडको खेती बढेसँगै चाहिँ मलको उच्च माग बढेको छ। त्यसै गरिकन हाइब्रिड धानको पनि क्षेत्रफल बढेको छ, खेती बढेको छ। त्यसै गरिकन आलुको पनि खेती बढेको छ, तरकारीको खेती बढेको छ। यी सबै चाहिँ तपाईँले राम्रो उत्पादन दिनुको लागि रासायनिक मल बढिहाल्नुपर्ने हो। त्यो कारणले गर्दाखेरि वार्षिक रूपमा यो रासायनिक मलको माग बढ्दै गएको व्यावसायिकतासँगै कृषिमा व्यावसायिक कारणसँगै र उत्पादन बढाउनु पर्ने आवश्यकतासँगै र त्यो सँगसँगै फेरि अब नकारात्मक पाटो के भइदियो भन्दाखेरि चाहिँ हाम्रो समग्र यो खेती प्रणालीमा कृषि प्रणालीमै आएको परिवर्तनको कारणले हामीले विगतमा जुन रासायनिक मललाई आपूर्ति कम हुँदाखेरि पनि सहयोग पुर्याउने खालको जो हाम्रो गोठे मल

0: 54 हजार 762 यो हिजो समयको तथ्याङ्क हो त्यति बेला हामीले आपूर्ति गरिसक्यौं अब हाम्रो चाहिँ अब करिब 5,35,000 टन वितरण गर्ने लक्ष्य हो त्यो भित्र नेपाल भित्रिसकेको यो 5,54,000 भनेको फेरि के बुझ्नुपर्छ भन्दाखेरि हामीले गत वर्ष गरेको टेन्डरको पनि अहिले यो वर्ष भित्रिएको हो यो वर्ष भित्रिएको हो त्यसमा केही चाहिँ गत वर्षको पनि छ तर अर्को महत्वपूर्ण कुरा यहाँलाई बताउँ अहिले हामी जेठको अहिले आधा अवधिमा आउँदै छौँ आधा अवधिमा आउँदै गर्दाखेरि चाहिँ हिजोसम्मको तथ्याङ्कको आधारमा चाहिँ हामीले चाहिँ 4,63,000 टन चाहिँ हामीले किसानलाई अनुदानमा मल वितरण गरिसकेका छौँ होइन
1: यो भनेको वितरण
0: भइसकेको यो चाहिँ होइन
1: अब सरकारसँग छैन
0: होइन होइन यो वर्ष वितरण गरिसकेको अब हामीसँग कति छ हामीले सोध्नुभयो सरकारसँग कति मल छ भन्दाखेरि चाहिँ 1,44,585 टन चाहिँ हामीसँग मजदात र अब यो गोदाम भित्रिएर इन्ट्री हुन बाँकी आउन बाँकी होइन कि अब आइसक्यो गोदाम इन्ट्री
1: भनेको मजदातका रूपमा
0: सकिन्छ यस सकिन्छ नि हो त्यो चाहिँ हामीसँग 1,44,585 टन छ र अहिले मैले भन्नु जस्तै अब यहाँले भन्नुभयो अब धान रोपनको सिजन बिस्तारै सुरु हुन्छ यसमा अत्यधिक मलको माग हुने सिजन यही हो हाम्रो अहिलेको हाम्रो आकलन र विगतमा जेठ असार साउनमा मल खपतको हाम्रो जुन आँकडा छ तथ्याङ्क छ त्यो तथ्याङ्कको आधारमा विगतको हाम्रो अनुभवको आधारमा यति जुन अहिले हामीसँग मल बाँकी छ स्टक छ अहिले त्यो स्टकले हामीलाई यो धान सिजनमा रोपाइको लागि पुग्छ सामान्यतया भन्ने छ अब यसमा के चाहिँ हो फेरि भन्दाखेरि चाहिँ अब हामीले एकदमै अब ग्यास र तेलको जस्तो गरिकन पाएको बेलामा धेरै गर्न खोजौँ भने चाहिँ अब पुग्दैन
1: तर डाक्टर रामकृष्ण श्रेष्ठज्यू हामी तपाईँले जोड्न खोजेको विषय सन्दर्भलाई अलिकति पछाडि नै चर्चा गरौँला मसँग यहाँनिर एउटा चासो रहिरह्यो जुन तपाईँले चाहिँ 1,44,000 मेट्रिक टन रासायनिक मल त्यसमा युरिया पनि होला डिएपी पनि होला पोटास पनि होला समग्रमा यति छ सरकारसँग भनेर भन्नुभयो किसानहरूले 4,63,000 हाराहारीमा चाहिँ पाइसक्नुभयो भनेर पनि यो तथ्याङ्क राख्नुभयो 5,50,000 55,000 मेट्रिक टनसम्मको चाहिँ मल सरकारले यसपालि भित्रियायो यो इतिहासकै धेरै हो भनेर पनि जोड्नुभयो किसानहरू धान बालीमा अब लाग्दै गर्दाखेरि समस्या सुरु हुन्छ हामीले मल पाएनौ हामीलाई मल अभाव भयो भनेर विगतको पनि सन्दर्भ तपाईँ पूर्ण रूपमा जानकार हुनुहुन्छ यो यस्तो चाहिँ हुन्छ किन
0: यस्तो भयो अलिकति त मैले सुरुमा पनि भने माग चाहिँ एकदमै बढ्दो छ प्रत्येक वर्ष होइन हामीले हिसाब किताब पनि गरेका छौँ अब यहाँहरूलाई जानकारीको लागि म बताउन चाहन्छु रेडियो सुन्ने श्रोताहरूलाई हामीले चाहिँ जति हामीसँग खेती गरिने जमिन छ जे बाली हामी लगाउँछौँ अनि हाइब्रिड अथवा उन्नत जे खेती गर्छौँ हाम्रो चाहिँ अब सिंचित क्षेत्र असिंचित क्षेत्र छ यो सबैको हिसाब गरेर हामीले निकाल्दाखेरि चाहिँ नेपालमा हामीले 17,37,000 टन चाहिँ मल आवश्यक पर्ने देखिन्छ प्राविधिक दृष्टिकोणबाट तर त्यो सिफारिस मात्रामा सिफारिसको आधारमा भन्दैछु मैले होइन तर सिफारिस मात्रामा सबैले मल प्रयोग गर्नुहुन्न केही पकेटहरूमा व्यावसायिक कृषि भएको ठाउँमा उहाँहरूले माटो जाँचको आधार भन्दा पनि आफ्नो हिसाबले आवश्यकताभन्दा बढी मल हाल्नु पनि छ तर धेरै ठाउँमा चाहिँ सिफारिस मात्रामा मल प्रयोग हुँदैन एउटा कुरा त्यसै गरी युरिया डिएपीको पोटासको पनि फरक फरक गर्नुहुन्छ उहाँहरूले हुन्छ सन्तुलित मात्रामा प्रयोग गर भन्नुहुन्छ तर उहाँहरूले धेरै मूल्यको कारणले पनि हो युरिया धेरै प्रयोग गर्नुहुन्छ त्यसको अर्को खराब पाटो त छँदैछ माटो बिग्रिने पाटो कतिपय ठाउँमा तपाईँको उपलब्धताको कारणले पनि मल प्रयोग गर्न चाहनले पनि नपाएको अवस्था पनि छ भने प्रदेश अनुसार पनि हाम्रो अलग अलग छ कर्णालीमा एकदमै थोरै मल प्रयोग हुन्छ गण्डकीमा पनि थोरै मल प्रयोग हुन्छ यसको अलावा हामीले कृषि गणनाको पनि आधार लियौं होइन कृषि गणनाको पनि आधार लिन उहाँले कुन बालीमा कति मल प्रयोग हुन्छ भन्ने पनि निकाल्नु भएको छ हो यो सबै आधारले त मैले भन्नु खोजेको के हो भन्दाखेरि हामीसँग करिब 8,00,000 मलको चाहिँ माग छ 8,00,000 टनको 17,00,000 चाहिँ त्यो प्राविधिक आवश्यकता भयो त्यति अवस्था त्यो भनेको चाहिँ अब अलिक विकासशील अरू देशहरूको तुलनामा जाँदा होला
1: उच्चतम रासायनिक मल प्रयोग गरेकोमा होला
0: हो तर हामीलाई चाहिँ 8,00,000 टन भए पुग्छ अब यहाँनिर प्रश्न आउँछ 5,00,000 आधारमा त सरकारले उपलब्ध गराएकै छ यसपालि त हामी 6,00,000 पुग्नेवाला छौँ अब त्यो ग्याप जुन देखियो नि त्यो ग्याप चाहिँ अब खुला बजारबाट आपूर्ति हुने गर्छ होइन त्यो हिसाबले तर खुला बजारमा महँगो हुन्छ त्यो हिसाबले अनुदानको मलमा यो दबाव पर्ने कारण चाहिँ त्यो हो
1: एउटा यो विषय भयो भन्नु खोजेको साथमा सरकारले मलमा चाहिँ अनुदान दिँदा यो किसानलाई सहज पनि छ माग पनि धेरै हुन्छ भन्न खोज्नुभयो
0: एकदम
1: सोझो अर्थमा बुझ्छ

0: आफ्नो त्यही हो होइन। अनि त्यसको दोस्रो पाटो के छ भन्नुहुन्छ भने चाहिँ नेपालमा यो वितरणको जुन इस्यु आउँछ नि त्यो अर्को अब यो चाहिँ अब तिनवटा सरकारको हाम्रो अलग अलग भूमिका छ मल वितरणमा। संघीय सरकारले मल आयात गरेर डिपोहरूमा मल वितरण डिपोहरूमा जस्तो देशभरि 69 हाम्रो कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसन लिमिटेडका 69 डिपो छ, त्यहाँ डिपोसँग पुर्याउने हाम्रो जिम्मेवारी हुन्छ। त्यसपछि प्रदेश समिति छ, प्रदेश समितिको जिम्मेवारी हुन्छ। अनि सबैभन्दा महत्वपूर्ण चाहिँ प्रदेशबाट अथवा डिपोहरूबाट पालिकाको सिफारिसमा डिलरहरूले लान्छन्, डिलरहरूको सहकारी छ। अधिकांश त अब केही ठाउँमा जहाँ सहकारीहरू छैनन् त्यो ठाउँमा निजीलाई पनि डिलरसिप दिएको छ। अनि सबैभन्दा अहिले गुनासो आउने गरेको चाहिँ त्यो सहकारीहरूले वा डिलरहरूले मल बुझेर लगेपछि त्यसको सही चाहिँ परिचालन हुँदैन, त्यहाँनिर चाहिँ तेरो र मेरो भन्ने गर्ने होइन। हामीले त धेरै कुराहरू सुनेका छौँ, यो राजनीतिक आस्थाको आधारमा भेदभाव गर्ने, जातीयताको आधारमा भेदभाव गर्ने, यस्ता यस्ता कुराहरू पनि सुनिएका छ र एउटा बिचमा भनिहालौँ त्यस्तो कुरा गर्न पाइँदैन, कानूनले पनि पाइँदैन, हाम्रो कार्यविधिमा स्पष्ट लेखेका छौँ र त्यो कुरा बारे सचेत गराएर अथवा जानकारी गराएर हामीले प्रदेश सरकारलाई पनि स्थानीय तहलाई ल है यो मलको अब अहिले यो धान सिजन आउँदै गर्दाखेरि चाहिँ यो मलको अभावको मौका छोपेर कालोबजारी हुन सक्ने कम गुणस्तरको मल किसानलाई बेच्न सक्ने त्यस पछाडि गएर चाहिँ त्यो भेदभाव हुन सक्ने यो आदि इत्यादि समस्यालाई तपाईँले नजिकबाट हेरेर अनुगमन गरेर यदि कार्यविधि पालना नगरिकन अथवा कानूनको विरूद्ध हुने गरिकन कसैले त्यस्तो कारवाही के काम कारवाही गरेको छ भने तिमीलाई कानूनी दायरामा ल्याउनलाई सहयोग गरिदिनुहोला भनेर चाहिँ हामीले सबै 77 जिल्ला प्रशासन कार्यालयहरूलाई पनि जिल्ला गृह मन्त्रालय मार्फत अनुरोध गरेका छन्, भूमि स्थानीय तह सबै स्थानीय तहमा अनुरोध गरेका छन्। त्यस कारणले अहिले भूमिको कुरा मैले उत्तर दिएँ भन्ने लाग्छ। एउटा माग जति छ माग डरलाग्दो हिसाबले बढेको छ। अब अहिले अहिले मैले हाइब्रिडको मात्रै कुरा अहिले मल केमा जाँदैन भन्ने अवस्था भयो कि होइन। अहिले तपाईँको के अरे उखुमा मल
1: भनेको चौतर्फी बालीमा चाहिँ मल मात्रै बढ्यो, त्यसमा पनि रासायनिक मलको प्रयोग बढ्यो, प्राङ्गारिक र जैविक मलको प्रयोग चाहिँ घट्यो भनेर जोड्न खोजेको कुरा यो
0: एकदमै।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले मलकै प्रसंग जोड्दै गर्दाखेरि जुन अघि नौजदात मल सरकारसँग छ भनेर जोड्नुभयो, यहीँनिर फेरि एउटा चासो आएको छ जुन चासोलाई मैले राख्न खोजेँ, सरकारले यो मल नौजदात किन राख्छ किसानलाई नबाडेर?
0: त्यस्तो होइन होइन, यो बुझाइ त्यस्तो कस्तो हुन्छ भन्नुहुन्छ भने हामीले अघि पनि भने डिपोमा मल आएपछि प्रदेश समितिको बैठक बस्छ, पहिला
1: मलको चासो है सरकारले किन राख्छ हामीलाई किन दिँदैन भन्ने
0: राखेको होइन, म त्यही बुझाउन खोजेको। मल आएपछि चाहिँ हाम्रो पहिला प्रदेशमा जाने पनि प्रतिशत छ कि हामीले जहाँ धेरै खेती हुन्छ, जहाँ धेरै मलको आवश्यकता हुन्छ, जहाँ धेरै मलको माग हुन्छ, यहाँ चाहिँ बढी मल परिचालन गर्ने गरिकन हामीले कार्यविधि बनाएको छ। उदाहरणको लागि जस्तै मध्य प्रदेशको 8 जिल्ला छ नि, तर नेपालभित्र नै कुल मलको 29% मध्य प्रदेशमा जान्छ। त्यस कारण हामीले 6 आधारमा मल वितरण गर्छौँ होइन, कोटा लाग्ने भनेको एउटा चाहिँ खेतीयोग्य जमिन, एउटा चाहिँ सिंचाईको उपलब्धता, अर्को भनेको चाहिँ तपाईँको त्यहाँ नाकको अवस्था, अर्को भनेको विगतको खपतको अवस्था, र अर्को भनेको चाहिँ त्यो प्रदेशले आफूले थामेको व्यावसायिक बाली वा उद्योग प्राथमिकतामा राखेको बाली, यो लगायतको विषयमा चाहिँ हामीले कोटा दिन्छौँ। त्यसो गर्दा चाहिँ जहाँ धेरै मलको माग छ, जहाँ धेरै खपत हुन्छ, त्यहीँ नै मल पुर्याउने नीति हो। त्यही भएर चाहिँ मैले उदाहरण दिएँ यहाँलाई, कर्णालीमा त हाम्रो 2% पनि जाँदैन होइन, गण्डकीमा 3%को हाम्रामा जान्छ, त्यसपछि कोशी प्रदेशमा जान्छ, लुम्बिनीमा जान्छ।
1: यसरी हाम्रो अभ्यास त अब अर्ग्यानिक प्रदेशमा एउटा अभ्यास पनि सुरुमै भएको हुँदाखेरि अलिक कमै मात्रामा किसानहरूले मल खोज्नुहुन्छ भन्ने एउटा सामान्य बुझाइराखौँ। त्यसै गरी अब अगाडि बढ्नुपर्नेछ भनेर पनि चर्चा परिचर्चा सुरु हुन थालेका छन्। जुन सरकारको नीति तथा कार्यक्रमलाई हेर्ने हो भने पनि अहिले चाहिँ अब जैविक मलमा अनुदान भनेर जोड्न खोज्दैछ सरकारले। फेरि पनि यहीँनिर मैले चासो राखौँ, कृषि तथा वन र पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठज्यू, किसानलाई सरकारले रासायनिक मल पुर्याउन नसकेर यहाँनिर चाहिँ अहिलेको नीति तथा कार्यक्रममा चाहिँ जैविक र यसतर्फको खेतीमा चाहिँ अगाडि जाने कुरा आयो भनेर किसानले गुनासो गर्नुभयो भने यसको जवाब तपाईँले के दिनुहुन्छ?
0: मैले अलिकति अघि पनि भने त्यही कुरा दोहोऱ्याउनु पर्ने हुन्छ। एउटा चाहिँ हाम्रो माग अत्यधिक बढेको छ र हाम्रो निर्भरता चाहिँ रासायनिक मलमा मात्रै भयो कि, यो माटोको स्वास्थ्य मैले धेरै वर्षदेखि भन्ने गरेको, यो माटोको स्वास्थ्यको हिसाबले पनि दिएको छैन। राज्यले पनि यो धान्न सक्दैन. यहाँनिर यहाँलाई बताउँ, यो सान्दर्भिक हुन्छ, विदेश हुने श्रोताहरूलाई थाहा नहुन सक्छ. युरियामा अहिलेको मूल्य एक किलोको 160 रुपियाँ पर्छ. उहाँहरूले 15 रुपियाँमा तपाईँको सहकारीले लिने 15 सबेट गरिकन 1 रुपियाँ त्यसमा जोडिन्छ, 16 रुपियाँ भयो, 1 रुपियाँ लिन पाउँछ, बाँकी ढुवानी तिरेर मल पाउने हो. तर राज्यलाई त्यसबाट आउने भनेको जम्मा जम्मी 15 रुपियाँ हो. 160 रुपियाँमा 15 रुपियाँ किसानको ढुवानीको कुरा त अर्को भइहाल्यो होइन, 15 रुपियाँ किसानको 145 रुपियाँ एक किलो मलमा राज्यले अनुदान दिइरहेछ. डिएपीको 170 रुपियाँ पर्छ. किसानलाई यो अनुदान छैन एउटा त्यो कुरा, र त्यही कुरालाई आधार मानेर मैले के भन्न खोजेको भन्नुहुन्छ भने हामीले हिसाब निकालेका छौँ. अहिले हामी यदि 6 लाख टन मात्रै किसानलाई आजको मूल्यमा र आजको अनुदानको दरमा हामीले मल उपलब्ध गराउने हो भने 80 अर्ब रुपियाँ चाहिन्छ. मन्त्रालयको
1: 30 अर्ब थपेर
0: पर्छ
1: होइन,
0: लागि मात्रै हजुर त्यो खालको अवस्था छ. त्यस कारणले यो राज्यले ठेल्न सक्दैन भन्ने कारण चाहिँ त्यो हो.
1: 50 अर्ब त मलकै लागि तपाईँ र माताका निकाले मागै गरेको अवस्था छ अहिले,
0: एकदम
1: त्यो कुल मन्त्रालयको बजेट हो.
0: त्यो खालको अवस्था भएको हुनाले चाहिँ किन सकेन राज्यले भन्ने कुराको मेरो जवाफ यो रहन्छ. अनि अर्को कुरो अघि यहाँले मुद्दा छ भन्नुहुन्छ किन बाँड्नु दिनुहुन्न भन्ने कुराको, त्यसको अलिकति यस्तो हुन्छ कि तपाईँको हामीले त
1: मैले भनेको होइन, ठिक छ
0: किसानले बुझ्नुपर्छ, उहाँले बुझ्नुपर्छ. त्यसो कुरा के हुन्छ भन्नुहुन्छ भने त्यहाँ मल डिपोमा आइसकेपछि कोटा लाग्नुपर्छ होइन, कोटा लाग्नुको लागि त्यो समिति बसेर कोटा त तुरन्तै लाग्छ, त्यसमा समय लाग्ने कुरो भएन. कहाँनिर चाहिँ अलिकति रहन सकिन्छ नआउन हुन्छ भन्दाखेरि कोटा त लाग्यो, पालिकालाई गयो, जस्तो हाम्रो तराईको हकमा 10 दिनभित्र कोटा उठाइसक्नुपर्ने भन्ने छ, पहाड़को हकमा 15 दिनमा र उच्च पहाड़को हकमा 21 दिनमा उठाइसक्नुपर्ने भन्ने छ. हो त्यो चाहिँ लगातार रूपमा उहाँले नउठाउँदाखेरि चाहिँ मौका देखिने हो एउटा कुरा. दोस्रो कुरा भनेको चाहिँ हाम्रो मुख्य बाली भनेको धान सिजन हो,
1: अहिले जुन अहिले सिजन
0: सुरु हुँदैछ. हामीले चाहिँ हाम्रो समग्र प्रयास चाहिँ धान सिजनमा फोकस छ. त्यसको मतलब हामीले मलहरूमा नदिने भन्ने होइन, मल गरिरहेको छ अहिले पनि तपाईँलाई बताउँ. अहिले हाम्रो दैनिक रूपमा 500 टन भनेको कति भयो भन्नुहुन्छ भने 5-6 हजार क्विन्टल होइन, 5-6 हजार क्विन्टलदेखि तपाईँको 2500 टन भनेको चाहिँ हाम्रो कति भयो त भन्दाखेरि चाहिँ 25,000 क्विन्टल दैनिक रूपमा हाम्रो त डिपोबाट सहकारीहरू गइराखेको छ त. त्यो तथ्याङ्कले देखाउँछ,
1: जसले पनि हेर्न सक्छ मल वितरणको प्रक्रिया
0: स्वाभाविक प्रक्रिया छ एक हिसाबले, त्यो गइराखेको छ. त्यसका बावजुद पनि मल आउने अनि त्यसपछि गोदाममा भित्रिने त्यसपछि जाने त्यो निरन्तर प्रक्रिया हुन्छ.
1: मन्त्रालयले यसका लागि पछिल्लो चरणमा चाहिँ पारदर्शिता, अनलाइन सिस्टम कतिपय कुराहरू गरेको छ भनेर पनि तपाईँले यसभन्दा अगाडिको हाम्रो कार्यक्रममा पनि जोड्नु भएको थियो. अघि तपाईँले एउटा चर्चा गर्दै हुनुहुन्थ्यो नि, मैले सन्दर्भलाई अलिकति बदलेँ, अन्तर्राष्ट्रिय परिवेश के छ भन्ने कुराले चाहिँ मलको हाम्रो आपूर्तिको विषयलाई चाहिँ प्रभाव पार्छ, किसानहरूले माग गर्ने एउटा पाटो हो, उहाँले माग गर्न पाउनुहुन्छ भनेर. यो अन्तर्राष्ट्रिय परिवेश र मलको सम्बन्ध खास गरी अहिले चाहिँ के छ?
0: एकदमै सामाजिक प्रश्न उठाउनु भएको छ. अब पहिलो कुरो त अब हामीले समयमा खरिद प्रक्रिया गरेका थियौँ र अहिले हामीसँग मल छ. 3-4 वर्ष अगाडि कोविडको बेलामा हामीसँग यो बेलामा 11 मल नभएको अवस्था पनि थियो होइन.

0: अब 83-84 को र यो वर्ष आउन बाँकी गरिकन हामीसँग 1,87,000 टन चाहिँ मुहु आउन बाँकी हो त त्यो मल आउने क्रममा थियो यी सबै मलहरू जसको अन्तिमदेखि अब कुनै त अहिलेसम्म आइसकेका हुन्थे त्यो 3 महिना त भइसक्यो क्राइसिस भएको होइन मध्यपूर्वमा
1: सहज भएको भए मध्यपूर्वको हर्मुज जलमार्ग
0: खुलेको भए र त्यहाँ चाहिँ त्यो समस्या नभएको भए चाहिँ हाम्रो 1,87,000 टन आइसक्थ्यो यहाँलाई बताऊ अहिले पनि हाम्रो लगभग 2 महिनादेखि 30,000 मेट्रिक टन डिएपी ठ्याक्कै त्यहीँ अड्किएको छ त्यहाँको 3 असर परेको छ अहिलेको यहाँले पनि सोध्नुभयो
1: भनेको हाम्रो पहुँच होइन त्यहाँ
0: हाम्रो पहुँच हुनु पुरै भएन हाम्रो पहुँच हुनु पुरै भएन
1: कुराहरू ल्याएर
0: हो त्यहाँ चाहिँ तपाईँको त्यहाँ त संसारभरिकै अड्किएको अवस्था हो नि हामी सबैलाई थाहा छ नि त होइन अहिले मिडियामा सबैले यो कुराहरू सुनिराख्नु भएको छ देखिराख्नु भएको छ 3 कारण भयो एउटा त ठ्याक्कै हर्मुजकै कारणले मलाई रोकियो त्यहाँ अवरोध भएर दोस्रो कुरा भनेको चाहिँ यो युद्धको कारणले गर्दा धेरै ठाउँमा फर्टिलाइजर प्लान्टले खास गरी युरिया प्लान्टले युरिया उत्पादन गर्न नसक्ने अवस्था आएको कारणले गर्दा विश्वव्यापी रूपमा मलको उत्पादन घटेको छ तीसरो कुरा भनेको चाहिँ उत्पादन कम माग बढेको कारणले गर्दा मूल्य आकाशिएको छ तपाईँको कतिपय अवस्थामा त युरियाको मूल्य त गत वर्षको यही अवधिको
1: हाम्रा उपभोक्ताको अहिले भान्सा आकाशियो
0: जस्तै
1: मलको चाहिँ सरकारका लागि चाहिँ मूल्य आकाशिएको
0: छ दोब्बरले बढेको अवस्था छ यो कारणले गर्दा यो ठूलो चुनौती हामीलाई भयो होइन तथापि एउटा त अहिलेको हाम्रो इष्टको कुरा मैले बताएँ हामी एक हिसाबले सन्तोषजनक अवस्थामा छौँ दोस्रो कुरा भनेको यो जुन जारी यो समस्या छ यो द्वन्द्व छ यसमा विकल्प के हुन सक्छ भने सरकारले काम गरेको छ उदाहरणको लागि चाहिँ हामीले चाहिँ अब छिमेकी मित्र राष्ट्र भारतसँग चाहिँ हामीले यो जी2जी भन्छ सरकारदेखि सरकारसँग खरिदको एउटा सहमति एमओयू भनिन्छ एमओयू छ त्यो एमओयू अन्तर्गत रहेर चाहिँ नेपालको कृषि सामग्री कम्पनी लिमिटेड यो चाहिँ भारतको राष्ट्रिय केमिकल्स एन्ड फर्टिलाइजर्स लिमिटेडसँग सम्झौता छ त्यो सम्झौता अन्तर्गत चाहिँ हामीलाई मल उपलब्ध गरेर चाहिँ हामीले भारत सरकार अनुरोध गर्यौँ उहाँहरूबाट अनौपचारिक रूपमै हामीलाई सकारात्मक जवाफ आयो होइन अनि त्यसपछि चाहिँ हाम्रो जुन पत्रचारहरूको कुराहरू भयो उहाँहरूसँग त्यसपछि पत्रचार भयो पत्रचार गर्दाखेरि ठिकै छ तपाईँहरू अगाडि बढ्नुहोस् हामी सहयोग गर्छौँ भनेपछि चाहिँ हामीले मन्त्री परिषदमा प्रस्ताव लगेर 80,000 टन 60,000 टन युरिया 20,000 टन डिएपी खरिदको लागि चाहिँ मन्त्रालयबाट प्रस्ताव गयो क्याबिनेटले हामीलाई वैशाख 16 क्याबिनेटले हामीलाई चाहिँ त्यो स्वीकृति दियो त्यो स्वीकृति प्राप्त गरेपछि तुरन्तै हामीले चाहिँ भारतमा चाहिँ हामीलाई चाहिँ पहिलो चरणमा चाहिँ 50,000 मात्रै किनभने अब स्रोतको अभाव भयो वर्षको अन्तिममा त्यस कारण 30,000 टन युरिया 20,000 टन डिएपी उपलब्ध गराइदिनुलाई भारतमा अनुरोध गर्यौं उहाँहरूले आफ्नो प्रक्रिया शुरू गरिसक्नु भएको छ आउने हप्ता हामीले त्यहाँबाट मूल्य प्राप्त गर्छौँ भन्ने अपेक्षा छ त्यो मूल्य प्राप्त गरेपछि त्यो मूल्य ठिक छ कि छैन हामीले खरिद गर्न सक्यौँ नसक्ने भएपछि चाहिँ त्यो मलाई खरिद प्रक्रिया शुरू हुन्छ त्यसपछि पनि हामीलाई लाग्न त हेर्नुहोस् त्यसमा 120 दिन मात्र भनिएको हुन्छ हामीलाई भदौमा जो सेकेन्ड टप ड्रेस गर्नुपर्छ वा ढिलो रोपेको होइन धानको टप ड्रेस गर्नुपर्ने हुन्छ त्यो बेला चाहिँ अब यो अहिले हाम्रो रोकिराखेको मल आएन भने त्यसले हामीलाई निकै ठुलो सहयोग पुर्याउनेवाला छ 3 महिना पछाडिको
1: एकदम तपाईँहरूले असारसम्म चाहिँ जो सन्तोषजनक अवस्था छ भन्नुभएको छ साउन भदौ पछाडिलाई चाहिँ गाह्रो छ भन्न खोज्नुभयो
0: हो त्यसमा पनि मैले थप्न खोजेको एउटा चाहिँ त्यो मल आएर हामीलाई सहज हुनेवाला छ होइन त्यो त ग्यारेन्टी आउँछ कि त्यो चाहिँ ग्यारेन्टी आउँछ भने मतलब जस्तै मूल्यमा
1: एकमा चाहिँ नढाक्नु चाहिँ आउँछ कि आउँदैन
0: ठ्याक्कै भन्नु त्यस्तो भने मैले भन्न खोजेको त्यो त अब खरिद प्रक्रिया अगाडि बढ्यो भने मैले दिएको मूल्य मूल्य फेरि हामीले त लागत अनुमान भन्दा माथि गएर किन्न सक्दैनौँ होइन त्यो मूल्य चाहिँ हाम्रो लागत अनुमानभित्र पर्यो किन भन्दाखेरि त्यो त जति मन लाग्यो त्यतिमा खरिद गर्न सक्दैनौँ त्यो भएपछि चाहिँ हामीले किन्ने हो अब त्यो भएन भने फेरि मलाई अर्को रिक्वेस्ट गर्छौँ क्या तुरन्तै भनेपछि इन्डियाबाट अहिले मल आउने त पर्यो छ उस समयको मात्रै कुरा भयो एउटा कुरा दोस्रो कुरा यहाँलाई बताउनु म दोस्रो कुरा चाहिँ जुन अड्किएका मलहरू छ नि अड्किएका मलहरूको बारेमा पनि हामीले चाहिँ त्यो सप्लायरहरूलाई मन्त्रालयमा बोलाएर र कम्पनीहरूले पनि आफूले बोलाएर उहाँलाई ताकेता गरा गरे हुनुहुन्छ यसको फलस्वरूप अहिले मैले 30,000 टन डिएपीको कुरा गरेँ होइन त्यो चाहिँ हर्मुज खोलेको भोलिपल्ट त्यहाँबाट आउँछ नेपालमा त्यसपछि हामीलाई त 2 महिना त बाँकी छ नि त करिब करिब होइन
1: हजुर भाइ
0: हो त्यो बिचमा चाहिँ त्यसले हामीलाई एकदमै सहज बनाउँछ त्यो बाहेक अर्को 30,000 टन डिएपी पनि हाम्रो दिन्छु भनेर हामीलाई चाहिँ सप्लायरले एकदमै विश्वास दिलाएको अवस्था छ भने 60,000 टन युरिया पनि एकदमै दिन्छु भनेर विश्वास दिलाएको अवस्था भयो. यो सबै आयो भने त हामीलाई कुनै समस्या हुँदैन भन्ने लाग्छ.
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क, नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिको नेपाल सुनिरहनु भएको छ. बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकता बारे कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठसँग गरिएको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.

0: Steve hat lang Gäste bezahlt. Ja, Radio Network.
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकताबारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ। किसानले चाहे जति मल नपाउने अवस्था छ, मल बिना उत्पादन हुँदैन भन्ने बुझाइ पनि छ। यसबारे मन्त्रालयका सहसचिव डाक्टर श्रेष्ठ।
2: यो आंशिक रूपमा सत्य हो, कसरी भन्नुहुन्छ भने नि जहाँ चाहिँ हामीले यो रासायनिक मलको अत्यधिक प्रयोग गरेको छ त्यहाँ चाहिँ एकैचोटि रासायनिक मल हटाउँदाखेरि अथवा रासायनिक मल प्रयोग नगरिकन प्राङ्गारिकको भर पर्दाखेरि उत्पादन नहुने भन्ने कुरा चाहिँ सत्य हो।
1: मधेश प्रदेशको एउटा उदाहरण लिएर चर्चा गरौँ न त्यो
2: विषय हो। ल मधेशकै कुरा गरौँ। मधेशमा चाहिँ अरू प्राङ्गारिक पदार्थ खासै प्रयोग हुँदैन होइन, त्यहाँ गुठा बाल्ने खालको होइन प्रचलनै छ। विगतमा हुन्थ्यो, आजकल प्राङ्गारिक पदार्थ प्रयोग हुँदैन। प्राङ्गारिक पदार्थ भनेको के हो त भन्दा हाम्रा गोठे मल, हाम्रा कम्पोस्ट मल, हरिया मलहरू होइन विभिन्न तरिका छन् नि हाम्रा, त्यो प्रयोग हुँदैन अथवा कहीँ कहीँ एकदमै कम प्रयोग हुन्छ, एकदमै कम हो। त्यस्तो ठाउँमा चाहिँ के हुन्छ भने उत्पादन नहुने भन्ने त कुरै भएन
1: होइन, उत्पादन त हुन्छ। रासायनिक मल प्रयोग र मिल्यो भने उत्पादन बढी पनि हुन सक्ला। जुन हाइब्रिड बिउ किसानले लगाउनुहुन्छ त्यसै मात्राको चाहिँ रासायनिक मल पुग्यो भने मनग्य उत्पादन पनि होला। त्यो उत्पादन चक्र मिलाउन सन्तुलनको कुरा जोडिने भयो।
2: एकदमै एकदमै अभियुक्त पनि हाइब्रिडको प्रसङ्ग जोडिन्छ। एउटा उहाँले किसानहरूले रिड्युसिङ किसानहरूले राम्रोसँग थाहा छ, हाइब्रिडले एकदमै धेरै मल माग्छ र हाइब्रिडमा चाहिँ पुग्ने अनुसारको मल पुगेन यदि भने चाहिँ फेरि त्यसले त फेरि अरू हाम्रो अरू उन्नति दिने जति बराबर पनि
1: खन्चुवा
2: हुन्छ भनौँ न,
1: त्यहाँ
2: खन्चुवा हुन्छ। त्यो हो त्यस्तो समस्या भन्नु खोजेको। त्यस कारणले उत्पादन पटक्कै दिने होइन भन्ने कुरा चाहिँ गलत हो, त्यस्तो त हुँदै हुँदैन। तर चाहिँ उत्पादन हामीले किन त्यो रासायनिक मल मात्रै निर्भर भएको हुनाले होइन, त्यहाँ माटोमा सूक्ष्म जीवाणु तिनको क्रियाकलाप र तिनको क्रियाकलाप मार्फत चाहिँ माटोमा जुन हाम्रो पोषक तत्वहरू हुन्छ त्यो बिरुवालाई उपलब्ध गराउने जुन चक्र नै एक हिसाबले खल्बलिएको हुनाले माटो नै एक हिसाबले गुणस्तरीय उर्वरा युक्त नभएको हुनाले चाहिँ रासायनिक मल मात्रै लगातार प्रयोग गरिरहेको ठाउँमा एकैचोटि छोड्दाखेरि चाहिँ उत्पादनमा ह्रास आउँछ। यो अन्तको अनुभवले पनि देखाएको छ। श्रीलङ्कामा केही वर्ष अगाडि त्यो प्रयास भयो, त्यो उत्पादनमा निकै ठूलो गिरावट आयो। त्यसै गरिकन हामी कहाँ पनि त्यो सम्भावना हुन्छ। तर जहाँ मेरो चाहिँ पहिल्यै पनि सन्तुलित रूपमा मलखाद प्रयोग गरेको छ अथवा प्राङ्गारिक पदार्थहरू पर्याप्त मात्रामा हालेर खेती भएको छ त्यो ठाउँमा उत्पादनमा त्यत्रो फरक चाहिँ पर्दैन होइन। अथवा यसो पनि भनौँ, जहाँ चाहिँ पहिल्यैदेखि त्यसमा त सवालै भएन, जहाँ चाहिँ पहिल्यैदेखि नै प्राङ्गारिक हिसाबले मात्रै खेती गरिएको छ त्यसमा त के
1: माटो मार्ने कुरै भएन,
2: त्यसमा अलिक असर पर्ने कुरै भएन। तर समस्या कहाँनिर भन्दा हामीले यदि हाइब्रिडहरूको खेती धेरै गर्छौं, धेरै मल खाने खुन्चुवा बालेको खेती बढी गर्छौं भने त्यस्तो अवस्थामा रासायनिक मलको अहिले चाहिँ विकल्प देखिँदैन। किन भन्दा तिनीहरू चाहिँ अहिले पनि मैले भनिहालेँ, तिनीहरू चाहिँ धेरै खुन्चुवा हुन्छन् र तिनलाई चाहिँ माटोमा भएको प्राङ्गारी हामी प्राङ्गारी मलले मात्रै तिमीलाई त्यो खान पुग्दैन। त्यस कारणले यदि तपाईँ बढी धेरै बढी उत्पादन लिन चाहनुहुन्छ, हाइब्रिडको खेती गर्नुहुन्छ भने रासायनिक मलको आवश्यकता पर्ने कारण त्यो होइन। त्यसको फेरि अरू पक्ष त छँदैछ। तपाईँले माटो बिग्रेको कुरालाई विचार गर्नु भएन, स्वास्थ्यलाई विचार गर्नु भएन, अनि त्यसपछि गएर लागतलाई विचार गर्नु भएन। किन लागत पनि बढ्छ नि त, हाम्रो लागत पनि बढेको,
1: किसानको लागत उठ्दैन उत्पादन पर्याप्त भएन भने
2: हो एकदमै। त्यो हिसाबले त्यसको अर्को पाटो भनेको जस्तै हाइब्रिड खेती गर्दाखेरि त बिउमै बढी खर्च छ, मलमै बढी खर्च छ, मिहिनेतै बढी लाग्छ, सबै कुरामा बढी खर्च हुन्छ नि त। त्यसको तुलनामा तपाईँले त्यसको जहाँ जहाँ हुन्छ त्यसको प्रयोग नगर्ने ठाउँको फेरि तुलना गर्नुभयो भने फाइदा कम होला तर लागत पनि त कम हुन्छ नि त, त्यो भन्न खोजेको मैले। तर अनि फेरि दिगो बाटो चाहिँ त तपाईँको त्यसको सन्तुलन हो के,
1: सन्तुलन खेत चक्रमा सन्तुलन मर माटोको
2: एकदम
1: सही बुझौँ,
2: एकदम सही।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। हामीले विशेष गरी अहिले रासायनिक मलको अवस्था, किसानले पाउन सक्ने र अहिले भइरहेको चाहिँ उपलब्धता, त्यसै गरी अबको खेती र त्यसमा चाहिँ दिगो खेतीको चाहिँ अवधारणा चाहिँ के हो, मन्त्रालयको बाटो के हो भनेर चर्चा गरिरहेका छौं। खास गरी बजेट सार्वजनिक हुँदैछ एउटा सन्दर्भ भयो, यसअघि नीति तथा कार्यक्रम आयो त्यसले समेटेका कुराहरू छन्। पर्यावरणीय कृषि त्यसमा पनि दवाईहरुको हरित मल नीति जैविक मल मल र बायोचारका चाहिँ कुराहरु यस्ता कुराहरु अहिले अलि धेरै चाहिँ उठ्नुको कारण के हो नीति तथा कार्यक्रमले समेट्नुको कारण के हो फेरि पनि मैले एउटा चासो राखेँ
2: एकदमै यो पनि एकदमै सामाजिक राम्रो कुरा उठाउनु भएको हो अब हामीले त यो मन्त्रालय अन्तर्गत कार्यरत भन्दा लामो समयदेखि यी विषयहरूलाई उठाइआएको र कार्यक्रमहरू गर्दै आएको हो जस्तै हाम्रो प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने विगतमा हामीले कार्यक्रमहरू गरेको हो होइन त्यसै गरिकन प्राङ्गारिक मललाई प्रवर्धन गर्ने प्राङ्गारिक मलमा अनुदान दिएको हो हामीले पहिला त प्राङ्गारिक मलको 50% अनुदान थियो पछि चाहिँ प्रति किलो 10 रुपियाँको दरले पनि अनुदान दिएकै हो त्यति मात्रै भएन प्राङ्गारिक मल उत्पादन गर्ने कारखानालाई मिसिनहरूको आयातमा अथवा मिसिनहरूको मूल्यमा आयात गर्दाको मूल्यमा 50% पुँजीगत होइन अनुदान पनि दिएकै हो होइन यी सबै कुराहरू त सरकारले विगतमा नै गरेको त्यसै गरी हरियो मलको प्रवर्धन पनि सुरु पहिल्यैदेखि गरे हो नेपाल सरकारको नीतिमा चाहिँ म कार्यक्रममा म कमी देख्दिनँ पहिल्यैदेखि हामीले यो गर्दै आयो त्यसै गरी गोठे मलका कुरा भखारो सुधारका कुरा यी कुराहरू हामीले गर्दै नै आएको तर अहिले आएर चाहिँ यो कुरा अझ बढी आउनुको कारण पनि के भयो त भन्दा अहिले हामीले जुन चर्चा गर्यौं नि रासायनिक मलप्रतिको अत्यधिक निर्भरताले गर्दाखेरि एउटा त यो मल पनि महँगिएको महँगो गयो अस्वाभाविक रूपमा अनि राज्यको पनि ठूलो ढुकुटी पनि जाने भयो अनि यसमा सबभन्दा महत्वपूर्ण कुरा माटो हाम्रो बिग्रिँदै गयो होइन त्यसपछि गएर माटो बिग्रिनुमा रासायनिक मल मात्रै भने होइन रासायनिक मलको पनि युरियाको मात्रै प्रयोग गर्दाखेरि माटोमा अम्लीयपना बढ्दै गयो
1: असन्तुलनकै कुरा
2: असन्तुलनकै कुरा
1: चाहिँ
2: गर्नु भएको छ एकदमै प्रयोग असन्तुलनकै कारणले हो युरियाको मात्रै बढी प्रयोग गर्दा अम्लीयपना बढ्यो त्यसले गर्दा सूक्ष्म जीवाणुको जीवनचर्या त्यसको संख्या यो सबैमा असर पुर्यायो होइन त्यसले गर्दाखेरि चाहिँ जुन माटो एकदमै जीवन्त भएर माटोले नै बिरुवालाई खाद्य तत्त्व दिन सक्थ्यो दिएथ्यो पहिला त्यो चाहिँ अवरुद्ध भयो यो कारणले गर्दाखेरि चाहिँ माटो त जीवन हो
1: माटो जीवन हो त्यहीँनिर चाहिँ बिरुवाहरूले पनि बोल्छन् खेल्छन् भन्ने कुरा
2: हो
1: हामीले सम्झिनु पर्छ भन्ने तपाईँको भनाइ
2: एकदमै त्यो कारणले गर्दाखेरि माटोलाई बचाउनु पनि एउटा आवश्यकता भयो अर्को कुरा भनेको चाहिँ हाम्रो जस्तो देशमा यो रासायनिक मलप्रतिको जुन अत्यधिक निर्भरता छ नि त्यसले गर्दा अहिले पनि मैले भनिसकेँ म यो देशको यो अर्थतन्त्र धान्न सक्ने अवस्था रह्यो होइन केही माटो बढ्दो छ होइन तपाईँलाई बताउँ हामीले केही वर्ष अगाडि 50 करोडबाट दिन सुरु गरेको हामीले अघि भर्खर 60 अर्बको कुरा गऱ्यौँ होइन त्यो हिसाबले दिएको छैन धान्न गाह्रो छ राज्यलाई होइन हाम्रो स्रोतको सीमितताले गर्दा अर्को त माटोको स्वास्थ्य बिग्रिँदै गएको छ होइन त्यसै गरिकन यसका पर्यावरणीय असरहरू त छैन छैन हेर्नु थुप्रै पर्यावरणीय असर छ त्यो कारणले गर्दाखेरि चाहिँ यसको अनि अहिले आएर त फेरि अहिलेको अहिलेको संकट आइलाग्यो अब मलै नआउने हो कि भनेको अवस्था
1: बेला बेला दोहोरिरहन्छन् विगतमा चाहिँ कोविड महामारी
2: हो
1: तपाईँले अघि सम्झनुभयो त्यसै गरी अहिले हरियो जलमार्गमा देखिएको युद्धको चपेटा रूस र युक्रेनको चाहिँ लडाइँ हुँदाखेरिको चाहिँ अरू अन्तर्राष्ट्रिय परिवेशमा पर्दाखेरिको असर यस्ता कुराहरू भोलि पनि नदोहोरिएला भन्न चाहिँ सकिन्न तर सरकार अलिक बलियो हुने सरकारले त्यही अनुसार चाहिँ पूर्व तयारी गर्ने र किसानलाई पनि खेती यसरी पनि सम्भव छ भनेर विकल्प दिन सक्नु पर्यो
2: एकदमै त्यही हो त्यसैमा लागेको पनि छ सरकार अघि हामी चर्चा पनि गर्यौं पहिलो कुरो त अहिलेकै दुई तीनवटा परिस्थितिको कारणले होइन राज्यको स्रोतको कुरा माटो बिग्रेको कुरा बेला बेलामा आउने यो क्राइसिस त्यसको कारणले गर्दा रासायनिक मलको आपूर्तिमा अवरोध हुन सक्ने सम्भावनाहरूको बीच चाहिँ अब विकल्प के त भन्दाखेरि चाहिँ यसपालि चाहिँ यो सबै परिवेशको कारणले गर्दाखेरि पनि नयाँ सरकारको पनि यो प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने एक खालको एउटा उच्च प्राथमिकता राखेको कारणले पनि हामी अर्को वर्षमा अघि हामीले चर्चा गरे जस्तै विभिन्न खालको चाहिँ हाम्रो प्राङ्गारिक खेतीलाई होइन जैविक खेतीलाई प्रवर्धन गर्ने खालको कार्यक्रम हामीले त्यसरी ल्याएको हो त्यो एकदमै समय सान्दर्भिक छ र त्यसले चाहिँ हामीलाई मैले सधैँ भन्ने गरेको यो एउटा स्थानीय खाद्य प्रणाली जुन भन्छौँ नि हाम्रो आत्मनिर्भरमुखी स्थानीय खाद्य प्रणाली विकासको एउटा कोषे ढुङ्गा मान्न सकिन्छ जुन यो रासायनिक मलबाट क्रमशः हामी यसलाई चाहिँ यसको परनिर्भरता घटाउँदै जाने कुरामा जुन सरकार लागेको छ नीति कार्यक्रमले बोलेको छ अब यो बजेटले त्यो कुरा बोल्ने छ यसको आधारमा चाहिँ हामी चाहिँ एउटा आत्मनिर्भरपुगी एउटा स्थानीय खाद्य प्रणाली विकासमा जाने दिशामा जो एकदमै एकदमै राम्रो प्रयास हामीले गरिराखेका छौँ भन्ने लाग्छ अब यिनीहरू कुरा गर्दाखेरि चाहिँ कस्तो छ भन्नुहुन्छ भने प्रामाणिक कृषि प्रबन्धनको पनि अर्को एउटा कार्ययोजना पनि बनाएका छौँ अनि यहाँले अलिक प्रसङ्ग पनि गर्नुभयो पर्यावरणीय कृषिको मार्गदर्शन पनि बनाएका छौँ मूल कुरा के हो भन्दाखेरि एकदमै सारमा भन्नुपर्दा तुरन्तै अहिले रासायनिक मलको पूर्ण विकल्प छैन
1: भनेको कृषिका अभियन्ताहरू जो पर्यावरणीय खेतीको कुरा गर्दाखेरि रासायनिक मल बन्दै गर्नुपर्छ सबै गरेर जानुपर्छ हामी हाम्रै अर्ग्यानिक खेतीमा चाहिँ लाग्नुपर्छ भन्ने जुन छ त्यो सन्दर्भ अहिले भर्खरको भर्खरै तत्कालको तत्कालै चाहिँ हुँदैन भन्ने तपाईँको
2: एकदमै हो मेरो भन्ने नै त्यही हो होइन यो हाम्रो नीतिहरूले पनि बोलाएको छ कि फेरि त्यसमा दुविधा छैन यो बाटो दिगो होइन होइन क्रमशः हाम्रो परम्परा फटाउँदै गएर हामीले प्रामाणिक मैत्री हिसाबले अगाडि बढ्नुपर्छ भन्ने कुरा त त्यो मैले मात्रै बोलेको कुरा होइन त्यो त हाम्रो नीतिहरूले उदाहरणको लागि तपाईँलाई खाद्य प्रणाली रूपान्तरणको नेपाल सरकारले रणनीतिक योजना स्वीकृत गरेका छ
1: मैले तपाईँ भन्नाले मन्त्रालयकै
2: हजुरहरूलाई
1: यस्न खोजेको
2: ठिक हो अनि त्यसमा पनि हामीले चाहिँ यो दिगो खेतीपातीका कुरा होइन त्यस पछाडि गएर रासायनिक मलप्रतिको परनिर्भरता कम गर्ने कुरा विषादीको प्रयोग घटाउने कुराहरू त्यसमा पनि बोलेका छौँ त्यस कारण राष्ट्रको त घोषित नीति नै हो त होला तर अहिले नै हामी रासायनिक मललाई टक्कै छोड्न सक्दैनौँ तर यसमा मात्रै निर्भर हुन पनि सक्दैनौँ त्यस कारणले त हामीले विकल्पको कुरा गर्यौं विकल्पमा हामीले अहिले अघिल्ला तपाईँ हाम्रो दशैंमा पनि कुरा गरेका छौँ
1: चर्चा चाहिँ गरिएको
2: गरेको छैन तर छुटकरीमा भन्दा अहिले पनि के देखिन्छ भन्नुहुन्छ भने युरियाको अत्यधिक प्रयोग हुन्छ त्यस कारणले मेरो मेसेज मेरो एउटा सन्देश रेडियो सुन्ने श्रोताहरूलाई के हो त भन्दा युरिया डिएपी पोटास कम्तीमा नाइट्रोजन फस्फोरस पोटास मलै हाल्दाखेरि पनि तीनवटा मलको सन्तुलित मात्रा हालिदिनुहोस् युरियाको त्यसले माटोको स्वास्थ्यलाई गर्ने खराब कुरा अहिले पनि हामीले गरिसक्यौँ एउटा त्यो विषय दोस्रो विषय भनेको चाहिँ युरिया डिएपी पोटास मात्रै होइन हामीले प्रयोग गर्ने प्रामाणिक मल होइन यो जैविक मल जैविक मलले त तपाईँको माटोलाई स्वस्थ बनाएर त्यहाँ भएका न्युट्रियन्टहरू पनि त्यहाँ खाद्य तत्त्व पनि बिरुवालाई दिनलाई सहयोग पुर्याउँछ
1: सरकारले अहिले अनुदान दिन खोजेको विषय पनि त्यो त्यसमा केन्द्रित छ
2: एकदमै मैले अहिले पनि बताएँ यहाँलाई होइन अर्को वर्षको लागि हाम्रो अर्ग्यानिक मल अनि अर्ग्यानिक कृषि जैविक खेती यसलाई प्रवर्धन गर्ने गरिक नै कार्यक्रममा आएको छ हामीले जुन अहिले पर्यावरणीय कृषिको मार्गचित्र भनौँ नि मार्गचित्रमा हामीले यिनै कुराहरू बोलेका छौँ र सरकारले त्यो मार्गचित्रका केही विषयहरू पनि सम्बोधन यो भनौँ न नीति कार्यक्रममा प्लस अनि बजेट जुन हामीले प्रस्तुत गरेका छौँ त्यसमा त सम्बोधन छ त्यस कारणले एउटा त सन्तुलित मात्रा हामीले फोर आरको प्रिन्सिपल भन्छौँ कि चार आर मल सही मात्रामा सही प्रकारको मल सही समयमा र सही तरिकाले मात्रै प्रयोग गर्यो भने पनि खास गरी युरियाको हकमा नाइट्रोजनको हकमा हो अरू मलको हकमा चाहिँ अलिक कम तर नाइट्रोजनको हकमा पुरै के भनेको छ भन्दा यो विश्वको तथ्याङ्क हाम्रो मात्रै होइन अहिले प्रयोग भइरहेको मलभन्दा आधी घटाउन सकिन्छ भन्छ जस्तै सानो अब कृषकहरूलाई सिधै यो काम लाग्ने विषय तपाईँको युरिया प्रयोग गर्दाखेरि सुरुमा जुन धान रोप्दाखेरि विशेष डोज हुन्छ हाल्छ नि सुरुमा त्यो बेलामा युरिया नहाले हुन्छ उहाँहरूले जानकारी गराउनु हो युरियाको कम्तीमा पनि 40% चाहिँ त्यो हामीले प्रयोग गरेको छ त्यो कि त तल सुहेर जान्छ कि उनीहरू जान्छ त्यस कारणले पहिलो लटमा चाहिँ पहिला हाल्दा डिएपी मात्रै हाल्न सकिन्छ होइन अब त्यसो त अब डिएपी अब महँगो पनि छ त्यस कारणले पनि हो अब हामीले आपूर्ति सोचे जस्तो उहाँको माग हुन्छ पुर्याउन सकेका छैन तथापि हामीले प्राविधिक दृष्टिले भन्ने के हो त भन्दा युरियालाई चाहिँ दुई तीन पटक हाल्नुहोस् पछि गोड्ने पहिलो गोड्ने दोस्रो गोड्ने बेलामा हाल्नुहोस् तर चाहिँ डिएपीलाई चाहिँ पहिला रोप्ने बेलामा हाल्नुहोस् एउटा कुरो भयो त्यसपछि गएर अहिले तपाईँलाई अर्को म बताउँ थुप्रै विकल्पहरू छन् हरियो मल एकदमै राम्रो पहिला हुन्थ्यो पनि हरियो मल प्रयोग गरौँ यो हरियो मल कम्तीमा हामीले यो 45 दिन भएपछि 30 देखि 45 दिन भनिन्छ जोतेर मिलायो भने पछाडि हिउँ हुने बेला मिलायो भने चाहिँ त्यसले पनि नाइट्रोजनको युरियाको काम गर्छ
1: तपाईँले गर्दाखेरि मेरो दिमागमा चाहिँ ढैँचा भन्ने आयो
2: ढैँचा सनीहरू पनि हो ढैँचा सनी बेसिकली ढैँचा र मुख्य रूपमा ढैँचा र सनी हो तपाईँलाई विकल्पमा प्रयोग गर्न सकिने हाम्रो ढैँचाको कुरा गर्ने हो भने एक हेक्टर अथवा 20 रोपनीको चाहिँ हाम्रो बिउको दर चाहिँ 40 देखि 45 किलो भन्छौँ तर त्यसले चाहिँ 20 रोपनीको कुरा गर्दाखेरि चाहिँ 260 किलो युरिया बराबरको काम गर्छ त्यसै गरी पनि तपाईँ गोठे मल हामीले चाहिँ 10 टन अथवा अब अथवा रोपनीमा जान्न रोपनीमा चाहिँ तपाईले 50 क्विंटल हाल्नु भयो भने त्यसले 8 केजी युरिया बराबरको काम गर्छ हैन त्यसै गरिकन गोरेले मल चाहिँ 5 टन प्रति हेक्टर प्रति हेक्टर भनेको दुसरो पनि भनि बुझ्नु होला 5 टन प्रति हेक्टर प्रयोग गर्नुहुन्छ नि त्यसले 163 किलो युरिया दिन्छ र यसले हाम्रो सिफारिस मात्रा भनेको 120 किलो नाइट्रोजन प्रति हेक्टर भनेको 6 किलो प्रति रोपनी जुन हामीले सिफारिस छ नि हो त्यो हिसाबले हेर्दाखेरि चाहिँ त्यति बराबरको हाम्रो चाहिँ युरिया बराबर त्यसले प्रतिस्थापन गर्छ त्यसैगरी कुखुराको सुली हामीले सिफारिस 4 टन प्रति हेक्टर भन्छौं त्यसले 260 केजी युरिया प्रति हेक्टर बराबरको चाहिँ त्यसले काम गर्छ यो लगायत एजोला पनि छ अनि जैविक मलहरू पनि छ एजोटेड डाक्टरहरू हाम्रो छ तिनलाई पनि प्रयोग गर्न सकिन्छ अनि गौमूत्र एकदमै त्यसलाई हामीले अमूल्य हो त्यो हामीले गुमाइरहेका छौँ गौमूत्र या गाई या होइन पशुवस्तुको दुइटैको हुने भयो भनौँ न भैँसीको पनि त्यो गर्दाखेरि चाहिँ त्यसले 1 लिटर बराबर चाहिँ 70 ग्राम देखि यसमा चाहिँ एकदमै व्यापक उयो हुन्छ तलदेखि माथिसम्म फरक हुन्छ कि 1 लिटर पिसाबमा 70 ग्रामदेखि 216 ग्रामसम्म त्यो चाहिँ हाम्रो नाइट्रोजन पाइन्छ नाइट्रोजन भन्दा पनि
3: युरियाकै
2: रूपमा पाइयो त्यो हाम्रो खेर गरेर चाहिँ हामीले प्रयोग गरौँ त्यही भएर त हामीले भगार सुधार गरेर पिसाब खेर नफालौँ पिसाबलाई संकलन गरेर प्रयोग गरौँ त्यसै गरिकन अब विभिन्न खालको हामीले झोलमल बनाउने प्रविधिहरू पनि सिकाएको छ झोलमल प्रयोग गर्न सकिन्छ अब गोबर मल अथवा भगारमा हाल्दा पनि किसानहरूले के गरिदिनुहुन्छ यो सानो कुरा तर वर्षदेखि हामीले भनेर पनि उहाँले प्रयोग नगरेको कुरा एउटा त पिसाब खेर गएकोलाई बचाएर प्रयोग गर्नु पर्यो
3: भिडको चाहिँ त्यति धेरै जति पाक्नु पर्ने हो जति कुहिनु पर्ने हो जस्तो व्यवस्थापन हुनुपर्ने हो त्यो चाहिँ हुँदै
2: हुँदैन त्यसले एउटा सामान्य गर्न सक्ने कुरा गर्नुहुन्न कि उहाँले जस्तो अहिले पनि भन्यो नि त यसमा नाइट्रोजन तत्व चाहिँ उडेर वा चुहेर जान्छ होइन तपाईँले उडेर जानेलाई बचाउनको लागि पनि त्यहाँ छापो हालिदिनु मात्रै गर्यो भने होइन त्यसले त्यो मल राम्रोसँग कुहिनु पनि सहयोग गर्छ होइन वर्षाको पानी पनि आउनु दिँदैन र यो चर्को घामबाट पनि बचाउँछ त्यति मात्रै गर्ने एउटा कुरा दोस्रो कुरा खेतबारीमा लगेर ल ठिक छ तपाईँ सानो थुप्रो बाहुन चलन छ हामीहरूको त्यो थुप्रो कमसेकम एक ठाउँमा बनाइदिएर त्यसलाई सकिन्छ त प्लास्टिकले नभए झाँसपातले होइन सोतरले त्यो पनि नभए माटोले पुऱ्यो भने पनि कमसेकम त्यो नाइट्रोजन तत्त्व जुन मेरो गएर खेल जान्छ भने नि मैले त्यो जान कम हुन्छ यसो सामान्य कुराहरू पनि किसानहरूले गर्नुभएको छैन
3: किसानहरूले गर्नुभएको छैन भने किसानहरूले गर्नुपर्छ यो खालको चाहिँ चेतना हुनुपर्छ सचेतनाका चाहिँ काम पुग्नुपर्छ रासायनिक मलको विकल्प छन् यी विकल्प किसानलाई दिनुपर्छ अबका दिनमा चाहिँ किसानले यसरी खेती गर्ने हो त्यो भयो भने उत्पादन पनि राम्रो हुन्छ सन्तुलनको यो चक्र यसरी जान्छ भनेर बुझाउने चाहिँ कसले हो त
2: यो पनि उत्तिकै सामग्रिक प्रश्न अब यस्तो भयो कि अब यो विषयमा हामीले पहिला पनि चर्चा गरेका छौँ अब अहिले हामी तीन तहको सरकारमा छौँ होइन
3: यो विषयको चाहिँ तपाईँले चर्चा गर्दै गर्दाखेरि हरेक जसो कृषिका विज्ञ कृषिका निकायहरूले चाहिँ हामी राज्य पुनर्संरचना अथवा संघीयतामा गइसके पछाडि एउटा चाहिँ कृषिको श्रृङ्खला टुटेको छ भनेर हामीसँग यो कार्यक्रममा बारम्बार भनिरहनु भएको छ तपाईँले जोड्दाखेरि तीन तहका सरकार त्यसमा चाहिँ पालिकाको भूमिका महत्वपूर्ण छ भनेर भन्नु होला मैले अगाडि नै पूर्वानुमान गरेँ भलै म गलत हुन सकौँला
2: बुझाइदिनुहोस् एकदमै सही कुरा हो कि यसको केही कामहरू भएका पनि छन् अब यो अलिकति वृहत विषय हो पहिलो कुरो त हाम्रो संविधानले नै एकल अधिकारको रूपमा कृषिलाई चाहिँ प्रदेश र स्थानीय तहमा राख्यो त्यस कारणले उहाँहरूको बढी जिम्मेवारी हुने कुरा प्रष्ट भयो फेरि सँगसँगै साझा अधिकारको सूचीमा पनि राखेको छ सँगै तर साझा अधिकारको सूचीमा राख्दै गर्दाखेरि एकदमै सीमित भूमिकाहरू छ संघको अब तल इकाइ पनि रहेन र संघको संविधानले नै हाम्रो दायित्व पनि हाम्रो त्यो अनुसार अघि मैले बुढे अनुसार भने अनुसार दिएको छ भनेपछि मूल रूपमा प्रदेश र स्थानीय तह हो तर अब कतिपय पालिकाहरूले प्रदेशको त अब कृषि ठूलो क्षेत्र पर्छ नि होइन त्यसमा कानुनको समस्या केही होला पालिकाहरूको चाहिँ अहिले धेरै हामीलाई खुसी लाग्छ केही पालिकाहरूले कृषिलाई उच्च प्राथमिकता राखेर राम्रो काम पनि गर्नु भएको छ डिगो खेतीपातीको अभ्यास सुरु गरिराख्नु भएको छ त्यसलाई प्रवर्धन गरिराख्नु भएको छ अझै पनि धेरै पालिकाहरूले चाहिँ अब यो कृषि चाहिँ धेरै प्राथमिकता पर्दैन त्यसको कुरा त बजेटमा कति लगानी गर्नुहुन्छ भनेर पनि हेर्न सकिन्छ हामीले केही वर्ष अगाडि हेरेका थियौँ
3: पालिकाले अब बजेट बनाउँदैछन् सरकारको लगत्तै त
2: हो
3: चपारो पालिकालाई पनि सुरु हुन्छ सान्दर्भिक हुन सक्छ कि
2: हामीले प्रतिनिधि मूलक केही पालिकाको हामीले के भन्छ औसत निकाल्दाखेरि चाहिँ जम्मा जम्मी 1.24% मात्र कृषिमा लगानी गरेको भेटिएको थियो
3: जबकि त्यो साह्रै न्यून भयो
2: एउटा त त्यो विषय छ अर्को अघि त्यो चेन टुट्यो भन्ने सवालमा आउने विषय चाहिँ उहाँहरूको क्षमता अहिले अहिले त्यो हाम्रो त्यहाँ हाम्रो जुन कर्मचारीहरू हुनुहुन्छ प्राविधिक कर्मचारी तिनको संख्या थोरै छ तिनको अनुभव पनि पर्याप्त रूपमा किन छैन भन्दा तिनीहरू चाहिँ भन्नुहोस् न हाम्रा कोही चाहिँ एक गाउँ प्राविधिक ग्रुपमा आएको छन् कुन चाहिँ करारमा लिएको छ त्यो हिसाबले त्यो क्षमता पनि पुगेको छैन संख्या पनि कम छ सेवा गर्नुपर्ने क्षेत्र ठूलो छ जान्नुपर्ने विषय धेरै छ चुनौतीहरू धेरै छन् हो त्यसलाई चाहिँ उहाँहरूको क्षमता विकास गर्नुको लागि प्रदेश र संघले भूमिका खेल्नु पर्ने हो त्यो सवालमा के छ भन्दाखेरि कामहरू चाहिँ निभाका होइनन् जस्तै प्रदेश नजिकको हो प्रदेशले हो अलिकति बढी क्षमता विकासमा काम गरिदिनु पर्ने त त्यसको लागि चाहिँ स्थानीय तहको पनि प्राथमिकतामा कृषि पर्नु पर्यो र अब अहिले कस्तो छ भन्नुहुन्छ भने कृषिलाई एकदमै सामान्य रूपमा बुझिदिएको छ जस्तै कृषिमा पालिकाहरूमा धेरै जसो हुने गरेको के हो भन्नुहुन्छ भने अघि मैले भनेका केही राम्रो अभ्यासहरू बाहेक छन् धेरै जसोमा कृषिमा उहाँले कार्यक्रम गर्नुभयो भने के हुन्छ भन्दा बिउ ल्याउने बाँध्ने मिसिन ल्याउने बाँध्ने अनि यो व्यावसायिक तरकारी खेतीको लागि चाहिने सामान ल्याउने बाँध्ने भने मात्रै सामान बाँध्ने त्यो प्रविधि ओजनमा पर्यो अहिलेका चुनौतीहरूका बीच चाहिँ प्राविधिकको क्षमता बढाउनु पर्ने किसानको क्षमता बढाउनु पर्ने जुन मुख्य एउटा विषय छ यत्र धेरै चुनौतीहरू थपिएका छन् जलवायु परिवर्तनको कुरा जैविक विविधता ह्रास भएको कुराहरू खानी बालीहरू जातहरू ह्रास भएको कुराहरू माटो बिग्रेका कुराहरू पर्यावरण बिग्रेका कुराहरू यति ठूला विषयहरू छन् यी ठूला विषयहरूले चाहिँ त्यत्रो धेरै प्राथमिकता पाएको देखिँदैन यसको अर्थ के हो त हामी दुवै खेतीपातीको बाटोमै त्यति जान सकेका छैनौँ समस्या त्यो अब तिन तहको चाहिँ हामीले भन्नुभयो यहाँले भनेको जस्तै त्यसको काम भएको छ भन्ने गर्दाखेरि चाहिँ त्यसको केही उपाय मैले धेरै वर्ष भयो भन्ने गरेको हामीले चाहिँ यो अन्तर सरकार सम्बन्ध र सहकार्य ऐन छ त्यो ऐनको नियमावली चाहिँ बन्दैछ हो त्यो नियमावलीमा चाहिँ तिन तहको सरकारको दुईटा उद्देश्यको लागि एउटा माथिबाट चाहिँ प्रविधि जानको लागि र तलबाट चाहिँ सूचना र प्रतिवेदन आउनको लागि फिडब्याक भन्छ नि पृष्ठपोषण आउनको लागि त्यस्तो एउटा कानुनी संरचना आवश्यक छ एउटा कुरा
3: चुनावमा अन्तिमतिर पनि
2: हजुर यो कृषि विकास रणनीतिमा पनि हामीले चाहिँ कुन सरकारले के गतिविधि गर्ने त्यो रणनीतिको अहिले परिमार्जनको क्रममा छौँ त्यहाँ पनि कुन सरकारले के काम अथवा के गतिविधि गर्ने भनेर त्यसमा पनि खुट्याउँदैछ यो भएपछि अलिकति यो कार्यक्रममा दोहोरोपना अनि यो लिङ्क टुटेका कुराहरू र त्यस पछाडि गएर कसको के भूमिका भन्ने कुरा अलिक प्रष्ट भएर आयो भने चाहिँ यहाँको जुन सवाल थियो प्रश्न थियो त्यसको समाधान हुनु धेरै हदसम्म चाहिँ समाधान हुन सक्छ भन्ने लाग्छ
1: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ हामी कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रमको अन्तिमतिर पनि छौं किसानले ढुक्कसँग निर्धक्कसँग खेतीबाली गर्ने अवस्था चाहिँ कहिले बन्ला रासायनिक मलको हामी यतिका चर्चा गर्यौं पर्याप्त सिंचाई खै यसपालि मनसुनमा चाहिँ कतिपय ठाउँमा चाहिँ कम वर्षा हुने भनेर पूर्वानुमान गरिएको छ यस्ता कुराहरू कमै मात्र चाहिँ चर्चा गरिन्छ जहाँनिर किसानसँग चाहिँ जोडिएका विषय हुन्छन् के छ सरकारले त्यो तयारी पो गर्दैछ कि
2: अब यसमा त एकदमै छोडेको यसको जवाफ किन सजिलो छैन भने कृषि भनेको एकदमै कृषि जतिको अंशिताको क्षेत्रहरू छैन होला यहाँ पनि भनिहाल्नुभयो यो मौसमले प्रभाव पार्ने अब कहीँ सुख लाग्छ कहीँ असिनलाहरू सिद्ध्याउँछ रोग किराको उस्तै प्रकोप उत्पादन गर्यो उत्पादन भित्रियाउने बेलामा फेरि अब वर्षा ठूलो वर्षा असमयको वर्षाहरू सिद्ध्याउने छँदैछ अनि यो सबैबाट बच्यो फेरि यो मूल्य उचित मूल्यको कुरा छ होइन बजारको समस्या छ यो हाम्रो मात्रै होइन यो विश्वको कृषिको क्षेत्रमा धेरै देशको समस्या हो अब यसमा चाहिँ हाम्रो क्षमता विकास गर्नुको विकल्प छैन प्रतिस्पर्धात्मक क्षमता विकास बढाउनुको विकल्प छैन त्यसैको लागि त हामीले यो तपाईँको यो अनुसन्धान र विकासमा लगानी गर्नु पर्यो अनि किसानलाई चाहिँ यो हाम्रो सोझो सहुलियत दिने व्यवस्थाहरू गर्नु पर्यो त्यो भयो भने उसको यो लागतमा प्रतिस्पर्धी हुन सक्छ र अर्को कुरा त हामीले अहिले पनि चर्चा गरेका छौँ बारम्बार चर्चा गरेका छौँ दिगो खेतीपातीमा जानुपर्ने लागत घटाउने दिगो खेतीपातीमा जाने र आफ्नै खालको स्थानीय खाद्य प्रणाली विकास गर्यौं भने बाहिरको यो हाम्रो उत्पादन सामग्री पनि बाहिरबाट ल्याउनु नपर्ने मल बिउ विषादी के हो यो सबै पनि बाहिरबाट ल्याउनु नपर्ने र यहाँबाट उत्पादन भएको चीजले हामी आफ्नो आत्मनिर्भर हुने र केही चाहिँ बाहिरी बजारमा तपाईँको उच्च मागमा रहेको बढी फाइदा हुने जस्तो हामीले अहिले पनि गरेका छौँ नि त हाम्रो
3: अलैँचीका
2: बाली जस्तो चियाका कफीका लगायतका हाम्रा कुराहरू होइन यी छन् नि हो यिनलाई प्राथमिकता दिनु हो हाम्रो नीति यो नै हो हामी अगाडि बढेको पनि यसरी नै हो तर उनी अघि भने जस्तै हामी तिन तहको

0: प्रश्न हो। फेरि पनि मैले निष्कर्षमा के भने त भन्दाखेरि यो सबैको सम्बोधन हुने गरिकन र भावी दिनमा जस्तो चुनौतीहरू देखा परेका छन् त्यसलाई सम्बोधन गर्नको लागि खाना त पर्यो हेर्नुहोस् होइन हामी त भोगी बस्न त सक्दैनौँ। त्यसको लागि चाहिँ हाम्रो बाटो भनेको चाहिँ दिगो खेती खेतीपातीकै हो। त्यो भएर हामीले पर्यावरणीय कृषिको बाटो भन्छौँ। त्यसको लागि चाहिँ सरकारको नीति पनि त्यही छ, बाटो पनि त्यही छ, अहिलेको नीति कार्यक्रम त्यो कुरा सम्बोधन गरेको छ, बजेट पनि त्यो सम्बोधन गरेको छ र यही तवरले प्रदेश र स्थानीय तहले पनि कृषिलाई उच्च प्राथमिकतामा राखेर दिगो खेतीपातीलाई उच्च प्राथमिकतामा राखेर हाम्रै भएका रैथाने बालीहरूमा आधारित मूल्य श्रृङ्खला विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्यो भने यहाँले भन्नुभएको जस्तै भविष्यमा अब त्यो एकदमै छिटो हामीले गर्यौँ भने छिटो पनि त्यो दिन आउँछ। हामीले जति ढिला गर्छौँ त्यति यो समस्या बढ्दिँदै जान्छ, थपिँदै जान्छ। त्यस्तो भयो भने यहाँले भन्नुभएको जस्तै किसान ढुक्कसँग स्वस्थ यहाँ बिर्सिने विषय एउटा के छ, स्वच्छ स्वस्थ उत्पादनको हो। हामीले जिन्दगीभर दुःख गरेर कमाएको यो भन्नुहोस् न विषादीयुक्त खेतीपातीबाट आर्जन गरेको कुरा भोलि असाध्य रोग लागेर पुरै सकिने अवस्था पनि हामीले सुन्दै आएका छौँ, देख्दै आएका छौँ। यो कुरालाई समेतलाई ध्यानमा राखेर चाहिँ दिगो खेतीपातीको बाटोमा जानेको विकल्प छैन भन्ने लाग्छ।
1: उहाँ हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले मार्गको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि

0: पिपल्स कैंपस काठमांडू को भर्ना संबंधी सूचना।
1: 45 वर्ष को विश्वास बोके देशक अग्रणी सामुदायिक कैंपस पीपल्स कैंपस काठमांडू पकना जेल में व्यवस्थापन तर्फ कक्षा 11 में भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढ़ाई र उज्जवल भविष्य अब सब एक
1: यहाँ जीओ अंतर्गत का एनडीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रम संचालन में
0: थप जानकारी का लगी फोन नंबर 01-5551-990 में संपर्क गर्नुहोला। नेरुडी निर्मिरे लघुवित्त वित्तीय संस्था को अत्यंत जरूरी सूचना। यस नेरुडे निर्मिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे निर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
2: गोदावरी नगरपालिकाको अत्यन्त जरूरी सूचना। यस नगरपालिकाभित्र संचालन भएका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र संचालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध।

0: 才华就你所努 FM 不断
1: 101.2 MHz
2: उज्जवल भविष्य को लागि हाम्रो अभियान संचय

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा, टुडीखेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने। सुशासनलाई प्राथमिकता राख्दै 20 खर्ब भन्दा माथिको बजेट ल्याउने तयारी। पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनमा जोड़। आज सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना। केही ठाउँमा हावाहुरी समेत चल्ने भएकाले सावधानी अपनाउन आग्रह। बढ़दो तनावले शान्ति स्थापनामा संयुक्त राष्ट्र संघको जोड़। सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य। र नेपाल ए क्रिकेट टीम भारत प्रस्थान। नेपाल खबरमा अब पूरा खबर। नागरिकको त्याग, जनसंघर्ष र जनआन्दोलनबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा भएको छ। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। 240 वर्षदेखि कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ। लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ। विश्वमा अभ्यासमा रहेका शासन व्यवस्था मध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले नागरिकको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्र बिन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्नेमा नागरिक अगुवाहरूले जोड़ दिँदै आएका छन्। राजनीतिक स्थिरता र आर्थिक विकासले मात्रै गणतन्त्र सुदृढ हुने उनीहरूको भनाइ छ। गणतन्त्र दिवसको अवसरमा काठमाण्डुको सैनिक मंच टुडीखेलमा अहिले विशेष समारोह हुँदैछ। अघिल्ला वर्षहरूमा राष्ट्रपति सहित विशिष्ट व्यक्ति सहभागी समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा भए पनि यसपटक प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने हुनुभएको छ। सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागे। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर बग्लेले बताउँदै आउनुभएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर व्यवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ। यसैगरी निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने सरकारले तयारी गरेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरे

0: आर्थिक वर्ष का लागि करीब 18 खर्ब 90 अर्ब 44 करोड़ रूपया को बजेट सीलिंग निर्धारित गरेको थियो, जिसमें चालू तर्फ 7 खर्ब 55 अर्ब 24 करोड़ और वित्तीय हस्तांतरण तर्फ 4 खर्ब 19 अर्ब 15 करोड़ को सीमा दिएको थियो। यसैगरी पूंजीगत तर्फ 3 खर्ब 67 अर्ब 10 करोड़ और ऋण को ब्याज सावा भुक्तानी तर्फ 3 खर्ब 48 अर्ब 95 करोड़ को सीलिंग तय भएको थियो। तर सरकारले समितिले तोकेको सीलिङ भन्दा माथिको बजेट ल्याउने तयारी गरेको छ। पछिल्ला वर्षहरूमा बजेटको आकार दुई गुणा बढ़ीले विस्तार भए पनि त्यसै अनुसार राजस्व र खर्च भने बढ़ेको देखिँदैन। बजेटको मुख्य स्रोत राजस्व संकलन बजेटको तुलनामा विस्तार नहुँदा सरकारलाई हरेक वर्ष स्रोत व्यवस्थापनको दबाव पर्ने गरेको छ। आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भूभागमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभाग सहित देशका अरू ठाउँमा हावाहुरीको समेत सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। हिजो बेलुकीदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ, केही ठाउँमा हावाहुरी समेत चलेको छ। सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरै जसो ठाउँमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिम सहित धेरै ठाउँ नागरिकले गर्मीबाट राहत पाएका छन्। पश्चिम तराईमा केही दिन यता तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेकोमा पानी परेपछि भने तापक्रम घट्न थालेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जनभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
3: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्यान वा अगुवा टावर मुनि नबसौं,
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
3: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
4: बंगला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले पहिलो पटक राजदूत नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो। आवेदन दिने अन्तिम समय जेठ 22 गतेसम्म तोकिएको छ। राजदूतका लागि आवेदन दिन कम्तीमा 35 वर्ष उमेर पुगेको नेपाली नागरिक तथा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण भएको हुनुपर्नेछ। भ्रष्टाचार, नैतिक पतन वा सरकारी सेवाबाट बर्खास्त भएका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ। विदेशी स्थायी वा अस्थायी बसोबास अनुमति भएका तथा अन्तर्राष्ट्रिय सहायता प्राप्त गैर सरकारी संस्थामा कार्यरत व्यक्तिहरू पनि अयोग्य हुनेछन्। मन्त्रालयले विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति अनुभव, अंग्रेजी भाषामा दक्षता र उच्च नैतिक चरित्रलाई अनिवार्य योग्यता मानेको छ। परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायत लगायत झण्डै 1.5 दर्जन देशमा रिक्त रहेको राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाउँदै खुल्ला आवेदन आह्वान गरेको हो। आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदैछ। सन् 1953 मे 29 तारीकका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए। त्यही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे 29 का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थाले।

हो। सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघले विश्वभर बढ़दो द्वन्द, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता झन बढ़दै गएको बताएको छ। विगत 78 वर्षदेखि यो विश्व संस्थाले द्वन्द प्रभावित क्षेत्रमा शान्ति सैनिकको उपस्थितिले हिंसा न्यूनीकरण, नागरिक सुरक्षा तथा दिगो शान्ति प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ। महासचिव एन्टोनियो गुटेरेजले पनि वर्तमान समयमा शान्ति स्थापना, स्थायित्व, सुरक्षा र आशा पुनर्स्थापित गर्ने प्रभावकारी तथा कम खर्चिलो माध्यम भएको बताउनु भएको छ। अब खेल खबर। भारतको उत्तराखण्डमा आयोजना हुने 42 अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाल ए टोली भारत प्रस्थान गरेको छ। प्रशिक्षक राजु बस्नेत र कप्तान अनिल कुमार शाहको नेतृत्वमा रहेको टोली हिजो भारत गएको हो। टोलीमा ललितराज वंशी, देव खनाल, पवन सराफ, रसिद खान, मयन यादव, पृथ्वीराज दास, बसीर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त थानी, दीपक डुमरे, युवराज खत्री, विपिन खत्री र अर्जुन कुमार रहेका छन्। नेपालले प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेल भोलि केरला विरूद्ध खेल्नेछ। त्यसपछि पर्सी गोवा तथा आउने मंगलबार ओडिशासँग खेल्ने तालिका छ। प्रतियोगिताको क्वार्टर फाइनल जेठ 21 गते, सेमी फाइनल जेठ 23 गते र फाइनल खेल जून जेठ 24 गते हुनेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा टुरी खेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, सुशासनलाई प्राथमिकता राख्दै 20 खर्ब भन्दा माथिको बजेट ल्याउने तयारी, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनमा जोड़, आज सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, केही ठाउँमा हावाहुरी समेत चल्ने भएकाले सावधानी अप्नाउन आग्रह, बढ़दो तनावबीच शान्ति स्थापनामा संयुक्त राष्ट्र संघको जोड़, सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य।

0: स्टेटका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुने अनुरोध गर्दछु। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
1: शान्ति र आनन्दको अनुभूति शहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9816349663 र 9841954181। वेबसाइट झुले.com.np। सुनदा मेरो कपडा प्याकिङ गरिदिन्छ। सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
1: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
1: फोन 0756-94-33-94-55। ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बगर महल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
3: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856-21314 सम्पर्क गर्नुहुन अनुरोध छ।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्जान भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकामा कक्षा 11 र 12 छात्रवृत्ति अध्ययन गर्नका लागि परीक्षा पर्सि आइतबार हुने भएको छ। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार कक्षा 11 र 12 छात्रवृत्तिमा अध्ययन गर्नका लागि पर्सि आइतबार छात्रवृत्ति छनौट परीक्षा सञ्चालन हुनेछ। परीक्षार्थीहरूले काठमाडौँ महानगरपालिकाको आधिकारिक पोर्टल intrans.kathmandau.gov.np मा लगइन गरेर प्रवेश पत्र डाउनलोड गर्न सक्नेछन्। विद्यार्थीले जुन प्रणालीबाट आवेदन दिएका थिए त्यही प्रणालीबाट प्रवेश पत्र प्राप्त गर्न सक्ने महानगरले जनाएको छ। साइटमा लगइन गर्न एसईको सिम्बोल नम्बरलाई यूजर नेम देखिएको ठाउँमा प्रविष्ट गर्नुपर्नेछ। यसपछि जन्ममिति र ईमेल वा मैसेज मार्फत प्राप्त भएको पासवर्ड राखेपछि पेज खुल्छ। प्रवेश पत्र अनिवार्य रूपमा रंगीन प्रिन्ट गर्नुपर्नेछ। परीक्षा केन्द्रमा आउँदा प्रवेश पत्रका साथै फोटो सहितको परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा लिई उपस्थित हुनुपर्नेछ। कक्षा 11 र 12मा सिफारिश गर्ने छात्रवृत्ति परीक्षाका लागि 26,680 परीक्षार्थी सहभागी हुन योग्य भएका छन्। आवेदक 26,888 विद्यार्थी मध्ये 208 जनाको फारम अस्वीकृत भएको महानगरले जनाएको छ। काठमाडौँ महानगरका तीनवटा वडामा एकैसाथ प्राथमिक उपचार तालिम शुरू भएको छ। काठमाडौँ महानगरका वडा नम्बर 8, 22 र 25मा हिजोदेखि शुरू भएको तालिम भोलिसम्म चल्ने नेपाल रेड क्रस सोसाइटी काठमाडौँ शाखाले जनाएको छ। चन्द्रागिरी नगरपालिकाको मत्स्यनारायण मन्दिरमा जेठको मध्यमा आइपुग्दा मेला भर्नेको भीड लागेको छ। यो वर्ष अधिक मास पुरूषोत्तम महिना परेकाले मन्दिर परिसरमा लाग्ने मेलामा घुइँचो बढ़ेको हो। मन्दिरमा नारायणको दर्शन 20 मिनट भित्र गर्न सकिने व्यवस्था गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ। चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले उपत्यका विभिन्न ठाउँबाट मन्दिर पुग्ने पहुँच मार्गको स्तरोन्नति, दर्शनार्थीको लाइन व्यवस्थापन र सुरक्षा प्रबन्ध व्यवस्थित र प्रभावकारी बनाइएको बताउनुभयो। र पर्सी आइतबारदेखि छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव 2083 हुँदैछ। नेपाल आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गर्ने महोत्सव 19 गते
5: नमस्कार
6: सन्तोषजी, के छ टोलतिर सब ठिकठाक?
5: खै के भन्नु होला अध्यक्षज्यू, पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
6: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न, निलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मुचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
5: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
6: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा निर्णायक होइन उजुरीकरण, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: 아이야, 아이야, 뭐라고 보셨어도. 미란 먹혀,
1: 딘딘데기 다두혀라, 무타하이란, 와이니. 우바자르가 나 카르만도 나 이자누 퍼서.
0: 아, 꽃이 피르만이고. 기코 카르만도 자누 퍼서. 대신 설레리 버선다 바다마, 다프코 소베이 시라 수비다 소이트코. 이브레스 덴탈 클리닉 아이쇼케다. 버르자누 스팅.
1: 오라, 키 덴탈 레이.
2: एवरेस्ट डेंटल क्लिनिक सुनु दुत कुंड नगर पालिका पास बसंत बाजार सलेरी सुनु खुम्बु
0: हमरा सेवाहरु
2: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
0: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
4: ए गुरु आज मेरो जन्मदिन हो याद त छ नि
5: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
4: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
5: ल अब आँखा खोल त
4: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाओस् भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राष्ट्रिय अंशको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840 56 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोनी भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
6: बन्जु तिमी त विदेश जानु लाग्यो रे हो दिदी त्यो टिका दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनौँ न दिदी विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर र अन्ना हजुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भयो बुझेर मात्र गाई खै के गर्ने भने दिदी
7: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि बेचबिखनमा पर्न सक्ने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउनु
3: नेपाल सरकार विज्ञापन बोर्ड
2: नमूना दुध कुंड आयल फॉर्म स्टोर हम प्रतिबद्धता पेट्रोलियम पदार्थ में शुद्धता यहाँ बाट डीजल पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 सम्बन्ध साक्ष 9861-83-35-34 टेलिफोन 0835-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट एण्ड सप्लायर्स मा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका 7 गार्मा जोरबौद सुलुखुम्बु

0: बाबा मैं आज स्कूल जाने छैन आज जाने
1: नहीं
0: ये जाने मन लगे
1: ये
0: मैं साइंस को कंठे कर सकिन सर
1: ले तुम संगे जा नमस्ते मैडम म रीना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रीनाले स्कुल जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: नमस्ते म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किन
5: दौडिदिइस्
4: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
5: त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भइराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनोदित कुम्बी नगरपालिका पाँच सलेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिपी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिटी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेक्किनी पाल्चा वाल मिक्सचर मनी सावर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0835239 0835260 मोबाइल नम्बर 9860321426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कूल खुम्बु

0: हाम्रो के दोष सर पक्रिनु भएको सर? बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
1: हामी त जन्ती गएका त हौँ सर।
0: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
2: तिनकै बाबुआमालाई पक्रिन्न सर, हामीलाई छाड्दैन।
0: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
1: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा? एकपटकलाई छोडिदिनुहोस् सर।
0: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लगनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए रुम गएको थियो।

पैसा खेते भरी पैसा फल्स रुख टिप्ने अरु खेतला बसौली सुखमा ए ढुंगे प्यारो लाग्छ मनले पूजा गरेको पछि हट्नु कसरी झन तिमी।

0: जाएगा?
1: नहीं दीदी, सुनता नहीं, धोखा खोलनी सुनो।
0: की भाया, इतनी रात में क्यों नहीं आई?
1: दीदी भीतर हेर्नुस् न, मलाई ड्राइभर लागिरहेको छ।
0: ल भन के भयो?
1: आज घरमा कोही ढुङ्गाको मौका सोधेर दुःखी तलिघरको माइला दाइले भागेर आयो। दिदी
0: माइला दाइले सब कुछलाई म परलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, गरी पठाइदिनुहुन्छ कि? न न, अब दिदी नरो, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामा सतर्कतासँग भेट्न जाउँला।
2: महिला, किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्ने, सहयोगको लागि पैसा नलाग्ने, नेपाल प्रहरीको 100, बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।

0: हो काकी के को सुयर पदार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: नाम त भर्खर सत्र कि लाग्यो होइन
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय त गरौँ
0: काकी हजुरहरू त्यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिरहेछन् नि हिजो जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पनि बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेरमा पनि गरेको बिहे स्वत बदर पनि हुन्छ
2: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलू दुतुन नगरपालिका 5 सोलू खुम्बु
0: धूमपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
3: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
0: मलाई मुखलाई घाँटेको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वासमै समस्या देखियो धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
4: अब सुन्नुहोस् पूरा समाचार
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रसूदित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
4: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ
5: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
5: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
4: मद्यपान र धूम्रपान सेवन नगरौं
5: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
2: नेपाल सरकार

0: ए दाई ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
0: हेर्नुहोस् है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ कि
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन हो
1: हेलो
4: हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
4: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
0: हजुर
4: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
0: ल हेलो भन्नुहोस् त
1: हेलो हजुर यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
0: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
4: ए नानी के भन्ने रहेछ के भयो
0: भन्नुहोस् त ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
4: ल ल ल के नदिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
2: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: सुबह प्रभात बस आज हामी के विषयमा छलफल गर्छौं
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
2: सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक समस्याबाट बस्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
2: असल साथीहरूसँग मात्रै संगत गरौं
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं
2: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
5: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
0: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
4: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
0: हो खिचौ खिचौ केटा केटी सबैको सामु खिचौ न
4: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
0: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार सेविका दीदी
1: नमस्कार नमस्कार दुई दिवसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
1: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
0: हो त
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
1: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
3: नेपाल सरकार विज्ञापन हो
4: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
4: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो
2: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
3: यहाँ उभ्याउनु छ एकचोटि तोलेर अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
3: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: डाँडा पखालाले धेरै दुःख दियो। तिन दिन भइसक्यो निको भएन नि डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत साफसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन हो।
3: मरे कि के हो?
1: हेर त रगतै रगत भयो, छ्यामा त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स हेलो,
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन।

0: खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागि औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बास सम्मान नलाग्ने आत्मविश्वास छोड्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश
2: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
4: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
2: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
4: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
1: पक्षी गरामा वर्ण हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
2: विगत 37 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति
2: भर्ना म्याथ 1/17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याथ 2083 साल असोज 20 गतेसम्म।
1: पढ़ाई हुने समूहहरू
2: कम्प्युटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानवीकी समूह, शिक्षा शास्त्र समूह,
1: कानून समूहमा 30 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-53-37, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दै छु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दै छौ तिमीहरू?
0: अंकल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबिल काठमाडौँ जाऊ।
1: सुन र अंकल, त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन्द्र राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अंकल?
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 को भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1 पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम, 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म। सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा माथि कर्मा। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित, प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र, नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98-42-96-53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98-51-18-73-83। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98-51-17-43-81। श्री गार्मा माध्यमिक विद्यालय सोलो टिपकुण्ड नगरपालिका 7 सोलो खुम्बु।

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँडी
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू फेर सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल चुच्चेपाटी

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: ನಾಗರಿಕತಾಯುತ ಕಕ್ಷೆ ಸಂಚಾಲನ ಸಂಬಂಧಿ ಚಿಂತನ
1: ಅದಳಿಸುವ ಗ್ರಹಿ ಮಹಾನುಭಾವರು ಯಥತ್ ವ್ಯವಸ್ಥಾ ಕರಡಿಬಾಟ ಪ್ರಭಾವದ ಶಿವಾ ಪ್ರಾಪ್ತಿಗೆ ಸಹಜೀಕರಣಕ್ಕೆ ಲಾಗಿ ನಾಗರಿಕ ಸಹಾಯಕ ಕಕ್ಷೆ ಸಂಚಾಲನ ಉಕ್ತ ಕಕ್ಷಿಬಾಟ ನಿಶುಲ್ಕ ಸೇವಾರು ಪ್ರಾಪ್ತಗೊಂಡ ಸಹೇಶ ಶಿವಾ ಪ್ರಾಪ್ತಿಗೆ ಲಾಗಿ ನಾಗರಿಕ ಸಹಾಯಕ ಕಕ್ಷಿಬ ಸಂಪರ್ಕ ಯಾತ್ನೋ ಅನುರೋಧ ಕರಿಶ ಶಿವಾ ಪ್ರಾಪ್ತಿಮ ಪ್ರತಿಕ ಪ್ರಲೋಭನ ನಗರಿ ಅಪ್ಪ ಸೇವಾ ಲಿನ ಹಾರ್ದಿಕ ಅಪೀಲ್ ಕರ್ದಶ ಶಿವಾ ಪ್ರಾಪ್ತಿಮ ಕುನಿ ಗ್ರಾಸು ಆಯ್ನ ಗ್ರಾಸು ಕುನಿ ಅಧಿಕಾರ ಕರೆಣಿ ಪ್ರಮುಖ ಸೂಜಿ ಸಂಪರ್ಕ ಯಾತ್ನ ಸಕೃಷ್ಣ
0: ಕೋಸ್ಟಿ ಪಾರ್ಟಿ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲ ತಥಾ ಕಾನೂನ್ ಮಂತ್ರಾಲಯ ವಿರಾಟ್ನಗರ್
2: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवृत सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव बनाउन उक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ptc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
0: प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएन गुनासो सुने अधिकार कार्यालय प्रमुख सूची सम्पर्क राख्न सक्नुहुनेछ
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
1: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
2: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: बालबालिकालाई लागु औषध दुरूपयोग गर्दछौ।
4: लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिऊ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: सवारी साधनको इन्जिन र तेजस रोकोपनी सम्बन्धी सूचना।
6: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
7: सड़क प्रयोग गर्दा ध्यान दिऊ।
8: सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मत गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौ र बचाऊ, यौनसन्नी हिंसा सामाजिक अपराध हो, बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ, बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुन सम्बन्धी सूचना।
0: अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: I'm gonna make you mine.

0: दाई नमस्कार.
1: नमस्कार भाइ, कता छौ?
0: म त गाउँमै छु नि दाई. एसी परीक्षा सकेर बसेको. साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके. कहाँ पढ्ने के पढ्ने? म त अल्माउमा परे दाई.
1: अल्माउमा पढ्ने कुरै छैन भाइ. तिमीसँगै एसी दिएका साथीभाइ चार महिनाको मनासी ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने निधो गरेर गइसके. तिमी पनि ढुक्क भएर आउने. अब तिमी पढ्ने किनकि मनासी आज लाखौं विद्यार्थी

0: आफ्नो वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट भौतिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। न्यूनतम शुल्क गुणस्तरीय शिक्षा मनासु वर्ल्ड कलेज साबुन सुसीपाती सम्पर्क नम्बर 9803062382 9803062387
1: युवा कृषि पर्यटन मार्फत समृद्ध मध्य दूतकोशी समावेशी विकासको आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मध्य दूतकोशीको समृद्धि मध्य दूतकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको हुन्छ। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि, नेचासोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचासोलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुलु एफएम 101.2 MHz www.suluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना, नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक सन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0735 5576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नेछ।

0: तिनका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाडे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
1: धत बहिनी तिमी पनि कस्तो समनामा छौ,
0: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी कहाँ पाइन्छ?
0: म त खोज्दा खोज्दा थाकिसके हो।
1: ल सुन बहिनी, सुलु दुखुङ्गा नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुजो त्यही तयार।
0: लौ नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु ढुक्कुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
3: हाम्रा सेवाहरू
4: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
3: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213।
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
5: उपभोक्ता अधिकारको संरक्षण गरौं, गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बिल विशोक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ, वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ, निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: ください。
1: ドラえ
2: Surum Jindesi Jorni Sarak Nirman Kariya High Surum Chutra Bata Sansaran Bhi Rai Kosha Nirman Kariya Kajramma Matkulu Surum Bata Bhinga Khasni Samhavana Rai Kali Talno Khera Sadan Chutrama Nastad Kasna Gai Bastu Charauna Tatha Avajabat Dhani Pura Istani Basi Tatha Sarva Sadaran Hulmai Sabu Dhani Apnauna Huna Isi Sushana Matka Tanuro Darincha Kupaya Jokimita Chutrama Anavashik Dutha Nokjana आपका बाल बालिका तथा दोपाया लाइफ समय तक सुरक्षित रखी गये सुनील जिंदेश की ऊपर बच्चा सुनिश्चित सुनिश्चित
3: बाट बचन र बचाए यौनकन्नी हिंसा सामाजिक अपराध हो बालबालिका यौनकन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा किनकि आफन्तको साथीलाई परिचित नातेदार यसकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ बालबालिकासँग नियमित सम्पर्क गर्ने गरौ
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनाइ

0: बच्चे गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याच यही तेज 17 गतेदेखि असार 15 गतेसम्म कक्षा संचालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ 98 41 63 53 37 98 42 84 87 75 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी सोलुखुम्बु।

0: सोनु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Sonu FM. In studio time.
2: Telephone. मध्याहको 12 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलरला तथा ज्वालामय अफसेट प्रेस सोनु दुतुन नगरपालिका 5 सोनु खुम्बु
2: गर्ने तयारी बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने सुशासन र आर्थिक पुनर्संरचनामा जोड़ अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट फेरि उडानमा फर्किने कम्पनीको प्रतिबद्धता र काबा महिला भलिबलको तेस्रो स्थानका लागि नेपालले आज भारतसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर आज देशभर गणतन्त्र दिवस मनाइँदैछ दिवसका अवसरमा काठमाडौँको सैनिक मञ्च टुडी खेलमा बिहान विशेष समारोह भएको छ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपराष्ट्रपति राम सहायक यादव प्रधानमन्त्री बालेन्द्र शाह सहित उच्च पदस्थ व्यक्तिहरूको सहभागिता थियो समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको बताउनुभयो प्रधानमन्त्री शाहले समारोहमा सम्बोधन नगर्ने भएपछि सरकारले समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गरेको थियो यसअघि गणतन्त्र दिवसको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते निरंकुश तन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो 240 वर्षदेखि कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ पर्सी आइतबारसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा हावाहुरी सहितको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ आज राति र भोलि तराई र पहाड़का केही ठाउँमा तथा पर्सी आइतबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भेगका थोरै ठाउँहरूमा पनि हावाहुरीको सम्भावना छ आज सुदूरपश्चिम र गण्डकी प्रदेश को पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ गएको छ घण्टामा सबैभन्दा बढ़ी नवलपरासीमा 117 मिलिमिटर वर्षा भएको छ गैरातीदेखि सुदूरपश्चिम कर्णाली गण्डकी बागमती र मधेश प्रदेशका धेरै जसो भागमा पानी परेको छ पानी परेपछि लुम्बिनी र सुदूरपश्चिम सहित धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन् पश्चिम तराईमा केही दिन यता तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेकोमा पानी परेपछि भने तापक्रम केही घट्न थालेको छ सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ सरकारले अनावश्यक खर्च कटौती निजी क्षेत्रको प्रवर्धन वित्तीय अनुशासनको परिपालना सहित सुशासन आर्थिक पुनर्संरचना तथा समृद्धि एकीकृत पूर्वाधार लगानी आकर्षण तथा प्रवर्धन पूर्वाधार विकास डिजिटल प्रविधि रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी गरिरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्न अर्थमन्त्रीको तयारी छ बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत सम्पन्न गर्ने व्यवस्था कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ यसैगरी निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत हुने सरकारले तयारी गरेको छ सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको छ आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनर्संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामा जोड्ने तथा राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिजो 5,500 घटेको सुनको भाव आज 5,600 बढ़्यो, आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बबरमहल काठमाण्डौ को भर्ना संबंधी सूचना।
4: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्दे विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
3: कोर्स का विशेषताहरू 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज। यतिन्जेल हामीले विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइदै आज सुदूरपश्चिम र गण्डकीमा ठूलो वर्षाको सम्भावना। दिउँसो 4 बजे संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने तयारी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनको भाव फेरि बढ़ेको छ। हिजो तोलामा 5,500 रूपियाँले घटेको सुनको भाव आज 5,600 रूपियाँले बढ़ेको हो। आज सुन तोलामा 2,90,600 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलामा 2,85,000 रूपियाँ थियो। यस्तै चाँदीको भाव पनि बढ़ेको छ। हिजो तोलाको 4,865 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 5,040 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदैछ। सन् 1953 मे 29 तारीकका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए। त्यही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे 29 दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो। सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ। पर्यटन विभागका अनुसार 8,000 भन्दा बढ़ीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। विश्वका 14 अग्ला हिमाल मध्ये 8 नेपालमा छन्। यस दिवसका अवसरमा सरकारी निकाय, पर्यटन व्यवसाय, पर्वतारोहण सम्बन्धी संघ संस्था तथा स्थानीय तहले हिमाली पर्यटन, सुरक्षित पर्वतारोहण र वातावरण संरक्षण सम्बन्धी कार्यक्रम आयोजना गरेका छन्। जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा हिउँ पग्लने, हिमतालको जोखिम बढ़ने तथा वातावरणीय प्रभाव देखिन थालेकाले हिमाल संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने सरकारवालाले बताएका छन्। पर्वतीय पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी र विदेशी मुद्रा आर्जनको महत्वपूर्ण आधार मानिन्छ। हरेक वर्ष विश्वका विभिन्न मुलुकबाट हजारौं पर्यटक तथा पर्वतारोही नेपाल आउने गरेका छन्। सगरमाथा आरोहणले नेपाललाई विश्व पर्यटन नक्सामा विशेष पहिचान दिलाउन महत्वपूर्ण योगदान पुर्याएको मानिन्छ। अब विदेशको खबर। अमेरिकी अर्बपति जेफ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनलाई फेरि ठूलो धक्का लागेको छ। कम्पनीको महत्वाकांक्षी न्यू ग्लेन रकेट फ्लोरिडाको केप क्यानाभेरलको लन्च प्याडमा हिजो परीक्षणका क्रममा विस्फोट भएको हो। घटनामा कुनै मानवीय क्षति नभएको बताइएको भए पनि यसले कम्पनीको अन्तरिक्ष कार्यक्रममाथि नयाँ प्रश्न खड़ा गरेको छ। कम्पनीका अनुसार हट फायर परीक्षणका क्रममा अप्रत्याशित समस्या उत्पन्न भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा करिब 98 मिटर अग्लो न्यू ग्लेन रकेटको तल्लो भागबाट बाक्लो धुवाँ निस्किएको र केही क्षणमै विशाल आगोको मुस्लोमा परिणत भएको देखिएको छ। न्यू ग्लेन रकेट कम्पनीको दीर्घकालीन अन्तरिक्ष रणनीतिको केन्द्रमा रहेको परियोजना रहेकाले यो दुर्घटना ब्लू ओरिजिनका लागि पछिल्लो चुनौती बनेको छ। विस्फोटपछि जेफ बेजोसले घटनाको कारण तत्काल पहिचान गर्न समय लाग्ने उल्लेख गर्दै अनुसन्धान भइरहेको बताउनु भएको छ। उहाँले कठिन परिस्थिति स्वीकार गर्दै आवश्यक सबै संरचना पुनर्निर्माण गरिने र कम्पनी फेरि उडानमा फर्कने प्रतिबद्धता व्यक्त गर्नुभयो। नासा र ब्लू ओरिजिन हाल आर्टेमिस चन्द्र अभियानका लागि चन्द्र ल्याण्डर विकासमा सहकार्य गरिरहेका छन्। अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानका लागि नेपालले आज भारतसँग खेल्दैछ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबड हलमा दिउँसो 1 बजे खेल शुरू हुनेछ। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भयो। यसै आज इरान र काजकिस्तान उपाधिका लागि खेल्दैछन्। यो खेल दिउँसो 4:30 बजे शुरू हुनेछ। प्रतियोगितामा 8 टोलीहरू थिए। समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स रहेका थिए भने समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य

सूचना सूचना सूचना सुरुङ जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा फादुङ क्षेत्र में नस्ता काट्न गाई वस्तु चढ़ाउन तथा आवत जावत गर्ने स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् वा आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुनिल जिम्बेसी उपभोक्ता समिति सुनिखुम्बु। यौनहिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अत्याधिक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: आँख सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलुरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलु।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सधैँभरि रोजे बङ्गलादेश खोज्दैछ।

0: を三郎飛ばしてください。
1: ए दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु बुटकुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
4: ए बाबु, लौन, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
5: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, हातेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
6: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843979852, 9824417718, 9843449696 र 9861323472। आमजी औषधालय, सोलो दुधकुण्डी नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

0: मान्यता सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शेरनिसा
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड

0: के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
5: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
4: यो कहाँ किन्न पाइन्छ अनि पाँचकै सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
6: खेतबारी जोत्न छोपाई गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
8: नमस्कार
9: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
8: खै के भन्नु वडा अध्यक्षज्यू पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
9: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती करणी जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
8: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
9: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड

0: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डनगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको

0: नमूना दुधकुण्ड आयल फर्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमूना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमूना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमूना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा चोर बौद्ध सुलुखुम्बु
1: बाबा म आज स्कुल जाने मन छैन आज जाने नि है
2: सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
2: ए कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरु
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएन
6: ए के भो दौडिदिई पो आइस त
5: आई हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
6: भन् हो त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा स्वरामाई अफसेट प्रिंटिंग प्रेस सुनोदित खुम्बु नगरपालिका पाँच सलेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास वृद्धि आएको न्यू स्टार कलरिया तथा स्वरामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युबलाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिपी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिटी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर

0: ग्यास चुल्हा भ्याकुम तथा किचन को संपूर्ण सामान उपलब्ध छ। एलईडी टीवी, कंप्यूटर, लैपटप, कलर प्रिंटर, फोटोकॉपी मशीन, झ्याल ढोका में लगाउने मोटो तथा पातलो रंगीन सीसा, फोटो फ्रेम होलसेल मूल्य में बिक्री वितरण गरिन्छ। हार्डवेयर का संपूर्ण सामान काटी, कब्जा, छेक्किनी, पाल्छा, वाल, मिक्सर, मोनी सावर बेसिन, धारा, कमोड, पेन सेट, पीवीसी पाइप, सीपीवीसी पाइप पाइनु का साथी फ्रीज, डीप फ्रीज, वाशिंग मशीन कंपनी के मूल्य में पाइन्छ भने यी सब मरम्मत पनि गरिन्छ। र ग्यास वेल्डिंग, इलेक्ट्रिक वेल्डिंग साथ ही बाइक को ट्यांकी कलर पनि गरिन्छ। यति मात्र होइन, सल्लेरी बस पार्क में रहकर न्यू स्टार तथा ज्वालामय ऑटो वर्कशप ग्यास सिलिंडर, ग्यास सुनो साथ ही सब खाल बाइक तथा स्कूटर मरम्मत गरिन्छ। पार्ट पुर्जा मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्य में बिक्री गरिन्छ। नया तथा रिकंडीशन बाइक समेत अर्डर अनुसार उपलब्ध कराइन्छ। संपर्क नंबर 0385203089, 0385203060, मोबाइल नंबर 9860324426 र 9841902549। न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिंटिंग प्रेस सल्लेरी सुनो।
1: हाम्रो के दोस्तो पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएको त होइन सर।
2: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा। एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को भाइर
3: म दिदी सन्तनी ढुक्क खोल्नुहोस् न।
2: के भयो यति राति किन रुदिरहे कि?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: ल भन के भयो?
3: आज घरमा कोही झम्बाको मौका छोडेर तलिरहेको माइला दाइले भागेर आलु दिदी।
2: माइला दाइले त्यसलाई म तपाईँलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, सरी पठाइदिनुहुन्छ कि? न ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामा सफलतासँग भेट्न जाउँला।
0: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबस्नु। सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर सत्र कि लाग्यो हुँदैन
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो भएछ छोरी पनि खुसी नै छ त्यसरी हामीले त बिहे गरिदिन निर्णय त गरौँ
0: भेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढायो देश विदेश आफै घुमिरहेछन् नि हिजो जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
0: मलाई मुख र घाँटेको क्यान्सर छ बाँचेर पनि म मलाई तुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको
3: नौमा शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नानीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है किरा नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

सागर संगति नारा तो नाता छो।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: हेलो भन्नुहोस् त
1: हेलो हजुर
0: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
1: ए नानी के भन्ने रहेछ के भयो
2: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है
1: बादिन्थ्यो
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
2: सुप्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालो पालो भन त
6: सेट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबदास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यो अरूको पनि केही छ कि
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी खर्चुने र साथीभाइहरूलाई पनि बताउनु पर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक समस्याबाट बस्ने उपायहरू
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
4: असल साथीहरूसँग मात्रै संगत गरौं
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं
4: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
3: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
1: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापनको।
3: नमस्कार सुनसुनीका दिदी।
4: नमस्कार नमस्कार। बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापन।
5: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल कलरला तथा भरामाई अफसेट प्रेस सोलू दुतु नगरपालिका 5 सोलू कुम्बु
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ शून्य एफएम शून्य एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका

यस्तो समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइको थेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मेरो समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपरूपद्वारा जनहितमा जाने सन्देश।

0: का सबै सरकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुनु बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेपालद्वारा जनहितमा

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटी पूर्ण व्यवहार दबाव कर्कार वा सुचारू महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आरोपी
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जनसन्देश।
1: पक्षी गरामा वर्णा हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
2: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन व्यवस्थापन गर्दै आइरहेको साथै युगी दक्ष एवं अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति
2: भर्ना म्याथ यही सेस 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याथ 2083 साल असोज 20 गतेसम्म।
1: पढ़ाई हुने समूहहरू
2: कम्प्युटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह।
1: कानून समूहमा 60 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ।
2: को लागि सम्पर्क नम्बर 98-55-10-55 छ, 98-41-63-53-37, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिइन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेसन कहाँ हो अंकल
2: चाबल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यस्तो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा र भविष्य बनाउने कलेज
3: निजी क्षेत्रमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षित आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ पद महिला शिक्षक तह प्राथमिक तृतीय संख्या 1 पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म
4: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कर्मा परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने काचुर इन द क्लाउड स्मृता संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 प्रस्तुतिता मूल्य गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव हुने सोको प्रमाणपत्रको फोटोकपी दुई प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98-42-96-53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98-51-18-73-82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98-51-17-43-81 श्री गार्मा माध्यमिक विद्यालय सोनी टिपकुण्ड नगरपालिका 7 सुरुखुम्बु

0: छट्टैमा यो वैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मात चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन सोफा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम जिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति छिटो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन किच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशमा

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत व गृह महानुभाव यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण को नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख् अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन नगरी आपको सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कने गुनासो आए में गुनासो सुनी अधिकार कार्य प्रमुख खोजी संपर्क राख् सकने
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
0: स्थानीय तहमा दर्ता भएका यी विषयको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
2: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँचपास प्रमाणपत्रको सकल परिमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली मस्तो भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: बाल बालिकालाई लागु औषध दुरूपयोग गर्दछ। लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिऊ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
0: सवारी साधनको इन्जिन र चेसिस रूपकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकारले आज आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने सुशासन र आर्थिक पुनर्संरचनामा जोड़। गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोड़ियो। राष्ट्रपतिबाट सम्बोधन, राजनीतिक परिवर्तनले मात्र नागरिकका अपेक्षा पूरा नहुने राष्ट्रपति पौडेलको भनाई। कम्बोडिया सरकारले 600 नेपालीको जरिवाना मिनाहा गर्यो, तत्काल स्वदेश फर्किन आग्रह। इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी। पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई। र काबा महिला भलिबलको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित। खबरमा अब पूरा खबर। सरकारले आज आउँदो आर्थिक वर्ष 83-84 बजेट ल्याउँदैछ। अर्थमन्त्री डाक्टर सोनी वाग्लीले संसदको संयुक्त सदनमा अघि दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको हो। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। नौ वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्री वाग्लेको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाको सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समय अनुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने सरकारले तयारी गरेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको जनाएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनर्संरचना

यसको प्रत्यक्ष प्रसारण तपाईले उज्यालो रेडियो नेटवर्कबाट पनि सुन्न सक्नुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा आज सैनिक मञ्च टुमुखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधारसहित राज्य सत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। नवयुवा आन्दोलन र उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधि सभा चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशको सरकार बनेको उल्लेख गर्दै उहाँले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रणालीमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध सुन्ने सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढ़ाउने निर्णय गरेको बताउनुभयो। गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम भइरहेका छन्। सैनिक मञ्च टुमुखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुभयो, तर विशेष समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नुभएन। गणतन्त्र दिवसको अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलोपटक तोडिएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण समारोहमा सहभागी हुनु भएन। पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते राजतन्त्रको अन्त गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बसोबास गर्दै आएका 602

0: काल स्वदेश फर्किने आग्रह समेत गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समयावधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वान वे ट्राभल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकिएको जनाएको छ। दूतावासले रहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। तत्काल ग्रीष्म फर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानून व्यवस्था अनुसार पक्राउ, जरिमाना र कैदी सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ। सरकारले देशभरबाट 14 जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। आज राष्ट्रपति भवन स्थित निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जम्मै 2 लाख रूपियाँ पुरस्कारसहित उत्कृष्ट 14 जना किसानलाई सम्मान गर्नुभएको हो। सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनौट गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेशामा थप ऊर्जा उत्साह र मनोबल बढ़ाएको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकास का लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्जनभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083
2: यो यौनहिंसाबाट बचाउ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना। यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी

वृक्षहरूको सवारी दौड़का अभिलेख किताब स्थानीय तहमा जेएमजीको आन्दोलनको क्रममा जली मस्तुत भएको अवस्थामा स्थानीय तहमा दौड़का भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दौड़का प्रमाण पत्र बिलबुक समेत राखी सरूवा दौड़का सरह दौड़का गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दौड़का प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: खुम्बु
1: हाम्रा सेवाहरु
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
1: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफजेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
4: हिमालमा घाम पर्दा मिठो बोली बोल्छ हिमालमा घाम पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ सहर बजार गाउँघरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो
3: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका 0.6

0: आज आपण नमस्कार आणि संपूर्णमा हार्दिक हार्दिक स्वागतको साथमा कार्यक्रममा आफ्नै पाछा आफ्नै बाका लिएर उपस्थित भइसकेका छौं। प्राविधिक मित्रको साथमा आवाजमा छु म सिर्की लम शेर्पा र सिन्दै हुनुहुन्छ। यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफएम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाछा आफ्नै बाका सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ। आज पनि हामी त्यही समयले नै लिएर उपस्थित भइसकेका छौं भने आज चाहिँ हामी विशेष गरी शुक्रबारे बसाईमा छौं र शुक्रबारे बसाईमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको एकदमै मिठो लोक भाका चाहिँ गुनगुनाउन सक्नुहुनेछ र आफ्नो प्रतिभालाई अघिसँग भएको प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ। र धेरैजना साथीहरू हाम्रो कार्यक्रम आफ्नै पाछा आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ र 97.64/50/70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र कोही साथी आइसक्नु भएको छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गरिहाल्छु। को हुनुहुन्छ, कहाँबाट? हेलो, नमस्ते। नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
1: सबिन तामाङ
0: खोटाङबाट बोल्दै हुनुहुन्छ।
1: अनि
0: सन्चै हुनुहुन्छ त सबिनजी?
1: हजुर, एकदम आराम कुशल। हजुरहरूलाई के कस्तो छ?
0: हामी पनि सबैजना एकदमै आराम कुशलै छौ भन्नुपर्छ है सबिनजी। अनि खाजा लिनुभयो कि बाँकी छ त सबिनजीले?
1: बाँकी छ हजुर, बाँकी छ।
0: अनि के गर्दै हुनुहुन्छ त यो समयमा? यो ठिक छ सबिनजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। अनि आज कुन लोक बाका गुनगुनाउन चाहनुहुन्छ त सबिनजीले? साथी हुनुहुन्थ्यो खुटाङको साथी सबिनजी हुनुहुन्थ्यो, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि पुनः प्रयास गर्न सक्नुहुनेछ। 97.64/50/70 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूलाई मन परेको एकदमै मिठो लोक बाका चाहिँ गुनगुनाउन सक्नुहुनेछ। र यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र एकदमै निर्भीक भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। को बोल्दै हुनुहुन्छ, कहाँबाट? हेलो, भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि एकदमै पुनः प्रयास गर्नुहोला। बार बार प्रयास गरियो भने चाहिँ तपाईँहरूको टेलिफोन लाइन पक्कै पनि लाग्नेछ। एकदमै नेट इन्टरनेट हुने ठाउँतिर डाँडा पाखातिर गएर चाहिँ एकदमै बारम्बार हामीलाई कल ट्राई गर्नुहोला भन्न चाहन्छु। र अब भने चाहिँ हामी ढिला नगरिकन एकदमै मिठो लोक बाकातर्फ नै जानेछौ। एकदमै मिठो लोक बाका रहेको छ अत्तरैको बासना भन्ने एकदमै मिठो लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ गणेश अधिकारी, अस्मिता डल्लाकोटी र रमेश विश्वकर्माको आवाजमा सजिएको एकदमै मिठो लोक बाका चाहिँ हामी एकैछिन सुन्नेछौ। र यो लोक बाकाको साथमा चाहिँ पहिला नै छोटो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: ছাড়া প্রায় গাডা ডিএনডিউ সড়ক সীমা অতিক্রমণ না করো, সড়ক সীমামা অস্থা এবং স্থায়ী সমালোচনার নির্মাণ না করো, সড়ক নালি ঠল তথা পানি নিকাশ বন্ধ হন না দিও, সবারি চলাওদা লেন অনুসার পালনা করো, সবারি চলাওদা ট্রাফিক নিয়ম পালনা করো, সবারি সাধনা ঝুম্বির বা স্বপ্ন বসি যাত্রা না করো, সড়ক ক্ষমতা ভন্ডা বড় ভার প্রয়োগ না করো, জেব্রা ক্রসিং বাট মাতৃ বাটু কাটনি করো, সড়ক তৎকাল মর্মকুমার গড়ে করো, যাত্রা ক্রমা কু সমস্যা ভয় নজিক প্রহরী খবর করো।
1: আন্তরিক মামিলা তথা কানুন মন্ত্রালয় কোশি প্রদেশ দ্বারা জনহিত জারি সন্দেশ।
2: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायलु हजुर को जन्मदिन मैं कसरी बोलूंगा आंखा बंद कर अब आंखा खोला तो
3: कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचादी पसलबाट हो नि विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान र हताल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचादी उद्योग सोनी भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
4: बन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने गर्ने दिदी
5: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रह र बुझेर मात्र विदेश जाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
8: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
7: यो कहाँ किन्न पाइन्छ अनि पाँचकै सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ
5: खेतबारी जोत्न खोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै खास धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528 80222 साथै 98010208

0: radio next to your heart.
1: Solo FM 101.2 MHz.
2: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.

0: कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको यो भने पहिला नै छोट विश्राम रहेको थियो। पहिलो छोट विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलह एफएम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ। र आज चाहिँ हामी विशेष गरी शुक्रबारे दशैंमा छौ र शुक्रबारे दशैंमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको एकदमै मिठो लोक बाका चाहिँ गुनगुनाउन सक्नुहुनेछ। र कोही साथी आइसक्नु भएको छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गरिहाल्छु। को बोल्दै हुनुहुन्छ, कहाँबाट? हेलो
1: हेलो दिदी, गुड आफ्टरनुन, नमस्ते नमस्कार।
0: गुड आफ्टरनुन, नमस्ते नमस्कार। को बोल्दै हुनुहुन्छ, कहाँबाट? उदयपुरबाट दुर्गा मगर बोल्दै हुनुहुन्छ। अनि के गर्दै हुनुहुन्छ त दुर्गाजी यो समयमा? अनि केको विषय पढ्दै हुनुहुन्छ त दुर्गाजी? तपाईँ त एकदमै पढ्नुमा बिग्रिँदै हुनुहुन्छ कि क्या हो? एकदमै राम्रो पढ्नु पर्छ। ल ठिक छ दुर्गाजी, अनि खाजा दिनुभयो कि बाँकी छ त दुर्गाजीले? ल ठिक छ दुर्गाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन लोक बाका गुनगुनाउन चाहनुहुन्छ त दुर्गाजीले? ओके ल ठिक छ, सुरु गर्नुहोस् है।
1: कसरी चुटुमा कसरी चुटुमा तिमी मात्रै बस्छौ यो मुटुमा यादै आत्मा तनमा जान्छ हे छक्ने कुरा नगर है सानो तिमी छौ मुटुको यो दुख टुकी चल्छ कसरी चुटुमा कसरी चुटुमा तिमी मात्रै बस्छौ यो मुटुमा यादै आत्मा तनमा जान्छ हे छक्ने कुरा नगर है सानो तिमी छौ मुटुको यो दुख टुकी चल्छ
0: एकदमै मिठो गुनगुनाउनु भयो त दुर्गाजी। तपाईँको स्वर सुनेर म त मन्त्रमुग्ध भए नि। एकदमै मिठो गाउनु हुँदो रहेछ दुर्गाजी। ल ठिक छ, आगामी दिनमा पनि कार्यक्रममा सहभागिता जनाउँदै गर्नु होला। अहिले भने हामी छुट्टिन्छौँ नि है। ओके भाई, साथी हुनुहुन्थ्यो उदयपुरको साथी दुर्गाजी हुनुहुन्थ्यो। उहाँले पनि एकदमै मिठो गाका एकदमै मिठो अनि एकदमै सुरिलो स्वरमा चाहिँ एकदमै गुनगुनाएर साथी छुटिसक्नु भएको छ। र यसै गरी तपाईँहरू पनि आफ्नो प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न सक्नु हुनेछ भने सक्नु गर्न चाहनुहुन्छ भने चाहिँ आज तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र आउन सक्नुहुनेछ। 97-64-49-70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूमा भएको एकदमै प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ। र धेरैजना साथीहरू त यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, कोही खाजा बनाउँदै हुनुहुन्छ होला, कोही खाजा खाँदै हुनुहुन्छ होला, र धेरैजना साथीहरू मेला पातमा पनि हुनुहुन्छ होला, र पक्कै पनि धेरैजना साथीहरू गोठालोमा पनि हुनुहुन्छ होला। जस्तो सुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहने हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र थोरै समय छुटाएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउनु होला। र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र हामी तपाईँहरूको टेलिफोन लाइनको पर्खाईमा छौँ र तपाईँहरूसँग यदि तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने हामी तपाईँहरूसँग एकदमै मिठा मिठा कुराकानी गर्दै र तपाईँहरूको प्रतिभा सुनेर चाहिँ एकदमै धेरै नै मनोरञ्जन लिनेछौँ। र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, जस्तो सुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला। र धेरैजना साथीहरूलाई त एकदम एकदमै मिठो स्वरमा एकदमै लोकभाका गुण गुनाउन पनि आउँछ होला र यदि तपाईँहरूको आफ्नो भएको प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र कोही साथी आइसक्नु भएको छ टेलिफोन लाइनमा म उहाँलाई स्वागत गरिहाल्छु। को बोल्दै हुनुहुन्छ कहाँबाट? बन्दै थियो उहाँको फोन, डिस्कनेक्ट भइसकेको छ र फेरि पुनः प्रयास गर्नुहोला। 97964 को लाइन हुँदैछ फेरि पनि कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूमा भएको एकदमै प्रतिभालाई चाहिँ निर्धक्क भएर प्रस्फुटन गर्न सक्नुहुनेछ र धेरैजना साथीहरू त एकदमै धेरै राम्रो प्रतिभा पनि छ होला तर पनि एकदमै डर लाग्ने लजाउने हुनुहुन्छ होला त्यसकारण चाहिँ आफ्नो प्रतिभालाई चाहिँ एकदमै प्रस्फुटन गर्न नसकेको अवस्थामा पनि हुनुहुन्छ र यदि आफूमा भएको एकदमै मिठो प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र एकदमै निर्धक्क भएर नडराइ नलजाइकन चाहिँ आफूमा भएको प्रतिभालाई चाहिँ एकदमै निर्धक्क भएर प्रस्फुटन गर्न सक्नुहुनेछ र तपाईँहरूको लागि हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहनेछ र पनि हामी ढिला नगरिकन एकदमै मिठो लोकबाका तर्फ नै जानेछौ। एकदमै मिठो लोकबाका रहेको छ मनैको दरबार भन्ने एकदमै मिठो लोकबाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ किम सेन्चुरी र सुनिता बुढा छेत्री र त्यसै गरी ऋषि खड्काको आवाजमा सजिएको एकदमै मिठो लोकबाका चाहिँ हामी एकैछिन सुन्नेछौ र यो लोकबाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लाग्यो नि न
1: ओ बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो भएछ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
0: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि हिजो जानै बिहे गर्नुपर्छ त काकी 20 वर्षमा पुगे बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगे गरेको बिहे स्वत बदर पनि हुन्छ
1: नेपाल सरकार विज्ञापन बोर्ड यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
4: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्ता
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी
5: नेपाल सरकार

लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी डोरे, तपाईँ अहिले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 MHz। ढाकर बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखल ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलुदुत कुण्डे नगरपालिका छ 0.6

कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको युवाले दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अनि अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सोलह एफएम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौं। र आज चाहिँ विशेष गरी शुक्रबारी बसाईमा छौं र शुक्रबारी बसाईमा चाहिँ हामीले लिएर आउने गर्छौ आफ्नो प्रतिभा। आज चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता गर्न आफूलाई मन परेको एकदमै मिठो लोक गायिका चाहिँ गुनगुनाउन सक्नुहुनेछ र आफूमा भएको प्रतिभालाई चाहिँ एकदमै नडराई नलगाई गना निर्भय भएर कार्यक्रममा सहभागिता गर्न चाहिँ एकदमै प्रस्फुटन गर्न सक्नुहुनेछ। र आज चाहिँ तपाईँहरूले एकदमै आफूलाई मन परेको एकदमै मिठो लोक बाका चाहिँ गुनगुनाउन सक्नुहुनेछ र धेरैजना साथीहरूले एकदमै मिठो स्वरमा लोक बाका गुनगुनाउन आउँछ होला। र यदि तपाईँहरूलाई एकदमै मिठो स्वरमा लोक बाका गुनगुनाउन आउँछ भने चाहिँ हाम्रो टेलिफोन लाइनमा चाहिँ उपस्थित भएर हाम्रो कार्यक्रममा उपस्थित भएर चाहिँ निर्वक्त भएर आफूमा भएको प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ र हामीसँग धेरै हामी सबैमा केही न केही प्रतिभा हुन्छ नै तर हामीले चाहिँ एकदमै हामीले प्रस्फुटन गर्ने अवसर पाएर पनि हामी गुमाउँछौँ एकदमै हामी एकदमै डराउँछौँ लजाउँछौँ त्यसकारण चाहिँ हामीले पाएको अवसर पनि गुम्छ। त्यसकारण चाहिँ हामी सबैजनाले आफूमा भएको प्रतिभा चाहिँ एकदमै नडराई नलगेकन चाहिँ एकदमै निर्धक भएर चाहिँ प्रस्फुटन गर्न सक्नुपर्छ जसले गर्दा चाहिँ हामीलाई सफलताको बाटोतिर पनि डोर्याउन सक्छ। त्यसकारण चाहिँ हामी सबैजनाले आफूमा भएको प्रतिभा चाहिँ एकदमै निर्धक भएर नडराई नलगाई गाना चाहिँ एकदमै प्रस्फुटन गर्न सक्नुपर्छ। र धेरैजना साथीहरू त एकदमै कामतिर खेतबारीमा हुँदा त्यसै गरी गोठालोतिर अनि खेतीपाती गर्दै गर्दा त धेरैजना साथीहरू एकदमै लोक भाका चाहिँ गुनगुनाउनुहुन्छ र आज चाहिँ एकदमै खेतबारीमा मात्र खेतबारी र के अरे त्यस्तै गरी एकदमै हुँदा मात्र चाहिँ नगुनगुनाएर चाहिँ आज चाहिँ कार्यक्रममा सहभागिता गर्न चाहिँ एकदमै सबै सामु आफ्नो सबै साथीहरूलाई आफ्नो प्रतिभा चाहिँ एकदमै निर्भक भएर चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ र एकदमै मिठो स्वरमा चाहिँ साथीहरूलाई एकदमै मन्त्र मुग्ध हुने गरी चाहिँ आफ्नो प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ र आउन सक्नुहुनेछ 97.64.49.70 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने हामी लिने नै छौँ र तपाईँहरूसँग मिठो मिठा कुराकानी गर्दै चाहिँ तपाईँहरूमा भएको प्रतिभा चाहिँ एकदमै सुन्नेछौँ र मनोरञ्जन लिनेछौँ। र अब भने चाहिँ हामी कार्यक्रमबाट बिदा लिनुपर्ने हुन्छ र यो समयले पनि काटिसकेको छ र आफ्नै पाखा आफ्नै बाकालाई छुट्याएको निर्धारित समय पनि समाप्त भइ नै सकेको छ र यतिन्जेलसम्म कार्यक्रममा सहभागिता जनाउनु भयो कार्यक्रममा सहभागिता जनाउन चाहिँ एकदमै प्रयास गर्नुभयो र त्यसै गरी हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई एक पृष्ठमा धन्यवाद भन्न चाहन्छु र मेरो बन्द कोठाका आवाजलाई तपाईँको रेडियो सेवा मोबाइल सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रवि श्रेष्ठजीलाई पनि विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा एकदमै मिठो लोक भएको रहेको छ मनले जानेर भन्ने एकदमै मिठो लोक गायिका रहेको छ र जसमा चाहिँ आवाज बढ्नु भएको छ मौसम गुरुङ र अस्मा छन्तलको आवाजमा सजिलो एकदमै मिठो लोक बाका छाड्दै चाहिँ आजको कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी शुक्रबारी बसाईबाट म कार्यक्रम प्रस्तुत सिर्की नमु शेर्पा पनि बिदा हुन चाहन्छु। नमस्कार।

0: हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरी को बिहे आउनै लाग्यो त्यही भएर
0: नानी त भर्खर 17 कि लाग्यो हैन
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय त गरे
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि हिँडे जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ
1: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड
2: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
3: ए के भो दौडिदिई पो आइस त
2: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
3: अनि कुहो त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
4: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एथनले तयार पारेको सामाजिक सन्देश

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suluwafm.com संसार भरेकै साथ प्रसारण भइरहेको अपराह्न 4 बजेको सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। अर्थमन्त्री डाक्टर स्वर्णिम वार्ले यसअघि जस्तो झुलामा नभई नेपाली कागजको फाइलमा बजेट तयार पार्नु भएको छ। उहाँले केही बेर अघि मन्त्रालयबाट बजेट लिएर मन्त्री परिषद बैठकमा गइरहनु भएको छ। यसअघि कुनै अर्थमन्त्रीले रातो सुटकेसमा बजेट वक्तव्य बोक्ने गरेका थिए भने कसैले अल्लोबाट बनेको झुलामा बजेट बोकेका थिए। यसपटक भने उहाँले नयाँ शुरूआत गर्नु भएको छ। उहाँले आर्थिक सर्वेक्षण पनि नेपाली कागजको रंगको आवरणमा तयार पार्नु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनैतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र एउटा अपेक्षा पूरा नहुने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टूर खेलमा आज भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधार सहित राज्य सत्ताको चरित्र राजनैतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। नवयुवा आन्दोलन र उत्पन्न विषम परिस्थिति प्रतिनिधि सभा सदस्य चुनाव सफलतापूर्वक सम्पन्न भएर बोलियो जनादेश सहितको सरकार बनेको उल्लेख गर्दै उहाँले जनचाहना अनुसार समृद्धिका लागि सुशासन सार्वजनिक सेवा प्रभावमा सुधार आर्थिक पुनरुत्थान भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढ़ाउने निर्णय गरेको बताउनुभयो। गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिएको छ। टुडी खेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेल प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुभयो। तर विशेष समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नु भएन। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण समारोहमा सहभागी हुनु भएन। पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। गणतन्त्र स्थापनाको 18 वर्ष पूरा भएको छ। गणतन्त्र दिवसका अवसरमा आज सार्वजनिक विदा समेत रहेको छ। उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टी बीच औपचारिक रूपमा एकता भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष फुलमान घिसिङले आज एक कार्यक्रमका दुई पार्टी बीच एकताको सहमति भएको घोषणा गर्नुभएको हो। पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा स्वागत गर्नुभयो। उहाँले उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनैतिक शक्तिका रूपमा स्थापित गर्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढ़ाइएको जानकारी दिनुभयो। पार्टी एकताको सहमति मित्र उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दबीराम परियारले हस्ताक्षर गर्नुभयो। सहमति पत्रमा सहमतिका 7 वटा बुदा उल्लेख रहेका छन्। दुवै पक्षबीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटो भन्दा छिटो अगाडि बढ़ाउने सहमति समेत भएको छ। नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा राज्यको व्यवहारको अमानवीय रहेको टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित विस्थापनको व्याकुलता सुहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक संघर्षको विश्लेषण विषय कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले यस्तो टिप्पणी गर्नुभयो। बस्ती खाली गराउन पूर्व पर्याप्त समय र विकल्प नदी प्रयोग गरिएको भन्दै उहाँले राज्यको कार्यशैलीप्रति आपत्ति जनाउनु भएको छ। बस्ती छोड्नका लागि उचित समय र सहज वातावरण उपलब्ध गराउनु पर्नेमा राज्यले त्यसो नगरेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार अमेरिकी उपराष्ट्रपति जोडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको छ। यद्यपि उपराष्ट्रपति भान्सले बुधबार सम्झौता हुनु अघि अमेरिका र इरानले अझै धेरै पेचिलो मुद्दा समाधान गर्न बाँकी रहेको बताउनु भएको बीबीसीले जनाएको छ। सम्झौतामा युद्ध विरामलाई 7 दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यका बारेमा वार्ता शुरू गर्ने उल्लेख छ। यसअघि हिजो अमेरिकी अधिकारी दुई देशले सम्झौताको एक खाले ढाँचामा सहमति भएको बताएका बीबीसीले जनाएको छ। तर यसबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले स्वीकृति दिइसकेका छैनन्। इरानी अर्ध सरकारी समाचार संस्था तोसिनामले यो सम्झौतालाई अन्तिम स्वरूपमा दिएको वा पुष्टि नभएको भनेर लेखेको छ। गएको अप्रेल महिनाको शुरूमा युद्ध विराममा सहमति भएको थियो र त्यस बेलादेखि अमेरिका र इरानले दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसैबीच अमेरिका र इरानले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाएका छन्। यस्तो युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई प्रभावित पारेको छ। अन्तिममा खेल समाचार। काबा महिला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आज भएको खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-24 सेट 25-22 जित्यो। नेपालले तेस्रो सेट 25-25 जित्यो। योसँगै भारतले तेस्रो स्थानमा रहेर काँस्य पदक जितेको छ। नेपाल चौथो स्थानमा रह्यो। घरेलु मैदानमा आयोजना भएका पछिल्ला 3 प्रतियोगितामा नेपाल पहिलो पटक पदक विजय भएको हो। प्रतियोगिताको उपाधिका लागि अहिले दिउँसो 4:30 बजे इरान काजकिस्तान खेल्दैछन्। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। प्रतियोगितामा 8 टोली सहभागी छन्। समूहमा नेपाल, भारत, किर्गिस्तान र मालदिव तथा समूहमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 08520016 फोन वा sunwafanews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस्त, अहिलेलाई सोलु हालचाल सकियो। साँझ 5 बजेको सोलु हालचालमा फेरि भेट हुनेछ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे

0: पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो को हो भाइ र
3: दिदी सुन्तली ढोका खोल्नुहोस् न।
2: के भयो यति राति किन दिदी आउँछ?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: नभन के भयो?
3: आज घरमा कोही ढङ्गको मौका छोडेर तल्लो घरको माइला दाइले भागेर आगो। दिदी
2: माइला दाइले सब त्यसलाई म पहिलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, गरी पठाइदिनुहुन्छ कि?
4: ल ल अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामा सफलतासँग भेट्न जाउँला।
5: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्नु, सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
6: हो काकी, के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
6: के रे, नानी त भर्खर 17 कि लाग्यो होइन?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै थिए। त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गरौँ।
6: हैट काकी, हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफू घुमिरहेछन् नि, हिँडेर जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
7: यदि कुनै महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: पत्रिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुत्किएन।
10: दौडिदिएको
9: हामीले पाएको त्यो बाटोको छक्का अर्को पार्टीले आफ्नोमा पारेन।
10: त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रो थाहा छ।
11: बुवा, तपाईँहरू नाममा पाए पनि कार्यमा किन त्यो पार्टी तपाईँ समाजलाई जान्ने बुझ्ने भनौदारको एकचोटि अनि अहन्ताको कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

माननीय सदस्यहरू, संघीय संसदको दुवै सदनको संयुक्त बैठकको कार्यवाही प्रारम्भ हुन्छ। माननीय सदस्यहरू, अब संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 5 बमोजिम माननीय अर्थमन्त्री डाक्टर सोनी मुवागलेलाई आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्न अनुमति दिन्छु।

प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, आधुनिक नेपालका प्रथम अर्थमन्त्री श्री सुवर्ण शमशेरबाट करिब 75 वर्ष अघि प्रारम्भ भएको मुलुकको आय र व्यय विवरण पेश गर्ने प्रणालीलाई निरन्तरता दिँदै यो सम्मानित सदनमा उभिदा गौरवान्वित छु। जनताको जीवनस्तर बेहत्तर पार्ने तत्कालीन उद्देश्य आज पनि उत्तिकै सान्दर्भिक छ। यस अवसरमा नागरिक स्वतन्त्रता, लोकतान्त्रिक अधिकार, सामाजिक न्याय र समुन्नत नेपालका लागि भएका विभिन्न आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने शहीदहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्नुका साथै आन्दोलनमा आहत नागरिकहरूप्रति समानुभूति व्यक्त गर्दछु। उत्तरदायी शासन, सदाचार र नागरिक सम्मानको पक्षमा उठेको परिवर्तनकामी युवा शक्तिको जागरणबाट स्थापित नयाँ राजनीतिक जगमा प्राप्त विपुल जनादेशले वर्तमान सरकारलाई असाधारण जिम्मेवारी सुम्पिएको छ। अर्थमन्त्रीका रूपमा मैले यसलाई केवल संवैधानिक औपचारिकताको रूपमा मात्र होइन, राज्यको चरित्र, शासकीय संस्कार र अर्थतन्त्रको स्वरूप फेर्ने दायित्वका रूपमा ग्रहण गरेको छु। यो बजेट स्वदेश र विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरूले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधि मैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्नेछ भन्ने विश्वास लिएको छु। नेपालको राजनीतिमा उमेरको पुस्तान्तरणसँगै राष्ट्रिय जीवनका सबै आयाममा रूपान्तरणको उत्कट प्रतीक्षा छ। अप्रतिगम्य परिवर्तनले ल्याएको यो अनुकूलतालाई आत्मसात गर्दै नीति, कानून, संस्था, पद्धति, प्रक्रिया, नेतृत्व र नियतमा परिष्कारपूर्वक सुशासनका मानक स्थापित गर्न हामी कटिबद्ध छौं। नीतिगत अन्योल, ढिलासुस्ती, संस्थागत कब्जा र राज्य स्रोतको दोहनको अन्त्य गर्दै परिणाम दिने शासन प्रणाली निर्माण गर्नु आजको आवश्यकता हो। वर्तमान संविधानले सामाजिक तथा सांस्कृतिक बहिष्करणको चक्र तोड्ने महत्वपूर्ण आधार तयार गरेको भए पनि आर्थिक अवसरहरूमा समान पहुँचका लागि अझ गहिरो संरचनात्मक सुधार आवश्यक छ। सूचना तथा संचार एवं कृत्रिम बुद्धिमत्ता, वित्त, व्यापार र लगानीको विशिष्टीकृत विविधीकरण र त्यसको निसीम विस्तार संसारभर फैलिएको नेपाली समुदायको सामूहिक सामर्थ्य र प्रविधिकरणको आक्रामक उपयोगले जन्माएका चुनौती र अवसरहरूलाई परगेल्ने समय आएको छ। समन्यायिक आर्थिक वृद्धिको सूचक र निर्माण गर्ने जिम्मेवारी हाम्रै काँधमा छ। यस यात्रामा रचनात्मक सुझाव र सहकार्यका लागि संघीय संसद, राज्यका सबै निकाय, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनता समक्ष सरकारका तर्फबाट हार्दिक अनुरोध गर्दछु। मुलुकको विद्यमान आर्थिक अवस्थाका परिसूचकहरू, प्रगतिका अवरोध तथा तिनको समाधानका सम्भावित मार्गहरूबारे वर्तमान आर्थिक स्थिति पत्र 2083 सार्वजनिक गरिसकेको छु। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबाट सरकारको सारभूत नीतिगत दिशाबारे प्रकाश पारिसकिएको छ। त्यसै गरी विस्तृत तथ्याङ्कीय चित्रणको दस्तावेज आर्थिक सर्वेक्षण 2082-83 संसदमा पेश भइसकेको छ। मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ। अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन्। सुदृढ विदेशी विनिमय संचिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना छन् भने युवा जनसांख्यिक शक्ति ठूलो पूँजीका रूपमा उपस्थित छ। यद्यपि अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलाको अस्थिरता, आन्तरिक बजारको शिथिलता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीका रूपमा रहेका छन्। यस बजेटको ध्येय यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राज्यको सेवा प्रदान क्षमता, निजी क्षेत्रको आत्मविश्वास र नागरिकको भरोसालाई एकैसाथ उकास्नु छ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, शुरूमा म आर्थिक वर्ष 2083-84 बजेट मार्फत बसाल्न खोजिएको स्थिति र सर्वाङ्गीण विकासको जगसँग सम्बन्धित केही उल्लेख्य सुधारहरूको घोषणा गर्दछु।

व्यक्तिगत आयकर को अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु। औद्योगिक कच्चा पदार्थ को भन्सार महसूल तैयारी मालवस्तु भन्दा कम्तीमा एक तह न्यून हुने गरी 273 प्रकार का कच्चा पदार्थ में भन्सार दर घटाएको छु। विद्यमान 11 तह को भन्सार दरलाई 7 तह में सीमित गरेको छु। हाल 360 वस्तु में लागि आएको अन्तशुल्क खारेज गरेको छु। भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मरमत तथा सुधार दस्तूर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छु। प्राकृतिक व्यक्तिको मृत्यु पश्चातको अस्वैच्छिक निसर्ग एवं निकायमा भएको स्वामित्व परिवर्तनको कारणले नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन 2058 को दफा 57 आकर्षित नहुने व्यवस्था गरेको छु। सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु। डिजिटल भुक्तानी को माध्यमबाट उपभोक्ताले गर्ने खरीदमा बीजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको 10% छूट पाउने व्यवस्था कार्यान्वयन गर्नेछ। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउनेछौं। वस्तु वा सेवाको खरीद बिक्रीमा बीजक लिने दिने संस्कृति प्रोत्साहन गर्न लटरी जस्ता आकर्षक कार्यक्रम शुरू गरिनेछ। मूल्य अभिवृद्धि करमा बहुदरको सान्दर्भिकता बारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्नेछौं। कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति लिएका छौं। कानूनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरूपण गरी व्यावसायिक वातावरण तयार गर्न कर छूट तथा सहुलियत सम्बन्धी विशेष योजना ल्याएको छु। सरकार वा करदाता पक्षबाट अदालत वा न्यायिक निकायमा पुगी विचाराधीन रहेको कर विवाद समाधान गर्न निर्धारित कर रकममा 1% थप गरी तोकिएको म्यादभित्र बुझाएमा मुद्दा फिर्ता लिई शुल्क, जरिवाना, थप दस्तूर, विलम्ब शुल्क वा ब्याज मिनाहा हुने व्यवस्था मिलाएको छ। नेपाल सरकारको विद्यमान बुझिलो संगठन संरचना अब चुस्त बन्नेछ। संघीय मन्त्रालयको संख्या 22 18 कायम भइसकेको परिप्रेक्ष्यमा विभाग कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकमलाई प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको छ। 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गर्दैछौ। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्य सम्पादन कुशल र जवाबदेही बनाउने उद्देश्यले निजामती, जंगी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौं। लागत न्यूनीकरण र दक्षता अभिवृद्धि संस्थागत सुधारको अर्को आयाम हुनेछ। यसका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्नेछौ। कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाएको छु। तालिम केन्द्र बाहिरका तालिम खर्च, क्यामेरा, टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु। विभिन्न कोष खड़ा गरी सुविधा दिने प्रचलन बन्द गर्नेछौ। सम्बन्धित संस्थानका पदाधिकारी र कर्मचारीलाई सो संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छूट हटाएको छु। गाभिएका र खारेज भएका निकायको दरबन्दी मिलान र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम रोक्का गरेको छु। यी कदमबाट करिब 20 अर्ब बचत हुने प्रारम्भिक अनुमान छ। लगानी प्रवर्धन, आर्थिक सुधार र सहज सेवा प्रवाहको समुचित नीतिगत तथा कानूनी प्रबन्ध गरिनेछ। यसका लागि दर्जनौ ऐन, नियम, कार्यविधि र निर्देशिकाको निर्माण, प्रतिस्थापन वा परिमार्जन गर्नेछौं। यसअघि नै घोषणा गरिएका 15 कानून तुरन्त खारेज गर्न केही नेपाल ऐन संशोधन विधेयक संसदमा प्रस्तुत गर्नेछौं। कम्पनी कानूनमा संशोधन गरी स्वार्थको द्वन्द र विवरण खुलासा लगायतका विषयमा स्पष्टता कायम गर्दै कम्पनी खारेजी प्रक्रियालाई सहज बनाउनेछौं। थप मुलुकसँग विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्नेछौं।

दानाशाही सम्बन्धी ऐन 2063 संशोधन गरी उपभोक्ता लघु साना तथा मझौला उद्योगका समेत वित्तीय समस्या समाधान गर्नेछौं। लगानी प्रवर्धनका लागि सीमित दायित्वको साझेदारी कानून तर्जुमा गर्नेछौं जसबाट एन्जल इन्भेस्टमेन्टलाई भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटी फण्डमा लगानी गर्न प्रोत्साहन हुनेछ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाउनेछौं। औद्योगिक व्यवसाय ऐन संशोधन गरी उद्योगको क्षमता वृद्धि स्वामित्व परिवर्तन पूँजी वृद्धि लगायतका विषयमा उद्योग विभागलाई जानकारी मात्र गराए पुग्ने व्यवस्था गर्नेछौं। विदेशी लगानी तथा प्रवृत्ति हस्तान्तरण ऐनमा संशोधन गरी लगानी फिर्ताका लागि नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने र जानकारी दिए पुग्ने व्यवस्था गर्नेछौं। वैदेशिक लगानीको दायराभित्र कन्भर्टेबल उपकरणहरू परियोजना आबद्ध फण्डिङ लगायत अन्य हाइब्रिड उपकरणलाई समेट्नेछौ। वैदेशिक लगानीको स्वचालित स्वीकृति प्रक्रियामा पूर्व स्वीकृतिको व्यवस्था हटाउनेछौ। विदेशमा सेवा शुल्क भुक्तानी रोयल्टी र प्रविधि बापतको रकम पठाउने प्रक्रिया सरल बनाउनेछौ। उधारो असुली सम्बन्धी कानून व्यवस्था गर्नेछौ। बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानून छिट्टै निर्माण गर्नेछौ। विगतको समग्र आर्थिक गतिविधिलाई विश्लेषण गरी व्यक्ति तथा व्यवसायीको साख मूल्यांकनका आधारमा कर्जा दिन सक्ने व्यवस्था गर्नेछौ। व्यापारिक विवादको शीघ्र समाधानका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्नेछौ। मेलमिलाप ऐनमा सुधार गर्नेछौ। गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति लगानीको लेखांकन नाफा फिर्ता र पूँजीगत लाभकर सम्बन्धी कानूनी व्यवस्थामा परिमार्जन गर्नेछौ। मुलुकी देवानी संहिता 2074 संशोधन गरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता अन्तर्राष्ट्रिय संघ संस्था बहुराष्ट्रिय कम्पनीका शाखा वा आवास प्रयोजनका लागि जम्मा एकाईको 25% भन्दा नबढ़ने गरी आवास क्षेत्रका भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन लीजमा लिन सक्ने व्यवस्था गर्नेछौ। साना तथा मझौला उद्योगीलाई वित्तीय पहुँच सुनिश्चित गर्न फर्स्ट लस रिकभरी हुने गरी कर्जा सुरक्षण गर्नेछौं। कार्यगत सुधारको आक्रामक श्रृंखला शुरू गरी पूँजीगत खर्चको गति र लय फेर्न प्रतिबद्ध छौं। खरीद प्रक्रियामा सुधार रकमान्तर सहित स्रोत व्यवस्थापनमा लचकता वैकल्पिक वित्त परिचालन एवं आयोजना प्रमुखको स्थिरता सुनिश्चित गरी तोकिएको लागत र समयमै आयोजना सम्पन्न गर्न मिशन मोडमा काम गराउनेछौं। चालू आर्थिक वर्षभित्रै विकास आयोजना सम्बन्धी सनसेट कानून संसदमा पेश हुनेछ। मोबिलाइजेशन पेस्कीको रकम सम्बन्धित आयोजनामा मात्र खर्च गर्न पाउने गरी ट्र्याकिङ गर्ने व्यवस्था मिलाउनेछौं। हाइब्रिड एन्युइटी मोडलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन 3 महिनाभित्र तयार हुनेछ। मध्यपूर्वको द्वन्दबाट इन्धन बिटुमिन लगायत निर्माण सामग्रीमा भएको मूल्य वृद्धिबाट निर्माण व्यवसायीलाई परेको कठिनाईको सम्बोधन गर्नेछौं। सफा शहर सहज यातायात र सुरक्षित सड़क चलायमान अर्थतन्त्रको अभिन्न अंग बनाउनेछौं। सड़क यातायात खानेपानी सरसफाई र आर्थिक पहुँच पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्नेछौ। आगामी 5 वर्षभित्र सबै जिल्ला सदरमुकाम जोड्ने सड़क तथा पुलको स्तरोन्नति गर्नेछौ। यात्रा सुरक्षा र सड़क स्तर सुधार गरी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्नेछौ। विकास र वातावरण बीच द्वन्द होइन सामञ्जस्य स्थापित गर्नेतर्फ सरकार सचेष्ट रहनेछ। यसका लागि वातावरण संरक्षण ऐन 2076 र वन ऐन 2076 परिमार्जन गरिनेछन्। स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेखित वनको क्षेत्रफल वा कटान हुने रूखको संख्या घटेको अवस्थामा पूरक वातावरणीय प्रभाव मूल्यांकन गर्न नपर्ने व्यवस्था गर्नेछौ। वन क्षेत्रको स्वीकृति र रूख कटानको आदेशसम्मका निर्णयको बहुश्रृंखलालाई उल्लेख्य रूपमा घटाउनेछौ। नवीन एवं वैकल्पिक वित्तीय उपकरणको प्रबन्ध मार्फत सरकारको वित्तीय चाप घटाइनेछ। यस क्रममा सरकारको ब्यालेन्स शीट बाहिरबाट नै पूँजी परिचालन गरी सार्वजनिक लगानी एवं प्रविधि भित्र्याउन नयाँ वित्तीय उपकरण प्रस्ताव गरेको छु। पूर्वाधारमा निजी लगानी परिचालन गर्न वैकल्पिक विकास वित्त कोष सम्बन्धी कानून प्रतिनिधि सभाबाट पारित भइसकेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफसोर बण्ड शीघ्र जारी हुनेछ। स्वच्छ ऊर्जा बण्ड र डायस्पोरा बण्ड जारी गर्ने र उपलब्ध जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको छु।
हाल वैदेशिक मुद्राको सुविधाजनक संचिति रहेको अवस्थामा केही प्रतिशत रकम सवरेन वेल्थ फण्डका रूपमा परिचालन गर्ने नीति लिएका छौं। कम्तीमा तीन महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्री लगायतका रणनीतिक महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्नेछौं। विदेशी ऋण वा लगानीमा आयोजनामा हुने विनिमय जोखिम न्यून गर्न आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाएको छु। पहिलो र दोस्रो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त नतिजामा सुधार हुने गरी अनुकूल आर्थिक वातावरण सिर्जना गर्नेछौं। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट यथाशक्य छिटो हटाउनेछौं। सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पूँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गरेको छु। राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पूँजी वृद्धि गर्ने प्रस्ताव गरेको छु। नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौं। राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्नेछौं। जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभी पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउनेछौं। गोरखकाली रबर उद्योग लगायत सातवटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्यांकन डीडीए गरी निजी सार्वजनिक साझेदारी मा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्रै सम्पन्न गर्नेछ। सूचना प्रविधि पूर्वाधारको विस्तारमा सरकारको अर्जुन दृष्टि रहनेछ। नेपाल टेलिकममा संघीय सरकारको 66% शेयर कायम राखी बाँकी शेयर पुष मशान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौं। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानूनी प्रबन्ध मिलाउनेछौं। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौं। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौं। नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केट प्लेस स्थापना गर्नेछौं। नागरिक एपमा दर्जनौं सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिशियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरेका छौं। काठमाण्डुको शिवचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौं। हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौं। स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु। एआई को युग में महत्वपूर्ण भूमिका हुने गणित लगायत का शैक्षिक विधालाई उच्च प्राथमिकता दिनेछौं। लामो समयदेखि थातिरहेको नेपाल विद्युत प्राधिकरणको पुनसंरचना सम्पन्न गरिनेछ। नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि तीन छुट्टा छुट्टै कम्पनीमा विभाजन गर्नेछौं। विद्युत खरिद सम्झौता भएका तर निर्माण शुरू नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पे विधिमा नयाँ पीपीए गर्ने प्रबन्ध गर्नेछौ। 10 MW भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पीपीए गर्नेछौ। सुक्खा याममा घटाघटमा विद्युत खरिद दर निर्धारण गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाउनेछौ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउनेछौ। प्रसारण लाइन बनाउने र विलिङ चार्ज लिई विद्युत व्यापार गर्न सक्ने कानूनी व्यवस्था समेत मिलाउनेछौं। जलविद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रूख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउनेछौं। ठूला तथा जलाशयुक्त आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्न प्रवर्धकले 100% रकम जलाशयुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष नै 40% सम्म शेयर सर्वसाधारणलाई बिक्री गर्न दिने नीति लिनेछौं।
सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वृद्धि को उत्तम संभावना भएका ग्रामीण एवं शहरोन्मुख क्षेत्र को चतुर्दिक प्रादेशिक विकास में लगानी बढ़ाने छौं। यस्ता क्षेत्रलाई ग्रोथ पोल र क्वाड का रूप में विकसित गर्न नीतिगत र भौतिक पूर्वाधार को एकीकृत योजना कार्यान्वयन गर्ने छौं। सुनकोशी मरीन डाइवर्जनबाट सिंचित होने 1,22,000 हेक्टर कमाण्ड क्षेत्रलाई आधार बनाउँदै हुलाकी र पूर्व पश्चिम राजमार्ग विस्तार का बाकी काम सम्पन्न गरी कृषि र उद्योग क्षेत्र को मध्य मधेश चतुर्भुज क्वाड्रांगल बनाइने छ। मध्य पहाड़ी पुष्पलाल लोकमार्ग, कर्णाली राजमार्ग, भेरी कोरिडोर र रारादेखि जुम्ला हुँदै फोक्सुन्डो सम्मको कर्णाली चतुर्भुजमा जड़ीबुटी, जलविद्युत, पर्यटन र खानीजन्य क्रियाकलापले प्रश्रय पाउने व्यवस्था मिलाइनेछ। पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट खण्ड र मुगलिन दमौली पोखरा खण्ड शीघ्र सम्पन्न गर्नेछौ। सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रिय स्तरको रूपान्तरण शुरू गरी कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ उद्यम व्यवसाय केन्द्रित गण्डकी चतुर्भुज बनाउनेछौ। त्रिवेणी धाम, देवघाट, रूरू क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्नेछौ। लुम्बिनी मुक्तिनाथ धार्मिक सांस्कृतिक मार्गमा आधारित निर्माण पथ प्रवर्धन गर्दै ध्यान, साधना, योग, बौद्ध वैदिक दर्शन तथा मनाङ, मुस्ताङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गर्नेछौ। मध्य पहाड़ी राजमार्गसँग ओलाङचुङगोला, किमाथाङका, तातोपानी, रसुवागढ़ी, कोरला, हिल्सा जस्ता उत्तरी पर्या व्यापारिक गन्तव्यहरूसँग जोड्ने लक्ष्य राखेका छौं। कोशी टप्पूदेखि कञ्चनजंघासम्मको क्षेत्रलाई समेटी जैविक विविधता संरक्षण र स्वच्छ ऊर्जा विकास केन्द्रित कोशी करिडोरको योजना अगाडि बढ़ाउनेछौं। रामा रोशन, खप्तड, बड़ी मालिका, शैलेश्वरी, उग्रतारा र मल्लिकार्जुन क्षेत्र समेटी सुदूरपश्चिममा विशिष्ट पर्यटकीय चतुर्दिक विकास अगाडि बढ़ाउनेछौं। भिजन काठमाण्डु 2040 को दीर्घकालीन योजना कार्यान्वयन शुरू गर्नेछौं। काठमाण्डू उपत्यकाको समग्र शहरी सेवा व्यवस्थापनका लागि अण्डरपास, फ्लाइओभर, इन्टरसेक्सन सुधार, नदी कोरिडोरको पूर्वाधार, पार्क निर्माण, फोहोर मैला व्यवस्थापन, युटिलिटी डक्ट, विद्युतीय तार भूमिगत गर्ने सहितको एकीकृत पूर्वाधार बनाउनेछौ। प्रदेश र स्थानीय तहसँगको सहकार्यमा वित्तीय प्रोत्साहन सहित खुला क्षेत्रको संरक्षण र विस्तारका लागि विशेष पहल गर्नेछौ। काठमाण्डू उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन, चार्जिङ स्टेशन, ट्रैकिङ प्रणाली, स्मार्ट बस पार्क, सुदृढ़ संस्थागत व्यवस्था सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम छिट्टै शुरू हुनेछ। पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई मोबिलिटी सेवा शुरूआत गर्नेछौं। भिजिट नेपाल वर्ष 2085 र नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन सघन तयारी गर्नेछौ। उच्च मूल्यका पर्यटक लक्षित रिजोर्ट र होटल निर्माण र सञ्चालनलाई भौतिक एवं वित्तीय प्रोत्साहन दिने व्यवस्था गरेको छु। पर्यटन गतिविधिहरूलाई आरोग्य पर्यटनको मूल विषयवस्तुमा ब्रान्डिङ गरी पर्यटकका स्रोत मुलुकहरूमा विविधीकरण गरिनेछ। नेपाललाई युरोपियन युनियनको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनः संरचना गरी नियामक र संचालकको पृथक भूमिका स्थापित गर्नेछ। कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको छ। कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौ। व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्नेछौ। न्यूनतम 2 करोड़सम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पूँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छ। उत्पादन शुरू भएको मितिबाट लगातार 4 वर्षसम्म यस्तो अनुदान वार्षिक 10% दरले शोध भर्ना हुनेछ। वास्तविक कृषकलाई उन्नत बिउ, मल, सिंचाई, विद्युत तथा कृषि बीमामा सहयोग उपलब्ध गराउँदै कृषि अनुदानको दुरूपयोग रोक्नेछौ। कृषि र पशु बीमामा 80% प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउँदै लैजाने दिशा तय गरेको छु। ठूला र निर्माणाधीन सिंचाई आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी स्रोत व्यवस्था गरेको छु। देशभर साना तथा
तथा मझौला सिंचाई आयोजना विस्तार गर्न नेपाल सरकारको लगानीमा च्यालेन्ज फण्ड स्थापना गरी स्थानीय तहलाई प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउनेछौ। किसानबाट सीधै कृषि उपज खरीद गर्दा सहुलियतपूर्ण ऋण ब्याज अनुदान जस्ता सहुलियत उपलब्ध गराउने नीति लिएको छु। दुर्गम क्षेत्रमा स्थापना हुने र अर्ग्यानिक उच्च मूल्य र बौद्धिक सम्पत्तियुक्त जीआई वस्तुको प्रशोधन गर्ने उद्योगलाई उत्पादन र ब्रान्डिङमा सहयोग उपलब्ध गराउनेछौ। कृषि सेवा प्रणालीलाई किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनः संरचना गर्नेछौ। वर्षैभरि कृषि प्राविधिक सेवा डिजिटल कृषि सूचना तथा निजी सेवा प्रदायक मार्फत कृषकको घर दैलोमै कृषि सेवा पहुँच विस्तार गर्न प्रत्येक स्थानीय तहमा आवश्यक प्राविधिक जनशक्ति परिचालन गर्नेछौ। देशभरिका कृषि अनुसन्धान तथा विकास केन्द्रहरूलाई पुनरुत्थान गरी उन्नत बिउ विकास स्थानीय हावापानी अनुकूलको जात कृषि जैविक प्रविधि तथा उत्पादकत्व वृद्धि केन्द्रित अनुसन्धानलाई प्राथमिकतामा राखेको छु। कृषि उपजको उचित मूल्य सुनिश्चितता किसान र क्रेताबीच करार अनुदान तथा नियमन सहितको कानूनी व्यवस्था गर्न कृषि विधेयक संसदमा शीघ्र पेश गर्नेछौ। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौ। दिगो काठ उत्पादन वनमा आधारित उद्योग जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका क्रममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौ। वन पैदावारको कटानी संकलन ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौ। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन ब्रान्डिङ र उद्यम संचालनमा थप स्वायत्तता प्रदान गर्नेछौ। वन वातावरण उद्योग ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा नीति बीचको असंगति हटाउनेछौ। वन क्षेत्रको कार्बन स्टक इकोसिस्टम सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्याङ्कन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौ। लगानी एक्सप्रेसको अवधारणा कार्यान्वयन गर्न आगामी तीन महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्नेछौ। कम्पनी र उद्योग दर्ता वित्तीय सेवा कर प्रणालीमा सहभागिता भिसा आवेदनसम्मका सबै सेवा आबद्ध गरी सूचना प्राप्ति अनुपालना प्रतिवेदन र जोखिममा आधारित परीक्षण हुने व्यवस्था गर्नेछौ। लगानी बोर्डबाट स्वीकृत भएका परियोजनामा पुनः अन्य निकायबाट स्वीकृति लिनु नपर्ने कानूनी व्यवस्था गर्नेछौ। स्वीकृत परियोजनाको लगानी सम्बद्ध अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउनेछौ। शेयर हस्तान्तरण कर चुक्ता सम्पत्ति मूल्याङ्कन ऋण भुक्तानी लाभांश वितरण र लिक्विडेशन प्रक्रियालाई सरल बनाई लगानी र मुनाफा फिर्ता सहज बनाउनेछौ। उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार तत्त्वचित्त रहनेछ। गुणस्तरीय औद्योगिक पूर्वाधार विस्तार गर्ने नीति अनुरूप मोतीपुर र मयूर धाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण र संचालन गर्नेछन्। पाँच खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिनेछौं। महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गर्नेछौ। विशेष आर्थिक क्षेत्रलाई कर भन्सार आयात निर्यात र लगानीको सम्पूर्ण निर्णय एकै थलोबाट हुने विशेष आर्थिक प्रशासन क्षेत्रको व्यवस्था मिलाउनेछौ। उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विद्युतको डिमाण्ड शुल्क पुनरावलोकन गर्दै विद्युत महसूलमा छूट दिने व्यवस्था गर्नेछौ। उद्योगीहरूले औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्र तथा लीजमा उपलब्ध गराइने जग्गामा निर्मित संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न सक्नेछन्। पूँजी अभावका कारण पूर्ण क्षमतामा संचालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गर्नेछौ। नव उद्यम स्टार्टअप नवप्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको दौड़ आधार बनाउनेछौ। नव उद्यमलाई पहिचान सीप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत सार्वजनिक खरिदमा प्राथमिक पहुँच डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नव उद्यम संचालन प्रणालीलाई सुदृढ़ बनाउनेछौ। नव उद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पूँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौ। विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्तनका लागि पूँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु। व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै पीयर टू पीयर पीटूपी लेनदेनलाई नियमन सहित संचालन गर्नेछौ। कृषि उद्योग पर्यटन र जलविद्युत क्षेत्रमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न नीतिगत व्यवस्था गर्नेछौ। बैंकिङ क्षेत्रमा बढ़दो खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानूनी अधिकार सहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुष मशान्तसम्म स्थापना गर्नेछौं।
समग्र शैक्षिक इकोसिस्टममा प्रणालीगत पुनसंरचना गर्नेछौं। राष्ट्रिय विद्यालय नक्साङ्कन र पूर्वाधार अडिट, शिक्षक क्षमता परीक्षण, एआई तथा एडटेक तत्परता मूल्यांकन समेतका आधारमा नवप्रवर्तन तथा सिप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढ़ाउनेछौं। शिक्षा प्रणालीलाई विद्यालय केन्द्रित प्रणालीमा रूपान्तरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने नीति लिएका छौं। विद्यालय व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षा सुनिश्चितताको माध्यम बनाउनेछौं। सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सञ्चालन गर्नेछौं। उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, ज्ञान उत्पादन र राष्ट्रिय क्षमता निर्माणको केन्द्रका रूपमा पुनः संरचना गर्नेछौं। चिकित्सा, नर्सिङ, सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालू आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्नेछौं। उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सिप प्रणाली विस्तार गर्नेछौं। राष्ट्रिय योग्यता ढाँचा तथा पूर्व सिकाई मान्यता लागू गरी प्रवासी, अनौपचारिक तथा अनुभवी श्रमिकको सिपलाई औपचारिक मान्यता दिनेछौं। पारिश्रमिक सहितको इन्टर्नशिप प्रणालीलाई संस्थागत गरिनेछ। यो बजेटले स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य लिएको छ। दक्ष स्वास्थ्य जनशक्ति, प्रयोगशाला, अत्यावश्यक औषधि, डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवा सहितका आधारभूत संस्थाहरूलाई स्वास्थ्य सेवाको प्रथम बिन्दु बनाउने दीर्घकालीन लक्ष्य लिएका छौं। सरकारले निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउनेछौ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाउनेछौं। सार्वजनिक साझेदारी मोडल, पब्लिक पार्टनरशिप मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गरिनेछ। कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गर्नेछौं। स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौं। छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अप्नाउनेछौं। स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी 3 वर्षमा 90% नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखेका छौं। राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सड़क दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्नेछौं। आगामी 5 वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट 24 घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्नेछौं। आगामी 3 वर्षभित्र 65% र 5 वर्षभित्र 100% नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनेछौं। खानेपानी आपूर्तिको गुणस्तर, शुल्क संरचना तथा सेवा दायित्व सुनिश्चित गर्न नियमन प्रणाली सुदृढ़ पार्नेछौं। काठमाण्डु उपत्यकामा दिगो खानेपानी सेवा सुनिश्चितताको लागि विद्यमान महसुल संरचनाको पुनरावलोकन गर्नेछौं। काठमाण्डु उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाण्डु उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगलाई गाभी एउटै संरचना बनाउनेछौं। सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायचित र लक्षित बनाउनेछौं। आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौं। त्यस्तो योगदानलाई अन्तर पुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गर्नेछौं। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक ₹1,000 बनाएको छु। उच्च गरिबी भएका र मानव विकास सूचकांकमा पछाडि परेका मुख्यत मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बालबालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छु। श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था गर्नेछौं। यसबाट सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औद्योगिक श्रमिक आपूर्ति गर्न इजाजत प्राप्त संस्थाले प्रदान गर्ने बीमा, आवास र डिजिटल गुनासो व्यवस्थापन जस्ता सेवाको मापदण्ड निर्धारण हुनेछ। श्रम क्षेत्रमा लिखित सम्झौता, न्यूनतम ज्याला, बीमा, कार्यस्थल सुरक्षा मापदण्ड तथा बैंक मार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गर्नेछौं। कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति
पोलिसी र बीमा दावी प्रणाली थप प्रभावकारी बनाउनेछौं। पुरूष मशान्तभित्र श्रम न्यायाधिकरण मार्फत श्रम विवादको शीघ्र समाधान गर्ने र सम्झौता उल्लंघन ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानूनी दायरामा ल्याउने प्रणाली विकास हुनेछ। अनौपचारिक र असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न विशेष अभियान सञ्चालन गर्नेछौं। पूँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि प्रविधि मैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्नेछौ। नेपाल स्टक एक्सचेन्जको पुनसंरचना अघि बढ़ाई इन्ट्रा डे शर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध शुरूआत गर्नेछौ। शेयर कर्नरिङ इन्साइडर ट्रेडिङ जस्ता पूँजी बजारमा हुने अवांछित गतिविधि विरूद्ध शून्य सहनशीलताको नीति लिनेछौ। नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सक्ने व्यवस्था मिलाउनेछौं। सौम्य शक्तिको विस्तार गर्दै डायस्पोराको सीप पूँजी र सञ्जालको सदुपयोग गर्नेछौ। प्रवासमा रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा आबद्ध गराई उनीहरूको मताधिकार सुनिश्चित गर्न कानूनी प्राविधिक तथा प्रशासनिक पूर्वाधार तयारी गर्नेछौ। भिसा प्रणालीमा व्यापक सुधार गरी लगानी मैत्री अध्यागमन व्यवस्थापन गर्न नयाँ विधेयक संसदमा पेश गर्नेछौ। अति कम विकसित मुलुकको राष्ट्रसंघीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को दुई वर्ष घनीभूत आर्थिक सामाजिक राष्ट्रीय पुनर्जागरणको आड़मा नेपालको स्तरोन्नति गराउने निर्णय गरेका छौं। त्यस्तो स्तरोन्नति अप्रतिगम्य होस् भन्ने चाहेका छौं। राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौ। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतको आधारमा सरकारी अनुदान दिनेबारे वृहत राजनीतिक बहस गराउनेछौ। यसरी उपलब्ध हुन सक्ने अनुदानको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ। प्रमाणमा आधारित नीति निर्माण कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउनेछौ। शैक्षिक गुणस्तर परीक्षण केन्द्र कृषि तथ्याङ्क प्रणाली तथा नेपाल राष्ट्र बैंक अन्तर्गत रहेको उपभोक्ता मूल्य सूचकांक सम्बन्धी तथ्याङ्क प्रणाली लगायतलाई राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत एकीकृत गरिनेछ। त्यसै गरी नीति अनुसन्धान प्रतिष्ठानलाई राष्ट्रिय योजना आयोग अन्तर्गत राखी सरकारको दीर्घकालीन सोच र नीति निर्माण गर्न सक्षम निकाय बनाउनेछौ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु। सड़क आगामी आर्थिक वर्ष करीब 1000 किलोमीटर सड़क कालोपत्रे र 275 वटा सड़क पुल निर्माण हुनेछ। 1028 किलोमीटर लामो पूर्व पश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य 5 वर्षभित्र सम्पन्न गर्नेछौ। यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ़ बुटवल सड़क खण्ड स्तरोन्नति कार्य सम्पन्न हुनेछ। आगामी वर्ष काकड़बिट्टा लौकही, कमला बागमती, बुटवल गोरूसिंगे र धानखोला लमयी खण्ड अन्तर्गत 80 किलोमिटर सड़क स्तरोन्नति गर्नेछौ। बागमती पथलया, नारायणगढ़ हेटौड़ा र गोरूसिंगे चन्द्रौटा खण्डको स्तरोन्नति शुरू गर्नेछौ। पकली कञ्चनपुर, चन्द्रौटा धानखोला र कोलपुर गड्डा चौकी सड़क खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौ। पूर्व पश्चिम राजमार्गको लागि ₹37.46 अर्ब विनियोजन गरेको छु। काठमाण्डु तराई मधेस द्रुत मार्गमा आगामी वर्ष 40 वटा पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्नेछौ। द्रुत मार्गको लिंक रोड निर्माण शुरू गर्नेछौ। यस मार्गको लागि ₹17.64 अर्ब विनियोजन गरेको छु। हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र निर्माण सम्पन्न गर्नेछौ। यस अन्तर्गत घना बस्ती भएको स्थानबाट राजमार्ग चौड़ा गर्ने कार्य शुरू गर्दै 8 वटा सड़क पुल निर्माण सम्पन्न गर्नेछौ। यस राजमार्गको लागि ₹4.65 अर्ब विनियोजन गरेको छु। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढ़ी सड़कको स्तरोन्नतिको लागि ₹1 अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्य पहाड़ी राजमार्गको निर्माण आगामी 3 वर्षभित्र सम्पन्न गर्नेछौ। यस अन्तर्गत 65 किलोमिटर सड़क स्तरोन्नति र 5 वटा पुल निर्माण सम्पन्न गर्न ₹2.16 अर्ब विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सड़क कालोपत्रे गर्न र पुल निर्माण गर्न ₹1.46 अर्ब विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सड़कमा निर्माणाधीन
पुल सम्पन्न गर्नेछौं। राष्ट्रिय राजमार्गमा पर्ने 40 वटा ठूला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौं। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सड़क पुल, विशेष महत्वका पुल र स्थानीय सड़क पुलका लागि ₹9,87 करोड़ विनियोजन गरेको छु। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबू खैरेनीदेखि पोखरासम्मको 4 लेन सड़क निर्माण शीघ्र सम्पन्न हुनेछ। मुगलिङ आबू खैरेनी खण्डको निर्माण कार्य शुरू गर्नेछौ। नागढुंगा मुगलिङ खण्ड अन्तर्गत 40 किलोमिटर सड़क स्तरोन्नति हुनेछ। नागढुंगा सुरूङ मार्ग आगामी साउनदेखि संचालनमा ल्याउनेछौ। यो यी सड़क खण्डको लागि ₹6,55 करोड़ विनियोजन गरेको छु। कर्णाली कोरिडोरको 31 किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौं। त्यस्तै कालीगण्डकी कोरिडोरको 21 किलोमिटर कालोपत्रे हुनेछ। कोशी कोरिडोरको उत्तरी खण्डको 15 किलोमिटर कालोपत्रे गर्नेछौं। यी 3 वटा कोरिडोरका लागि ₹6,25 करोड़ विनियोजन गरेको छु। गल्छी स्याफ्रुबेसी रसुवागढ़ी सड़क खण्डलाई स्तरोन्नति गर्न ₹1,35 करोड़ विनियोजन गरेको छु। सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड द्रुत मार्गका रूपमा निर्माण कार्य प्रारम्भ गर्नेछौ। आगामी आर्थिक वर्षभित्र सिद्ध बाबा सुरूङ मार्ग सम्पन्न हुनेछ। महाकाली कोरिडोरको दार्चुला टिंकर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु। मेची अरूण तमोर भेरी सेती कोरिडोर र खुटिया दिपायल सड़कको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ। काठमाण्डू चक्रपथ विस्तार अन्तर्गत कलंकी वसुन्धरा खण्ड विस्तार कार्य शुरू गर्नेछौ। वसुन्धरा चाबैल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौ। टोखा छहरे सुरूङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछौ। कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मूलस्थानदेखि जुम्लाको टोपला सुरूङ मार्गको सम्भाव्यता अध्ययन गर्नेछौ। खुरकोट चियाबारी, थानकोट चितलाङ, मजिमटार शक्तिखोर र चिसापानी बबई सुरूङ निर्माण सम्बन्धी अध्ययन गर्नेछौं। प्रमुख सड़क चोकमा ट्राफिक संकेत, चोक सुधार, सड़क रेखांकन, क्रैश ब्यारियर र डिभाइडर जडान तथा मरमतलाई निरन्तरता दिई सड़क सुरक्षाका लागि ₹2,46 करोड़ विनियोजन गरेको छु। बर्दीवासदेखि काठमाण्डु तराई मधेश द्रुत मार्ग प्रस्थान बिन्दुसम्मको रेल मार्ग निर्माण कार्य अगाडि बढ़ाउनेछौ। निर्माणाधीन बथनाहा विराटनगर तथा जनकपुर जयनगर बर्दीवास रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न रकम विनियोजन गरेको छु। आगामी वर्षदेखि काठमाण्डू उपत्यका लगायतका प्रमुख शहरी सड़कको नियमित मरमत सम्भार गरी धूलो मुक्त एवं खाल्टा खुल्टी मुक्त बनाउनेछौ। सड़कको राष्ट्रव्यापी मरमत सम्भार अभियानका रूपमा संचालन गर्न ₹28,52 करोड़ विनियोजन गरेको छु। राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्नेछौ। पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुचारू गर्न ₹3,17 करोड़ विनियोजन गरेको छु। महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौ। शहरी विकास मध्य पहाड़ी लोकमार्ग आसपासका 12 स्थानमा पहिचानयुक्त शहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिन ₹1,83 करोड़ विनियोजन गरेको छु। देशका प्रमुख शहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन, ढलमुक्त नदी अभियान र नदी किनारामा हरियाली प्रवर्धनका लागि ₹4,19 करोड़ विनियोजन गरेको छु। जेएनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिनेछौ। जाजरकोट तथा रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुननिर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरेको छु। हालसम्म सड़क सञ्जालबाट नजोड़िएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग सर्वयाम सञ्चालन हुने सड़कमा जोड़ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढ़ाउनेछौ। नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच बढ़ाउन बढ़ीमा 30 मिनटको पैदल यात्राको दूरी नबढ़ने गरी झोलुङ्गे पुल निर्माण गर्न ₹5,14 करोड़ बनी बजेट विनियोजन गरेको छु। राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 वटा भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री वितरण गर्नेछौं। सड़क तथा शहरी पूर्वाधार विकासका लागि ₹286,48 करोड़ विनियोजन गरेको छ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खानेपानी
तराई मधेशमा सुक्खा याममा हुने खानेपानीको चरम अभावलाई दिगो रूपमा समाधान गर्न समुदाय स्तरमा डीप बोरिङ सहितको खानेपानी प्रणालीको विकास गर्नेछौ। आर्सेनिक मुक्त तराई अभियान सञ्चालन गर्नेछौ। तराई मधेशमा अधूरा

उपत्यका बाहिर खाँदबारी बेलौरी टाउन बजार बारपाक र त्रिशुली बजारमा ढल प्रशोधन केन्द्र संचालनमा ल्याउनेछौं। खानेपानी तथा सरसफाईतर्फ रू 37 अर्ब 17 करोड़ विनियोजन गरेको छु। स्वच्छ ऊर्जा आगामी आर्थिक वर्ष जल विद्युत आयोजनाबाट 670 मेगावाट र सौर्य आयोजनाबाट 370 मेगावाट गरी 1040 मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुँदा कुल जडित क्षमता 5535 मेगावाट पुग्नेछ। 40 मेगावाट क्षमताको राहुघाट जल विद्युत आयोजनाको निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौ। निर्माणाधीन तनहुँ जलाशयुक्त आयोजना माथिल्लो मोदी ए माथिल्लो मोदी माथिल्लो त्रिशुली 3B र बुढ़ी गंगा आयोजना निर्माणलाई तीव्रता दिनेछौ। 1061 मेगावाटको माथिल्लो अरूण 828 मेगावाटको उत्तर गंगा 210 मेगावाटको चैनपुर सेती 900 मेगावाटको तामाकोशी 5 र 77 मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया शुरू गर्नेछौ। 417 मेगावाटको नलगाड़ 490 मेगावाटको अरूण 4 र 281 मेगावाटको नौमुरे आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढ़ाउनेछौ। कर्मचारी संचय कोषका संचयकर्ता समेतको लगानीमा 439 मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया शुरू गर्नेछौ। 1200 मेगावाटको बुढ़ी गण्डकी जलाशयुक्त आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण मोडलमा निर्माण कार्य अगाडि बढ़ाउनेछौ। 670 मेगावाटको दूधकोशी जलाशयुक्त आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न गरी ठेक्का प्रक्रिया शुरू गर्नेछौ। 900 मेगावाटको अरूण तेस्रो 669 मेगावाटको तल्लो अरूण लगायत लगानी बोर्ड मार्फत निर्माण कार्य अगाडि बढ़ाइएका करिब 3000 मेगावाट क्षमताका आयोजना विकास गर्न सरकारले आवश्यक सहजीकरण गर्ने

पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी तीन वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10 वटा फुटबल रंगशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौ। प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्नेछौ। विराटनगर, लहान, काठमाण्डू, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीको फाप्लामा कम्तीमा 2,000 क्षमताका इण्डोर मल्टीपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्नेछौ। मूलपानी क्रिकेट रंगशाला तथा एकाडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौ। खेलकुदमा विशेष रूचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनौट गरी आवासीय सुविधा सहित तालिम दिने व्यवस्था मिलाउनेछौं। अन्तर्राष्ट्रिय पदक जित्ने खेलाड़ीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नेछौं। सुर्खेतमा 10 राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित 11 राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु। खेलकुद क्षेत्रको लागि ₹4,03,00,000,000 विनियोजन गरेको छु। गुणस्तरीय शिक्षा मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि ₹1,00,000,000 विनियोजन गरेको छु। सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र 83-84 एमबीबीएस लगायत चिकित्सा शिक्षाका 4 विधामा कार्यक्रम सञ्चालन गर्नेछौ। विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि ₹8,60,00,000,000 विनियोजन गरेको छु। संगीत, कला तथा साहित्य सम्बन्धी अध्ययनलाई देशैभर प्रवर्धन गर्नेछौ। राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिच्युट एवं एथ्नो म्युजिकोलोजी सेन्टर स्थापनाका लागि रकम छुट्याएको छु। अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्नेछौ। स्वदेशी र विदेशी प्राध्यापकहरू बीच प्राज्ञिक आदान प्रदान कार्यक्रम शुरू गर्नेछौ। विश्वविद्यालयलाई शैक्षिक, प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडेलमा सञ्चालन गर्न कानूनी प्रबन्ध मिलाउनेछौ। वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत अध्ययनको अवसर प्रदान गर्नेछौ। विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा 5 कक्षा 8 अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदान प्रदान कार्यक्रम सञ्चालन गर्नेछौ। मानव विकास सूचकांकमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्नेछौ। यस कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट शुरू गर्नेछ। शिक्षा क्षेत्रका लागि 218,30,00,000,000,000 विनियोजन गरेको छु। स्वास्थ्य सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा 101,95,00,000,000,000 विनियोजन गरेको छु। यसमध्ये स्वास्थ्य बीमा कार्यक्रममा 15,00,000,000,000 बजेट विनियोजन गरेको छु। विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि ₹13,15,00,000,000,000 विनियोजन गरेको छु। रोगको बदलिदो प्रकृति र भार एवं लागत प्रभावकारिताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौ। निर्माण शुरू भएका 336 आधारभूत अस्पताललाई आगामी 3 वर्षमा निर्माण सम्पन्न गर्नेछौ। मानव विकास सूचकांक कम भएका हरेक प्रदेशका 1 स्थानीय तहको उपयुक्त स्थानमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण शुरू नभएका अस्पतालहरूको हकमा वैज्ञानिक नक्साङ्कन पश्चात मात्र निर्माण गर्नेछौ। आधारभूत अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि 5,90,00,000,000,000 विनियोजन गरेको छु। स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन, प्रमाणीकरण र प्रत्यायनका लागि राष्ट्रिय स्वास्थ्य
प्रत्यायन प्राधिकरण स्थापना गर्नेछौं। कर्णाली र सुदूर

पश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेशन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौ। संघीय विशिष्टीकृत अस्पतालमा जलन उपचार युनिटको स्थापना गर्नेछौ। जलनको सघन उपचारको लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्नेछौ। मधेस प्रदेशमा मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण शुरू गर्नेछौ। बाल बालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निशुल्क उपचार हुने व्यवस्था मिलाएछौ। नागरिक स्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय क्षेत्रमै ख्याति प्राप्त अनुकरणीय सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई प्रोत्साहित गर्नेछौ। यस अन्तर्गत धुलिखेल सामुदायिक अस्पताल र काठमाण्डु इन्स्टिच्यूट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छु। तिलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर सहुलियत प्रदान गरेको छु। हाई अल्टिट्यूड सिकनेस उपचार सेवा विस्तार गर्नेछौ। महामारी रोकथाम एवं प्रतिकारका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गर्नेछौ। देशभित्र उत्पादन वा आपूर्ति हुने औषधि रोग निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामग्रीहरूको गुणस्तर र नियमन सुनिश्चित गर्न फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन स्थापना गर्नेछौ। सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि एक नागरिक एक डिजिटल प्रोफाइल प्रणाली कार्यान्वयनमा ल्याउनेछौ। सामुदायिक सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्नेछौ। राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गर्नेछौ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पीईटी स्क्यान साइक्लोट्रोन मेसिन खरिद तथा जडान गर्न पूँजीगत अनुदानका लागि रू 32 करोड़ विनियोजन गरेको छु। राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर र पोखरा स्थित प्राकृतिक तथा वैकल्पिक चिकित्सा सहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याई आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्नेछौ। मधेस प्रदेश स्थित नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढ़ाउनेछौं। कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा शुरू गर्नेछौ। नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बर गरेको छु। महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा 50% वृद्धि गरेको छु। दलित समुदायको परम्परागत सिप संरक्षण आय आर्जन प्रविधि स्तरोन्नतिका क्रियाकलाप सहित एकीकृत रूपमा दलित केन्द्रित लगानी बढ़ाउनेछौं। देशैभरिका 5 वर्ष मुनिका दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि रू 3 अर्ब विनियोजन गरेको छु। जेएनजी आन्दोलनका शहीदको सम्मान गरिनुका साथै शहीद परिवारको लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरिसकिएको छ। आन्दोलनका घाइतेका लागि निशुल्क स्वास्थ्य उपचार, घाइतेको अवस्था अनुसार मासिक भत्ता र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछौं। सरकारी कार्यालयले निर्माण गर्ने भौतिक संरचना, डिजिटल प्रविधि, वेबसाइट र सफ्टवेयरहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ढाँचामा विकास गर्दै लैजानेछौ। सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गर्दै जानेछौ। अटिज्म भएका बालबालिकालाई लक्षित गरी पूर्वाधारयुक्त आवासीय नमूना विद्यालय सञ्चालन गर्नेछौ। गिग वर्करलाई औपचारिक श्रम र सामाजिक सुरक्षाको दायरामा ल्याउनेछौ। जीवन चक्रका विभिन्न चरणमा हुन सक्ने जोखिमबाट संरक्षण प्रदान गर्न सामाजिक सुरक्षातर्फ ₹120 अर्ब विनियोजन गरेको छु। लैंगिक हिंसा निवारण सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्नेछौ। प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा सड़क बालबालिका तथा ज्येष्ठ नागरिकको पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्स्थापना गर्नेछौ। नेपाललाई सड़क बालबालिका मुक्त राष्ट्र घोषणा गर्नेछौं।
समतामूलक सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि छुवाछुत तथा भेदभाव विरूद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नेछौं। बाल श्रम, लैंगिक हिंसा, यौन दुर्व्यवहार, छाउपडी, महिनावारी विभेद, बाल विवाह जस्ता सामाजिक विकृतिको अन्त्यका लागि तीनै तहबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्नेछौं। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको मर्यादित जीवनयापनका लागि सामाजिक अन्तर्घुलन कार्यक्रम सञ्चालन गर्नेछौं। महिला उद्यमशीलता विकासका लागि स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्नेछौं। बाल सुधार गृहको पूर्वाधार तथा व्यवस्थापनका लागि रू 31 करोड़ विनियोजन गरेको छु। दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गरेको छु। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यकतर्फ रू 2 अर्ब 27 करोड़ विनियोजन गरेको छु। कृषि विकास तथा भूमि व्यवस्थापन रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी रू 32 अर्ब 46 करोड़ पुर्याएको छु। रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौं। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि रू 2 अर्ब 7 करोड़ विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौ। कृषि योग्य नदी उकास लगायत उपयोग विहीन सरकारी जग्गा र बाँझो जमीनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौं। सिराहा र सप्तरीमा आँप तथा सर्लाईमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्नेछौं। कर्णालीमा स्याउ ओखर लगायतको फलफूलको जोन सञ्चालन गर्ने र चिस्याङ केन्द्र स्थापना कार्य अगाडि बढ़ाउनेछौं। उपयोग नभएको खेतीयोग्य व्यक्तिगत जमीनलाई व्यावसायिक कृषि कम्पनीको शेयरमा परिणत गरी कृषि तथा पशुपालन फर्म सञ्चालन गर्न प्रोत्साहित गर्नेछौं। प्रांगारिक मल र हरियो मल प्रवर्धन गर्न स्थानीय तहलाई सशर्त अनुदान हस्तान्तरण गर्न रू 36 करोड़ विनियोजन गरेको छु। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडलमा ग्रीन यूरिया मल उद्योग सञ्चालन गर्न दिनेछौं। निजी क्षेत्रबाट ग्रीन यूरिया उत्पादन प्रवर्धन गर्न खरीद ग्यारेन्टी सम्झौता गरी सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था मिलाउनेछौं। कृषि बीमाको प्रिमियममा दिइने अनुदान सहुलियतका लागि रू 2 अर्ब 19 करोड़ विनियोजन गरेको छु। किसानलाई वित्तीय पहुँच प्रदान गर्न र नगद प्रवाह व्यवस्थापन गर्न कृषि उपज भण्डारणको प्रमाणीकरणका आधारमा वेयर हाउस रिसिट फाइनान्सिङ गर्ने व्यवस्था मिलाउनेछौं। पशु पंक्षीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि आवश्यक पर्ने खोप निजी क्षेत्र समेतको सहभागितामा स्वदेशमै उत्पादन गर्नेछौं। खोरेत लगायतका रोग नियन्त्रण गर्न रू 24 करोड़ विनियोजन गरेको छु। हुम्लाको हिल्सा स्थित सीमा नाकामा पशु क्वारेन्टीन स्थापना गर्नेछौं। 35 वटा नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा शुरूआत गर्नेछौं। जग्गा घर जग्गा खरिद बिक्रीलाई सहज बनाउन जग्गा धनी संकेत नम्बर जारी गरी घर जग्गा रोक्का फुकुवा खरिद बिक्री र राजस्व भुक्तानी अनलाइन प्रणालीबाट गर्नेछौं। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउनेछ। कृषि तथा पशुपन्छी विकासका लागि रू 46 अर्ब 92 करोड़ विनियोजन गरेको छु। वन वातावरण तथा जलवायु अनुकूलन चुरे तथा तराई मधेस क्षेत्रको जलचक्रलाई दिगो बनाउन पानीका स्रोत संरक्षण तथा पोखरी निर्माण, पहिरो नियन्त्रण, तटबन्ध निर्माण लगायतका क्रियाकलाप सञ्चालन गर्न करिब रू 1 अर्ब विनियोजन गरेको छु। जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने कार्य शुरूआत गर्नेछौं। कर्णालीमा जड़ीबुटी प्रशोधन केन्द्र स्थापना गर्नेछौं। कार्बन उत्सर्जन कटौती बापत प्राप्त लाभमा स्थानीय समुदायलाई प्राथमिकता दिई उत्सर्जन न्यूनीकरणका लागि नतिजामा आधारित रेड प्लस कार्यक्रम सञ्चालन गर्नेछौं।
अन्तर्राष्ट्रिय जलवायु कोषको सहुलियतपूर्ण पुँजीमा निजी क्षेत्रको पहुँच पुग्ने व्यवस्था गर्नेछौं। डडेलो नियन्त्रणका लागि ड्रोन तथा सैटेलाइटको उपयोग गरी रियल टाइम सूचना आदान प्रदान गर्नेछौं। जोखिमयुक्त क्षेत्रमा मानव वन्यजन्तु सह अस्तित्व कार्यक्रम सञ्चालन गर्नेछौं। प्रमुख शहरहरूमा वायु प्रदूषण मापन केन्द्र र केन्द्रीय वातावरण प्रयोगशालाको स्थापना गर्नेछौं। वन वातावरण तथा जलवायु क्षेत्रको लागि रू 12 अर्ब 31 करोड़ विनियोजन गरेको छु। संस्कृति तथा पर्यटन ऐतिहासिक स्थलहरू तिलौराकोट देवदह कपिल वस्तु र रामग्रामको वृहत पूर्वाधार विकास गर्नेछौ। वृहत लुम्बिनी विकास कार्यक्रमका लागि यो वर्ष 83 करोड़ विनियोजन गरेको छु। जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्राण्डिङ गर्नेछौ। राम जानकी पथ र राम जानकी परिक्रमा सड़क स्तरोन्नतिका लागि रकम छुट्याएको छु। पर्यटकीय दृष्टिले महत्वपूर्ण पहाड़ी क्षेत्रमा हिल स्टेशनको प्रवर्धन गर्न पूर्वाधार विकासमा जोड़ दिनेछौ। हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाउनेछौ। मुस्ताङ र मनाङ लगायत उच्च हिमाली जिल्लामा रहेका 200 वर्षभन्दा पुराना कम्तीमा पनि 2 दर्जन ऐतिहासिक बौद्ध गुम्बाहरूको संरक्षणका लागि विशेष परियोजना ल्याउनेछौं। कपिल वस्तुको तिलौराकोट धनुषाको जनकपुर धाम र काठमाण्डुको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन कार्य अगाडि बढ़ाउनेछौ। खप्तड़ बड़ीमालिका शुक्ला फाटा काँक्रे विहार पंचकोशी रारा ठाकुरद्वार स्वर्गद्वारी रूरू क्षेत्र देवघाट मुक्तिनाथ तिलिचो कालिंचोक जुगल गोसाईकुण्ड सखड़ा धनुषाधाम गढ़ीमाई हलेसी चतरा पाथीवरा प्रादेशिक पर्यटकीय कोरिडोर को प्रवर्धन गर्नेछौं। ग्रेट हिमालयन ट्रेल लगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गका रूपमा विकास गर्नेछौ। खप्तड़ रामारोशन बड़ीमालिका बुढ़ी नन्द रारा स्वर्गद्वारी मुक्तिनाथलाई जोड़ने गरी उच्च पहाड़ी परिया पर्यटन पदमार्ग डाफे रूट को विकास गर्नेछौ। अपी हिमाल दुर्दी हिमाल सिक्लेस कहुपुचे मनाङ तीनजुरे पाथीबरा ट्रेकिंग रूट विकास गर्नेछौ। साइकल ट्रेल का लागि उपयुक्त गण्डकी प्रदेश का मध्य पहाड़मा परीक्षण का रूप में कास्की लिपेनी थुम्सीकोट भाचोक लम्तरी प्रिंस चार्ल्स रूट हुँदै करापुसम्म र ब्यास छाद्दी बाराई बन्दीपुर छिमकेश्वरी लाब्दी देवघाट रूट निर्माण गर्नेछौ। आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि किर्तिपुर स्थित संग्रहालयको विस्तार गर्नेछौ। दलित समुदायको परम्परागत मौलिक सिप कला तथा पेशाको प्रवर्धन गर्न मधेस कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमूना होमस्टे सञ्चालन गर्नेछौ। 6000 मिटर भन्दा बढ़ी उचाई भएका र हालसम्म नामकरण नगरिएका हिमाललाई मौलिक नामकरण गरी आरोहणका लागि विशिष्ट बजारीकरण गर्नेछौ। नागरिक उड्डयन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि ₹1,53 करोड़ विनियोजन गरेको छु। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकीन गर्नेछौ। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौ। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उड़ान सञ्चालन गर्नेछौ। प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नेछौ। मुहुको तालसा र दाङको तरीगा विमानस्थल स्तर रणनीति गर्नेछौं। संस्कृति तथा पर्यटन क्षेत्रका लागि ₹7,34 करोड़ र नागरिक उड्डयन क्षेत्रका लागि ₹2,93 करोड़ विनियोजन गरेको छु। श्रम तथा वैदेशिक रोजगार रिवर्स प्रवासनलाई प्रोत्साहन गर्दै डिप्रेशनलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्न डिप्रेशन लगानी मिलान कोष सञ्चालन गर्नेछौं। वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान सिप र दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेन्ट कार्यक्रम कार्यान्वयन गर्नेछौं। युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका र कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी सिपयुक्त बनाउनेछौं। वैदेशिक रोजगारीलाई थप सुरक्षित एवं मर्यादित बनाउन श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्य मुलुकसँग थप सम्झौता गर्नेछौं। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र मृत्यु भएका श्रमिकको शव सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउन आवश्यक बजेट विनियोजन गरेको छु।
सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउनेछौं। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था गरी वैदेशिक रोजगारीलाई मर्यादित पारदर्शी र स्वचालित बनाउनेछौं। वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई श्रमिक मैत्री बनाउनेछौं। औपचारिक च्यानलबाट भित्रिने रेमिटेन्सलाई थप प्रोत्साहित गर्न रेमिटेन्स आप्रवाहको हरेक रिसिटमा आधारित लटरी कार्यक्रम संचालन गर्नेछौं। अनौपचारिक क्षेत्रका श्रमिकको जीवनयापन र आधारभूत स्वास्थ्यलाई सहयोग पुग्ने गरी सहुलियत दरमा पौष्टिक खाना उपलब्ध गराउने गरी आवश्यक कार्यक्रम प्रारम्भ गर्नेछौं। श्रम तथा रोजगार क्षेत्रमा रू 3,63,00,00,000,000 विनियोजन गरेको छु। औद्योगिक विकास निर्यातको सम्भावना भएका कृषि प्रशोधन पर्यटन सेवा हलुका उत्पादन लगायतका श्रम प्रधान उद्योगको विकास तथा विस्तारका लागि नमूना स्वरूप रोजगार आबद्ध उत्पादन क्षेत्र इम्प्लोयमेन्ट लिंक्ड प्रोडक्शन जोन संचालन गर्नेछौ। उद्योग प्रतिष्ठानको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कानूनी प्रबन्ध मिलाउनेछौ। सरकार र निजी क्षेत्रको सहकार्यमा औद्योगिक क्षेत्र तथा औद्योगिक करिडोरमा स्वच्छ ऊर्जामा आधारित प्रविधिको प्रयोग गरी ट्रिटमेन्ट प्लान्ट सहितको सिवरेज प्रणाली संचालन गर्नेछौ। उद्योग प्रतिष्ठानमा रहेका परम्परागत बोइलरलाई इलेक्ट्रिक बोइलरले प्रतिस्थापन गर्न सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछौं। 100 उद्योगहरूलाई विद्युतीय वा बायो ब्रिकेटमा आधारित बोइलरमा रूपान्तरण गर्न रू 22,00,00,000 विनियोजन गरेको छु। औद्योगिक पूर्वाधार विकासका लागि रू 65,00,00,000 विनियोजन गरेको छु। खानी सम्बन्धी लाइसेन्सको पुनरावलोकन गर्नेछौं। नयाँ खानीको अन्वेषणका क्रममा फेज 2 सम्मको अध्ययनका लागि आवश्यक जियोलोजिकल ल्याब र परीक्षण अन्वेषणको व्यवस्था गर्नेछौ। खानी क्षेत्र ठूला उद्योग र 5 मेगावाट भन्दा बढ़ी विद्युत खपत गर्ने निजी क्षेत्रबाट विकास हुने औद्योगिक क्षेत्रसम्मको सहज पहुँच तथा विद्युत आपूर्ति एवं प्रसारण लाइन निर्माण गर्नेछौ। भारी सवारी संचालन हुने औद्योगिक तथा खानी पहुँच सड़कलाई विशेष मापदण्ड सहित डिजाइन निर्माण र मर्मत गर्न रू 50,00,00,000 विनियोजन गरेको छ। खनिज तथा निर्माणजन्य सामग्री उत्खनन उत्पादन आपूर्ति र प्रयोगको समग्र नियमन तथा व्यवस्थापनका लागि खानी तथा खनिज प्राधिकरण स्थापना गर्नेछौ। दैलेखमा रहेको पेट्रोलियमको व्यावसायिक उत्पादनका लागि आवश्यक प्रक्रिया शीघ्र अगाडि बढ़ाउनेछौ। धौवादी फलाम उद्योगमा रहेको नेपाल सरकारको शेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा संचालन गर्ने कार्यविधि अघि बढ़ाउनेछौ। वातावरणीय दृष्टिकोणले उपयुक्त देखिएका ठाउँ पहिचान गरी ढुंगा गिटी बालुवा उत्खनन तथा प्रशोधन आपूर्ति गर्ने व्यवस्था मिलाउनेछौ। वाणिज्य विश्व बजारमा उल्लेख्य परिमाणमा निर्यात गरी ब्रान्ड स्थापित भइसकेका नेपाली उत्पादनलाई थप सहुलियत प्रदान गर्नेछौं। व्यापार तथा लगानी सहजीकरणका लागि व्यापार तथा औद्योगिक लजिस्टिक गुरू योजना कार्यान्वयनमा ल्याउनेछौं। राष्ट्रिय उत्पादकत्व वृद्धिको गुरू योजना तयार गरी उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रू 1,18,00,00,000 विनियोजन गरेको छु। भैरवामा एकीकृत जाँच चौकी आईसीपीको निर्माण कार्य शीघ्र सम्पन्न गरी संचालनमा ल्याइनेछ। चाँदनी दोधारामा निर्माणाधीन एकीकृत जाँच चौकी 2 वर्षभित्र निर्माण सम्पन्न गरिनेछ। नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका गलैंचा कार्पेट धागो तयारी कपड़ा सिमेन्ट लगायतका वस्तु तथा कम तौल उच्च मूल्यका वस्तुको निर्यात अभिवृद्धिका लागि वस्तुगत निर्यात रणनीति तयार गरी कार्यान्वयन गर्नेछौ। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्यूचर्स कन्ट्राक्ट गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौ। पेट्रोल पम्पमा न्यूनतम पूर्वाधार सहित ईवी चार्जिङ स्टेशन जडान गर्न प्रोत्साहन गर्नेछौ। नेपाल आयल निगमबाट इथानोल उत्पादन गर्ने उद्योगसँग सम्झौता गरी तोकिएको मूल्यमा खरीद गर्ने ग्यारेन्टी गर्नेछौ। नियामक निकायलाई सुदृढ़ गरी सबै किसिमका सिन्डिकेट कार्टेलिङ कालोबजारी नाफाखोरी र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नेछौ। उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि रू 8,31,00,00,000,000 विनियोजन गरेको छु। स्टार्टअप तथा नवप्रवर्तन स्टार्टअप साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मको रूपमा नेपाल एन्टरप्राइज फेसिलिटी स्थापना गर्नेछौ। प्लेटफर्मले उद्यम सम्बन्धी नीतिगत व्यवस्था नवीन वित्तीय उपकरणको पहिचान र पहुँच इन्क्युबेशन सहितको सहयोग सञ्जाल र स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अगाडि बढ़ाउनेछ। कृषि एवं पशुजन्य उद्यम गर्न चाहने 1,000 युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउनेछौ। युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धानको अवसर प्रदान गर्न अनुसन्धान नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रम संचालनका लागि आवश्यक रकम विनियोजन गरेको छु। खगोलीय पर्यटन प्रवर्धन गर्न सगरमाथा आधार शिविरमा अब्जर्भेटरी केन्द्र स्थापनाका लागि रकम विनियोजन गरेको छु। विज्ञान प्रविधि र नवप्रवर्धनका लागि रू 4,00,00,000,000 र नेपाल एन्टरप्राइज फेसिलिटीका लागि रू 50,00,00,000,000,000 विनियोजन गरेको छु।
सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, सौम्य शक्ति र डायस्पोरा, पारस्परिक लाभ, राष्ट्रीय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्दै आर्थिक समुन्नतिका लागि सौम्य शक्ति परिचालन गर्नेछौं। आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोग मार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गर्नेछौं। संयुक्त राष्ट्र संघ लगायत अन्य बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा नेपालको भूमिकालाई सशक्त बनाउनेछौं। क्षेत्रीय सन्निकटताका लागि सुदृढ कूटनीति अगाडि बढ़ाउनेछौं। नेपालको सौम्य शक्ति विस्तारका लागि बुद्ध जन्मभूमि, सर्वोच्च शिखर सगरमाथा, हिमालय श्रृंखला, योग ध्यान, सांस्कृतिक विविधता, शान्तिवादी राष्ट्रको छवि र अन्तर्राष्ट्रिय शान्ति मिशनमा सहभागिता लगायतका विषयहरूको उन्नत प्रसार गर्नेछौं। विदेशस्थित नेपाली नियोगको सशक्तिकरण गरी निर्यात क्षमता, द्विपक्षीय व्यापार तथा लगानी, पर्यटन प्रवर्धन गर्न आर्थिक कूटनीति सबल बनाउनेछौं। संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी एक पटकको नेपाली सधैंको नेपाली भन्ने नारालाई मूर्त रूप दिनेछौं। गैर आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्नेछौं। बैंकिङ क्षेत्र, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, बैंकिङ कसूर तथा सजाय ऐनमा समयानुकूल संशोधन गर्नेछौं। विपन्न तथा साना किसानका लागि कर्जा तथा पशुधन कार्यक्रम, साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत सञ्चालन गर्न रकम विनियोजन गरेको छु। बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय कोषमा रहेको रकम हकवालाले दावी गरेको बखत उपलब्ध हुने सुनिश्चित गरी तोकिएको कानूनी प्रक्रियाका आधारमा उत्पादनमूलक कार्यमा परिचालन गर्नेछौं। वाणिज्य बैंक तथा भुक्तानी सम्बन्धी काम गर्ने संस्थाले अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कसँग सम्झौता गर्न सक्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्ट एग्रिगेटर तथा नेशनल पेमेन्ट स्विचलाई प्रभावकारी बनाउनेछौं। पेमेन्ट एग्रिगेटरको नियमनको लागि कानूनी र संस्थागत व्यवस्था गर्नेछौं। सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अभिवृद्धि गर्ने गरी तेस्रो पक्षबाट कर्जाको गुणस्तर मूल्याङ्कन गराउनेछौं। जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई समेत यस कार्यक्रमको लाभग्राहीको रूपमा सहभागी गराउनेछौं। विद्युत खपत बढ़ाउन र प्रदूषण नियन्त्रण गर्न घरायसी प्रयोजनको लागि वाशिङ मशिन, रेफ्रिजरेटर, भ्याक्युम क्लीनर जस्ता विद्युतीय उपकरण समेत हायर पर्चेसमा खरिद बिक्री गर्न सकिने व्यवस्था मिलाउनेछौं। बीमा धितोपत्र तथा सहकारी, नेपाली बीमा कम्पनीबाट जारी हुने बीमाङ्कको कम्तीमा 20% नेपाल पुनर्बीमा कम्पनीबाट गराउनुपर्ने व्यवस्था मिलाउनेछौं। दीर्घकालीन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बीमा कम्पनीबाट हुने व्यवस्था गर्नेछौं। जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था मिलाउनेछौं। लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमाङ्क ₹10,00,000 पुर्याइनेछ। सवारी दुर्घटना कम गर्न सवारी साधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने व्यवस्था गर्नेछौ। दुर्घटना, घातक रोग, ढुवानी लगायतको बीमा अनिवार्य गर्नेछौ। कर्मचारी संचय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोषले संचालन गर्ने सुरक्षण कार्यक्रमको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनी मार्फत गर्ने व्यवस्था मिलाउनेछौं। शहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृति गर्दा अनिवार्य रूपमा बीमा गर्ने व्यवस्था गर्नेछौं। धितोपत्र बजार व्यवस्थापन र कसूर तथा सजाय सम्बन्धी छुट्टै विधेयक संसदमा पेश गर्नेछौं। वित्तीय ट्रस्टीको नियमन गर्न ट्रस्टी विधेयक तर्जुमा गर्नेछौं। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अनुगमन र नियमनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका थप प्रभावकारी बनाउनेछौ। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट शोध भर्ना हुने गरी चक्रीय कोषको रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्यालयलाई निरन्तरता दिइनेछ। सुशासन, स्वार्थको द्वन्द सम्बन्धी कानून तर्जुमा गरी नीतिगत भ्रष्टाचार अन्त्य गर्नेछौं। कसूरजन्य सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायलाई एकीकृत सूचना पद्धतिमा आबद्ध गरी असुल उपर, जफत प्राप्ति तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछौं। निजामती कर्मचारी अस्पतालबाट बहुविशिष्टीकृत सेवा विस्तार गर्न अत्यावश्यक उपकरण जडान र भौतिक संरचना निर्माण गर्नेछौ। हेलो सरकार संयन्त्रलाई सरकार नागरिक संवादको प्लेटफर्मको रूपमा विकास गर्नेछौ। सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गर्नेछौ। राष्ट्रिय परिचय पत्रलाई सार्वजनिक सेवा प्रवाहको आधारभूत परिचय पत्रको रूपमा प्रयोग गर्दै मालपोत, यातायात, राहदानी, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन जस्ता नागरिक सेवासँग सम्बद्ध प्रणालीको सुदृढीकरण गर्नेछौ। बदलिदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क,
ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र छंगदू सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास तथा विशाखापट्टनममा रहेको दूतावासको शाखा खारेज गर्नेछौ। संवैधानिक निकायहरूको कार्य सम्पादन सुदृढ़ गर्न साधन स्रोत सम्पन्न बनाइनेछ। पछिल्लो चार वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब ₹40,000 देखि ₹1,00,000 माथि कायम हुनेछ। नयाँ तलब स्केल सम्बत 2083 साउन 1 गतेदेखि लागू हुनेछ। कानूनी शासन र राष्ट्रिय सुरक्षा न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्नेछौ। विपन्न तथा दूरदराज क्षेत्रका नागरिकका लागि निशुल्क कानूनी सहायता कार्यक्रम सञ्चालन गर्नेछौ। शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई यथाशीघ्र निष्कर्षमा पुर्याइनेछ। राष्ट्रिय सुरक्षा नीति 2075 पुनरावलोकन गर्नेछौ। नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै ₹2 अर्ब विनियोजन गरेको छु। ऐतिहासिक गढ़ी र किल्ला संरक्षण गरी पर्यटनसँग आबद्ध गर्नेछौ। नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड़ दिनेछौ। विधि विज्ञान प्रयोगशाला अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निवृत्त भ्रहण शुरू हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गर्नेछौ। सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक फोर्सको रूपमा विकास गर्नेछौ। कारागारको सुदृढीकरण, क्षमता विस्तार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लगिनेछ। विपद प्रति कार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गर्नेछौ। विपद पश्चातको क्षतिपूर्ति, राहत र पुनर्निर्माणका लागि बीमा लगायतका जोखिम हस्तान्तरणका उपकरणहरूको विस्तार गर्नेछौ। संघ प्रदेश र स्थानीय तहबीचको अधिकार जिम्मेवारी र कार्य सम्पादनको दोहोरोपना हटाउन कार्य विस्तृतिकरणको पुनरावलोकन गर्नेछौ। तीन तहबीच विद्यमान दोहोरो करको विवादलाई क्षेत्राधिकारको स्पष्टता र कानूनी सुधार मार्फत समाधान गर्नेछौ। संघीयता सुदृढीकरण र स्थानीय सेवा सुधारका लागि शासकीय नवप्रवर्तन चुनौती फण्ड स्थापना गर्नेछौ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म माथि उल्लेखित क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयनका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु। आगामी आर्थिक वर्षका लागि कुल खर्च ₹2,124,34 करोड़ विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ ₹1,270,58 करोड़ अर्थात कुल विनियोजनको 59.8%, पूँजीगत तर्फ ₹431,10 करोड़ अर्थात 20.3%, वित्तीय व्यवस्था तर्फ ₹422,64 करोड़ अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढ़ी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट ₹1,405,31 करोड़ र वैदेशिक अनुदानबाट ₹61,74 करोड़ बेहोर्दा ₹657,29 करोड़ न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट ₹247,28 करोड़ परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने ₹410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ। आगामी आर्थिक वर्ष ₹245 अर्ब
89 करोड़ आन्तरिक ऋण को सावा भुक्तानी हुने हुँदा खुद रू 164 अर्ब 11 करोड़ मात्र आन्तरिक ऋण परिचालन हुनेछ। अब नेपालको संविधानको धारा 60 अनुसार वित्तीय हस्तान्तरण सम्बन्धी विवरण पेश गर्दछु। राष्ट्रीय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिश अनुसार आगामी आर्थिक वर्ष 83-84 प्रदेशका लागि रू 61 अर्ब 50 करोड़ र स्थानीय तहका लागि रू 90 अर्ब 20 करोड़ वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छु। प्रदेश र स्थानीय तहमा पूर्वाधार आयोजना कार्यान्वयन गर्ने क्रमशः रू 4 अर्ब 60 करोड़ र रू 8 अर्ब 93 करोड़ समपूरक अनुदान उपलब्ध गराएको छु। साथै प्रदेश र स्थानीय तहमा क्रमशः रू 3 अर्ब 82 करोड़ र रू 9 अर्ब 40 करोड़ विशेष अनुदान छुट्याएको छु। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा क्रमशः रू 39 अर्ब 72 करोड़ र रू 206 अर्ब 8 करोड़ सशर्त अनुदान विनियोजन गरेको छु। प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँडबाट कुल रू 175 अर्ब हस्तान्तरण हुने अनुमान छ। आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड रोयल्टी समेतबाट र वित्तीय हस्तान्तरण गरी प्रदेश र स्थानीय तहमा रू 600 अर्ब भन्दा बढ़ी परिचालन हुने प्रक्षेपण गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म आर्थिक वर्ष 83-84 को राजस्व नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। व्यवसाय मैत्री कर नीति, सरल एवं स्पष्ट कर कानून, स्वैच्छिक कर सहभागिता र चुस्त कर प्रशासनको विकास गरी आर्थिक क्रियाकलाप विस्तार गर्न दिएका उद्देश्य लिएको छु। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा जोड्दै औपचारिक अर्थतन्त्रको विकास गर्ने, स्वचालित प्रविधि मैत्री सदाचारयुक्त र उत्प्रेरित कर प्रशासनको विकास गर्ने, स्वैच्छिक कर सहभागिताको माध्यमबाट राजस्व अभिवृद्धि गर्ने, लागत परिपूरण र तिर्न सक्ने क्षमताको आधारमा गैर कर राजस्व परिचालन गर्ने, लगानी प्रोत्साहन र संरक्षण, सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउन यस्ता सेवाको निर्यातबाट आर्जित आयमा 50% कर छूट दिएको छु। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई कर योग्य आय गणनामा 100% छूट हुने व्यवस्था मिलाएको छु। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क डोमेस्टिक प्रोडक्ट प्रमोशन फी लगाएको छु। नाफा नकमाउने गरी स्थापना भएका मित्र राष्ट्रको पूर्ण स्वामित्वका विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था गरेको छु। महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने व्यवस्था मिलाएको छु। परिवर्तित सन्दर्भमा दक्षिण एशियाली व्यापार सम्झौता साफ्टा को संवेदनशील सूचीलाई पुनरावलोकन गर्नेछौ। स्वैच्छिक अनुपालन र करको दायरा विस्तार, दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउ पुर्याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने व्यवस्था गरेको छु। अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छु। इलेक्ट्रिक सवारी साधनमा पीक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था गरेको छु। यस्ता सवारी साधनको स्वदेशमा उत्पादन, चार्जिङ स्टेशन निर्माण, ब्याट्रीको व्यवस्थापनका लागि पैठारू बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छु। क्लीन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी, नेपाली ब्राण्डका मदिराको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्पिरिट उत्पादन तथा म्याचुरेशन कार्यलाई प्रोत्साहित गरिनेछ। आगामी आर्थिक वर्षदेखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रूपमा दर्ता गरी अन्त शुल्कको दायरामा ल्याउने व्यवस्था मिलाएको छु। सुरोटमा करिब 10% र मदिरा तथा बियरमा लाग्ने अन्त शुल्कमा वृद्धि गरेको छु। गैर कर राजस्व परिचालनलाई प्रभावकारी बनाउन छापा कानून ल्याउनेछौं। राजस्व प्रशासनमा आधुनिकीकरण, राजस्व अनुसन्धान विभाग खारेज गरी यसले गर्दै आएका कार्य विषयगत निकाय मार्फत सम्पादन हुने व्यवस्था मिलाउनेछौ। वार्षिक रू 10 करोड़ भन्दा माथि कारोबार गरी विद्युतीय बिजक जारी गर्ने सबै व्यवसायलाई
अनिवार्य रूपमा केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गर्नेछौं। साना व्यवसायीलाई विद्युतीय माध्यमबाट भुक्तानी लिन प्रोत्साहन गर्नेछौं। कर परीक्षण गर्नुपर्ने अवधि 3 वर्ष कायम गरेको छु। जोखिममा आधारित कर अनुसन्धान तथा परीक्षणका लागि कृत्रिम बुद्धिमत्ता सहितको ई असेसमेन्ट पद्धतिको विकास गर्नेछौं। डिजिटल अन्तशुल्क टिकटको शुरूआत गर्ने व्यवस्था मिलाएको छु। अन्तशुल्क चुहावट नियन्त्रण गर्न विद्युतीय ट्र्याक एण्ड ट्रेस प्रणालीको शुरूआत गर्नेछौ। भौतिक नियन्त्रणमा आधारित अन्तशुल्क प्रशासनलाई जोखिमको आधारमा क्रमशः स्वयं निष्कासन प्रणालीमा रूपान्तरण गर्ने व्यवस्था मिलाइनेछ। पेपरलेस, फेसलेस र कन्ट्याक्टलेस राजस्व प्रशासनको विकास गर्नेछौ। कर विवरण बुझाउने, भुक्तानी गर्ने, फिर्ता लिने लगायतका सेवाहरू स्वचालित रूपमा प्रवाह हुने व्यवस्था मिलाउनेछौ। कर्मचारीको मनोबल उच्च बनाई राजस्व परिचालन वृद्धि गर्न राजस्व प्रशासनमा कार्य सम्पादन सूचकका आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। एक ठाउँबाट अर्को ठाउँमा वस्तु ढुवानी गर्दा एक भन्दा बढ़ी स्थानीय तहमा लगाइने गरेको निकासी कवाड़ी लगायत बहुकर लिन पाइने छैन। प्रदेश प्रदेश र स्थानीय तहका कर भुक्तानी गर्दा स्थायी लेखा नम्बर खुलाउनु पर्ने व्यवस्था गर्नेछौं। असल व्यवसायीको सम्मान एवं व्यापार सहजीकरणको लागि अथोराइज बिजनेस पर्सनको पहिचान सहित भन्सारमा ब्लू लेन मार्फत जाँच पास गर्ने व्यवस्था मिलाउनेछौ। कारोबार मूल्यमा आधारित अनलाइन भन्सार जाँच पास प्रणालीलाई थप सुदृढ पारदर्शी र यथार्थपरक बनाउनेछौ। भन्सार जाँच पास पछिको परीक्षण कार्यालयको पुनर्संरचना गर्नेछौ। स्थल मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको सहजीकरणका लागि सबै मूल भन्सार कार्यालयमा सवारी साधनको अस्थायी पैठारी घोषणा गर्ने र शुल्कको भुक्तानी अनलाइनबाट हुने व्यवस्था मिलाइसकेको छु। वैवाहिक पर्यटनलाई प्रोत्साहन गर्न विवाह प्रयोजनका लागि ल्याउने सामान घोषणा, धरौटी लिने र विवाह सकेर फर्कदा धरौटी फिर्ता दिने व्यवस्थालाई स्वचालित बनाउनेछौ। पर्यटकलाई कानून बमोजिम तोकिएको सीमाभित्र परिवर्तीय विदेशी मुद्रा ल्याउन पाउने सरल व्यवस्था गर्नेछौ। प्रविधि मैत्री निगरानी र संयुक्त रूपमा बजार अनुगमनबाट सीमावर्ती क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण गर्नेछौं। अन्तर्देशीय भन्सार प्रशासनसँग माल वस्तु आइपुग्नु अगावै सूचना आदान प्रदान गर्ने सम्झौता थप विस्तार गर्नेछौं। कर सहुलियत, छूट तथा सुविधा। नेपालभित्र कृत्रिम हात खुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छूट दिएको छु। आवासीय भवनको बीमा बापत अधिकतम 10,000 रूपियाँसम्म आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने व्यवस्था मिलाएको छु। विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घर जग्गा रजिस्ट्रेशनको लागि तोकिएको सरकारी मूल्यांकन सम्मको रकममा पूँजीगत लाभ कर नलाग्ने व्यवस्था गरेको छु। कृषि प्रशोधन उद्योगमा पहिलो 10 वर्षको आयकर पूर्ण रूपमा छूट र कोल्ड स्टोर, प्याकेजिङ तथा टेस्टिङ ल्याब सहितका मेसिनरी उपकरणको आयातमा लाग्ने मूल्य अभिवृद्धि कर छूट हुने व्यवस्था मिलाएको छु। कर परिपालना गर्ने करदातालाई उच्च सम्मान, सुविधा र कार्यप्रणालीमा सरलीकरण गरिनेछ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वर्ष 2081-82 को यथार्थ खर्च, चालू आर्थिक वर्ष 2082-83 को संशोधित अनुमान र आगामी आर्थिक वर्ष 2083-84 को स्रोत सहितको व्यय अनुमान यसै साथ पेश गरेको छु। अनुमानित आय व्ययको विवरण अनुसूचीमा उल्लेख गरेको छु। दात्री राष्ट्र र निकायबाट प्राप्त हुने प्राविधिक सहायता र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट परिचालन हुने सहायता सम्बन्धी विवरण समेत यसै साथ पेश गरेको छु। अन्त्यमा, यो बजेट राज्य सञ्चालनको नयाँ सोच र संकल्प, आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको राजनीतिक करार कार्यान्वयनको प्रारम्भ बिन्दु हो। सुशासन, मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत यो बजेटले राज्यको भूमिकालाई नियन्त्रक र नियामक मात्र होइन अवसरको सर्जक संस्थाका रूपमा पुनः परिभाषित गर्न खोजेको छ। यो बजेटले
ऊर्जा कृषि वन उद्योग पर्यटन सूचना प्रविधि र मानव पूँजीलाई आगामी दशकको आर्थिक समृद्धिका संवाहक क्षेत्रका रूपमा अघि बढ़ाई अर्थतन्त्रमा संरचनात्मक सुधारको नयाँ चरण प्रारम्भ गरेको छ। यस बजेट मार्फत राजकाजमा थिति बसाल्ने निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्ने सार्वजनिक सेवा प्रवाह संयन्त्रलाई प्रविधि अनुकूल र जवाफदेही बनाउने तथा उत्पादन नवप्रवर्तन र उद्यमशीलतामा आधारित नयाँ आर्थिक सुचक्र प्रारम्भ गर्ने आधार तयार गरिएको छ। कर प्रणालीलाई सरल न्यायोचित र उत्पादनमुखी बनाइएको छ। सार्वजनिक खर्चलाई मितव्ययी र परिणाममुखी बनाइएको छ। सुधार र रूपान्तरणका यी कार्यक्रमहरूको प्रभाव स्वरूप आगामी आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित रहने विश्वास लिएको छु। बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ। सुशासन सदाचार र समन्यायिक समृद्धिमा केन्द्रित यिनै कार्यक्रमहरूको इमानदारीपूर्ण कार्यान्वयनबाट नै नेपाललाई आगामी 5 वर्षभित्र सुशासित समुन्नत र स्वाभिमानी राष्ट्रमा रूपान्तरित गर्दै 16 योजना र दिगो विकासका अधिकांश लक्ष्यहरू हासिल हुने विश्वास लिएको छु। बजेट तर्जुमा गर्दा मार्गदर्शन गर्नुहुने सम्माननीय राष्ट्रपति सम्माननीय प्रधानमन्त्री सम्माननीय सभामुख सम्माननीय अध्यक्ष र राजनीतिक दलका नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। बजेट निर्माणका क्रममा रचनात्मक सुझाव तथ्यपरक विश्लेषण र सहकार्यात्मक सहयोग प्रदान गर्नुहुने माननीय सांसदहरू निजी क्षेत्र श्रमिक किसान युवा विकास साझेदार राष्ट्र सेवक कर्मचारी विज्ञ समुदाय संचार जगत तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक आभार व्यक्त गर्दछु। राष्ट्र निर्माण सरकारको मात्र दायित्व होइन, यो राज्य निजी क्षेत्र र नागरिक समाजबीचको समान संकल्प सामूहिक अठोट साझा प्रयत्न र समष्टि अभियान हो भन्ने विश्वास लिएको छु। बजेट केवल आंकिक विवरणको प्राविधिक प्रस्तुति होइन, न त यो अर्थ राजनीतिक दस्तावेज मात्रै पनि हो। यो त जनताले दिलैदेखि पत्याएर अनि भित्रैबाट भरोसा राखेर शासकीय जिम्मेवारी सुम्पेको सरकारले मुलुकलाई सुधार्न र सतार्न बनाउने विकासको बाटोको भरपर्दो नक्सा हो। यो दस्तावेज नागरिकको मनसँग जोड़िन सकेन भने यसका अक्षर र अंक जतिसुकै सही भए पनि ती निर्जीव रहन्छन्। नागरिकहरूको सद्भाव समर्थन र सहयोग सरकारको अविनाशी पूँजी हो, जसको बचाउ र बढ़ोत्तरी गर्नेतर्फ यो सरकार सदा कृत संकल्पित रहनेछ। प्रस्तुत बजेटले अगुवाई गर्न लागेको राष्ट्र निर्माणको यात्रामा सबै राजनीतिक दल निजी क्षेत्र श्रमिक किसान युवा उद्यमी प्रवासी नेपाली तथा सम्पूर्ण नागरिकलाई शिष्ट संवाद सहकार्य सार्थक सहभागिता र राष्ट्रिय एकताको साझा भावना सहित साथ दिन हार्दिक अपील गर्दछु। धन्यवाद।

0: वरिष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार
2: खबर राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र यो भूमिका अपेक्षा पूरा नहुने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टोली खेल्ने आज भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधार सहित राज्य सत्ताको चरित्र राजनीतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो।

0: रेलवे आन्दोलनको उत्पन्न विषम परिस्थितिपछि प्राथमिक सभा चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको उल्लेख गर्दै उहाँले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढ़ाउने निर्णय गरेको बताउनुभयो। गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिएको छ। संयुक्त मञ्च टोलीखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री नरेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुभयो, तर विशेष समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नुभयो। गणतन्त्र दिवसको अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोडिएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण समारोहमा सहभागी हुनुभएन। पहिलो संविधान सभाबाट 2059 जेठ 15 गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। गणतन्त्र स्थापनाको 18 वर्ष पूरा भएको छ। गणतन्त्र दिवसका अवसरमा आज सार्वजनिक विदा छ। आज सगरमाथा दिवस। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको सम्झनामा आज विभिन्न कार्यक्रम गरिएको छ। सन् 1953 मे 29 तारीकमा न्यूजील्याण्डका पर्वतारोही एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। सगरमाथा सफल आरोहणको 73 वर्ष पुग्दा सगरमाथा आरोहणमा विश्वकै आकर्षण बढ़दै गएको छ। सगरमाथा आरोहणमा आकर्षण बढ़दै गएसँगै यसको संरक्षण आरोहण चुनौती पनि देखिएका छन्। सगरमाथामा फोहोर थुप्रिँदो छ। साथी सञ्जना महर्जनले सगरमाथा आरोहणमा आकर्षण र चुनौतीबारे सगरमाथा आरोही तथा नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्ष मुन्ना ज्ञानु शेर्पासँग कुराकानी गर्नुभएको छ।
1: सगरमाथा आरोहणमा नेपाल लगायत विश्वको पर्वतारोह क्षेत्रमा रहेको मानिसहरू बढ्नु नेपालको लागि एकदमै राम्रो सुनौलो अवसर पनि हो। तर चुनौती भनेको प्राकृतिक रूपमा बढ्दो तापक्रम क्लाइमेट चेन्जको इस्युले गर्दाखेरि भनेको समयमा समित नहुनु एटेम्प गरेको समित डेटमा पनि कतिपय स्नोफलको कारणले कतिपय हावाको कारणले गर्दा उदेको कारणले नहुने कारणहरू पनि त्यतिकै बढ्दो छ। र चुनौती जति मानिसहरूको आकर्षण गर्छ उति नै धेरै म्यानेजमेन्टको चुनौतीहरू पनि बढ्दो छ।
2: आधार शिविरमा चाहिँ उधार टोली चाहिँ जुन सहायता तैनात गर्नुपर्ने थियो तत्काल रेस्क्यूको लागि, त्यसको लागि चाहिँ के कठिनाइ छ र कस्तो खालको व्यवस्था हुनु जरुरी छ?
1: आजको दिनसम्म भन्ने भने सगरमाथा क्षेत्र र कुनै पनि नेपालीमा रेस्क्यू टिमको अग्रिम व्यवस्थापन गर्ने र भएको छैन। र जतिखेर इमर्जेन्सी सिचुएसन आउँछ तत्कालीन अवस्थामा जो पर्वतारोहण क्षेत्रमा लागेको छ, जुन हिमालमा पर्वतारोहण छ त्यही क्षेत्रमा भएको पर्वतारोहणहरूलाई बन्दोबस्त गरेर रेस्क्यू गर्ने कल्चर छ, त्यो पनि आगामी दिनहरूमा त्यसलाई व्यवस्थापन गर्ने ठूलो चुनौतीको
2: व्यवस्थापन गर्ने जिम्मेवारी चाहिँ कसको हो त?
1: हरेक राज्य पक्ष र प्राइभेट सेक्टर विज्ञ टोलीको सबै संयुक्त रूपमा एउटा रेस्क्यू टिम बनायो भने चाहिँ
2: कस्ता खालका नीतिगत सुधारहरूको चाहिँ अपेक्षा गर्नुभएको छ?
1: उदाहरणको लागि सगरमाथाको प्रत्येक एउटा टिममा $4,000 चाहिँ गार्बेज डिपोजिटको नाममा रहन्छ। पर्वतारोहण सकिसकेपछि त्यसमा सगरमाथा पोल्युसन कमिटी SPCCले क्लिन चिट दिन्छ, जसले चाहिँ सगरमाथामा फोहोर गरेको छैन भन्ने अत राख्छ। र सरकारी तहबाट खटेको लेभन अफिसर भनिन्छ, अहिले भनिन्छ, जसले चाहिँ निगरानी गर्छ र एउटा टिमको तर्फबाट ग्रुप लिडर पनि हुन्छ। हरेक जिम्मेवारी ठाउँबाट जिम्मेवारी मानिसहरू हुन्छ, उहाँहरूको एउटा क्लिन चिट प्रसाद छ, त्यो गाइड डिग्री पनि रिटर्न हुन्छ। त्यो खालको मिटिङले चाहिँ सगरमाथामा फोहोर छैन भन्ने बुझिन्छ जुन चाहिँ पेपरबाट, तर रियालिटीमा सगरमाथामा फोहोर छ। तर त्यो नीतिलाई परिवर्तन गरेर गार्बेज डिपोजिट होइन कि गार्बेज फीको रूपमा परिवर्तन गरेर गार्बेज फीको छ, त्यसले चाहिँ सगरमाथामा क्षेत्रमा काम गर्ने कामदारहरूलाई फोहोर पर केजीको दरले किन्ने खालको वातावरणको नीति निर्माण भयो भने सगरमाथामा एक वर्षमा त भन्न सकिँदैन र कम्तीमा पनि 3 वर्षदेखि 5 वर्षसम्म सगरमाथामा फोहोर रहँदैन, त्यो पैसामा परिवर्तन हुन्छ र रियालिटीमा सगरमाथा सफा रहनुहुन्छ।
2: यसमा चाहिँ सबैको कस्तो खालको सहकार्य चाहिँ देख्नुहुन्छ?
1: यसमा नीतिगत सुधार हुनु नम्बर वान र सम्बन्धित क्षेत्रमा काम गर्ने कामदार र व्यवसायको रूपका भाका चाहिँ यो सगरमाथा सरसफाईको कुरा एउटा व्यवहारिक रूपमा रिजल्ट देखिने गरी पनि यो कार्यलाई अगाडि बढाउन सकिन्छ। नीतिगत कार्यक्रममा अहिलेको सरकारले नीतिगत कार्यक्रममा थुप्रै पर्यटन भन्ने शब्द र पर्यटनमा थुप्रै चाहेको क्षेत्रहरू देखाएको छ र आगामी दिनमा पर्यटन क्षेत्रमा लगानी पनि बढ्ने देखिन्छ र सगरमाथाको सरसफाइको कुरा होस्, वैश्विक व्यवस्थापनको कुरा होस्, सबै कुराले अहिलेको सरकारले चाहिँ रिजल्ट देख्ने गरी काम गर्छ भन्ने म पूर्ण विश्वास गर्छु।
0: उहाँ हुनुहुन्थ्यो सगरमाथाहरू तथा नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्ष निर्मय ज्ञानी सरिता। फेरि पनि खबरको सिलसिला, सरकारले देशभरबाट 14 उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। आज राष्ट्रपति भवनसित निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले दिनै 2,00,000 रूपियाँ पुरस्कारसहित उत्कृष्ट 14 किसानलाई सम्मान गर्नुभएको हो। सम्मानित हुने किसानहरू प्रवेशगत रूपमा देशभरबाट सम्मान गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेसामा थप ऊर्जा उत्साह र मनोबल बढ़ाएको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यको योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल, बानेश्वर, गमल र ओम अस्पतालमा।
4: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घरोगबाट पीड़ित हुनुहुन्छ?
3: यस्तो समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
4: हाम्रा सेवाहरू:
3: ओपीडी सेवा,
4: विशेषज्ञ ओपीडी सेवा,
3: निशुल्क औषधि वितरण,
4: सशुल्क फार्मेसी सेवा,
3: फिजियोथेरापी सेवा,
4: अकुपंचर सेवा,
3: योग परामर्श सेवा,
4: क्रियाकल्प सेवा,
3: पूर्व कर्म पञ्चकर्म सेवा,
4: छार सूत्र सेवा,
3: जलौका सेवा,
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
4: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696, 98-514-24063।
5: हर घर ये था एशिया, हर घर में प्रकट ये थी राम, बन्य साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार शुक्रवार राति 8 बजे मात्र विश्वम को सुनाने के लिए।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। आज दिउँसो कोशी र बागमती प्रदेशको तराई भागमा थोरै ठाउँमा हुने गर्जले चट्याङसहित पानी परेको छ। सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भागको एक दुई ठाउँमा ठूलो पानी परेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको तराई र पहाड़ी भागमा थोरै ठाउँमा हावाहुरी पनि चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम विज्ञान अनुसार आज राति कुनै कुनै ठाउँमा ठूलो वर्षा तथा असिनासहित पानी पर्ने सम्भावना छ। साथै राति तराई र पहाड़ी क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना पनि छ। हिजो बेलुका र गैराति पनि काठमाडौँ उपत्यकासहित केही ठाउँमा ठूलो पानी परेको थियो। थोरै ठाउँमा हावाहुरी पनि चलेको थियो। भोलि देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, सुदूरपश्चिम, मधेश प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। देशका तराई र पहाड़ी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। पछि आइतबार बेलुकादेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदको अनुमान छ।
6: कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बस्दै आएका 602 जना नेपाली नागरिकको जरिवाना
0: सालाना शुल्क निर्णय गरेको छ। थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिवाना निर्णय गरेको हो। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समय अवधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वान वे ट्राभल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकेको जनाएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ, जरिवाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ।
6: नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच पार्टी समायोजन भएको छ। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री रविराम परियारले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा सहमतिका सात बुदा उल्लेख छन्। दुवै पक्ष बीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढ़ाउने सहमति भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा आज भएको कार्यक्रममा दुई पार्टी बीच एकताको सहमति भएको घोषणा समेत गर्नुभएको छ।
0: अधिकार तथा शान्ति समाजले गणतन्त्र दिवसको अवसरमा सरकार, संसद र न्यायालयको ध्यान आकर्षण गराउँदै आज काठमाडौँमा प्रदर्शन गरेको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि समाजले राज्यका तीनवटै प्रमुख अंगलाई खबरदारी गरेको हो। समाजकी सभापति रेणुका पौडेलले विगतका सरकार असफल हुनुका कारणबाट पाठ सिक्दै वर्तमान सरकारलाई सजग रहन आग्रह गर्नुभयो।
6: खबर अमेरिकी उपराष्ट्रपति जेडे भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको छ। यद्यपि उपराष्ट्रपति भान्सले युद्ध बारे सम्झौता हुनु अघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको बताउनु भएको बीबीसीले जनाएको छ। सम्झौतामा युद्ध विराम 60 दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यका बारेमा वार्ता शुरू गर्ने उल्लेख छ। यसअघि हिजो अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एक खाले ढाँचामा सहमति भएको बताएका बीबीसीले जनाएको छ। तर यसबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले स्वीकृति दिइसकेका छैनन्। इरानी अधिकारी संचार संस्था तस्मिनले यो सम्झौतालाई अन्तिम रूप नदिएको वा पुष्टि नभएको भनेर लेखेको छ। अमेरिकी राष्ट्रपति भान्सले अहिलेसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो। गएको अप्रेल महिनाको शुरूमा युद्ध विराममा सहमति भएको थियो र त्यसबेलादेखि अमेरिका र इरानले दीर्घकालीन शान्ति सम्झौताको लागि वार्ता गरिरहेका छन्। यसैबीच अमेरिका र इरानले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई प्रभावित गरेको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्य पूर्वमा तनाव कायम छ।
0: अब खेल खबर। सरकारले आउँदो आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि 4.3 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर सोनी माग्लेले आज बजेट प्रस्तुत गर्दै खेलकुद क्षेत्रका लागि 4.3 अर्ब रूपियाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।
6: काभा मेला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानको लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको खबरहरूमा आज भएको खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-23 र चौथो सेट 25-22 जित्यो। नेपालले तेस्रो सेट 25-15 जित्यो। यो सँगै भारतले तेस्रो स्थानमा रहेर काँस्य पदक जितेको छ। नेपाल चौथो स्थानमा रह्यो। घरेलु मैदानमा आयोजना भएका पछिल्ला तीन प्रतियोगितामा नेपाल पहिलो पटक पदक लिनु भएको हो। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो।
0: र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल न्यू चण्डीगढमा बेलुका 8:15 शुरू हुनेछ। इलिमिनेटर खेलमा राजस्थानले सनराइजर्स हैदराबादलाई 47 रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। त्यस्तै पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीले गुजरातलाई 92 रनले हराउँदै फाइनलमा पुगिसकेको छ। पहिलो क्वालिफायरमा पराजित गुजरातले आज दोस्रो क्वालिफायर खेल्न लागेको हो। आजको विजेताले उपाधिका लागि साबिक विजेता आरसीबीसँग खेल्नेछ। फाइनल खेल पर्सि आइतबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हुनेछ।
4: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
0: आउँदो आर्थिक वर्षका लागि 21 अर्ब 24 अर्ब बराबरको बजेट सार्वजनिक, 10 लाख रुपियाँ सम्मको व्यक्तिगत आमदानी कर छुट, 31 सरकारी निकाय खारेज र 18 वटाको पुनः संरचना गरिने,
4: बजेट मार्फत 360 वस्तुको अन्त शुल्क खारेज, औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घट्यो, कर्मचारीको तलब बढ़्यो, सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रेलिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने घोषणा,
0: गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम, सगरमाथामा सफल आरोहणको 73 वर्ष, आकर्षण वर्षण व्यवस्थापन चुनौतीपूर्ण,
4: विधानसंघको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई,
0: भारतीय भलिबल च्याम्पियनसिप नेपाल चुनौतो, आइपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान र गुजरात खेल्दै।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास पाटागाई र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी।

श्रोता अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन तामाङ भाषामा कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

लसो पूजाले नानाङ दगु तिनी हिं चुरङ जम्मु लिङ्गे चिबमुला तुरी लानन आजबा ताम गादिसे प्लिङमा मुला चु जम्मु लिङ्गरी यांसे सेमरी सन्दुष्ट लसी चिखम्बा आरे तिनी चुरङ जम्मु लिङ्गरी ज्याबल लसी चिबारी यंगा स्पांदी यंगबरी ज्याबल लसी चोबारी सेमला सन्दोकला लागिनी परमेश्वर वचन यांसे यंगा लोपमुला हे बन्दा नाचा यम सञ्जुगे गोर्गी वाई

0: बाबु मैं ना मेरे तो हाथ खुटा अरुणा सा झुमझुम कर सु इनासी हैरान बनायो मेरे पनी क्योंकि हो क्यों के खाई ये एक बार को जिंदगी पनी दुख दुख का बिताऊं पनी उपचार का तो गराउने होला
1: ये दीदी मलाई पनि गैस्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नु पर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त आउनुहोस् दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षवर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843849852 9824417 18 9843449096 र 9861323472 आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
2: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने भयो आज
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु उत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
4: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन क्षेत्रमा
5: हुन्डाका विशेषताहरू
6: जापानिज उच्च प्रविधिबाट उत्पादित
5: उत्कृष्ट माइलेज
6: राम्रो रिसेल मूल्य
5: टिकाउ र भरपर्दो
6: अफरोडका लागि पनि उपयुक्त
5: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
6: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी
5: हाम्रा सेवाहरू
6: ओखलढुङ्गा र खोटाङको डिक्चल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
5: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
6: एक्सपेन्सको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
5: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
6: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुजाङ ओखलढुङ्गा
5: सम्पर्क नम्बर 0375902222 9852888002 र 9842803000

0: नमस्कार पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सरुवा सामयिक स्टेट बसमा 2 MHz देशका विभिन्न भाग र www.suruwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सरकारले ल्यायो 21 खर्ब 24 अर्बको बजेट, कर्मचारीको तलब बढ़्यो, शिक्षामा 2 खर्ब 18 अर्ब बजेट, खेलकुद क्षेत्रलाई 4 अर्ब 3 करोड बजेट विनियोजन, सुरत र मदिरामा 10% बढ़्यो कर, श्रम तथा रोजगार क्षेत्रमा 3 अर्ब 63 करोड बजेट विनियोजन, सुलुखुलुमा कृषि कर्जा र व्यवसायका चुनौती बारे अन्तर क्रिया सम्पन्न, सगरमाथामा 1008 जनाको सफल आरोहण, सरकारले 5 वर्षभित्र 100% नागरिकलाई स्वच्छ खाने पानी उपलब्ध गराउने, सगरमाथा चुन्ने सबैभन्दा कान्छा नेपाली आरोही बने सोलुका छिरिङ पासन, प्रभात फेरी र औपचारिक कार्यक्रम सहित सगरमाथा दिवस मनाइयो, उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टी बीच एकता, कानूनविदले ओलीलाई देखाए मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध सर्वोच्च जाने आधार, हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रस्तुति, एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका र इरान कोलम्बियामा 2 समूहबीच हिंसात्मक झडप हुँदा 52 जनाको ज्यान गयो, र गाबा महिला भलिबल च्याम्पियनशीपको उपाधि इरानलाई।
1: ए बाबु नौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो, युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी अरू सँगै जाउँ।
3: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98434986652, 98247718, 98443049696 र 98613314. आमजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 का लागि 21 खर्ब 24 अर्ब 34 करोड रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त सदनमा आउँदो आर्थिक बजेटको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णी मुवागले यो जानकारी दिनुभएको हो। बजेट चालू खर्चतर्फ 12 खर्ब 70 अर्ब 58 करोड र पुँजीगत खर्चतर्फ 10 खर्ब रूपियाँ विनियोजन गरिएको छ। यस्तै वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 24 करोड रूपियाँ विनियोजन गरिएको छ। सरकारले कर्मचारीको तलब 21% बढ़ेको घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शुरू तलब स्केलमा 10% प्रोत्साहन भत्ता 10% र महँगी भत्तालाई निरन्तरता दिने घोषणा गर्नुभएको हो। अर्थमन्त्री वाग्लेका अनुसार बजेट भाषण मार्फत न्यूनतम तलब 40,000 देखि अधिकतम तलब 1,00,000 रूपियाँ भन्दा धेरै कायम भएको छ। विगत 4 वर्षदेखि कर्मचारीको तलब बढ़न नसकेको र यसबीचमा महँगी 17.3% बढ़ेको उहाँले बताउनुभयो। यसैबीच सरकारले शिक्षा क्षेत्रका लागि 2,18,30,00,000,00,000 बजेट विनियोजन गरेको छ, जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो। भौतिक र शहरी विकास पूर्वाधारका लागि 2,68,00,000,00,000 बजेट विनियोजन गरिएको छ। यस्तै सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि 4,03,00,00,000,00,000 बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराउनुभयो। सरकारले चुरोट र मदिरामा 10% कर बढ़ाएको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट भाषण गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले यस्तो जानकारी दिनुभयो। अर्थमन्त्री वाग्ले भने चुरोट र मदिरामा 10% अन्त शुल्क वृद्धि गरिएको छ। यस्तै सरकारी श्रम तथा रोजगार क्षेत्रमा 3,63,00,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक बजेटको

0: डाक्टर सोनी मुवाजीले श्रम तथा रोजगार क्षेत्रका लागि 3.68 अर्ब रूपियाँ बजेट विनियोजन गरेको जानकारी गराउनु भएको छ। रिभर्स प्रवासनलाई प्रोत्साहन गर्दै डिप्रेसनलाई उपभोग गर्दै डिप्रेसनलाई उपभोगबाट
1: दुवै सदनको संयुक्त बैठकको
0: उत्पादन शिल्प योजनाका रूपान्तरण गर्दै डिप्रेसन लगानी निदानको संचालन गरिने बताउनु भएको छ।
1: संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 को नियम 5 बमोजिम माननीय अर्थमन्त्री डाक्टर सोनी मुवागलेलाई आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्न अनुमति दिन्छु।

अर्थमन्त्री डाक्टर स्वर्ण वाग्लेले शुक्रबार संघीय संसदमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कोशी प्रदेशको पूर्वाधार ऊर्जा र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउनु भएको छ। बजेटमा कोशी करिडोर निर्माणदेखि ठूला जल विद्युत आयोजना र खेलकुद संरचना निर्माणसम्मका महत्वाकांक्षी योजनाहरू समेटिएका छन्। बजेटमा कोशी करिडोरको निर्माण कार्यलाई तीव्रता दिने घोषणा गरिएको छ। यस्तै आर्थिक वर्षभित्र उक्त करिडोरको 15 किलोमिटर खण्ड कालोपत्र गरिने अर्थमन्त्रीले बताउनुभयो। यस्तै भारतसँग जोड्ने गोथनहा विराटनगर रेलमार्ग निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ। कोशी प्रदेशलाई ऊर्जाको केन्द्रका रूपमा विकास गर्न सरकारले अरू नदीमा आधारित आयोजनाहरूलाई प्राथमिकता दिएको छ। अर्ध जलचाय युक्त माथिल्लो अरूण जलविद्युत आयोजनाका लागि स्रोत सुनिश्चित गरिने बजेटमा उल्लेख छ। यसका साथै अरू 4 जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गरिने र निर्माणाधीन अरू 3 तथा तल्लो अरू आयोजनाका विकासका लागि सरकारले सहजीकरण गर्ने नीति लिएको छ। शहरी व्यवस्थातर्फ प्रमुख शहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन खानेपानी तथा ढल व्यवस्थापनका कार्यक्रमहरू ल्याइएका छन्। विशेष गरी सङ्खुवा सभाको खाँदबारीमा ढल प्रशोधन केन्द्र निर्माण गरिने भएको छ। यस्तै झापाको मेची नगरमा विपन्न तथा लक्षित वर्गका लागि 100 आवास भवन निर्माण गरिने घोषणा गरिएको छ। कोशी प्रदेशमा खेलकुदको विकासका लागि ठूला पूर्वधारहरूका योजनाहरू अगाडि सारिएका छन्। विराटनगरमा 2000 वर्ष क्षमताको इन्डोर मल्टीपर्पोज स्टेडियम निर्माण गरिने भएको छ। सोलु खुम्बुमा कृषि कर्जामा ब्याज अनुदान परिचालन तथा जिल्ला स्तरका एग्रोभेट एवं विश्वादी व्यवसायीहरूसँगको विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र सोलु खुम्बुको आयोजनामा शुक्रबार आयोजित उक्त कार्यक्रममा जिल्लाभरको एग्रोभेट तथा विश्वादी व्यवसायीहरूको मुख्य सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य कृषि क्षेत्रमा वित्तीय पहुँच बढ़ाउनु र व्यवसायीहरूले भोग्नु परेका समस्याहरूको समाधान खोज्नु रहेको थियो। अन्तर्क्रियाका क्रममा सहभागी व्यवसायीहरूले कृषि कर्जा प्राप्त गर्ने प्रक्रियामा भोग्नु परेका विभिन्न व्यावहारिक समस्या र चुनौतीहरू खुलेर राखेका थिए। उनीहरूले विशेष गरी बैंकहरू मार्फत हुने कर्जा प्रभावमा ढिला सुस्ती चरको ब्याज चर तथा झन्झटिलो र प्रक्रियागत जटिलताका कारण वास्तविक कृषक र व्यवसायी मारमा परेको गुनासो राखेका छन्। व्यवसायीहरूबाट उठेका यस्ता गम्भीर प्रश्न जिज्ञासा र अनुभवहरूका सम्बन्धमा कार्यक्रममा उपस्थित सम्बन्धित बैंकका प्रतिनिधिहरूका साथै कृषि ज्ञान केन्द्रका प्रमुख तथा प्रतिनिधिहरूले स्पष्ट पारेका छन्। उनीहरूले प्रक्रियागत सुधार गर्दै आगामी दिनमा कर्जा प्रभावलाई अझ सरल र सहज बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले जिल्लाको कृषि क्षेत्रमा विकासका लागि कृषि कर्जा र अनुदानको सही सदुपयोग हुनुपर्नेमा जोड़ दिनुभएको छ। जिल्लाको समग्र र आर्थिक विकास र आत्मनिर्भरताका लागि यस्ता अन्तर्क्रिया कार्यक्रमहरूले नीतिगत तह र तल्लो तहका व्यवसायीहरूबीचको दूरी कम गर्ने प्रमुख निरौलाको भनाइ छ। यसै गरी कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवाले मन्त्रालय मार्फत कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको कानूनी तथा व्यावहारिक व्यवस्थाबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो। उहाँले बैंक मार्फत लगानी हुने कृषि कर्जामा मन्त्रालयले 6% ब्याज अनुदान उपलब्ध, कृषि कर्जाको ब्याज दर 6% भन्दा कम भएको खण्डमा सोही कायम भएको ब्याज दर अनुसार नै अनुदान प्रदान गरिने स्पष्ट पार्नुभएको छ। यसका साथै तिरुवाले वित्तीय संस्था मार्फत प्रभाव हुने कृषि कर्जामा 7% र सहकारी संस्थाहरू मार्फत लगानी हुने कर्जामा कृषकले 8% ब्याज अनुदान पाउन सक्ने कानूनी व्यवस्था रहेको भन्दै यस अवसरको पूर्ण सदुपयोग गर्न व्यवसायी तथा कृषकहरूलाई आह्वान गर्नुभयो। विश्वको सर्वोच्च शिखर सगरमाथामा यस वर्षको वसन्तकालीन आरोहण सिजनमा नयाँ इतिहास रचिएको छ। पर्यटन विभागका अनुसार यस सिजनमा कुल 1008 आरोहीहरूले सगरमाथाको सफल आरोहण गरेका छन्, जुन हालसम्मकै उच्च संख्या हो। यसअघि सगरमाथामा एकै सिजनमा करिब 900 जनाले मात्र सफल आरोहण गरेको रेकर्ड छ। पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले

कटक सगरमाथ आरोहणमा नयाँ कीर्तिमान कायम भएको जानकारी दिनुभयो। वहाँका अनुसार यस वर्ष सगरमाथ आरोहणका लागि दिएको अनुमति संख्या संकलन भएको सलामी दस्तुर तथा आरोहण दलको सहभागिताको हिसाबले समेत अभूतपूर्व रेकर्ड बनेको छ। विभागीय सिजनका लागि 496 जनालाई सगरमाथ आरोहणको अनुमति जारी गरेको वहाँले बताउनुभयो। सगरमाथको आधार शिविरमा स्थापना गरिएको स्थायी कार्यालयका संयोजक हिमलाल गौतमले शुक्रबार बिहानसम्म 1800 जनाले सफलतापूर्वक शिखरमा पाइला टेकिसकेको पुष्टि गर्नुभयो। वहाँले यस वर्षको वसन्तकालीन हिमाल आरोहण अन्तर्गत सगरमाथ आरोहीहरूको उत्साहजनक र ऐतिहासिक सहभागिता रहेको उल्लेख गर्नुभयो। यस वर्षको आरोहणबाट राज्यलाई ठूलो आर्थिक योगदान समेत पुगेको विभागले जनाएको छ। महानिर्देशक लामी छानेका अनुसार सगरमाथ आरोहण बापत मात्र यस पटक करिब 1.8 करोड़ रूपियाँ सलामी दस्तुर रोयल्टी संकलन भएको छ। यस ऐतिहासिक सफलताले नेपाली पर्वतीय पर्यटन क्षेत्रमा नयाँ उत्साह थपेको विभागको भनाई छ। सोह्र वर्षीय छोरी पासाङ शेर्पाले नेपालतर्फको दक्षिण मुहुडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी सबैभन्दा कान्छा नेपाली आरोहीको नयाँ ऐतिहासिक कीर्तिमान कायम गर्नु भएको छ। काठमाडौँमा 2066 साल मंसिर 19 गते जन्म भएका शेर्पाले गत जेठ 6 गते बिहान 10:05 जाँदा सोह्र वर्ष 167 दिनको उमेरमा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल हुनु भएको हो। उहाँको ऐतिहासिक साहसिक आरोहण ग्लेशियर हिमालय ट्रेक्स एण्ड एक्सपेडियन्स मार्फत सम्पन्न भएको हो भने यस ऐतिहासिक यात्रामा उहाँलाई गाइड वा डाका जाङ शेर्पाले सहयोग गर्नुभएको थियो। यस अभूतपूर्व उपलब्धिप्रति नेपाल पर्वतारोहण संघले बधाई ज्ञापन गर्दै यसलाई नेपाली पर्वतारोहणको इतिहासमा नयाँ पुस्ताका लागि एक प्रेरणादायी गौरवको रूपमा व्याख्या गरेको छ। संघका अध्यक्ष फुर्यागो शेर्पाले नेपाल तर्फबाट सबैभन्दा कान्छो आरोहीका रूपमा छिरिङ तासाङ शेर्पाले नयाँ रेकर्ड राखेको दावी गर्नुभयो। विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा मनाइने सगरमाथा दिवसका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरिएको छ। नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित सरकारवाला निकायहरूले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रम कर्मचारी संचय कोष परिसरबाट प्रभात फेरी गरी जमले स्थित राजघरमा पुगी औपचारिक कार्यक्रम गरिएको छ। उद्घाटन समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। कार्यक्रममा सगरमाथ आरोहण पर्यटन तथा हिमाल संरक्षण क्षेत्रमा योगदान पुर्याएका विभिन्न विशिष्ट व्यक्तित्वहरूको सम्मान तथा अभिवादन समेत गरिएको थियो। हरेक वर्ष मे 29 तारीकका दिन सगरमाथ दिवस मनाउने गरिन्छ। सन् 1953 यही दिन न्यूजील्याण्डका स्वरोपमन हिलारी र नेपाली शेर्पा पेङजी मोर्गेले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। हालसम्म मे 29 तारीकलाई मुख्यत रियाली प्रमाणपत्र वितरण तथा औपचारिक कार्यक्रमका मात्र मनाइँदै आएको थियो। यस वर्ष पहिलो पटक नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएशनको संयुक्त आयोजनामा प्राविधिक रूपमा प्रतियोगिता सञ्चालन गरिएको जनाइएको छ। यसरी सरकारले कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न सक्ने गरी नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ। अर्थमन्त्री श्री मार्गले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले निशुल्क उपलब्ध गराउने मध्ये 25 प्रकारका औषधि उत्पादन गर्न सक्ने गरी लिमिटेडको क्षमता अभिवृद्धि गरिने बताउनुभयो। वहाँले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयका रूपमा विकास गरी स्वदेश विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाइने दावी गर्नुभयो। अब आर्थिक समाचार। नवयुवा आन्दोलनका ध्वस्त भएका सरकारी भवनको पुननिर्माण गर्न बजेटमै व्यवस्था गरिएको छ। भवनको प्रबलीकरण तथा पुननिर्माण कार्यलाई प्राथमिकता दिने भएको छ। संघीय संसदको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सुनिल मार्गले यो जानकारी दिनुभयो। उहाँले जाजरकोट रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त र सरकारी आवास पुननिर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरिएको बताउनु
भन्नुभयो। अहिलेसम्म सड़क सञ्जालसँग नजोडिएका पालिकाका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग जोड्ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढ़ाइने बजेटमा उल्लेख छ। अर्थमन्त्री वाजेले देशभर झुलुङ्गे पुल निर्माण गर्न 5 अर्ब 14 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको बताउनुभयो। उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टी बीच औपचारिक रूपमा एकता भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज कार्यक्रमका बीच दुई पार्टी बीच एकताको सहमति भएको घोषणा गर्नुभयो। पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्नुभयो। उहाँले उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनैतिक शक्तिका रूपमा स्थापित गर्न विभिन्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढ़ाइएको जानकारी दिनुभयो। पार्टी एकताको सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री धवीराम परियारले हस्ताक्षर गर्नुभयो। सहमति पत्रमा सहमतिका 7 वटा मुद्दाहरू उल्लेख गरिएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन बारे वरिष्ठ अधिवक्ताहरूसँग परामर्श गर्नुभएको छ। आयोगले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानव अधिकार उल्लंघन गरेको ठहर गरेपछि ओलीले कानून द्वारा लिनु भएको हो। ओली निवास कुण्डमा 2 घण्टा भएको छलफलमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, टीकाराम भट्टराई, राम नारायण बिडारी, डाक्टर सुरेन्द्र भण्डारी, ललित बस्नेत, अधिवक्ता राजचन्द्र घिमिरे सहभागी हुनुहुन्थ्यो। छलफलमा पार्टीका तर्फबाट महासचिव शंकर पोखरेल र नेता महेश बर्तौला सहभागी रहनु भएको थियो। आयोगले पञ्चदर्शी कानून बनाएर कार्यवाहीको सिफारिश गर्ने विषय गैर संवैधानिक, गैर कानूनी, अन्तर्राष्ट्रिय मानव अधिकार विपरीत र हास्यास्पद भएको छलफलमा सहभागी अधिवक्ताहरूको भनाई छ। आयोगले लामो समयसम्म होड गरेको प्रतिवेदन तोडमोड गरी सार्वजनिक गरिएको ओलीको दावी छ। उहाँले आफ्नो लागि नभई प्रणाली र लोकतन्त्रको लागि आफू कुनै पनि लडाई लड्न तयार भएको बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बजेट भाषण चल्दा चल्दै संसदको बैठक छोडेर हिँडेको बारे प्रस्तुति दिनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उहाँले संसदमा प्रधानमन्त्रीलाई ल्याउने दबाव अन्तर्गत बैठक छाडेर हिँडेको प्रस्तुति दिनुभएको छ। प्रधानमन्त्रीलाई जवाबदेही बनाउने मेरो दबाव हो, त्यसैले उनैले सुनन् उनका बजेट भाषण भनेर हिँडे म चाहिँ, साम्पाङले लेख्नु भएको छ। अर्थमन्त्री डाक्टर सोनी मुआवजेले आगामी आर्थिक वर्ष 2083/84 बजेट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिनुहुँदा अध्यक्ष साम्पाङले बैठक हाल छोड्नु भएको हो। मध्यपूर्व युद्ध शुरू भएको 3 महिनापछि अमेरिका र इरानले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाएका छन्। यसले युद्ध अन्त्यको लागि भइरहेको वार्ता प्रयासलाई प्रभावित पारेको छ। इजरायलले देशको दक्षिणी भागलाई युद्ध क्षेत्र घोषणा गरेपछि र बेरुत नजिकै आक्रमण बढ़ाएपछि लेबनानी क्षेत्रमा तनाव चर्किएको छ। बिना अनुमति हर्मुजल मार्ग पार गर्न खोज्ने 4 जहाजमाथि इरानी सेनाले गोली चलाएको इरानी सरकारी प्रसारक आईआरआईबीले जनाएको छ। कोलम्बियाको विघटित विद्रोही फार्क समूहका 2 गुट बीच हिंसात्मक झडप हुँदा करिब 52 जनाको मृत्यु भएको छ। अमेजन जंगल क्षेत्रमा फार्कका 2 विद्रोही गुट बीच एक सातासम्म चलेको भीषण भिडन्तमा परि करिब 52 जना लडाकुको मृत्यु भएको छ। कोकिन उत्पादन र तस्करीका रणनीतिक मार्गहरूमा आफ्नो आधिपत्य जमाउन गुटहरूबीच हिंस्रक संघर्ष भएको थियो। सन् 2016 ऐतिहासिक शान्ति सम्झौतालाई अस्वीकार गरेका यी हतियारधारी विद्रोही समूह बीच दक्षिण पूर्वी कोलम्बियाको ग्वाभियारे क्षेत्रमा पछिल्लो समय हिंसा निकै चुलिएको छ। खेल समाप्त।
काजकिस्तानलाई हराउँदै रानी काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। गएको संस्करणको उपाधि पनि रानी जितेको थियो। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आज भएको फाइनलमा इरानले काजकिस्तानलाई 3-1 सेटमा हरायो। इरानले पहिलो सेट 25-18, तेस्रो सेट 25-15 र चौथो सेट 25-21 जित्यो। काजकिस्तानले दोस्रो सेट 25-19 जित्यो। यसँगै विजेता बनेको इरानले स्वर्ण रौप्य विजेता बनेको काजकिस्तानले दोस्रो पदक जितेको छ। आज तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-23 र चौथो सेट 25-22 जित्यो। नेपालले तेस्रो सेट 25-15 जित्यो। योसँगै भारतले तेस्रो स्थानमा रहेर कास्य पदक जितेको छ। नेपाल चौथो स्थानमा रहे। घरेलु मैदानमा आयोजना भएका पछिल्ला तीन प्रतियोगितामा नेपाल पहिलो पटक पदक दिनु भएको हो। प्रतियोगितामा 8 टुरिस्ट सहभागी थिए। समूहमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स तथा समूहमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। खेल खबर सँगै सोलु समाचार सक्रिय विधा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सरकारले ल्यायो 21 अर्ब 24 अर्बको बजेट। कर्मचारीको तलब बढ़्यो। शिक्षामा 2 अर्ब 18 अर्ब बजेट। खेलकुद क्षेत्रलाई 4 अर्ब 3 करोड़ बजेट विनियोजन। चुरोट र मदिरामा 10% बढ़्यो कर। श्रम तथा रोजगार क्षेत्रमा 3 अर्ब 63 करोड़ बजेट विनियोजन। सुलुखुमीमा कृषि कर्जा र व्यवसायका चुनौती बारे अन्तर्क्रिया सम्पन्न। सगरमाथामा 1,008 जनाको सफल आरोहण। सरकारले 5 वर्ष भित्र 7% नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने। सगरमाथा चुन्ने सबैभन्दा कान्छा नेपाली आरोही बने सुनका छिरिङ। प्रभाव फेरि र औपचारिक कार्यक्रम सहित सगरमाथा दिवस मनाइयो। उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टी बीच एकता कानून विज्ञ उनीलाई जुठाए। मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध सर्वोच्च जाने आधार। हर्क सन्तानले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रस्तुति। एकअर्कालाई युद्ध विराम उल्लंघन गरेका आरोप लगाउँदै अमेरिका र इरान कोलम्बियामा दुई सम्भावित हिंसात्मक झडप हुँदा 52 जनाको निधन। र काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि इरानलाई। अगस्त 7:07 सुरु समाचारबाट समाचार शाखाका सहकर्मीहरू सँगै सरस्वती पूर्वी राख्छौ। भोलि बिहान 7 बजे सुरु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना। विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै युगी दक्षिण अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति
0: भर्ना म्याच यही तेज 17 गतेदेखि असार 15 गतेसम्म कक्षा संचालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 33 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ 98-41-63-53-37 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: स्वास्थ्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। म प्रहरी जवान प्रेम बासिस्पा
1: अनि म प्रहरी जवान टेक बहादुर निरोला।
0: कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चित अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा उत्पादन प्रसारण भएको प्रहरी कार्यक्रममा हामी शान्ति सुरक्षा र प्रहरी गतिविधिलाई समेट्नेछौ। यो कार्यक्रम पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनको www.soluefm.com तथा हाम्रो पात्र र नेपाली पात्र मार्फत संसारभरि सुन्न सकिन्छ। प्रहरी कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म र आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म पुनः प्रसारण सुन्न सक्नुहुनेछ।
1: हाम्रो प्रहरी कार्यक्रममा हामी प्रहरी गतिविधि, राष्ट्रभाव समितिको गीत, कथा, कविता तथा विभिन्न नाटक र प्रहरी गतिविधिलाई प्रसारण गर्दछौ। तपाईँको कला र गलाको समेत हामी सम्मान गर्दछौ। यो कार्यक्रम मार्फत प्रचलित ऐन कानूनमा भएका व्यवस्थाको बारेमा पनि जानकारी गराउनेछौ। प्रहरी देश र जनताको सुरक्षामा हरपल तल्लीन रहेको हुन्छ। प्रचण्ड गर्मी होस् या कठ्याङ्ग्री निजाड हो, जस्तो सुकै परिस्थितिमा पनि प्रहरी जनताको जीवधनको सुरक्षालाई प्रमुख कर्तव्य ठान्दै अपराध रहित समाज निर्माणमा हातेमालो गर्दै अगाडि लम्किरहेको हुन्छ। थोपा थोपा रगत र हुन्जेल कुनै अपराध होस् या झै झगडा, बाढी पहिरो वा आपत विपदमा परि छटपटाइरहेका पीड़ितको उद्धारमा प्रहरी आफ्नो कर्तव्य ठान्दै तत्कालै पुग्छ र उद्धारको कार्यमा जुटिरहन्छ। कानूनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्वारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी सेवा भन्ने मूल मान्यतालाई शिरोपर गर्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौ।
0: प्रहरी कार्यक्रमको आज 144 अङ्क हो। आजको अङ्कमा राष्ट्रभाव समितिको गीत, ठगी सम्बन्धी सचेतनामूलक सन्देश, प्रहरीका साप्ताहिक गतिविधिहरू र जनचेतनामूलक विभिन्न सूचनाहरू लिएर आएका छौ। हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी, प्रहरी वर्दी सहितका नागरिक हुन् भने नागरिक बिना वर्दीका प्रहरी हुन्। त्यसैले समुदायमा प्रहरी सबैको साथी हो। कार्यक्रममा अब हामी सुनाउँदैछौ राष्ट्रभाव समितिको गीत, अहिलेलाई यहाँहरूको लागि।

0: गर्व गर्दछु मेरो देश नेपालप्रति, म गर्व गर्दछु हाम्रा पुर्खाहरूप्रति जसले अमेरिका बन्नुभन्दा 8 वर्ष पहिले मेरो देश नेपाल बनाएका थिए। आउनुहोस् हामी सबै एकजुट भई देशको विपत्तिलाई बिर्सेर देशलाई अघि बढाउँ।
1: मृतकलाई श्रद्धाञ्जली, घाइतेलाई स्वास्थ्य लाभ।
2: मृतकलाई
1: श्रद्धाञ्जली, घाइतेलाई स्वास्थ्य लाभ। कालो बादल हटाएर मेटौँ।

फाँसा फुलबारी हो, जहाँ नाक छाला बिलाई भएको छ। नेपाली पहिचान सहितको मानव प्रभावको अनुपम पहिचान रहेको मेरो देश नेपाल, लाखौं लाख नेपाली जनताका सपना र पीडाका आँसुपछि यो देशलाई गन्तव्यको बाटोमा पुर्याउनु छ।

सम्माननीय अध्यक्ष जी।

0: रोजगार ठगी मुद्दामा दुई वर्ष कैद र 2,00,000 जरिवाना ठहर भई जम्मा 4 वर्ष कैद र रु 4,00,000 जरिवाना तोकी फरार रहेका प्रतिवादी जिल्ला सोलुखुम्बु सोलुखुम्बु नगरपालिका 11 तिङला बस्ने वर्ष 53 को लाल बहादुर कार्कीलाई लुकी छिपी बसिरहेको अवस्थामा 1983 साल जेठ 10 गते काठमाडौँ जिल्ला काठमाडौँ उपमहानगरपालिका 6 बौद्धा स्थितबाट प्रहरी प्रभाग कपन काठमाडौँको समन्वयमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी 1983 साल जेठ 11 गते निजालाई सम्मानित सोलुखुम्बु जिल्ला अदालत सोलुखुम्बुमा उपस्थित गराएकोमा सम्मानित सोलुखुम्बु जिल्ला अदालतको
1: माननीय सदस्यहरू संघीय संसदको दुवै सदनको संयुक्त बैठकको कार्यवाही प्रारम्भ हुन्छ। बाल बालिकाले ध्यान दिनुपर्ने कुराहरू
2: आफूले नचिनेको मानिसले ललाई फकाई गरी कतै जाउँ भनेमा जानु हुँदैन।
1: आफू कहाँ जान लागेको हो र कहिले फर्कने हो भन्ने कुरा अभिभावकलाई जानकारी गराउनु पर्छ।
2: आफ्नो शरीरमाथि आफ्नो पूर्ण अधिकार छ, त्यसैले हुन्न भन्ने अधिकार पनि छ भन्ने कुरा बुझ्न सधैँ सशक्त हुन आत्मबल बढाउन उन्मुख रहनु पर्दछ।
1: चाँडै कसैलाई पनि विश्वास नगर्नु,
2: कसैले भनेको गरेको कुरा नराम्रो लागेमा अभिभावकलाई भन्नु।
1: आफूलाई शारीरिक तथा मानसिक रूपमा चोट पुग्ने काम कसैबाट भइरहेको छ भने त्यो दुर्व्यवहार हो भन्ने कुरा बुझ्नु पर्दछ।
3: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुद्वारा जनहितमा जारी सन्देश।
0: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। मिति 2083 साल जेठ 15 गते गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षक मौसम तामाङको कमाण्डमा प्रहरी टोलीले जिल्ला सोलुखुम्बु सोलुदुत्कुण्ड नगरपालिका 4 स्थित रहेको सानो दुत्कुण्ड मन्दिर एरियामा सरसफाई कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
4: हामीले हाम्रो बालबालिकालाई सानोदेखि धेरै कुरा सिकाउँछौ, बोल्न सिकाउँछौ, हिँड्न सिकाउँछौ, पढ्न सिकाउँछौ, अरू थुप्रै कुराहरू सिकाइरहन्छौ। तर के हामीले कहिले यौन दुर्व्यवहारबाट बस्न र विरुद्धमा बोल्न सिकाएका छौ? अहिले त झन् सोसियल मिडियाको गलत प्रयोगबाट बाल बालिकाहरू पीड़ित भइरहेका छन्। कसैले अश्लील फोटो ट्याग गरिदिने, आफ्नो पासवर्ड सुरक्षित नहुँदा अरूले बदनाम गरिदिने जस्ता क्रियाकलापबाट कयौं मानसिक पीड़ामा हुन्छन् भने कतिपय आत्महत्यासम्मको बाटो रोज्न पुग्छन्।
5: इन्टरनेट अथवा सामाजिक सञ्जालबाट बाल बालिकामाथि हुने यौन दुर्व्यवहार अपराध हो। याद राख्नुहोस्, कसैले कसैको फोटो मर्फिङ अथवा अश्लील फोटोहरू ट्याग गरिदिएमा कानून बमोजिम सजायको भागीदार हुनेछन्।
0: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नवीन राजा ब्रथुतीज्यूसँग सोलुखुम्बु जिल्लाका उद्योग वाणिज्य संघका पद अधिकारीहरू, होटल व्यवसायी, स्थानीय संचारकर्मी, चालकहरूसँग जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम भएको छ। हालको परिस्थितिलाई मध्यनजर गर्दै प्रहरी काम कारवाहीको सम्बन्धमा गुनासाहरू तथा स्थानीय नागरिकहरूको अपेक्षा लगायत अपराध रोकथाम न्यूनीकरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
2: कसैको इच्छा विपरीत युञ्जन्य मनसायले गरेको क्रियाकलाप युञ्जन्य दुर्व्यवहार हो। सार्वजनिक सवारी साधनमा हिँडुल गर्दा वा सार्वजनिक स्थलमा यौन आशयले अरूको शरीरको कुनै अंगमा छुने कार्य नगरौ। युञ्जन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्रहरू, कुनै पनि पत्र पत्रिका, श्रव्य दृश्य तथा सूचना प्रविधिको माध्यमबाट प्रदर्शन गर्ने कार्य बन्द गरौं।
6: लेखेर, बोलेर वा इशाराले अश्लील तथा यौनजन्य आशय प्रदर्शन वा प्रकट गर्ने, यौनजन्य क्रियाकलापको लागि प्रस्ताव गर्ने, जिस्क्याउने, हैरान दिने जस्ता यौनजन्य दुर्व्यवहार नगरौं। सार्वजनिक सवारी साधन तथा सार्वजनिक स्थानमा यौनजन्य दुर्व्यवहार हुन सक्ने हुँदा सजग रहौं।
2: यौनजन्य दुर्व्यवहार भए गरेको पाइएमा चुप लागेर सहेर नबसौ। तत्काल नजिकको प्रहरीलाई खबर गरौ वा नेपाल प्रहरीको हटलाइन नम्बर 100 100 फोन गरी जानकारी गराउ।
6: यौनजन्य दुर्व्यवहार आफू पनि नगरौ र अरूलाई पनि गर्नबाट रोकौं। सभ्य नागरिकको परिचय दिउँ।
7: शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि नेपाल प्रहरीको सेफ्टी टिम अभियान।
0: मिति 2083 साल जेठ 13 गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा तनाव व्यवस्थापन र मनोपरामर्श सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातहत समितिमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई जिल्ला अस्पताल फाप्लो सोलुखुम्बुका साइकोलोजिकल काउन्सिलर रोजिना भण्डारीज्यूले तनाव व्यवस्थापन तथा मनोपरामर्श सम्बन्धी प्रशिक्षण गर्नुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
8: बालबालिका सम्बन्धी ऐन 2075 अनुसार 18 वर्ष उमेर पूरा नगरेका व्यक्तिहरू बालबालिका हुन्।
9: सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, माया, स्नेह, बालमैत्री वातावरण, पोषिलो खाना, नाम, राष्ट्रियता, बुबा आमासँग बस्ने, भेटघाट गर्न पाउने आदि बालबालिकाको जन्मसिद्ध अधिकारहरू हुन्। यी अधिकारहरूको संरक्षण गरौं।
8: बालबालिकामाथि क्रूर अमानवीय व्यवहार, यातना, बाल यौन दुर्व्यवहार, शारीरिक चोटपटक वा असर पुर्याउने, आतंकित पार्ने, भेदभाव, बहिष्कार वा घृणा गर्ने, मानसिक पीड़ा दिने, बाल विवाह, गैर कानूनी ओसार पसार र अपहरण गर्ने, बेचबिखन गर्ने, बाल बालिकाको अंग झिक्ने, बन्धकमा राख्ने जस्ता दण्डनीय कार्यहरू नगरौं नगराउं।
7: बाल बालिकामाथि हुने हिंसाको अन्त्य गरौं, बाल बालिकालाई माया गरौं।
10: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम गरेको छ। समाजमा हुने विभिन्न किसिमका अपराधहरूलाई न्यूनीकरण गर्नका लागि सोलुखुम्बुका विभिन्न स्थानमा समुदाय प्रहरी साझेदारी, अल्पसंख्यक समुदायसँग प्रहरी कार्यक्रम, पीड़ित पुनः भेटघाट कार्यक्रम, मानव बेचबिखन तथा ओसार पोसार रोकथाम, सार्वजनिक सवारी साधनमा हुन सक्ने यौनजन्य दुर्व्यवहार, ट्राफिक चेकिङ तथा सचेतना लगायत अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी विभिन्न जनचेतनामूलक घर दैलो कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातहत इलाका प्रहरी कार्यालय नाम्चे, सोताङ, नेचा र प्रहरी चौकीहरूबाट उक्त कार्यक्रम गरिएको हो। प्रहरीले जनतासँग हातेमालो गर्दै गरेका यस्ता कार्यक्रमहरूबाट जनतामा सूचना प्रभाव भई समाजमा अपराधिक घटना न्यूनीकरण हुन गए, जिल्लामा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्ने कार्यमा सहयोग हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले ट्राफिक नियम उल्लंघन गर्ने जिल्लामा सञ्चालित विभिन्न सवारी साधनलाई कार्यवाही गरेको छ। ट्राफिक नियम पालना गराउनका लागि बारम्बार सचेत गराउँदा समेत नियमको उल्लंघन गर्ने 33 सवारी साधन कार्यवाहीमा परेका हुन्। कार्यवाही हुनेहरूमा जीप कार 26, ट्रक 1, टिपर 1 र मोटरसाइकल 5 रहेका छन्। कार्यवाहीबाट 34,000 रूपियाँ राजस्व जम्मा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मोटरसाइकल चलाउँदा बिना हेलमेट चलाउने, दुईजना भन्दा बढी सवार हुन नपाइने नियम भए तापनि दुईजना भन्दा बढी सवार गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक समेतलाई कार्यवाही गरिएको हो। यस्तै पहिलो सिटमा चालक सहित दुईजना भन्दा बढी सवार हुने जीप समेत कार्यवाहीमा परेका हुन्। कागजात साथमा नराख्ने, क्षमता भन्दा बढी सामान ढुवानी गर्ने ट्र्याक्टर तथा ट्रक, तोकिएको क्षेत्र भन्दा अन्य जथाभावी स्थानमा पार्किङ गर्ने सवारी साधनलाई समेत कार्यवाही गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गरी जनताको जीवधनको सुरक्षा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको हुँदा ट्राफिक नियमको पालना गर्न हुन सबैलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले अनुरोध गर्नुभएको छ। सगरमाथा राष्ट्रको गौरव हो भने विश्वमा नेपालको पहिचान समेत हो। विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिने नेपालको सोलुखुम्बु जिल्लामा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट यस हप्ता हवाईजहाज मार्फत 578 जना विदेशी पर्यटकहरूको आगमन भएको छ। लुक्ला हुँदै हवाईजहाज मार्फत काठमाडौँ फर्किनेको जम्मा संख्या 1352 जना रहेको र आन्तरिक र बाह्य पर्यटकको सुरक्षाका लागि स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई संयुक्त रूपमा खुम्बु क्षेत्रको शान्ति सुव्यवस्था मिलाउने कार्यमा विशेष प्राथमिकताका साथ परिचालन गरिएको र पर्यटक लक्षित कुनै पनि अपराधी घटना नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। अब सुनौ ठिकानामूलक सन्देश।
11: भाइ चिन्ता नगर, केही हुँदैन।
12: दाइ तपाईँ मलाई सबै कुरा भन्नुहोस्, तर यो केही हुँदैन नभन्नुहोस् प्लिज।
13: केही हुँदैन यो शब्द आफैमा ढुक्क छ। केही हुँदैन निडर लाग्छ कि खतरा नै छैन, तर केही हुँदैन भाइ मेरो जिन्दगीले यस्तो बुझेको छ। म र मेरो साथी राजेश कक्षा आठमा पढ्थ्यौँ। एक दिन स्कुलबाट घर फर्किँदै गर्दा बाटोको छेउमा एउटा पटुवाली आधा चुरोट फ्याँक्यो र गयो। राजेशले आधा चुरोट टिप्यो र खुरु खुरु दौडेर छेउको झाडी पछाडि गयो। म पनि उसको पछाडि लागे। राजेशले रोकिएर लामो सास भन्दा पनि पहिले चुरोटको धुवा ताने र मलाई पास गर्यो। मलाई यो कि मैले भयो यसरी नै हामी चुरोटको निकोटिन र टारसँग फेमिलियर भएर बढ्दै थियौँ।
14: मैले मेरो मामाको छोराहरूसँग ट्राई गरेको मस्त हो।
13: मौसमहरू बद्लिएसँगै हाम्रो विभिन्न ट्रिपहरूको सिजन पनि बद्लिँदै थियो। अब हामीले सानो तिनो स्वर्गीय आनन्दले पुग्दैन थियो।
14: आई अलरेडी हेभ इट।

0: everything.
1: Baba.
0: Kya bo?
1: College le desa class ko fee maag deti ho. 3000 matra. Aini kati pisi maag deo chha tero college le? Asti bakar test lai chahi exam fee tirnu paryo bhanera lawyer tirayanis taine? Ki aajkal timi antai paisa kharcha garne garyachha chha? Jail pani paisa maagcha. Tirne parecha bhane ma aafai gar college ma gar tirdinchu. कलेजको एक्जाम तिर्नु छ बाबा किसिम गर्नुहुन्छ अनि के गर्नु त लैजा केही हुँदैन
0: त्यो बेला आमाको आफ्नो सन्तानमाथिको माया अनि भरोसा दुवैले काम गर्यो तर कहिलेसम्म एक दिन थाहा पाउनु नै थियो न बाउलाई विश्वास दिलाउन सकियो न आमालाई भरोसा
1: सकिन्न घरमा पनि के सामान छोरी कति छोड्ने यार फ्यामिली पनि वाक्क भइसक्यो
2: घरमा मात्र चोर्नु पर्छ भन्ने छ अन्त चोर्न सकिन्न
1: मतलब
3: के गरे तेरो आमा हो त्यो के भयो त तेरो आमा भए तैँले पो तेरो आमा भनेर चिनिस् त तर तैँले लाएको त्यो लगाबले तेरो आमाले त तँलाई चिने थिएन नि अब के गर्ने जा त गयो म आफ्नो व्यवस्था आफै गर्न सक्छु
0: जीवनसँग झगडा भएपछि राजेशले अन्य कुनै उपाय लगाएर भए पनि ट्याब्लेट लिएछ र ओभरडोज भएर मरेछ केही हुँदैन भन्दा भन्दै आफ्नै आँखा अगाडि आफ्नो साथीको जीवन अन्तिम भयो
4: मेरो बाबु मेरो छोरा

0: सुध्रिन चाहन्छु आमा।
1: केही हुँदैन भन्दा भन्दै सँगै हुर्केको साथी आज अकाल नै मर्यो। आफ्नै आमाको नजरमा म त लुटेरा भए। मैले उसको लास देखेपछि महसुस गरे लागु उसो धामो जन्म। यो त असीम तनाव र पीडाको लत हो। मलाई यो लागु औषध दुर्व्यसन छोड्नु छ र म

0: Romero vendió rayos, pero se convirtió en un dios de mago. Es el sostuvo. ¿Qué imponía Romero? Es un enigma que le convertaba en su vida. Los lo que estuvo con Romero.
1: प्रहरी साप्ताहिक गतिविधि सँगै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई यो प्रहरी कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा तपाईँको कुनै सल्लाह, सुझाव, गुनासो वा प्रहरीसँग सम्बन्धित कुनै प्रश्न वा जिज्ञासा भएमा हामीलाई 0385203356 टेलिफोन गरी तपाईँको आवाज रेकर्ड गराउन सक्नुहुन्छ। तपाईँको प्रश्न जिज्ञासालाई हामी जस्ताको तस्तै प्रसारण गर्नेछौ भने तपाईँको जिज्ञासा वा प्रश्नको जवाब प्रहरी कार्यक्रम मार्फत नै दिनेछौ। कुनै घटना या परिघटना सम्बन्धी आवश्यक ऐन कानूनको विषयमा जानकारी चाहिएमा वा जिज्ञासा भएमा हामीलाई खबर गर्न सक्नुहुनेछ। इमेल मार्फत पनि तपाईँको प्रश्न र सुझाव राख्न सक्नुहुन्छ, जसका लागि sunufm@gmail.com इमेल गर्नुहोला। अर्को हप्ता यही समयमा प्रहरी कार्यक्रम लिएर आउनेछौ। रेडियो कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद गर्दै प्रहरी कार्यक्रम प्रस्तुता म प्रहरी जवान तेजबहादुर निहुला पनि बिदा हुन चाहन्छु। हवस् त, जय नेपाल।

0: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिको नेपालमा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिको नेपाल आउँदो आर्थिक वर्षको बजेट कृषि क्षेत्र र मुख्य प्राथमिकता बारे केन्द्रित छ। बजेटको आकारमा केही कटौती भए पनि कृषि वन तथा पर्यावरण मन्त्रालयले उपलब्ध स्रोतलाई उत्पादनमुखी र किसान केन्द्रित बनाउने लक्ष्य राखेको छ। कृषिमा सबैभन्दा धेरै प्राथमिकता रासायनिक मलको विषय पर्छ, तर किसानले पर्याप्त रासायनिक मल पाउन नसकेको सधैँको गुनासो छ। यस्तो अवस्थामा प्राङ्गारिक कृषि सरकारको प्राथमिकतामा परेको छ अनि रासायनिक मलको विकल्पका कार्यक्रमलाई बजेटमा समेट्ने प्रयास गरिएको छ। कुराकानीमा हामीसँग हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ। कार्यक्रमको शुरूमा उहाँलाई मैले सोधेको छु कृषिलाई केन्द्रमा राखेर बजेटको मुख्य प्राथमिकता के छ।
1: धन्यवाद, नमस्कार। हामीले भन्नुभएको जस्तै अब नीति कार्यक्रम आइसकेको छ सरकारको, नीति कार्यक्रममै आधारित भएर बजेट आउने हो। हामीले नीति कार्यक्रममा जे जे विषयहरू बोलेका छौँ यहाँले उठाइसक्नु भएको छ होइन। अब यही रासायनिक मलसँगै प्राथमिकता हुन्छ। त्यो बाहेक नीति कार्यक्रममा फोकस गरेर बोलिएका विषयहरू जस्तो अब यो प्राङ्गारिक मललाई जैविक मललाई प्रवर्धन गर्ने कुराहरू, त्यसपछि गएर अब यो न्यूनतम समर्थन मूल्यको कुराहरू नीति कार्यक्रममा यहाँले आएको छ, त्यो कुराहरू डिजिटल एग्रिकल्चरका कुराहरू र नयाँ विषय नीति कार्यक्रममा समेटिएको अवस्था छ। यसपालि त्यो भनेको चाहिँ अब जुन हाम्रो जमिन बाँझो हुने क्रम बढ्दै जाँदाखेरि समग्र उत्पादन रोजगारी आय सबैलाई असर परेको छ, त्यसलाई सम्बोधन गर्ने गरिकन यो पब्लिक प्राइभेट पार्टनरसिपमा अथवा समुदाय समेतको सहभागितामा चाहिँ कृषि कम्पनी खोलेर यो मूल्य श्रृङ्खलाका सबै कुराहरू उत्पादन पनि गर्ने, प्रशोधन गर्ने, बजारीकरण गर्ने, यो सबै कुराहरू समेट्ने गरिकन कृषि कम्पनीको कुराहरू चाहिँ नीति कार्यक्रममा आएको छ। यी विषयहरू पनि त्यसमा पर्लान् भन्ने हाम्रो अपेक्षा हो। त्यसै गरिकन प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने हिसाबले प्राङ्गारिक मलमा अनुदान दिने कुराहरू एकदमै फोकस भएर यसपालिको बजेट कार्यक्रममा अनुसर हुने हाम्रो अपेक्षा छ। त्यसमा मात्रै अलिकति मैले जोड दिएर भन्नुपर्दा अर्को वर्ष चाहिँ हामीले यो प्राङ्गारिक मलमै अनुदानको कार्यक्रम छ। त्यसै गरिकन प्राङ्गारिक कृषिलाई प्रवर्धन भनेर प्रदेश स्तरमा पनि पालिका स्तरमा पनि हामीले यो कार्यक्रमको हामीले प्रस्ताव गरेका छौँ। यो अर्को एउटा ठूलो कुरा चाहिँ हाम्रो माटो स्वास्थ्य बिग्रिएको सन्दर्भमा हामीले चाहिँ 250 पालिकाको हरानमा यो माटो स्वास्थ्यलाई केन्द्रमा राखेर अहिले हामीले सुरुमै पनि भन्नुभयो त्यो अलि उच्च प्राथमिकता छ सरकारको पनि, त्यसको कार्यक्रमहरू प्रस्ताव गरेको अवस्था छ। अर्को अब आउने बजेटमा चाहिँ प्राथमिकताका साथ यी कुराहरू पर्ने अपेक्षा छ। नीति कार्यक्रममा बोलेको विषय पनि भयो र हामीले बजेट मार्फत यसलाई सम्बोधन गर्न खोजेको विषयहरू पनि भयो।
0: चालू आर्थिक वर्षको बजेट र आउँदो आर्थिक वर्ष 73-74 को बजेटमा चाहिँ रकम अन्तर चाहिँ केही फरक पर्ने अवस्था छ कि छैन?
1: अब यो मैले ठ्याक्कै अहिले भन्नु चाहिँ गाह्रो हुन्छ। अब हामीहरूको प्रस्ताव चाहिँ हामीले चाहिँ केही विषयहरूमा अहिले पनि मन्त्रालयले थप गरेको अपेक्षा गरेको छ। जस्तै रासायनिक मलको जुन उच्च मूल्य वृद्धि भएको छ नि, त्यो हिसाबले रासायनिक मललाई हामीलाई प्राप्त भएको बजेट सिलिङ भनेको 28 अर्ब हो, त्यो अपर्याप्त छ भन्ने कुरा प्रश्न छ। त्यो बाहेक पनि अरू हाम्रो

0: खालका कार्यक्रम हो त्यो सन्दर्भमा जोडिएर आउँदाखेरि चाहिँ बजेटको आकार अहिले जुन हाम्रो 50 अर्बको हालेको जुन बजेट पहिला हामीले सिलिङ प्राप्त भएको त्यसमा केही बढोत्तरी हुन्छ कि भन्ने हाम्रो मन्त्रालयको अपेक्षा हो तर त्यो बजेट अलिअलि दिउँसो बजेट सार्वजनिक भइरहेछ त्यसपछि मात्रै भन्न सकिन्छ
1: हो तपाईँले भने जस्तै सिलिङ कृषि वन पर्यावरण मन्त्रालयको लागि 51 अर्ब 14 करोड हाराहारीको रहेकोमा त्यसमा चाहिँ केही तलमाथि भएर कृषिका लागि बजेट छुटेला भन्ने अपेक्षा गरौँ
0: अहिले यहाँले भन्नुभएको छ त्यो कृषितर्फ हो
1: हामीले कृषिको कुरा प्राथमिकताका साथ जोड्दाखेरि बजेट एउटा चासोको विषय भयो तपाईँले मलको जुन रकम मन्त्रालयले माग गर्छ र मन्त्रालयले पाउँछ भनेर जोड्नुभयो अहिले चालु आर्थिक वर्षको हेर्ने हो भने 28 अर्बको चाहिँ हाराहारी नै हो यो भनेको समग्र मन्त्रालयको चाहिँ आधा हिस्सा कृषि मन्त्रालयको भनेर चाहिँ बुझ्न सकिन्छ यति धेरै रासायनिक मल र त्यसैमा रकम किन प्राथमिकतामा छ
0: एकदमै सान्दर्भिक प्रश्न तर अब जटिल हो किन भन्दाखेरि अब विगतमा त हामीले रासायनिक मल प्रयोग नगरिकन खेती गरिरहेको हो होइन 1900 सनको हिसाबले ईस्वी सम्वतको हिसाबले 1950को दशक अथवा आजभन्दा करिब करिब 70-75 वर्ष अगाडिदेखि नेपालमा रासायनिक मलको प्रयोग सुरु भयो र त्यो क्रमशः अब यो व्यावसायिकता बढेसँगै खाद्य उत्पादन बढाउनु पर्ने आवश्यकता बढेसँगै होइन रासायनिक मलको प्रयोग बढ्दै गएको छ त्यसो त अब संसारका धेरै देशहरू विकासशील देशहरूकै तुलनामा पनि हाम्रो छिमेकी देशहरूकै तुलनामा पनि हाम्रो मलको खपत त कम छ तथापि यो पछिल्ला वर्षहरूमा र अब केही वर्षहरू यता आएर चाहिँ मलको माग चाहिँ उच्च दरले बढेको छ एकदमै महत्वपूर्ण सवाल हो यो अब पछिल्लो समय बताइहालौँ अहिले यो रेडियो सुन्ने श्रोताहरूलाई पछिल्लो समय यो हाइब्रिड मकैको खेतीमा व्यापक विस्तार भएको छ हाइब्रिड मकैमा एकदमै धेरै मल आवश्यक हुन्छ तराई मधेसमा हाम्रो बसन्ते मकै हिउँदे मकै खेती हुन्छ र कतिपय अलिकति उच्च भागमा त बर्खे मकै पनि हुन्छ भने पहाडमा बर्खे मकै हुने मूल रूपमा होइन अब यो हाइब्रिडको खेती बढेसँगै चाहिँ मलको उच्च माग बढेको छ त्यसै गरिकन हाइब्रिड धानको पनि क्षेत्रफल बढेको छ खेती बढेको छ त्यसै गरिकन आलुको पनि खेती बढेको छ तरकारीको खेती बढेको छ यी सबै चाहिँ तपाईँले राम्रो उत्पादन लिनुको लागि रासायनिक मल बढिहाल्नुपर्ने हो त्यो कारणले गर्दाखेरि वार्षिक रूपमा यो रासायनिक मलको माग बढ्दै गएको व्यावसायिकतासँगै कृषिमा व्यावसायिकरणसँगै र उत्पादन बढाउनु पर्ने आवश्यकतासँगै र त्यो सँगसँगै फेरि अब नकारात्मक पाटो के भइदियो भन्दाखेरि चाहिँ हाम्रो समग्र यो खेती प्रणालीमा कृषि प्रणालीमै आएको परिवर्तनको कारणले हामीले विगतमा जुन रासायनिक मललाई आपूर्ति कम हुँदाखेरि पनि सहयोग पुर्याउने खालको जो हाम्रो गोठे मल थियो हाम्रो कम्पोस्ट मल थियो हरियो मल थियो त्यस्तो कुराहरूको प्रयोग घट्दै जाँदाखेरि रासायनिक मलमा मात्रै अत्यधिक निर्भरता भएको हुनाले देशमा उत्पादन बढाउनु पर्ने खाद्य सुरक्षा कायम गर्नुपर्ने आवश्यकताका बीच चाहिँ रासायनिक मल चाहिँ उच्च प्राथमिकता पर्नुको कारण चाहिँ त्यो
1: रासायनिक मल अहिले पनि किसानको लागि निकै प्राथमिकतामै रहन्छ र चासोका रूपमा रहनुपर्छ किसानको माग पनि यसैमा हुने गर्छ जेठ 15को सन्दर्भमा हामीले जोड्ने हो भने अब लगत्तै हप्ता 10 दिनमा चाहिँ मनसुन भित्रिन्छ अहिले किसानहरू मुख्य बाली धान खेतीका लागि बिउ ब्याड तयारीमा हुनुहुन्छ यो धान सिजनको कुरा हो सरकारले किसानले चाहे जति मागे जति यसपालि मल दिन्छ कि दिँदैन
0: तपाईँको प्रश्न त धेरै कडा हो तर चाहिँ यस्तो छ त्यसलाई यसरी भनौँ हामीलाई जति बजेट प्राप्त छ त्यो बजेट पुरै हाम्रो खर्च हुन्छ यो वर्ष हामीलाई 28 अर्ब 82 करोड 14 लाख हो होइन त्यतिले पनि पुग्दैन जति हामीले मल भित्राइसकेका छौँ तपाईँलाई थोरै तथ्याङ्कको सहारले बताउँ एउटा कुरा भनिहालौँ यो वर्ष इतिहास नै हामीले सबैभन्दा धेरै रासायनिक मल वितरण गर्छौँ र लगभग हाम्रो 6 लाख टनको हाराहारीमा वा त्यसो थोरै कम होला त्यत्रो मल हामीले यसपालि किसानहरूलाई वितरण गर्छौँ यो ठुलो उपलब्धि हो नि हो भन्ने लाग्छ यदि
1: भनेको यो चालु आर्थिक वर्षभित्र कि आउँदो भदौ असोजसम्म त
0: होइन मैले यो असारसम्मको तथ्याङ्क भने म तपाईँ तथ्याङ्कको सहाराले भनौँ अहिलेसम्म हामीले 5,54,762 यो हिलोसम्मको तथ्याङ्क हो त्यति मल हामीले आपूर्ति गरिसक्यौँ अब हाम्रो चाहिँ अब करिब 5,53,000 टन वितरण गर्ने लक्ष्य हो त्यो भित्र नेपाल भित्रिसकेको यो 5,54,000 भनेको फेरि के बुझ्नुपर्छ भन्दाखेरि हामीले गत वर्ष गरेको टेन्डरको पनि अहिले यो वर्ष भित्रिएको हो त्यसमा केही चाहिँ गत वर्षको पनि छ तर अर्को महत्वपूर्ण कुरा यहाँलाई बताउँ अहिले हामी जेठको अहिले आधाउदीमा आउँदै
1: गर्छौं
0: आधाउदीमा आउँदै गर्दाखेरि चाहिँ यो समयको तथ्याङ्कको आधारमा चाहिँ हामीले चाहिँ 463,000 टन चाहिँ हामीले किसानलाई अनुदानमा मल वितरण गरिसकेका छौँ होइन
1: यो भनेको वितरण भइसकिसकेको यो चाहिँ
0: होइन
1: अब सरकारसँग छैन
0: होइन होइन यो वर्ष वितरण गरिसकेको अब हामीसँग कति छ हामीले सोध्नुभयो सरकारसँग कति मल छ भन्दाखेरि चाहिँ 144,585 टन चाहिँ हामीसँग मौजदात र अब यो गोदाम भित्रिएर इन्ट्री हुने बाँकी आउने बाँकी होइन कि अब आइसकेर गोदाम इन्ट्री
1: भनेको मौजदातका रूपमा

0: सामान्यतया भन्ने छ। अब यसमा के चाहिँ हो फेरि भन्दाखेरि चाहिँ अब हामीले एकदमै अब ग्यास र तेलको जस्तै गरिकन पाएको बेलामा धेरै उ गर्न खोज्यौँ भने चाहिँ अब पुग्दैन।
1: तर डाक्टर रामकृष्ण श्रेष्ठज्यू, हामी तपाईँले जोड्न खोजेको विषय सन्दर्भलाई अलिकति पछाडि नै चर्चा गरौँला। मसँग यहाँनिर एउटा चासो रहिरह्यो, जुन तपाईँले चाहिँ 1,44,000 मेट्रिक टन रासायनिक मल, त्यसमा युरिया पनि होला, डीएपी पनि होला, पोटास पनि होला समग्रमा, यति छ सरकारसँग भनेर भन्नुभयो। किसानहरूले 4,63,000 हाराहारीमा चाहिँ पाइसक्नुभयो भनेर पनि यो तथ्याङ्क राख्नुभयो। 5,50,000 55,000 मेट्रिक टनसम्मको चाहिँ मल सरकारले यसपालि भित्रियायो, यो इतिहासकै धेरै हो भनेर पनि जोड्नुभयो। किसानहरू धान बालीमा अब लाग्दै गर्दाखेरि समस्या सुरु हुन्छ, हामीले मल पाएनौ, हामीलाई मल अभाव भयो भनेर विगतको पनि सन्दर्भ तपाईँ पूर्ण रूपमा जानकार हुनुहुन्छ। यो यस्तो चाहिँ हुन्छ किन
0: यस्तो भयो? अलिकति त मैले सुरुमा पनि भने माग चाहिँ एकदमै बढ्दो छ प्रत्येक वर्ष, होइन हामीले हिसाब किताब पनि गरेका छौँ। अब यहाँहरूलाई जानकारीको लागि म बताउन चाहन्छु रेडियो सुन्ने श्रोताहरूलाई, हामीले चाहिँ जति हामीसँग खेती गरिने जमिन छ, जे बाली हामी लगाउँछौँ, अनि हाइब्रिड अथवा उन्नत जे खेती गर्छौँ, हाम्रो चाहिँ अब सिंचित क्षेत्र असिंचित क्षेत्र छ, यो सबैको हिसाब गरेर हामीले निकाल्दाखेरि चाहिँ नेपालमा हामीले 17,37,000 टन चाहिँ मल आवश्यक पर्ने देखिन्छ प्राविधिक दृष्टिकोणबाट। तर त्यो सिफारिस मात्रामा, सिफारिसको आधारमा भन्दैछु मैले, होइन, तर सिफारिस मात्रामा सबैले मल प्रयोग गर्नुहुन्न। केही पकेटहरूमा व्यावसायिक कृषि भएको ठाउँमा उहाँहरूले माटो जाँचको आधार भन्दा पनि आफ्नो हिसाबले आवश्यकताभन्दा बढी मल हाल्ने पनि छ, तर धेरै ठाउँमा चाहिँ सिफारिस मात्रामा मल प्रयोग हुँदैन, एउटा कुरा। त्यसै गरी युरिया, डिएपीको, पोटासको पनि फरक फरक गर्नुहुन्छ उहाँहरूले, हुन्छ सन्तुलित मात्रामा प्रयोग गर भन्नुहुन्छ, तर उहाँहरूले धेरै मूल्यको कारणले पनि हो युरिया धेरै प्रयोग गर्नुहुन्छ। त्यसको अर्को खराब पाटो त छँदैछ, माटो बिग्रिने पाटो, कतिपय ठाउँमा तपाईँको उपलब्धताको कारणले पनि मल प्रयोग गर्न चाहनले पनि नपाएको अवस्था पनि छ भने प्रदेश अनुसार पनि हाम्रो अलग अलग छ। कर्णालीमा एकदमै थोरै मल प्रयोग हुन्छ, मुण्डलीमा पनि थोरै मल प्रयोग हुन्छ। यसको अलावा हामीले कृषि गणनाको पनि आधार लियौँ, होइन, कृषि गणनाको पनि आधार लिन उहाँले कुन बालीमा कति मल प्रयोग हुन्छ भन्ने पनि निकाल्नु भएको छ। हो यो सबै आधारले त मैले भन्नु खोजेको के हो भन्दाखेरि हामीसँग करिब 8,00,000 मलको चाहिँ माग छ, 8,00,000 टनको। 17,00,000 चाहिँ त्यो प्राविधिक आवश्यकता भयो, त्यति अवस्था त्यो भनेको चाहिँ अब अलिक विकासशील अरू देशहरूको तुलनामा जाँदा होला, हामीहरू उच्चतम रासायनिक मल प्रयोग गरेकोमा होला हो, तर हामीलाई चाहिँ 8,00,000 टन भए पुग्छ। अब यहाँनिर प्रश्न आउँछ, 5,00,000 हाराहारीमा त सरकारले उपलब्ध गराएकै छ, यसपालि त हामी 6,00,000 नै पुग्नेवाला छौँ। अब त्यो ग्याप जुन देखियो नि, त्यो ग्याप चाहिँ अब खुला बजारबाट आपूर्ति हुने गर्छ, होइन, त्यो हिसाबले, तर खुला बजारमा महँगो हुन्छ, त्यो हिसाबले अनुदानको मलमा यो दबाव पर्ने कारण चाहिँ त्यो हो। एउटा यो विषय भयो भन्नु खोजेको सारमा,
1: सरकारले मलमा चाहिँ अनुदान दिँदा यो किसानलाई सहज पनि छ, माफ पनि धेरै हुन्छ भन्न खोज्नुभयो,
0: एकदमै
1: सोझो अर्थमा बुझ्छ,
0: सोझो अर्थमा त्यही हो, होइन। अनि त्यसको दोस्रो पाटो के छ भन्नुहुन्छ भने चाहिँ मलमा यो वितरणको जुन इस्यु आउँछ नि, त्यो अर्को, अब यो चाहिँ अब तिनवटा सरकारको हाम्रो अलग अलग भूमिका छ मल वितरणमा। संघीय सरकारले मल आयात गरेर डिपोहरूमा, मल वितरण डिपोहरू, जस्तो देशभरि 69 हाम्रो कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसन लिमिटेडका 69 डिपो छ, त्यहाँ डिपोसम्म पुर्याउने हाम्रो जिम्मेवारी हुन्छ। त्यसपछि प्रदेश समिति छ, प्रदेश समितिको जिम्मेवारी हुन्छ, अनि सबैभन्दा महत्वपूर्ण चाहिँ प्रदेशबाट अथवा डिपोहरूबाट पालिकाको सिफारिसमा डिलरहरूले लान्छन्, डिलरहरूको सहकारी छ, अधिकांश त अब केही ठाउँमा जहाँ सहकारीहरू छैनन् त्यो ठाउँमा निजीलाई पनि डिलरसिप दिएको छ। अनि सबैभन्दा अहिले गुनासो आउने गरेको चाहिँ त्यो सहकारीहरूले वा डिलरहरूले मल बुझेर लगेपछि त्यसको सही चाहिँ परिचालन हुँदैन, त्यहाँनिर चाहिँ तेरो र मेरो भन्ने गर्ने, होइन, हामीले त धेरै कुराहरू सुनेका छौँ, यो राजनीतिक आस्थाको आधारमा भेदभाव गर्ने, जातीयताको आधारमा भेदभाव गर्ने, यस्ता यस्ता कुराहरू पनि सुनिएका छ। र यसलाई बिचमा भनिहालौँ, त्यस्तो कुरा गर्न पाइँदैन, कानूनले पनि पाइँदैन, हाम्रो कार्यविधि पनि स्पष्ट लेखेका छौँ, र त्यो कुरा बारे सचेत गराएर अथवा जानकारी गराएर हामीले प्रदेश सरकारलाई पनि स्थानीय तहलाई ल है यो मलको अब अहिले यो धान सिजन आउँदै गर्दाखेरि चाहिँ यो मलको अभावको मौका छोपेर कालो बजारी हुन सक्ने, कम गुणस्तरको मल किसानलाई बेच्न सक्ने, त्यस पछाडि गएर चाहिँ त्यो भेदभाव हुन सक्ने, यो आदि इत्यादि समस्यालाई तपाईँले नजिकबाट हेरेर अनुगमन गरेर यदि कार्य

0: पालना नगरिकन अथवा कानूनको विरुद्ध हुने गरिकन कसैले त्यस्तो कारबाही के काम कारबाही गरेको छ भने त्यसलाई कानूनी दायरामा ल्याउनलाई सहयोग गरिदिनु होला भनेर चाहिँ हामीले सबै 77 वटा जिल्ला प्रशासन कार्यालयहरूलाई पनि जिल्ला गृह मन्त्रालय मार्फत अनुरोध गरेका छन् भन्ने स्थानीय तह सबै स्थानीय तहमा अनुरोध गरेका छन्। त्यस कारणले यहाँले भनेको कुरा मैले उत्तर दिएँ भन्ने लाग्छ। एउटा माग जति छ माग धरलाग्दो हिसाबले बढेको छ। अब अहिले अहिले हाइब्रिडको मात्रै कुरा अहिले मल केमा जाँदैन भन्ने अवस्था भयो कि होइन अहिले तपाईँको के अरे उखुमा मल
1: भनेको चौतर्फी बालीमा चाहिँ मल भएको बढ्यो यसमा पनि रासायनिक मलको प्रयोग बढ्यो प्राङ्गारिक र जैविक मलको प्रयोग चाहिँ घट्यो भन्ने जोड्न खोजेको कुरा यो
0: एकदमै हो।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले मलकै प्रसङ्ग जोड्दै गर्दाखेरि जुन अघि मौजदा मल सरकारसँग छ भनेर जोड्नुभयो यहीँनिर फेरि एउटा चासो आएको छ जुन चासोलाई मैले राख्न खोजेँ। सरकारले यो मल मौजदात किन राख्छ किसानलाई नबाडेर?
0: त्यस्तो होइन होइन यो बुझाइ त्यस्तो कस्तो हुन्छ भन्नुहुन्छ भने हामीले अघि पनि भने डिपोमा मल आएपछि प्रदेश समितिको बैठक बस्छ।
1: पहिला किसानको चासो है सरकारले किन राख्छ हामीलाई किन दिँदैन भन्नु
0: राखेको होइन म त्यही बुझाउन खोजेको। अब मल आएपछि चाहिँ हाम्रो पहिला प्रदेशमा जाने पनि प्रतिशत छ कि हामीले जहाँ धेरै खेती हुन्छ जहाँ धेरै मलको आवश्यकता हुन्छ जहाँ धेरै मलको माग हुन्छ यहाँ चाहिँ बढी मल परिचालन गर्ने गरिकन हामीले कार्यविधि बनाएको छ। उदाहरणको लागि जस्तै मधेस प्रदेशको 8 वटा जिल्ला छन् तर नेपालभित्रिने कुल मलको 29% मधेस प्रदेशमा जान्छ। त्यस कारण हामीले 6 वटा आधारमा मल वितरण गर्छौँ होइन कोटा लाग्ने भनेको एउटा चाहिँ खेतीयोग्य जमिन एउटा चाहिँ सिंचाईको उपलब्धता अर्को भनेको चाहिँ तपाईँको त्यहाँ माघको अवस्था अर्को भनेको विगतको खपतको अवस्था र अर्को भनेको चाहिँ त्यो प्रदेशले आफूले थामेको व्यावसायिक बाली वा उद्योग प्राथमिकतामा राखेको बाली यो लगायतको विषयमा चाहिँ हामीले कोटा दिन्छौँ। त्यसो गर्दा चाहिँ जहाँ धेरै मलको माग छ जहाँ धेरै खपत हुन्छ त्यहीँ नै मल पुर्याउने नीति हो। त्यही भन्नु चाहिँ मैले उदाहरण दिएँ यहाँलाई कर्णालीमा त हाम्रो 2% पनि जाँदैन होइन गण्डकीमा 3%को हाराहारीमा जान्छ त्यसपछि कोशी प्रदेशमा जान्छ लुम्बिनीमा जान्छ
1: यसरी हाम्रो अभ्यास त अब अर्ग्यानिक प्रदेश एउटा अभ्यास पनि सुरु भएको भएको हुँदाखेरि अलिक कमै मात्रामा किसानहरूले मल खोज्नुहुन्छ भन्ने एउटा सामान्य बुझाइराखौँ। त्यसै गरी अब अगाडि बढ्नु पर्नेछ भनेर पनि चर्चा परिचर्चा सुरु हुन थालेका छन्। जुन सरकारको नीति तथा कार्यक्रमलाई हेर्ने हो भने पनि अहिले चाहिँ अब जैविक मलमा अनुदान भनेर जोड्न खोज्दैछ सरकारले। फेरि पनि यहीँनिर मैले चासो राखौँ कृषि तथा वन र पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठज्यू किसानलाई सरकारले रासायनिक मल पुर्याउन नसकेर यहाँनिर चाहिँ अहिलेको नीति तथा कार्यक्रममा चाहिँ जैविक र यसतर्फको खेतीमा चाहिँ अगाडि जाने कुरा आयो भनेर किसानले गुनासो गर्नुभयो भने यसको जवाब तपाईँले के दिनुहुन्छ?
0: मैले अलिकति अघि पनि भने त्यही कुरा दोहोऱ्याउनु पर्ने हुन्छ। एउटा चाहिँ हाम्रो माग अत्यधिक बढेको छ र हाम्रो निर्भरता चाहिँ रासायनिक मलमा मात्रै भयो कि यो माटोको स्वास्थ्य मैले धेरै वर्षदेखि भन्ने गरेको यो माटोको स्वास्थ्यको हिसाबले पनि दिएको छैन राज्यले पनि यो धान्न सक्दैन। यहाँनिर यहाँलाई बताउँ यो सान्दर्भिक हुन्छ हिँडो सुन्नुहुने श्रोताहरूलाई थाहा नहुन सक्छ युरियामा अहिलेको मूल्य 1 किलोको 160 रुपियाँ पर्छ। उहाँहरूले 15 रुपियाँमा तपाईँको सहकारीले लिने 15 सबै गरिकन 1 रुपियाँ त्यसमा जोडिन्छ 16 रुपियाँ भयो 1 रुपियाँ लिन पाउँछ बाँकी ढुवानी तिरेर मल पाउने हो तर राज्यलाई त्यसबाट आउने भनेको जम्मा जम्मी 15 रुपियाँ हो। 160 रुपियाँमा 15 रुपियाँ किसानको ढुवानीको कुरा त अर्को भइहाल्यो होइन 15 रुपियाँ किसानको 145 रुपियाँ 1 किलो मलमा राज्यले अनुदान दिइरहेछ। डिएपीको 170 रुपियाँ पर्छ किसानलाई यो अनुमान छैन एउटा त्यो कुरा र त्यही कुरालाई आधार मानेर मैले के भन्न खोजेको भन्नुहुन्छ भने हामीले हिसाब निकालेका छौँ अहिले हामी यदि 6 लाख टन मात्रै किसानलाई आजको मूल्यमा र आजको अनुदानको दरमा हामीले मल उपलब्ध गराउने हो भने 80 अर्ब रुपियाँ चाहिन्छ मन्त्रालयको
1: 30 अर्ब थपेर
0: पर्छ होइन राज्य मात्रै हजुर त्यो खालको अवस्था छ। त्यस कारणले यो राज्यले ठिर्न सक्दैन भन्ने कारण चाहिँ त्यो
1: 50 अर्ब त मलकै लागि तपाईँ र माताका निकायले मागै गरेको अवस्था छ अहिले
0: एकदम
1: माग कुल मन्त्रालयको बजेट हो
0: त्यो खालको अवस्था भएको हुनाले चाहिँ किन सकेन राज्यले भन्ने कुराको मेरो जवाफ यो रहन्छ। अनि अर्को कुरो अघि यहाँले मौजदा छ भन्नुहुन्छ किन दिनुहुन्न भन्ने कुराको त्यसको अलिकति यस्तो हुन्छ कि तपाईँको हामीले त होइन मैले भनेको होइन किसान किसानले किसान चाहिँ उहाँले बुझ्नुपर्छ उहाँले बुझ्नुपर्छ त्यसको कुरा के हुन्छ भन्नुहुन्छ भने त्यहाँ मल डिपोमा आइसकेपछि कोटा लाग्नुपर्छ होइन कोटा लाग्नुको लागि त्यो समिति बसेर कोटा त तुरन्तै लाग्छ त्यसमा समय लाग्ने कुरो भएन कहाँनिर चाहिँ अलिकति रहन सक्ने सम्भावना हुन्छ भन्दाखेरि कोटा त लाग्यो पालिकालाई गयो जस्तो हाम्रो तराईको हकमा 10 दिनभित्र कोटा उठाइसक्नुपर्ने भन्ने छ पहाड़को हकमा 15 दिनमा र उच्च पहाड़को हकमा 21 दिनमा उठाइसक्नुपर्ने भन्ने छ हो त्यो चाहिँ लगातार रूपमा उहाँले नउठाउँदाखेरि चाहिँ मौका देखिने हो एउटा कुरा दोस्रो कुरा भनेको चाहिँ हाम्रो मुख्य बाली भनेको धान सिजन हो
1: अहिले जुन अहिले सिजन
0: सुरु हुँदैछ हामीले चाहिँ हाम्रो समग्र प्रयास चाहिँ धान सिजनमा फोकस छ त्यसको मतलब हामीले मलहरूमा नदिने भन्ने होइन मल गरिहाल्छ अहिले पनि तपाईँलाई बताऊ अहिले हाम्रो दैनिक रूपमा 500 टन भनेको कति भयो भन्नुहुन्छ भने 5-6 हजार क्विन्टल होइन 5-6 हजार क्विन्टल देखि तपाईँको 2500 टन भनेको चाहिँ हाम्रो कति भयो त भन्दाखेरि चाहिँ 25,000 क्विन्टल दैनिक रूपमा हाम्रो त डिपोबाट सहकारीहरू गइराखेको छ त त्यो त तथ्याङ्कले देखाउँछ जो जसले पनि हेर्न सक्यो
1: मल वितरणको
0: प्रक्रिया छ एक हिसाबले त्यो गइराखेको छ त्यसका बावजुद पनि मल आउने अनि त्यसपछि गोदाममा भित्रिने त्यसपछि जाने त्यो निरन्तर प्रक्रिया हुन्छ
1: मन्त्रालयले यसका लागि पछिल्लो चरणमा चाहिँ पारदर्शिता अनलाइन सिस्टम कतिपय कुराहरू गरेको छ भनेर पनि तपाईँले यसभन्दा अगाडिको हाम्रो कार्यक्रममा पनि जोड्नु भएको थियो अघि तपाईँले एउटा चर्चा गर्दै हुनुहुन्थ्यो नि मैले सन्दर्भलाई अलिकति बदले अन्तर्राष्ट्रिय परिवेश के छ भन्ने कुराले चाहिँ मलको हाम्रो आपूर्तिको विषयलाई चाहिँ प्रभाव पार्छ किसानहरूले माग गर्ने एउटा पाटो हो उहाँहरूले माग गर्न पाउनुहुन्छ भनेर त्यो अन्तर्राष्ट्रिय परिवेश र मलको सम्बन्ध खास गरी अहिले चाहिँ के छ
0: एकदमै सामूहिक प्रश्न उठाउनु भएको छ अब पहिलो कुरो त अब हामीले समयमा खरिद प्रक्रिया गरेका थियौँ र अहिले हामीसँग मल छ 3-4 वर्ष अगाडि कोविडको बेलामा हामीसँग यो बेलामा 11 मल नभएको अवस्था पनि थियो होइन तर अहिले हामीसँग चाहिँ त 1.5 लाख टनको हाराहारीमा हामीसँग मल छ त्यो हाम्रो एकदमै निरन्तरको प्रयासको कारणले आएको त्यो कतैबाट त्यो प्रशंसा पाइँदैन होइन तर त्यो पनि एउटा एकदमै सजिलो छैन किन भन्दा नेपालमा मल भित्रिन 225 दिन लाग्छ
1: गोदाममा छ भन्दा पनि ढुक्क हुने
0: हो
1: किसानलाई धान बाली भयो जस्तो
0: हजुर एकदमै 225 दिन उताबाट हुन लाग्छ भनेपछि यो जटिल प्रक्रिया छ खरिद प्रक्रियाका आफ्नै जटिलताहरू छन् हामी मल बनाउँदैनौँ बाहिरबाट ल्याउने बित्तिकै अन्तर्राष्ट्रिय कुरा जुन यहाँले भन्नुभयो हिजो पनि त्यसको समस्या हामीलाई थियो तर आज अझ चर्को भएर आयो म यहाँहरूलाई बताऊ हामीले यदि अहिलेको समस्या नहुँदो हो त हामीसँग त्यो 83-84 अर्को आर्थिक वर्ष आउनेको पनि किन हामीले खरिद प्रक्रिया अहिले सुरु गर्छौँ किन भन्दा साउनदेखि बल्ल बजेट कार्यान्वयन हुन्छ त्यो बेला टेन्डर गऱ्यौँ भने त मल आउन माग खाउ पनि लाग्छ त्यसै त किसानले मल पाउनु समयमा
1: त्यो भएर हामीले अग्रिम जमानत बसेर
0: हजुर यसरी बुझौँ हामीले त्यसरी बुझौँ त्यसरी हामीले पुछदेखि नै खरिद प्रक्रिया सुरु गरेको कारणले गर्दा अब 83-84 र यो वर्ष आउन बाँकी गरिकन हामीसँग 1,87,000 टन चाहिँ मल आउनु बाँकी हो तर त्यो मल आउने क्रममा थियो यी सबै मलहरू जसको अन्तिमदेखि अब कुनै त अहिलेसम्म आइसकेका हुन्थे त्यो 3 महिना जति भइसक्यो क्राइसिस भएको होइन मध्यपूर्वमा
1: सहज भएको भए मध्यपूर्वको हर्मुज जलमार्ग
0: खुलेको भए र त्यहाँ चाहिँ त्यो समस्या नभएको भए चाहिँ हाम्रो 1,87,000 टन आइसक्थ्यो यहाँलाई बताऊ अहिले पनि हाम्रो लगभग 2 महिनादेखि 30,000 मेट्रिक टन डिएपी ठ्याक्कै त्यहीँ अड्किएको छ त्यहाँको तिनवटा असर परेको छ अहिलेको यहाँले जुन सोध्नुभयो
1: नि हाम्रो पहुँच होइन त्यहाँ
0: हाम्रो पहुँच हुनु पुरै भएन हाम्रो पहुँच हुनु पुरै भएन
1: ल्याएर
0: हो त्यहाँ चाहिँ तपाईँको त्यहाँ त संसारभरिकै अड्किएको अवस्था हो नि हामी सबैलाई थाहा छ नि त होइन अहिले मिडियामा सबैले यो कुराहरू सुनिराख्नु भएको छ देखिराख्नु भएको छ तिनवटा कारण भयो एउटा त ठ्याक्कै हर्मुजकै कारणले मलाई रोकियो त्यहाँ अवरोध भएर दोस्रो कुरा भनेको चाहिँ यो युद्धको कारणले गर्दा धेरै ठाउँमा फर्टिलाइजर प्लान्टले खास गरी युरिया प्लान्टले युरिया उत्पादन गर्न नसक्ने अवस्था आएको कारणले गर्दा विश्वव्यापी रूपमा मलको उत्पादन घटेको छ तेस्रो कुरा भनेको चाहिँ उत्पादन कम माग बढेको कारणले गर्दाखेरि मूल्य आकाशिएको छ तपाईँको कतिपय अवस्थामा त युरियाको मूल्य त गत वर्षको यही अवधिको
1: हाम्रा उपभोक्ताको अहिले भान्सा आकाशिए
0: जस्तै
1: मलको चाहिँ सरकारका लागि चाहिँ
0: हजुर
1: मूल्य आकाशिएको
0: छ दोब्बरले बढेको अवस्था
1: छ
0: यो कारणले गर्दा यो ठूलो चुनौती हामीलाई भयो होइन तथापि एउटा त अहिलेको हाम्रो इष्टको कुरा मैले बताएँ, हामी एक हिसाबले सन्तोषजनक अवस्थामा छौँ। दोस्रो कुरा भनेको यो जुन जारी यो समस्या छ, यो द्वन्द्व छ, यसमा विकल्प के हुन सक्छ भने सरकारले काम गरेको छ। उदाहरणको लागि चाहिँ हामीले चाहिँ अब छिमेकी मित्र राष्ट्र भारतसँग चाहिँ हामीले यो जीटूजी भन्छ, सरकारदेखि सरकारसँगको खरिदको एउटा सहमति एमओयू भनिन्छ, एमओयू छ। त्यो एमओयू अन्तर्गत रहेर चाहिँ नेपालको कृषि सामग्री कम्पनी लिमिटेड यो चाहिँ भारतको राष्ट्रिय केमिकल्स एन्ड फर्टिलाइजर्स लिमिटेडसँग सम्झौता छ। त्यो सम्झौता अन्तर्गत चाहिँ हामीलाई मल उपलब्ध गराए चाहिँ हामीले भारत सरकार अनुरोध गर्यौं, उहाँहरूबाट अनौपचारिक रूपमै हामीलाई सकारात्मक जवाफ आयो होइन। अनि त्यसपछि चाहिँ हाम्रो जुन पत्रचारहरूको कुराहरू भयो उहाँहरूसँग, त्यसपछि पत्रचार भयो, पत्रचार गर्दाखेरि ठिकै छ तपाईँहरू अगाडि बढ्नुहोस् हामी सहयोग गर्छौँ भनेपछि चाहिँ हामीले मन्त्री परिषदमा प्रस्ताव लगेर 80,000 टन 60,000 टन युरिया 20,000 टन डिएपी खरिदको लागि चाहिँ मन्त्रालयबाट प्रस्ताव गयो। क्याबिनेटले हामीलाई वैशाख 16 क्याबिनेटले हामीलाई चाहिँ त्यो स्वीकृति दियो। त्यो स्वीकृति प्राप्त गरेपछि तुरन्तै हामीले चाहिँ भारतमा चाहिँ हामीलाई चाहिँ पहिलो चरणमा चाहिँ 50,000 मात्रै, किन अब स्रोतको अभाव भयो वर्षको अन्तिममा, त्यसकारण 30,000 टन युरिया 20,000 टन डिएपी उपलब्ध गराइदिनुलाई भारतमा अनुरोध गर्यौं। उहाँहरूले आफ्नो प्रक्रिया शुरू गरिसक्नु भएको छ, आउने हप्ता हामीले त्यहाँबाट मूल्य प्राप्त गर्छौँ भन्ने अपेक्षा छ। त्यो मूल्य प्राप्त गरेपछि त्यो मूल्य ठिक छ कि छैन, हामीले खरिद गर्न सक्ने नसक्ने भएपछि चाहिँ त्यो मलाई खरिद प्रक्रिया शुरू हुन्छ। त्यसपछि पनि हामीलाई लाग्न त हेर्नुहोस् त्यसमा 120 दिन मात्र भूमिका हुन्छ, हामीलाई भदौमा जो सेकेन्ड टप ड्रेस गर्नुपर्छ वा ढिलो रोपेको होइन धानको टप ड्रेस गर्नुपर्ने हुन्छ, त्यो बेला चाहिँ अब यो अहिले हाम्रो रोकिराखेको मल आएन भने त्यसले हामीलाई निकै ठुलो सहयोग पुर्याउनेवाला छ।
1: हरेक महिना पछाडिको एकदम तपाईँहरूले असारसम्म चाहिँ जो सन्तोषजनक अवस्था छ भन्नुभएको छ, साउन भदौ पछाडिलाई चाहिँ गाह्रो छ भन्न खोज्नुभयो।
0: हो त्यसमा पनि मैले थप्न खोजेको, एउटा चाहिँ त्यो मल आएर हामीलाई सहज हुनेवाला छ होइन, त्यो फेरि ग्यारेन्टी आउँछ कि, त्यो चाहिँ ग्यारेन्टी आउँछ भने मतलब जस्तै मूल्यमा एक
1: हिसाबमा चाहिँ नढाक्नु चाहिँ आउँछ कि आउँदैन
0: ठ्याक्कै भन्नु, त्यस्तो भने मैले भन्न खोजेको त्यो त अब खरिद प्रक्रिया अगाडि बढ्यो भने मैले दिएको मूल्य मूल्य फेरि हामीले त लागत अनुमान भन्दा माथि गएर किन्न सक्दैनौँ होइन, त्यो मूल्य चाहिँ हाम्रो लागत अनुमानभित्र पर्यो, किन भन्दाखेरि त्यो त जति मन लाग्यो त्यतिमा खरिद गर्न सक्दैनौँ। त्यो भएपछि चाहिँ हामीले किन्ने हो, अब त्यो भएन भने फेरि उहाँलाई अर्को रिक्वेस्ट गर्छौँ क्या तुरुन्तै, भनेपछि इन्डियाबाट अहिले मल आउने त पर्यो छ, उस समयको मात्रै कुरा भयो एउटा कुरा। दोस्रो कुरा यहाँलाई बताउनु म, दोस्रो कुरा चाहिँ जुन अड्केका मलहरू छ नि, अड्केका मलहरूको बारेमा पनि हामीले चाहिँ त्यो सप्लायरहरूलाई मन्त्रालयमा बोलाएर र कम्पनीहरूले पनि आफूले बोलाएर उहाँलाई ताकेता गरे गरे हुनुहुन्छ। यसको फलस्वरूप अहिले मैले 30,000 टन डिएपीको कुरा गरेँ होइन, त्यो चाहिँ हर्मुज खोलेको भोलिपल्ट त्यहाँबाट आउँछ नेपालमा, त्यसपछि हामीलाई त 2 महिना त बाँकी छ नि त करिब करिब होइन,
1: अझै बाँकी
0: हो, त्यो बीचमा चाहिँ त्यसले हामीलाई एकदमै सहज बनाउँछ। त्यो बाहेक अर्को 30,000 टन डिएपी पनि हाम्रो दिन्छु भनेर हामीलाई चाहिँ सप्लायरले एकदमै विश्वास दिलाएको अवस्था छ भने 60,000 टन युरिया पनि एकदमै दिन्छु भनेर विश्वास दिलाएको अवस्था भयो। यो सबै आयो भने त हामीलाई कुनै समस्या हुँदैन भन्ने लाग्छ।
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिको नेपाल सुनिरहनु भएको छ। बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकता बारे कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: शान्ति र आनन्दको अनुभूति शहरबाट नजिकै
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81, वेबसाइट झुले.com.in।

0: Ukraińca,
1: nie palaj talii posłańca, taka buda, tak wysłuchno, no Ukraińca.
2: पीपल्स कैंपस काठमाडौँको भर्ना सम्बन्धी सूचना
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाझोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
3: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-99 5351-99 मा सम्पर्क गर्नुहोला।

0: 스테이 다구라 다시 다비자 우주 라디오 네트워크
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलीको नेपाल सुनिरहनु भएको छ। आज हामीले बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकताबारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ। किसानले चाहे जति मल नपाउने अवस्था छ, मल बिना उत्पादन हुँदैन भन्ने बुझाइ पनि छ, यसबारे मन्त्रालयका सहसचिव डाक्टर श्रेष्ठ।
2: यो आंशिक रूप में सत्य हो कसरी भन्नुहुन्छ भने नि जहाँ चाहिँ हामीले यो रासायनिक मल को अत्यधिक प्रयोग गरेको छ त्यहाँ चाहिँ एकैचोटि रासायनिक मल हटाउँदाखेरि अथवा रासायनिक मल प्रयोग नगरिकन प्राङ्गारिक को भर पर्दाखेरि उत्पादन नहुने भन्ने कुरा चाहिँ सत्य हो।
1: मधेश प्रदेश को एउटा उदाहरण लिएर चर्चा गरौँ न,
2: त्यो मधेशकै कुरा गरौँ। मधेशमा चाहिँ अरू प्राङ्गारिक पदार्थ खासै प्रयोग हुँदैन, होइन, त्यहाँ गुठा बाल्ने खालको होइन प्रचलन नै छ। विगतमा हुन्थ्यो, आजकल प्राङ्गारिक पदार्थ प्रयोग हुँदैन। प्राङ्गारिक पदार्थ भनेको के हो त भन्दा हाम्रा गोठे मल, हाम्रा कम्पोस्ट मल, हरिया मलहरू होइन विभिन्न तरिका छन् नि हाम्रा, त्यो प्रयोग हुँदैन अथवा कहीँ कहीँ एकदमै कम प्रयोग हुन्छ, एकदमै कम हो। त्यस्तो ठाउँमा चाहिँ के हुन्छ भन्दा उत्पादन नहुने भन्ने त कुरै भएन,
1: होइन, रासायनिक मल प्रयोग र मिल्यो भने उत्पादन बढी पनि हुन सक्ला। जुन हाइब्रिड बिउ किसानले लगाउनुहुन्छ त्यसै मात्राको चाहिँ रासायनिक मल पुग्यो भने नमग्य उत्पादन पनि होला। त्यो उत्पादन चक्र मिलाउन सन्तुलनको कुरा जोडिने भयो,
2: एकदमै एकदमै अघि तपाईँले हाइब्रिडको प्रसङ्ग जोड्नुभयो। एउटा उहाँले किसानहरूले रेडियो सुन्ने किसानहरूले राम्रोसँग थाहा छ, हाइब्रिडले एकदमै धेरै मल माग्छ र हाइब्रिडमा चाहिँ पुग्ने अनुसारको मल पुगेन यदि भने चाहिँ फेरि त्यसले त फेरि अरू हाम्रो अरू उन्नति दिने जति बराबर पनि खन्चुवा हुन्छ। त्यो हो त्यस्तो समस्या भन्नु खोजेको। त्यस कारणले उत्पादन पटक्कै दिने होइन भन्ने कुरा चाहिँ गलत हो, त्यस्तो त हुँदै हुँदैन। तर चाहिँ उत्पादन हामीले किन त्यो रासायनिक मल मात्रै निर्भर भएको हुनाले होइन त्यहाँ माटोमा सूक्ष्म जीवाणु तिनको क्रियाकलाप र तिनको क्रियाकलाप मार्फत चाहिँ माटोमा जुन हाम्रो पोषक तत्वहरू हुन्छ त्यो बिरुवालाई उपलब्ध गराउने जुन चक्र नै एक हिसाबले खलबलिएको हुनाले माटो नै एक हिसाबले गुणस्तरीय उर्वरा युक्त नभएको हुनाले चाहिँ रासायनिक मल मात्रै लगातार प्रयोग गरिरहेको ठाउँमा एकैचोटि छोड्दाखेरि चाहिँ उत्पादनमा ह्रास आउँछ। यो अन्तको अनुभवले पनि देखाएको छ। श्रीलङ्कामा केही वर्ष अगाडि त्यो प्रयास भयो, त्यहाँ उत्पादनमा निकै ठूलो गिरावट आयो। त्यसै गरिकन हामी कहाँ पनि त्यो सम्भावना हुन्छ। तर जहाँनिर चाहिँ पहिल्यै पनि सन्तुलित रूपमा मलखाद प्रयोग गरेको छ अथवा प्राङ्गारिक पदार्थहरू पर्याप्त मात्रामा हालेर खेती भएको छ त्यो ठाउँमा उत्पादनमा त्यत्रो फरक चाहिँ पर्दैन, होइन। अथवा यसो पनि भनौँ, जहाँ चाहिँ पहिल्यैदेखि त्यसमा त सवालै भएन, जहाँ चाहिँ पहिल्यैदेखि नै प्राङ्गारिक हिसाबले मात्रै खेती गरिएको छ त्यसमा त के
1: एउटा माटो मर्ने कुरै भएन,
2: त्यसमा असर पर्ने कुरै भएन। तर समस्या कहाँनिर भन्दा हामीले यदि हाइब्रिडहरूको खेती धेरै गर्छौँ, धेरै मल खाने खुम्चुवा बालीको खेती बढी गर्छौँ भने त्यस्तो अवस्थामा रासायनिक मलको अहिले चाहिँ विकल्प देखिँदैन। किन भन्दा तिमीहरू चाहिँ अहिले पनि मैले भनिहालेँ, तिमीहरू चाहिँ धेरै खुम्चुवा हुन्छन् र तिमीलाई चाहिँ माटोमा भएको प्राङ्गारी हामी प्राङ्गारी मलले मात्रै तिमीलाई त्यो खान पुग्दैन। त्यस कारणले यदि तपाईँ बढी धेरै बढी उत्पादन लिन चाहनुहुन्छ, हाइब्रिडको खेती गर्नुहुन्छ भने रासायनिक मलको आवश्यकता पर्ने कारण त्यो होइन। त्यसको फेरि अरू पक्ष त छँदैछ। तपाईँले माटो बिग्रेको कुरालाई विचार गर्नु भएन, स्वास्थ्यलाई विचार गर्नु भएन, अनि त्यसपछि गएर लागतलाई विचार गर्नु भएन। किन लागत पनि बढ्छ नि त, लागत पनि बढेको,
1: किसानको लागत उठ्दैन उत्पादन पर्याप्त भएन भने
2: हो एकदमै। त्यो हिसाबले त्यसको अर्को पाटो भनेको जस्तै हाइब्रिड खेती गर्दाखेरि त बिउमै बढी खर्च छ, मलमै बढी खर्च छ, मिउँमा बढी लाग्छ, सबै कुरामा बढी खर्च हुन्छ नि त। त्यसको तुलनामा तपाईँले त्यसको जहाँ जहाँ हुन्छ त्यसको प्रयोग नगर्ने ठाउँको फेरि तुलना गर्नुभयो भने फाइदा कम होला तर लागत पनि त कम हुन्छ नि त, त्यो भन्न खोजेको मैले। तर अनि फेरि दिगो बाटो चाहिँ त तपाईँको त्यसको सन्तुलन हो के,
1: सन्तुलन एकदम चक्रमा सन्तुलन मल र माटोको
2: एकदम सही
1: बुझौँ,
2: एकदमै सही।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ आजको कृषि विशेष कार्यक्रम बदलेको नेपालमा हामीसँग हुनुहुन्छ। हामीले विशेष गरी अहिले रासायनिक मलको अवस्था, किसानले पाउन सक्ने र अहिले भइरहेको चाहिँ उपलब्धता, त्यसै गरी अबको खेती र त्यसमा चाहिँ दिगो खेतीको चाहिँ अवधारणा चाहिँ के हो, मन्त्रालयको बाटो के हो भनेर चर्चा गरिरहेका छौं। खास गरी बजेट सार्वजनिक हुँदैछ एउटा सन्दर्भ भयो, यससँगै नीति तथा कार्यक्रम आयो त्यसले समेटेका कुराहरू छन्। पर्यावरणीय कृषि,
3: त्यसमा पनि तपाईहरुको हरित मल नीति जैविक मल मल र बायोचारका चाहिँ कुराहरु यस्ता कुराहरु अहिले अलि धेरै चाहिँ उठ्नुको कारण के हो नीति तथा कार्यक्रमले समेट्नुको कारण के हो फेरि पनि मैले एउटा चासो
2: राखे एकदमै यो पनि एकदमै सामूहिक राम्रो कुरा उठाउनु भएको हो अब हामीले त यो मन्त्रालय अन्तर्गत कार्यरत भन्दा लामो समयदेखि यी विषयहरूलाई उठाइआएको र कार्यक्रमहरू गर्दै आएको हो जस्तै हाम्रो प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने विगतमा हामीले कार्यक्रमहरू गरेको हो होइन त्यसै गरिकन प्राङ्गारिक मललाई प्रवर्धन गर्ने प्राङ्गारिक मलमा अनुदानी दिएको हो हामीले पहिला त प्राङ्गारिक मलको 50% अनुदान थियो पछि चाहिँ प्रति किलो 10 रुपियाँको दरले पनि अनुदान दिएकै हो त्यति मात्रै भएन प्राङ्गारिक मल उत्पादन गर्ने कारखानालाई मिसिनहरूको आयातमा अथवा मिसिनहरूको मूल्यमा आयात गर्दाको मूल्यमा 50% पुँजीगत होइन अनुदान पनि दिएकै हो होइन यी सबै कुराहरू त सरकारले विगतमा नै गरेको त्यसै गरी हरियो मलको प्रवर्धन पनि सुरु पहिल्यैदेखि गरे हो नेपाल सरकारको नीतिमा चाहिँ म कार्यक्रममा म कमी देख्दिनँ पहिल्यैदेखि हामीले यो गर्दै आयो त्यसै गरी गोठी मलका कुरा भखारो सुधारका कुरा यी कुराहरू हामीले गर्दै नै आएको तर अहिले आएर चाहिँ यो कुरा अझ बढी आउनुको कारण पनि के भयो त भन्दा अहिले हामीले जुन चर्चा गर्यौं नि रासायनिक मलप्रतिको अत्यधिक निर्भरताले गर्दाखेरि एउटा त यो मल पनि महँगो महँगै गयो अस्वाभाविक रूपमा अनि राज्यको पनि ठूलो ढुकुटी पनि जाने भयो अनि यसमा सबभन्दा महत्वपूर्ण कुरा माटो हाम्रो बिग्रिँदै गयो होइन त्यसपछि गएर माटो बिग्रिनेमा रासायनिक मल मात्रै भने होइन रासायनिक मलको पनि युरियाको मात्रै प्रयोग गर्दाखेरि मात्रामा अम्लीयपना बढ्दै गयो
3: असन्तुलनकै कुरा
2: एकदमै प्रयोग असन्तुलनकै कारणले हो युरियाको मात्रै बढी प्रयोग गर्दा अम्लीयपना भयो त्यसले गर्दा सूक्ष्म जीवाणुको जीवनचर्या त्यसको संख्या यो सबैमा असर पुर्यायो होइन त्यसले गर्दाखेरि चाहिँ जुन माटो एकदमै जीवन्त भएर माटोले नै बिरुवालाई खाद्य पदार्थ दिन सक्थ्यो दिएको थियो पहिला त्यो चाहिँ अवरुद्ध भयो यो कारणले गर्दाखेरि चाहिँ माटो त जीवन हो
3: माटो जीवन हो त्यहीँनिर चाहिँ बिरुवाहरूले पनि बोल्छन् खेत रोकिन्छन् भन्ने कुरा
2: हो
3: हामीले सम्झिनु पर्छ भन्ने तपाईँको भनाइ
2: एकदमै हो त्यो कारणले गर्दाखेरि माटोलाई बचाउनु पनि आवश्यकता भयो अर्को कुरा भनेको चाहिँ हाम्रो जस्तो देशमा यो रासायनिक मलप्रतिको जुन अत्यधिक निर्भरता छ नि त्यसले गर्दा अहिले पनि मैले भनिसकेँ म यो देशको यो अर्थतन्त्र धामी सक्ने अवस्था रह्यो होइन किनभने माटो बढ्दो छ होइन तपाईँलाई बताउँ हामीले केही वर्ष अगाडि 50 करोडबाट जम्मा सुरु गरेको यो हामीले अघि भर्खर 60 अर्बको कुरा गऱ्यौँ होइन त्यो हिसाबले दिएको छैन धान गाह्रो छ राज्यलाई होइन हाम्रो स्रोतको सीमितताले गर्दा अर्को त माटोको स्वास्थ्य बिग्रिँदै गएको छ होइन त्यसै गरिकन यसको पर्यावरणीय असरहरू त छँदै छ नि हेर्नुहोस् थुप्रै पर्यावरणीय असर छ त्यो कारणले गर्दाखेरि चाहिँ यसको अनि अहिले आएर त फेरि अहिलेको संकट आइलाग्यो अब मलै नआउने हो कि भनेको अवस्था
3: संकटहरू बेला बेला दोहोरिरहन्छन् विगतमा चाहिँ कोविड महामारी
2: हो
3: तपाईँले अघि सम्झनुभयो त्यसै गरी अहिले हरियो जलमार्गमा देखिएको युद्धको चपेटा रूस र युक्रेनको चाहिँ लडाईँ हुँदाखेरिको चाहिँ अरू अन्तर्राष्ट्रिय परिवेशमा पर्दाखेरिको असर यस्ता कुराहरू भोलि पनि नदोहोरिएलान् भन्न चाहिँ सकिन्न तर सरकार अलिक बोलियो हुने सरकारले त्यही अनुसार चाहिँ पूर्व तयारी गर्ने र किसानलाई पनि खेती यसरी पनि सम्भव छ भनेर विकल्प दिन सक्नु पर्यो
2: एकदमै त्यही हो त्यसैमा लागेको पनि छ सरकार अघि हामीले चर्चा पनि गर्यौं पहिलो कुरो त अहिलेकै 2-3 वटा परिस्थितिको कारणले होइन राज्यको स्रोतको कुरा माटो बिग्रेको कुरा बेला बेलामा आउने यो क्राइसिस त्यसको कारणले गर्दा रासायनिक मलको आपूर्तिमा अवरोध हुन सक्ने सम्भावनाहरूको बीच चाहिँ अब विकल्प के त भन्दाखेरि चाहिँ यसपालि चाहिँ यो सबै परिवेशको कारणले गर्दाखेरि पनि नयाँ सरकारको पनि यो प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने एक खालको एउटा उच्च प्राथमिकता राखेको कारणले पनि हामी अर्को वर्षमा अघि हामीले चर्चा गरे जस्तै विभिन्न खालको चाहिँ हाम्रो प्राङ्गारिक खेतीलाई होइन जैविक खेतीलाई प्रवर्धन गर्ने खालको कार्यक्रम हामीले त्यसरी ल्याएको हो त्यो एकदमै समय सान्दर्भिक छ र त्यसले चाहिँ हामीलाई मैले सधैँ भन्ने गरेको यो एउटा स्थानीय खाद्य प्रणाली जुन भन्छौ नि हाम्रो आत्मनिर्भरमुखी स्थानीय खाद्य प्रणाली विकासको एउटा कोशी ढुङ्गा मान्न सकिन्छ जुन यो रासायनिक मलबाट क्रमशः हामी यसलाई चाहिँ यसको परनिर्भरता घटाउँदै जाने कुरामा जुन सरकार लागेको छ नीति कार्यक्रमले बोलेको छ अब यो बजेटले त्यो कुरा बोल्ने छ यसको आधारमा चाहिँ हामी चाहिँ एउटा आत्मनिर्भरपुगी एउटा स्थानीय खाद्य प्रणाली विकासमा जाने दिशामा चाहिँ एकदमै एकदमै राम्रो प्रयास चाहिँ हामीले गरिराखेका छौँ भन्ने लाग्छ अब यहाँनिर कुरा गर्दाखेरि चाहिँ कस्तो छ भन्नुहुन्छ भने प्राङ्गारिक कृषि प्रबन्धनको पनि अर्को एउटा कार्ययोजना पनि बनाएका छौँ अनि यहाँले अघि प्रसङ्ग पनि गर्नुभयो पर्यावरणीय कृषिको मार्गदर्शन पनि बनाएका छौँ मूल कुरा के हो भन्दाखेरि एकदमै सारमा भन्नुपर्दा तुरन्तै अहिले रासायनिक मलको पूर्ण विकल्प छैन
3: तपाईँको कृषिका अभियन्ताहरू जो पर्यावरणीय खेतीको कुरा गर्दाखेरि रासायनिक मल बन्दै गर्नुपर्छ थप्पै गरेर जानुपर्छ हामी हाम्रै अर्ग्यानिक खेतीमा चाहिँ लाग्नुपर्छ भन्ने जुन छ त्यो सन्दर्भ अहिले भर्खरको भर्खरै तत्कालको तत्कालै चाहिँ हुँदैन भन्ने तपाईँको
2: एकदमै हो मेरो भन्ने नै त्यही होइन यो हाम्रो नीतिहरूले पनि बोलाएको छ कि फेरि त्यसमा दुविधा छैन यो बाटो दिगो होइन क्रमशः हाम्रो परनिर्भरता घटाउँदै गएर हामीले प्राङ्गारिक मैत्री हिसाबले अगाडि बढ्नुपर्छ भन्ने कुरा त त्यो मैले मात्रै बोलेको कुरा होइन त्यो त हाम्रो नीतिहरूले उदाहरणको लागि तपाईँलाई खाद्य प्रणाली रूपान्तरणको नेपाल सरकारले रणनीतिक योजना स्वीकृत गरेका छन्
3: मैले तपाईँ भन्नाले मन्त्रालयको
2: धारणालाई बेच्न खोजेको ठिक हो अनि त्यसमा पनि हामीले चाहिँ यो दिगो खेतीपातीका कुरा होइन त्यस पछाडि गएर रासायनिक मलप्रतिको परनिर्भरता कम गर्ने कुरा विषादीको प्रयोग घटाउने कुराहरू त्यसमा पनि बोलेका छौँ त्यसकारण राष्ट्रपति त घोषित नीति नै हो त बाबा तर अहिले नै हामी रासायनिक मललाई ट्याक्कै छोड्न सक्दैनौँ तर यसमा मात्रै निर्भर हुन पनि सक्दैनौँ त्यस कारणले त हामीले विकल्पको कुरा गर्यौं विकल्पमा हामीले अघिल्ला अघिल्ला तपाईँ हाम्रो बसाइमा पनि कुरा गरेका छौँ
3: चर्चा चाहिँ गरिएको
2: छ तर छुटकरीमा भन्दा अहिले पनि के देखिन्छ भन्नुहुन्छ भने युरियाको अत्यधिक प्रयोग हुन्छ त्यस कारणले मेरो मेसेज मेरो एउटा सन्देश रेडियो सुन्ने श्रोताहरूलाई के हो त भन्दा युरिया डिएपी पोटास कम्तीमा नाइट्रोजन फस्फोरस पोटास मलै हाल्दाखेरि पनि तीनवटा मलको सन्तुलित मात्रा हालिदिनुहोस् युरियाको त्यसले माटोको स्वास्थ्यलाई गर्ने खराब कुरा अहिले पनि हामीले गरिसक्यौँ एउटा त्यो विषय दोस्रो विषय भनेको चाहिँ युरिया डिएपी पोटास मात्रै होइन हामीले प्रयोग गर्ने प्राङ्गारिक मल होइन यो जैविक मल जैविक मलले त तपाईँको माटोलाई स्वस्थ बनाएर त्यहाँ भएका न्युट्रियन्टहरू पनि त्यहाँ खाद्य तत्त्व पनि बिरुवालाई दिनलाई सहयोग पुर्याउँछ
3: सरकारले अहिले अनुदान दिन खोजेको विषय पनि त्यो त्यसमा केन्द्रित छ
2: एकदमै मैले अहिले पनि बताएँ यहाँलाई होइन अर्को वर्षको लागि हाम्रो अर्ग्यानिक मल अनि अर्ग्यानिक कृषि जैविक खेती यसलाई प्रवर्धन गर्ने गरिकन कार्यक्रममा आएको छ हामीले जुन अहिले पर्यावरणीय कृषिको मार्गचित्र भनौँ नि मार्गचित्रमा हामीले यिनै कुराहरू बोलेका छौँ र सरकारले त्यो मार्गचित्रका केही विषयहरू पनि सम्बोधन यो भनौँ न नीति कार्यक्रममा प्लस अहिले बजेट जुन हामीले प्रस्तुत गरेका छौँ त्यसमा त्यो सम्बोधन छ त्यस कारणले एउटा त सन्तुलित मात्रा हामीले 4R को प्रिन्सिपल भन्छौँ कि 4R मल सही मात्रामा सही प्रकारको मल सही समयमा र सही तरिकाले मात्रै प्रयोग गर्यो भने पनि खास गरी युरियाको हकमा नाइट्रोजनको हकमा हो अरू मलको हकमा चाहिँ अलिक कम तर नाइट्रोजनको हकमा पुरै के भनेको छ भन्दा यो विश्वको तथ्याङ्क हाम्रो मात्रै होइन अहिले प्रयोग भइरहेको मलभन्दा आधी घटाउन सकिन्छ भन्छ जस्तै सानो अब कृषकहरूलाई सिधै यो काम लाग्ने विषय तपाईँको युरिया प्रयोग गर्दाखेरि सुरुमा जुन धान रोप्दाखेरि बेसल डोज भन्छ हाल्छ नि सुरुमा त्यो बेलामा युरिया नहाले हुन्छ उहाँले जानकारी गराउनु हो युरियाको कम्तीमा पनि 40% चाहिँ त्यो हामीले प्रयोग गरेको छ त्यो कि त तल चुहेर जान्छ कि उनीहरू जान्छ त्यस कारणले पहिलो लटमा चाहिँ पहिला हाल्दा डिएपी मात्रै हाल्न सकिन्छ होइन अब त्यसो त अब डिएपी अब महँगो पनि छ त्यस कारणले पनि हो अब हामीले आपूर्ति सोचे जस्तो उहाँको माग अनुसार पुर्याउन सकेका छैन तथापि हामीले प्राविधिक दृष्टिकोणले भन्नु के हो त भन्दा युरियालाई चाहिँ 2-3 पटक हाल्नुहोस् पछि गोड्ने पहिलो गोड्ने दोस्रो गोड्ने बेलामा हाल्नुहोस् तर चाहिँ डिएपीलाई चाहिँ पहिला रोप्ने बेलामा हाल्नुहोस् एउटा यो कुरो भयो त्यसपछि गएर अहिले तपाईँलाई अर्को म बताउँ थुप्रै विकल्पहरू छन् हरियो मल एकदमै राम्रो पहिला हुन्थ्यो पनि हरियो मल प्रयोग गरौँ यो हरियो मल कम्तीमा हामीले यो 45 दिन भएपछि 30-45 दिन भनिन्छ जोतेर मिलायो भने पछाडि हिँड्ने बेला मिलायो भने चाहिँ त्यसले पनि नाइट्रोजनको युरियाको काम गर्छ
3: तपाईँले गर्दाखेरि मेरो दिमागमा चाहिँ ढैँचा भन्ने आयो
2: ढैँचा सने बेसिकली ढैँचा र मुख्य रूपमा ढैँचा र सने हो तपाईँलाई विकल्पमा प्रयोग गर्न सकिने हाम्रो ढैँचाको कुरा गर्ने हो भने 1 हेक्टर अथवा 20 रोपनी को चाहिँ हाम्रो बिउको दर चाहिँ 40-45 किलो भन्छौँ तर त्यसले चाहिँ 20 रोपनीको कुरा गर्दाखेरि चाहिँ 260 किलो युरिया बराबरको काम गर्छ त्यसै गरिकन तपाईँ गोठे मल हामीले चाहिँ 10 टन अथवा अब अथवा रोपनीमा जाम न रोपनीमा चाहिँ तपाईले 50 क्विंटल हाल्नु भयो भने त्यसले 8 केजी युरिया बराबरको काम गर्छ हैन त्यसैगरी किन गुणले मल चाहिँ 5 टन प्रति हेक्टर प्रति हेक्टर भनेको 20 रुपैयाँ भनि बुझ्नु होला 5 टन प्रति हेक्टर प्रयोग गर्नुहुन्छ त्यसले 163 किलो युरिया दिन्छ र यसले हाम्रो सिफारिस मात्रा भनेको 120 किलो नाइट्रोजन प्रति हेक्टर भनेको 6 किलो प्रति रोपनी जुन हामीले सिफारिस छ नि हो त्यो हिसाबले हेर्दाखेरि चाहिँ त्यति बराबरको हाम्रो चाहिँ युरिया बराबर त्यसले प्रतिस्थापन गर्छ त्यसैगरी कुखुराको सुली हामीले सिफारिस 4 टन प्रति हेक्टर भन्छौं त्यसले 260 केजी युरिया प्रति हेक्टर बराबरको चाहिँ त्यसले काम गर्छ यो लगायत योजना पनि छ अनि जैविक मलहरू छन् एजोटिक ब्याक्टेरियाहरू हाम्रो छ अनि तिनलाई पनि प्रयोग गर्न सकिन्छ अनि गौमूत्र एकदमै त्यसलाई हामीले अमूल्य हो त्यो हामीले गुमाइरहेका छौँ गौमूत्र या गाई या होइन पशुवस्तुको दुईटैको हुने भयो भनौँ न भैँसीको पनि त्यो गर्दाखेरि चाहिँ त्यसले 1 लिटर बराबर चाहिँ 70 ग्रामदेखि यसमा चाहिँ एकदमै व्यापक ऊ हुन्छ तलदेखि माथिसम्म फरक हुन्छ कि 1 लिटर पिसाबमा 70 ग्रामदेखि 216 ग्रामसम्म त्यो चाहिँ हाम्रो नाइट्रोजन पाइन्छ
3: नाइट्रोजन पाइन्छ युरियाकै रूपमा
2: पाइयो त्यो हाम्रो खेर गरिरहेको चाहिँ हामीले प्रयोग गरेनौँ त्यही भएर त हामीले भगाएर सुधार गरेर पिसाब खेर नथालौँ पिसाबलाई संकलन गरेर प्रयोग गरौँ त्यसै गरिकन अब विभिन्न खालको हामीले झोलमल बनाउने प्रविधिहरू पनि सिकाएको छ धुलमल प्रयोग गर्न सकिन्छ अब गोबर मल अथवा भगारमा हाल्दा पनि किसानहरूले के गरिदिनुहुन्छ यो सानो कुरा तर वर्षदेखि हामीले भनेर पनि उहाँहरूले प्रयोग नगरेको कुरा एउटा त पिसाब खेर गएकोलाई बचाएर प्रयोग गर्नु पर्यो
3: अर्को चाहिँ त्यति धेरै जति पाक्नु पर्ने हो जति कुहिनु पर्ने हो जस्तो व्यवस्थापन हुनुपर्ने हो त्यो चाहिँ हुँदैन
2: हुँदैन त्यसमा एउटा सामान्य गर्न सक्ने कुरा गर्नुहुन्न कि उहाँले जस्तो अहिले पनि भनियो नि त यसमा नाइट्रोजन तत्व चाहिँ उडेर वा चुहेर जान्छ होइन तपाईँले उडेर जानेलाई बचाउनको लागि कम्ती छापो हालिदिने मात्रै गर्यो भने होइन त्यसले त्यो मल आउँछ कुर्नु पनि सहयोग गर्छ हेर्नुहोस् होइन वर्षाको पानी पनि आउनु दिँदैन र यो चर्को घामबाट पनि बचाउनु छ त्यति मात्रै गर्ने एउटा कुरा दोस्रो कुरा खेतबारीमा लगेर ल ठिक छ तपाईँ सानो थुप्रो बनाउनु चलन छ हामीहरूको त्यो थुप्रो कमसेकम एक ठाउँमा बनाइदिएर त्यसलाई सकिन्छ त प्लास्टिकले नभए झ्यासपातले होइन सोतरले त्यो पनि नभए माटोले पुर्यो भने कमसेकम त्यो नाइट्रोजन तत्त्व जुन उडेर गएर खेर जान्छ भने मैले त्यो जान कम हुन्छ यस्तो सामान्य कुराहरू पनि किसानहरूले गर्नु भएको छैन
3: किसानहरूले गर्नु भएको छैन भने किसानहरूले गर्नुपर्छ यो खालको चाहिँ चेतना हुनुपर्छ सचेतनाका चाहिँ काम पुग्नुपर्छ रासायनिक मलको विकल्प छन् यी विकल्प किसानलाई दिनुपर्छ अबका दिनमा चाहिँ किसानले यसरी खेती गर्ने हो त्यो भयो भने उत्पादन पनि राम्रो हुन्छ सन्तुलनको यो चक्र यसरी जान्छ भनेर बुझाउने चाहिँ कसले गर्छ
2: यो पनि उत्तिकै सामग्री प्रश्न अब यस्तो भयो कि अब यो विषयमा हामीले पहिला पनि चर्चा गरेका छौँ अब अहिले हामी 3 तहको सरकारमा छौँ होइन
3: यो विषयको चाहिँ तपाईँले चर्चा गर्दै गर्दाखेरि हरेक जसो कृषिका विज्ञ कृषिका निकायहरूले चाहिँ हामी राज्य पुनर्संरचना अथवा संघीयतामा गइसके पछाडि एउटा चाहिँ कृषिको श्रृङ्खला टुटेको छ भनेर हामीसँग यो कार्यक्रममा बारम्बार भनिरहनु भएको छ तपाईँले जोड्दाखेरि 3 तहका सरकार त्यसमा चाहिँ पालिकाको भूमिका महत्वपूर्ण छ भनेर भन्नु होला मैले अगाडि नै पूर्वानुमान गरेँ भलै म गलत हुन सकौँला
2: बुझाइदिनुहोस् एकदमै सही कुरा हो कि यसको केही कामहरू भएका पनि छन् अब यो अलिकति वृहत विषय हो पहिलो कुरो त हाम्रो संविधानले नै एकल अधिकारको रूपमा कृषिलाई चाहिँ प्रदेश र स्थानीय तहमा राख्यो त्यस कारणले उहाँहरूको बढी जिम्मेवारी हुने कुरा प्रष्टै भयो फेरि सँगसँगै साझा अधिकारको सूचीमा पनि राखेको छ संघलाई तर साझा अधिकारको सूचीमा राख्दै गर्दाखेरि एकदमै सीमित भूमिकाहरू छ संघको अब तल इकाइ पनि रहेन र संघको संविधानले नै हाम्रो दायित्व पनि हाम्रो त्यो अनुसार अहिले मैले बुढो अनुसार भन्ने अनुसार दिएको छ भनेपछि मूल रूपमा प्रदेश र स्थानीय तह हो तर अब कतिपय पालिकाहरूले प्रदेशको त अब कृषि ठूलो क्षेत्र पर्छ नि होइन त्यसमा कार्यान्वयनको समस्या केही होला पालिकाहरूको चाहिँ अहिले धेरै हामीलाई खुसी लाग्छ केही पालिकाहरूले कृषिलाई उच्च प्राथमिकता राखेर राम्रो काम पनि गर्नु भएको छ दिगो खेतीपातीको अभ्यासहरू गरिराख्नु भएको छ त्यसलाई प्रवर्धन गरिराख्नु भएको छ अझै पनि धेरै पालिकाहरूले चाहिँ अब यो कृषि चाहिँ धेरै प्राथमिकता पर्दैन त्यसको कुरा त बजेटमा कति लगानी गर्नुहुन्छ भनेर पनि हेर्न सकिन्छ हामीले केही वर्ष अगाडि हेरेका थियौँ
3: पालिकाले पनि अब बजेट बनाउँदैछन् बनाउँदै हुन्छ सरकारको लगत्तै त
2: हो
3: फेरि चाहिँ चटारो पालिकालाई पनि सुरु हुन्छ
2: हो
3: सान्दर्भिक हुन सक्छ कि
2: हो हामीले प्रतिनिधिमूलक केही पालिकाको हामीले के भन्छ औसत निकाल्दाखेरि चाहिँ जम्मा जम्मी 1.24% मात्र कृषिमा लगानी गरेको भेटिएको थियो जबकि भन्नुहोस् न हाम्रा कोही चाहिँ एक गाउँ प्राविधिक क्लबहरूमा आएको छन् कुन चाहिँ करार मैले लिएको छ त्यो हिसाबले त्यो क्षमता पनि पुगेको छैन संख्या पनि कम छ सेवा गर्नुपर्ने क्षेत्र ठुलो छ जान्नुपर्ने विषय धेरै छ चुनौतीहरू धेरै छन् हो त्यसलाई चाहिँ उहाँहरूको क्षमता विकास गर्नको लागि प्रदेश र संघले भूमिका खेल्नु पर्ने हो त्यो सवालमा के छ भन्दाखेरि कामहरू चाहिँ निभाएका होइनन् जस्तै प्रदेशको नजिकको हो प्रदेशले हो अलिकति बढी क्षमता विकासमा काम गरिदिनु पर्ने त त्यसको लागि चाहिँ स्थानीय तहको पनि प्राथमिकतामा कृषि पर्नु पर्यो र अब अहिले कस्तो छ भन्नुहुन्छ भने कृषिलाई एकदमै सामान्य रूपमा बुझिदिएको छ जस्तै कृषिमा पालिकाहरूमा धेरै जसो हुने गरेको के हो भन्नुहुन्छ भने अघि मैले भनेका केही राम्रो अभ्यासहरू बाहेक चाहिँ धेरै जसोमा कृषिमा उहाँहरूले कार्यक्रम गर्नुभयो भने के हुन्छ भन्दा बिउ ल्याउने भाँड्ने मिसिन ल्याउने भाँड्ने अनि यो व्यावसायिक तरकारी खेतीको लागि चाहिने सामान ल्याउने बाँड्ने भने मात्रै सामान बाँड्ने त्यो प्रविधि ओजनमा पर्यो अहिलेका त्र चुनौतीहरूका बीच चाहिँ प्राविधिकको क्षमता बढाउनु पर्ने किसानको क्षमता बढाउनु पर्ने जुन मुख्य एउटा विषय छ यत्र धेरै चुनौतीहरू थपिएका छन् जलवायु

0: विषय हुन्छ नि यी ठूला विषयहरूले चाहिँ त्यत्रो धेरै प्राथमिकता पाएको देखिँदैन. यसको अर्थ के हो त हामी दिगो खेतीपातीको बाटोमै त्यति जान सकेका छैनौँ. समस्या त्यो अब तीन तहको चाहिँ हामीले भनिरह्यो यहाँले भनेको जस्तै त्यसको काम भएको छ भन्ने गर्दाखेरि चाहिँ त्यसमा के उपायहरू मैले धेरै वर्ष भयो भन्ने गरेको हामीले चाहिँ यो अन्तर सरकार सम्बन्ध र सहकार्य ऐन छ त्यो ऐनको नियमावली चाहिँ बन्दैछ. र त्यो नियमावलीमा चाहिँ तीन तहको सरकारको दुईटा उद्देश्यको लागि एउटा माथिबाट चाहिँ प्रविधि जानको लागि र तलबाट चाहिँ सूचना र प्रतिवेदन आउनको लागि फिडब्याक हुन्छ नि पृष्ठपोषण आउनको लागि त्यस्तो एउटा कानुनी संरचना आवश्यक छ एउटा कुरा.
1: अन्तिमतिर पनि
0: हजुर यो कृषि विकास रणनीतिमा पनि हामीले चाहिँ कुन सरकारले के गतिविधि गर्ने त्यो रणनीतिको अहिले परिमार्जनको क्रममा छौँ त्यहाँ पनि कुन सरकारले के काम अथवा के गतिविधि गर्ने भनेर त्यसमा पनि खुट्याउँदै छौँ. यो भएपछि अलिकति यो कार्यक्रममा दोहोरोपना अनि यो लिङ्क टुटेका कुराहरू र त्यस पछाडि गएर कसको के भूमिका भन्ने कुरा पनि अलिक प्रष्ट भएर आयो भने चाहिँ यहाँको जुन सवाल थियो प्रश्न थियो त्यसको समाधान हुनु धेरै हदसम्म चाहिँ समाधान हुन सक्छ भन्ने लाग्छ.
1: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ. हामी कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रमको अन्तिमतिर पनि छौं. किसानले ढुक्कसँग निर्धक्कसँग खेतीबाली गर्ने अवस्था चाहिँ कहिले बन्ला? रासायनिक मलको हामी यतिका चर्चा गर्यौं, पर्याप्त सिंचाई खै, यसपालि मनसुनमा चाहिँ कतिपय ठाउँमा चाहिँ कम वर्षा हुने भनेर पूर्वानुमान गरिएको छ, यस्ता कुराहरू कमै मात्र चाहिँ चर्चा गरिन्छ जहाँनिर किसानसँग चाहिँ जोडिएका विषय हुन्छन्। के छ सरकारले केही तयारी पो गर्दैछ कि?
0: अब यसमा त
1: एकदमै छोड्यो
0: यसको जवाफ किन सहिलो छैन भने कृषि भनेको एकदमै कृषि जतिको अनिश्चितताको क्षेत्रहरू छैन होला. यहाँ पनि भनिहाल्नुभयो यो मौसमले प्रभाव पार्ने अब कहीँ सुक्खा लाग्छ कहीँ असिना लाएर सित्याउँछ रुखकिराको उस्तै प्रकोप उत्पादन गर्यो उत्पादन भित्राउने बेलामा फेरि अब वर्षा ठूलो वर्षा असमयको वर्षाहरू सिद्ध्याउने छँदैछ अनि यो सबैबाट बच्यो फेरि यो मूल्य उचित मूल्यको कुरा छ होइन बजारको समस्या छ. यो हाम्रो मात्रै होइन यो विश्वको कृषिको क्षेत्रमा धेरै देशको समस्या हो. अब यसमा पनि हामीले क्षमता विकास गर्नुको विकल्प छैन, प्रतिस्पर्धात्मक क्षमता विकास बढाउनुको विकल्प छैन. त्यसैको लागि त हामीले यो तपाईँको यो अनुसन्धान र विकासमा लगानी गर्नु पर्यो अनि किसानलाई चाहिँ यो हाम्रो सोझे सहुलियत दिने व्यवस्थाहरू गर्नु पर्यो. त्यो भयो भने उसको यो लागतमा प्रतिस्पर्धि हुन सक्छ. र अर्को कुरा त हामीले अहिले पनि चर्चा गरेका छौँ, बारम्बार चर्चा गरेका छौँ, दिगो खेतीपातीमा जानु पर्यो, लागत घटाउने दिगो खेतीपातीमा जाने र आफ्नै खालको स्थानीय खाद्य प्रणाली विकास गर्यौं भने बाहिरको यो हाम्रो उत्पादन सामग्री पनि बाहिर ल्याउनु नपर्ने, मल बिउ बिछारी के हो यो सबै पनि बाहिरबाट ल्याउनु नपर्ने र यहाँबाट उत्पादन भएको चिजले हामी आफू आत्मनिर्भर हुने र केही चाहिँ बाहिरी बजारमा तपाईँको उच्च मागमा रहेको बढी फाइदा हुने जस्तो हामीले अहिले पनि गरेका छौँ नि त. हाम्रा
1: अलैँचीका बाली जस्तो
0: चियाका कफीका लगायतका हाम्रा कुराहरू होइन यी छन् नि हो यिनलाई प्राथमिकता दिने हो. हाम्रो नीति यही नै हो, हामी अगाडि बढेको पनि यसरी नै हो. तर उही अहिले भने जस्तै हामी तीन तहको सरकार

0: भनिसकेर पनि समस्या परेका हुन् तर यहाँले उठाउनु भएको एकदमै ठूलो प्रश्न हो फेरि पनि मैले निष्कर्षमा के भने त भन्दाखेरि यो सबैको सम्बोधन हुने गरिकन र भावी दिनमा जस्तो चुनौतीहरू देखा परेका छन् त्यसलाई सम्बोधन गर्नको लागि खाना त पर्यो हेर्नु स्वयं हामी त भोकै बस्न त सक्दैनौँ त्यसको लागि चाहिँ हाम्रो बाटो भनेको चाहिँ दिगो खेत खेतीपातीकै हो त्यो भएर हामीले पर्यावरणीय कृषिको बाटो भन्छौँ त्यसको लागि चाहिँ सरकारको नीति पनि त्यही छ बाटो पनि त्यही छ अहिलेको नीति कार्यक्रमले त्यो कुरा सम्बोधन गरेको छ बजेटले त्यो सम्बोधन गरेको छ र यही तवरले प्रदेश र स्थानीय तहले पनि कृषिलाई उच्च प्राथमिकतामा राखेर दिगो खेतीपातीलाई उच्च प्राथमिकतामा राखेर हाम्रै भएका रैथाने बालीहरूमा आधारित मूल्य श्रृङ्खला विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्यो भने यहाँले भन्नुभएको जस्तै भविष्यमा अब त्यो एकदमै छिटो हामीले गर्यौँ भने छिटो पनि त्यो दिन आउँछ हामीले जति ढिला गर्छौँ त्यति यो समस्या बल्झिँदै जान्छ थपिँदै जान्छ त्यस्तो भयो भने यहाँले भन्नुभएको जस्तै किसान भुक्कसँग स्वस्थ एउटा बिर्सिनु हुने विषय एउटा के छ स्वच्छ स्वस्थ उत्पादनको हो हामीले जिन्दगीभर दुःख गरेर कमाएको यो भन्नुहोस् न विषादी युक्त खेतीपातीबाट आर्जन गरेको कुरा भोलि असाध्य रोग लागेर पुरै सकिने अवस्था पनि हामीले सुन्दै आएका छौँ देख्दै आएका छौँ यो कुरालाई समेतलाई ध्यानमा राखेर चाहिँ दिगो खेतीपातीको बाटोमा जानको विकल्प छैन भन्ने लाग्छ
1: उहाँ हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले मार्गको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा

0: बसिसके आजकल आत्मीयता यति कार्पेटको विगत दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरमा
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन हो
2: के भयो के को हल्ला खुल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
3: अलिकति जोत्न पाक्दैन खत खत खत गरेर बिग्रिहाल्छ त्यसमाथि अलि महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चुनाव छैन भने बजारमा
6: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
3: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सैतिस कहाँ कहाँ उपलब्ध छ नि
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ
7: खेतबारी जोत्न खेती गर्न ल्याङ बनाउन उखेरा लगाउन ढिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका एघार गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 80222 साथै 98010208 95 मिसकल गर्नुहोस् मद्दतै तपाईँलाई फोन आउनेछ
9: जी नमस्कार
10: नमस्कार सन्तोषजी के छ त्यतातिर सब ठिकठाक
9: खै के भन्नु होला देवसीजी पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ

0: छ भने गुप्त नै राख्नुपर्छ। जबरजस्ती गरेर निजस्व अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
1: अया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
2: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि, उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
1: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
2: हो र के डेन्टल रे?
3: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुप कुन्दीनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
1: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने।

0: सात बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
2: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
3: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुलिँदा र ल आँखा बन्द गर त
2: त्यस्तै बुझ्नुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
3: ल अब आँखा खोल त
2: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अंशको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 9742840057 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोनी भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 समेरी सोलुखुम्बु
4: बन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यो टिका दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनेर नि दिदी विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छ नि तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भयो बुझेर मात्र गाई खै के गर्ने भने दिदी
5: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेटबिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ
6: नेपाल सरकार विज्ञापन
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरुण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसो मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत

0: तरिका बल्ल बल्ल आफ्नो हातमा पारेको अरबौको ठेक्का फुकिए। हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
1: त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

0: സ്കൂളല്ല തഥാ സോളമായി ഒബ്സൈറ്റ് പ്രിന്റിംഗ് പ്രസ് എന്നത് കുണ്ടുനഗർ പാലിക്ക പാസ് സൊല്ലി സ്കൂൾ കുമ്പു വിഗ്രഹിനി ഗ്രാഹകർക്കോ വിശ്വാസ് ഹിത്തി ആയിക്കു ന്യൂ സ്റ്റാർ സ്കൂളല്ല തഥാ സോളമായി ഒബ്സൈറ്റ് പ്രിന്റിംഗ് പ്രസ് ഹബ് സേവാഹരുക സ്ഥാപന സബൈ സംഘ हमारा सेवाहरु प्रेस संबंधी संपूर्ण काम किताब कैलेंडर ब्रोशर बिल मीटर पैड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिंट बोर्डिंग बोर्ड फोटो जस्ट प्रिंट गाड़ी तथा बाइक को नंबर प्लेट सफाई गई साथ ही स्टेशनरी का सामान होलसेल मूल्य में पाई दिव्या कंपनी को एलईडी बल्ब पावर सकेट पैनल लाइट ट्यूब लाइट प्रीमियर कंपनी को सब खाल का तार पाई सीवी कंपनी का संपूर्ण सामान कंपनी के मूल्य में बिक्री वितरण गरिँदै आएको छ सिटी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोवन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मनी सर्वर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पाँच पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनको
1: हाम्रो के दोस्तहरू पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
4: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: को को बाहिर
6: म दिदी सुन्छ नि दुःख गर्नुहोस् न

0: কি ভালো এটি রাতে কি নাকি আছি ধুমিয়ে ভিতরে এনেছ না ইলাকায় লাই রাখো যা
1: না না কি বল
0: হ্যালো মায়া ওরা সদস্য ইয়া জবরদস্তি ভর একজনা মহিলা আন ভাই তরি পাই দিন হচ্ছে কি
2: কানুনলে কারবাই গর্ছ ভোলি প্রহরী চৌকি মনোপরাম সফলতাসম্ম ভেট্ন জামলা
0: মহিলা কিশোরী ও বাল বালিকা মাথি হিংসা ভয়মা সহের নবসে সহায়ক পয়সা নলাগ্নে নেপাল প্রহরীক 100 বাল হেল্পলাইন 10-9-8 র মহিলা আয়োগ 11-42 ফোন কর স্থানীয় জনপ্রতিনিধি তথা ন্যায়িক সমিতি সঙ্গ সম্পর্ক কর
3: ছোরীকে
0: বিয়ে আউনই লাগে তৈ ভার
3: কি রে নাম তো ভর্খর 17 কি লাগে
0: ও বাবু অস্ট্রেলিয়া বসলে কেটে রাম্রো ভাষ ছোরী পনি খুশি নেই ছে কিশোরী হামিলে তো বিয়ে গরিদিনে নির্ণয় তো গরম
3: কাকি হাজুরহরু त्यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए 20 दिन साथै घुमिरहेछ नि हिजो जाने बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ
0: ए हो र नेपाल सरकार विज्ञापन यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो कसैले 18 वर्षभन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरीमा लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
3: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य स्वास्थ्य समस्या देखियो धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं नेपाल सरकार विज्ञापन बोर्ड अब सुन्नुहोस् पूरा समाचार
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रसूति तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
6: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ
5: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
5: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
6: मद्यपान र धूम्रपान सेवन नगरौं
5: स्वस्थ रहौं सुखमय जीवन बिताउ
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: ए दाई ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
7: देख्नु भएन औषधि हालेको
0: शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
7: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ
5: तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: विषादीले धेरै जोखिम हुन्छ कि नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार विज्ञापन।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन।
7: हेलो हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
4: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: हेलो, नमस्ते।
7: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
8: ए नानी, के भने रहेछ, के भयो?
4: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है।
8: ल ल ल, के नदिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुप्रभात बस, आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालो पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यो। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित यसको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
14: वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बस्ने उपायहरू।
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै संगत गरौं।
6: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
6: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
14: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
13: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
14: हो खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
13: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
14: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, योभन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार सेनसेनेका दिदी। नमस्कार नमस्कार, दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
13: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
13: हामीले बच्चाको नामसँग जुराइसक्यौँ नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
13: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
13: 45 किलोभन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
13: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
13: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू।
13: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
13: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
13: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
13: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
13: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
13: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
14: नमस्ते डाक्टर सर।
15: नमस्ते, बस्नुहोस् न, बस्नुहोस् त। के हो?
14: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
15: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति खान्छ?
14: खाना त खान्छ,
4: तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
15: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
4: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
15: स्क्रिनकै कारण उसलाई निन्द्रा लाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
4: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
15: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट
6: जोगाउनु
15: डाँडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएर नि डाक्टर साहब
4: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
15: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
4: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सोध्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
15: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
4: म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
15: हजुर
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफासु गरेर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
15: हवस् डाक्टर साहब हजुरले भने यसै गर्छु
5: नेपाल सरकार विज्ञापन
16: मरे नि के हो
4: हेर त रगतै रगत भयो म त त्यस्तो हेर्न नि सक्दिनँ
16: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने खास बिचबाट पो बाटो काटेको
4: अरे हेर त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्दियो कि बाँच्ने हो केही ठेगान छैन
16: जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त
4: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
6: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड
4: खै जन्मदाता दिनुहोस् त
15: जन्मदाता गरेको छैन नि म्याडम
4: जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
15: मलाई त थाहा नै थिएन
4: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
17: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बास सम्म नलाग्ने, आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेपालद्वारा जनहितमा जारी सन्देश।
18: सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार।
17: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
18: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
17: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेपालद्वारा जनहितमा

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
0: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुपती शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने नीति।
0: भर्ना म्याद 1/17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म।
1: पढ़ाइ हुने समूहहरू
0: कम्प्युटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानवीकी समूह, शिक्षा शास्त्र समूह।
1: कानून समूहमा 60 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-53-37, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एफई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यस्तो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा र भविष्य बनाउन कलेज
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना यस गाह्रोमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ वा महिला शिक्षक तह प्राथमिक तृतीय वा संख्या 1 जना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म
4: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि 2 बजेसम्म गार्मा मापी कारमा परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुन गरी आवश्यक कागजातहरू एसई र एसएलसीदेखि मासिक योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सक्नेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98-42-96-53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98-51-18-73 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98-51-17-43-81 श्री गार्मा माध्यमिक विद्यालय सोलु तुर्कुण्ड नगरपालिका 7 सोलु खुम्बु

0: कान्छा ठट्टैमा यो वैसाजन लाग्यो जाँदैमा बाचा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनाव नै छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल सेन्टर जापानी संस्था पढ्ने अनि जापान जाने।
2: होइन, यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुनेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफूले सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, टावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिन किच्चेपाटी, काठमाडौँ।
4: हाम्रो के दोष र पक्रिनु भएको सर?
5: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
6: हामी त जन्ती गएका त आउनु सर।
5: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
4: तिनकै बाबुआमालाई पक्रिन्न सर, हामीलाई छाड्दिनु।
5: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
6: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा, एकपटकलाई छोडिदिनु सर।
5: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ, चुप लाएर बस्नुहोस्।
7: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
8: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
8: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
9: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
8: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: को हो भाइ?
11: दिदी।

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौं। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छ। नमस्कार, शुभरात्रि।